0: शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
0: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिने बाइजना भया
4: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
5: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनाश, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासीर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
0: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।

0: हजुर अब ज्वाइन गर्नुहोस् TS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सचेन्ज एन्ड फाइनान्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग इजी फाइनान्स रु 6000 को टप भ्यालुएसन अनि 5000 क्यास ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 जेठ 1 गतेसम्म स्थान न्यू बुलबुले ऑटो सेल्स जुम्ला रोड सुर्खेत संपर्क मोबाइल नंबर 97670 56 813 र 97670 56 814।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
1: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
4: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
5: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
1: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको 1 घर तरपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98145-84031।
5: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
7: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
8: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
7: यो सोलर बलियो र भरपर्दो छ।
6: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट ल्याउनु भएको।
9: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जल चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
10: डिजिटल ठगीबाट बचौ।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
10: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
5: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
5: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
5: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैकमुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
11: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
12: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
11: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
12: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
11: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
12: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 43,200 कमाउन पनि सकिन्छ नि।
11: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
12: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन नोकाईलाई भेट।
11: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
12: ल टिपिराग, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
5: भर्ना खुल्यो।
2: कर्णाली प्रदेशकै सर्वोत्कृष्ट सुर्खेत मोडेल कलेजद्वारा सञ्चालित यस सुर्खेत मोडेल एकाडेमीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा पीजीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने, नर्सरीदेखि युकेजी सम्मका नानी बाबुहरूलाई मन्टेसोरी विधिबाट अध्यापन गराइने, गुणस्तरीय कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको सुविधा भएको, पारिवारिक एवं शान्त वातावरणमा कक्षा सञ्चालन हुने, पर्याप्त खेल मैदान भएको र विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने, अतिरिक्त शैक्षिक क्रियाकलापका साथै शैक्षिक भ्रमण गराइने, दिवा खाजाका लागि विद्यालयभित्र नै गुणस्तरीय चमेना गृह तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको र यातायातको उचित व्यवस्था भएको, साथै यसै वर्षदेखि कोडिङ रोबोटिक्स एआई का कक्षाहरू सञ्चालन हुने र स्मार्ट बोर्डबाट पठन पाठन हुने।
2: सम्पर्क सुर्खेत मोडेल एकाडेमी, वीरेन्द्रनगर 8 प्रकृति चोक खजुरा सुर्खेत, राधाकृष्ण मन्दिरदेखि शिव मन्दिरको बीच बाटोमा।
5: सम्पर्क मोबाइल नम्बर 98-585-51-960, 98-481-20-148 र 98-60-91-76-74।
13: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
14: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
13: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
14: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
15: नेपाल टेलिकम राष्ट्रको संचार।
7: सबैको मन सुने।
15: रेडियो भेरी एफएम।
16: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
15: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल वैशाख 28 गते सोमबार, सन् 2026 मे 11 तारीख जेठ कृष्ण पक्षको नवमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नीति तथा कार्यक्रम आज, प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेशन, सरकार बजेट बनाउन केन्द्रित, संसदमा प्री बजेट छलफल गर्न ढिलाइ।
0: राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षी दलको गृह कार्य, दुवै सदनबाट अध्यादेश स्वीकृत नभएमा स्वत निष्क्रिय हुने संवैधानिक प्रावधान।
1: मध्यपूर्वको तनावले नेपालको मानव विकास उपलब्धि जोखिममा परेको यूएनडीपीको प्रतिवेदन, इन्धनको मूल्य वृद्धिले मध्यम वर्गको दैनिकी सकस, विद्युतीय गाडीतर्फको फटको अझै असहज।
0: इरानले पठाएको युद्ध अन्त्य गर्ने प्रस्ताव ट्रम्पद्वारा अस्वीकार, हर्मुज क्षेत्रमा तनाव कायमै, शान्तिवार्ता अनिश्चित।
1: र आईपीएल क्रिकेटमा आरसीबी र चेन्नई विजयी, लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए।
4: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
5: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौ।
4: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा जरुरी सूचना।
5: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चा

0: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन। दिनभर बजार हेर्नुपर्ने र सही शेयर छनौट गर्नुपर्ने झन्झट धेरैलाई हुन्छ।
1: अब यो चिन्ताको समाधान छ म्युचुअल फन्ड मार्फत लगानी, जहाँ जोखिम तुलनात्मक रूपमा कम हुन्छ। लक्ष्मी सनराइज म्युचुअल फन्ड अन्तर्गतको क्लोज एन्डेड म्युचुअल फन्डले ल्याएको छ नयाँ योजना, एलएस होराइजन 12। अनुभवी फन्ड म्यानेजर र ब्यालेन्स पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ। कम जोखिम सहित दीर्घकालीन प्रतिफलका लागि एलएस होराइजन 12 एक स्मार्ट विकल्प हो। योजना आकार ₹1,20,00,000, न्यूनतम लगानी ₹1,000, प्रति युनिट मूल्य ₹10। मेरो शेयर या आस्पाको माध्यमबाट सजिलै आवेदन दिन सकिने। आईपीओ खुल्ला हुने मिति 2083 वैशाख 30 गते रहेको छ। एलएस होराइजन 12, आजको स्मार्ट योजना भोलिको सुरक्षित भविष्य। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
1: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
6: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बिमा संस्थान।
7: काया कैरनमा अब खबरको सिलसिला। नीतिगत सुधार, सार्वजनिक सेवा प्रवाहमा गुणस्तरीय परिवर्तन, आर्थिक पारदर्शिता तथा सुशासनलाई उच्च प्राथमिकता राख्दै सरकारले आज आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा दिउँसो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ। देशको संरचनात्मक कमजोरी सुधार्दै सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि दृढ़ताका साथ अघि बढ़ने नीति तथा योजना ल्याउने सरकारले बताएको छ। अर्थतन्त्र संरचना र स्तर उन्नतिको चरणमा प्रवेश गरेकाले आउँदो वर्षदेखि दोस्रो चरणको सुधार शुरू गर्ने सरकारको नीति छ। अर्थ राजनीतिक संकटको जरो विकृत प्रोत्साहन संरचनामा निहित रहेको भन्दै महँगो चुनाव, अपारदर्शी चन्दा संकलन र बोजिलो दलीय संरचनाले राजनीतिलाई सेवा होइन पेसा र लगानीको माध्यमका रूपान्तरण गरेको आरोप सरकारले अघिल्ला सरकारहरूलाई लगाउँदै आएको छ। मुख्य गरी नीतिगत भ्रष्टाचार, लेनदेन र आसेपासे पूँजीवादका कारण देश गम्भीर अवस्थामा पुगेको सरकारको दावी छ। यसले उद्यमशील प्रतिस्पर्धा र नवप्रवर्धन मार्फत आर्थिक वृद्धिमा अवरोध सृजना गरेको भन्दै त्यसमा सुधारका योजना अघि सार्ने सरकारको तयारी छ। प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेशन हुने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको खबर कान्तिपुरले लेखेको छ।
8: यसैबीच आउँदो वर्षको बजेट निर्माणमा सरकारले सक्रियता बढ़ाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेशका मुख्यमन्त्री, योजना आयोगका पदाधिकारी र अन्य विज्ञसँग छलफल गर्नेदेखि सर्वसाधारणबाट सुझाव लिने काम थाल्नु भएको छ भने अर्थमन्त्री डाक्टर सोनिम वागले मन्त्रालयगत छलफल र स्रोत व्यवस्थापनमा जुट्नु भएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन ऐन अनुसार बजेटका सिद्धान्त र प्राथमिकता बजेट प्रस्तुत गर्नु 15 दिन अगाडि नै छलफल भई पारित गरेर सरकारलाई सुझाव दिइसक्नुपर्छ। ऐनको दफा 11 उपदफा 1 भनिएको छ, प्रत्येक आर्थिक वर्षका लागि यस ऐन बमोजिम विनियोजित विधेयक पेश गर्नुभन्दा कम्तीमा 1 अगावै अर्थमन्त्रीले विनियोजन विधेयकमा समावेश हुने सरकारका बजेट तथा कार्यक्रमका सिद्धान्त र आयोजना

0: वा कार्यक्रमको प्राथमिकताको विवरण संघीय संसदमा प्रस्तुत गर्नुपर्छ। संविधानमा उल्लेख भएको जेठ पन्ध्रमा बजेट ल्याउनै पर्ने बाध्यकारी व्यवस्था अनुसार ऐनमा भनिए अनुसार बजेटको सिद्धान्त र प्राथमिकता एक महिना अगावै अर्थात वैशाख पन्ध्रभित्र संसदमा पेश गरिसक्नु पर्थ्यो, तर अहिले संसद अधिवेशन नै नभएकाले सरकारले यो पेश गरेको छैन। सरकार बजेट निर्माणमा केन्द्रित आजको नयाँ पत्रिकामा खबर छ।
1: सरकारले हालै ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट अस्वीकृत गराउने रणनीतिमा विपक्षी दलहरू जुटेका छन्। आह्वान भइसकेको संसद अधिवेशन स्थगित गराएर अध्यादेश ल्याइएकोमा विरोध गर्दै आएका कांग्रेस, एमाले र नेकपा सबै अध्यादेश एकैपटक अस्वीकृत गर्ने कि अन्तर्वस्तु हेरेर अघि बढ़ने भन्ने निष्कर्षमा नै पुग्न नसकेका खबर कान्तिपुरले लेखेको छ। संघीय संसदका दुवै सदनबाट अध्यादेश स्वीकृत नभए स्वत निष्क्रिय हुने संवैधानिक प्रावधान छ। प्रतिनिधि सभामा सत्तारूढ़ रासोपाको झण्डै दुई तिहाई सीट रहेकाले अध्यादेश स्वीकृत गर्न समस्या छैन, तर राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति छैन। त्यसैले राष्ट्रिय सभाबाट केही अध्यादेशलाई असफल पार्ने गृह कार्यमा कांग्रेस, एमाले र नेकपा लागेका हुन्। हालै जारी गरिएका सबै आठ अध्यादेश आज बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा पेश गर्ने कार्यसूची छ। राष्ट्रिय सभा अध्यक्षले अस्वीकार प्रस्ताव निर्णयार्थ पेश गर्दा बहुमत पुगे अध्यादेश त्यही चरणबाट स्वत खारेज हुन्छ। सदनमा अस्वीकृत नभए मात्र सरकारले प्रतिस्थापन विधेयक अघि बढ़ाउने बाटो खुल्छ। संविधानविद एवं वरिष्ठ अधिवक्ता विपिन अधिकारी विधेयकका हकमा राष्ट्रिय सभालाई पन्छाएर अघि बढ़ने सुविधा भए पनि अध्यादेशमा सरकारलाई त्यस्तो सुविधा नभएको बताउनुहुन्छ।
0: मध्यपूर्वमा चलिरहेको तनावका कारण मानव विकास सूचकांक एसडीआईमा नेपालले हासिल गरेको उपलब्धि जोखिममा परेको संयुक्त राष्ट्रसंघका विकास कार्यक्रम यूएनडीपीले जनाएको छ। अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला, विप्रेषण आप्रवाह र आयातित सामग्रीमा अत्यधिक निर्भरताका कारण नेपाल पश्चिम एशिया द्वन्द्वको जोखिममा रहेको यूएनडीपीद्वारा अघिल्लो महिना सार्वजनिक गरिएको पश्चिम एशिया द्वन्द्वको असर सम्बन्धी अध्ययन प्रतिवेदनमा उल्लेख छ। गएको अप्रेल मध्यतिर प्रकाशित मिलिट्री एक्सलेसन इन द मिडल ईस्ट ह्यूमन डेभलपमेण्ट इनफ्याक्ट एक्रस एसिया एण्ड द पेसिफिक शीर्षकको प्रारम्भिक मूल्यांकन प्रतिवेदनमा फागुन 16 गतेदेखि चलिरहेको द्वन्द्व लम्बिए नेपाल र पाकिस्तानले मानव विकासमा सबैभन्दा बढ़ी क्षति बिहोर्नुपर्ने चेतावनी दिएको छ। युद्धका कारण खाड़ी क्षेत्रको अर्थतन्त्र कमजोर हुँदा विप्रेषण आमदानी घट्ने र त्यसले घर परिवारको क्रय क्षमता ह्रास भई खाद्य सुरक्षामा थप दबाव पर्न सक्ने पनि प्रतिवेदनले जनाएको छ। युद्धकै कारण कृषिमा व्यापक प्रयोग हुने फस्फेट मलका लागि आवश्यक सल्फरको ढुवानी पनि अवरूद्ध भएको छ। युद्धका कारण पेट्रोलियम पदार्थको सह उत्पादन सल्फरको मूल्यवृद्धिसँगै आपूर्ति असहज हुँदा नेपालको कृषि क्षेत्रमा मुख्य योगदान रहेको धानको उत्पादनमै असर पुग्ने पनि प्रतिवेदनमा जनाइएको खबर आजको कान्तिपुरमा छ।
1: इन्धनको मूल्य वृद्धिले नेपालीको भान्सादेखि यातायातसम्मको खर्च निकै बढ़दा जीविका प्रभावित भएको छ। इरानसँग अमेरिका र इजरायलले युद्ध शुरू गरे यता नेपालमा प्रयोग हुने सबै खाले इन्धनको अत्यधिक मूल्य बढ़ेको छ। भन्सार विभागका अनुसार गएको वर्ष आयातित चार पाङ्ग्रे सवारी मध्ये विद्युतीय गाड़ीको हिस्सा 71% र डिजल पेट्रोल सवारीको हिस्सा 21% भए पनि दुई पाङ्ग्रेतर्फ विद्युतीय गाड़ीको हिस्सा 6% हारारीमा मात्र छ। यसबाट दुई पाङ्ग्रे गाड़ीमा भर पर्ने र सार्वजनिक यातायात सेवा उपयोग गर्ने मध्यम वर्गमा सबैभन्दा बढ़ी मार परेको देखिन्छ। इन्धन मूल्यमा हुने घटबढ़ अनुसारै सार्वजनिक गाड़ीको भाड़ा दर पनि घटबढ़ हुने गर्छ। पछिल्लो पटक सरकारले यात्रुवाहक गाड़ीमा औसत 16.71% भाड़ा बढ़ाएको छ। यसले मध्यम वर्गलाई मार परेको छ। विद्युतीय गाड़ीतर्फको फड्को अझै सहज हुन नसकेको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा वर्षाको बेला पानीजन्य रोग र ध्यान दिनुपर्ने विषयमा जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।

0: एप्पल समृद्धि योजना योजना साथमा प्रतिफल हातमा यही 2083 वैशाख 29 गते देखि म्युचुअल फन्डको आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को छिटोमा जेठ 1 गते सम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फन्डको आईपीओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेका ग्राहकहरूलाई 2083 साल वैशाख मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछन्।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नीति तथा कार्यक्रम आज प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेशन, सरकार बजेट बनाउन केन्द्रित, संसदमा प्री बजेट छलफल गर्न ढिलाई, राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षी दलको गृह कार्य, मध्य पूर्वको तनावले नेपालको मानव विकास उपलब्धि जोखिममा परेको यूएनडीपीको प्रतिवेदन, इन्धनको मूल्य वृद्धिले मध्यम वर्गको दैनिकी सकस लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। आज पनि देशका विभिन्न ठाउँमा हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। यस्तै राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा तथा बागमती बाँकी प्रदेशका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। भोलि पनि यसै गरी पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाले यो हप्ता बिहिबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ। आज बेलुका र भोलि बिहान कतै कतै हावाहुरी समेत चल्ने सम्भावना छ। मौसममा आएको परिवर्तनसँगै सरुवा तथा कीटजन्य रोग, श्वास प्रश्वास सम्बन्धी समस्या, खाना र पानीजन्य रोगहरूको प्रकोप फैलने सम्भावना छ। वर्षाको बेला हुन सक्ने स्वास्थ्य जोखिम र ध्यान दिनुपर्ने विषयमा साथी सम्झना महर्जनले स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर राज भण्डारीसँग कुरा गर्नुभएको छ।
4: खास गरेर पानीका मुहानहरू कन्टामिनेसन हुने, फोहोर मैला जाने, सफा सुग्घर नराख्ने हुँदाखेरि त्यो पानी दूषित भई सर्वसाधारणले त्यो पानी प्रयोग गर्दाखेरि ठूलो मात्रामा झाडा पखाला आउँ, जन्डिसदेखि लिएर हेपाटाइटिस ए, हेपाटाइटिस ई भयो, कलेराको पनि प्रकोप एकदम बढ़ने सम्भावना हुन्छ, सरुवा रोगहरू, टाइफाइडहरू, आन्द्राको रोग पनि चाहिँ देखिने सम्भावना प्रशस्त मात्रामा हुन्छ। यो सबै पानीको कन्टामिनेसनले गर्दाखेरि हुने रोग हो। यो
5: मौसमको बदलाव सँगसँगै यो जुन हाम्रो संरचनागत प्रणाली छ नि त्यसले कस्तो खालको समस्या निम्ति
4: एकदमै असर पर्छ। पानीका मुहानहरूमा सबभन्दा ध्यान दिनुपर्ने जहाँ संकलन गरेको पानीहरू हुन्छ, त्यो संकलित पानीहरू मुहानबाट ल्याउँदाखेरि नै त्यसमा चाहिँ कन्टामिनेसन भइसकेको हुन्छ। त्यसकारण त्यो कन्टामिनेसन बचाउनको लागि स्रोतलाई नै हामीले बचाउनु पर्ने हुन्छ। ती स्रोतहरूलाई चाहिँ सुरक्षित गर्ने, तारबार लगाउने, फोहोर मैला उठाउने, निकास पठाउने कामहरू गर्नुपर्छ। त्यस्तै पानी शुद्धिकरणका प्रक्रियाहरू, विभिन्न प्रक्रियाहरू छ, ती प्रक्रियाहरूलाई अप्नाउनुपर्छ।
5: पानीजन्य रोगहरू नआओस्, जसले गर्दा महामारी प्रकोप उत्पन्न नहोस् भन्नको लागि चाहिँ हरेक पालिकाले चाहिँ केमा चाहिँ विशेष सावधानी चाहिँ अप्नाउनु पर्छ यो बेला चाहिँ?
4: स्वास्थ्य संस्थाहरू भयो, पालिकाहरू भयो, होइन, अस्पतालहरू भयो, नगर अस्पताल भयो, होइन, त्यसपछि स्वास्थ्य चौकीहरू भयो, अस्पतालै भयो, यिनीहरूले पनि एकदम तयारी हालतमा रहनुपर्छ। सुरक्षित पानीको, सुरक्षित खानाको, सुरक्षित आरामको विभिन्न किसिमको व्यवस्थापनको लागि चाहिँ जनचेतना जगाउने कामहरू गर्नुपर्ने हुन्छ। मुहानहरू सफा गर्नेदेखि लिएर पानी, जुन पानीका मुहानहरूको चाहिँ त्यो पानी सुरक्षित छ छैन भने जुन त्यसको चाहिँ टेस्ट गर्ने कुराहरूदेखि लिएर त्यसको व्यवस्थापन गर्नुपर्छ।
5: बुन्दागत रूपमा भन्नुपर्दाखेरि चाहिँ सुझाव के दिन चाहनुहुन्छ व्यक्तिलाई?
4: व्यक्तिलाई त आफू चनाखो हुनु पर्यो, आफ्नो स्याहार चाहिँ आफैले गर्नुपर्ने हुनसक्छ, होइन। जस्तै झाडा पखालाबाट बस्नको लागि सबभन्दा पहिलो भनेको पानी हो। पानी, सुरक्षित पानी हामीले चाहिँ प्रयोग गर्नु पर्यो। पिउन नपहिले आफूले यो पानी सुरक्षित छ, मैले खाँदा मलाई केही असर पर्दैन भने इन्स्योर हुनु पर्यो. दुई, बजारमा पाइएका तयारी खानाहरू हुन्छन् होइन, बजार गएर खाना किनेर लिएर जान्छु भन्छु, कमसेकम ती चिजहरू सुरक्षित छ छैन भने कसरी बनाएको छ, कहिले बनाएको भनेर त्यसलाई सुनिश्चित भएर खानुपर्ने हुन्छ. प्रशस्त मात्रामा झोलिलो पदार्थहरू, पानी लगायत अन्य पदार्थहरू प्रशस्त मात्रामा पिउनु पर्ने हुनसक्छ. छालाको सरसफाई, व्यक्तिगत सरसफाईमा ध्यान दिनु पर्यो. वातावरणीय प्रदूषणहरूलाई हामी कम गर्नु पर्यो. विभिन्न किसिमका मानसिक तनावहरू हुनसक्छ, ती तनावहरू कम हुनको लागि उपायहरू हुनसक्छ. मनोसामाजिक परामर्शदेखि लिएर आफ्नो सेल्फ एक्सर्साइजका कुराहरू भयो होइन, लिएर आफूलाई व्यवहार परिवर्तन गर्न सकिन्छ.
2: स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर राज भण्डारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ.
6: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी. भाइब्रेन्ट पुतली सड़क काठमाडौँ.
2: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला.
7: यही जेठ 2 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एचसीआरसी अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं आईभीएफ स्पेशलिस्ट डाक्टर मंजू बिसी शाह आउँदै हुनुहुन्छ. निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ.
8: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका, एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका, बच्चा बसेर पनि खेर जाने समस्या भएका, हर्मोन असन्तुलन, पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा आईभीएफ को माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्, सम्भव छ.
7: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत. फोन 083-521-987 र मोबाइल 98-550-13-956.
9: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा. तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ. वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो.
10: डिजिटल ठगीबाट बचौं.
11: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्. ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला.
10: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन.
11: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट ब्याङ्कको पहल

0: me a extreme energy drink.
1: जस्ता निशुल्क उपलब्ध हुनुपर्ने गर्भ निरोधक साधन मध्ये 32 जिल्लाका धेरै जसो स्वास्थ्य चौकीमा नभएको पाइएको थियो। अहिले पनि ती साधन स्वास्थ्य संस्थामा अपुग हुने गरेको परिवार योजना शाखा प्रमुख शर्मिला दाहालले बताउनुभयो। यौन तथा प्रजनन स्वास्थ्य विज्ञ डाक्टर खेम कार्की भन्नुहुन्छ, गर्भ निरोधकका साधनको प्रयोगले जुन हिसाबले हुनुपर्थ्यो त्यो जनशक्ति विदेशमा छ, जोड़ी छुटिएपछि यस्ता साधनको प्रयोगमा समेत कमी आएको छ। अहिले नेपालमा झण्डै 40 लाख युवा विदेशमा छन्, त्यसमध्ये धेरै जसो जोड़ी छुटेर बसेका छन्, यसकारण पनि गर्भ निरोधक साधनको कम प्रयोग भएको देखिन्छ। यो खबर आजको नयाँ पत्रिकामा छ।
2: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पठाएको युद्ध अन्त्य सम्बन्धी प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार गर्नुभएको छ। इरानले अमेरिकी प्रस्तावको जवाफ पाकिस्तान मार्फत पठाइएको भने पनि त्यसले अमेरिका र इजरायलले राखेका मुख्य शर्तहरू स्वीकार नगरेपछि वार्ता थप जटिल बनेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इरानले पठाएको जवाफमा तत्काल युद्ध विराम, अमेरिकी नाकाबन्दी हटाउनुपर्ने, इरानमाथि पुनः आक्रमण नगर्ने ग्यारेन्टी, इरानमाथि लगाइएका आर्थिक प्रतिबन्ध अन्त्य, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति तथा हर्मुजमा इरानको सार्वभौमिक अधिकार स्वीकार गर्नुपर्ने माग राखिएको बीबीसीले जनाएको छ। साथै लेबनान र अरू क्षेत्रमा चलिरहेको सैन्य गतिविधि समेत रोकिनुपर्ने इरानको अडान छ। राष्ट्रपति ट्रम्पले इरानको जवाफले आणविक कार्यक्रमबारे स्पष्ट प्रतिबद्धता नदेखाएको र अमेरिकाको सुरक्षा चासोलाई सम्बोधन नगरेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। ट्रम्पले इरानको जवाफ उपयुक्त नभएको भन्दै अमेरिकाले आवश्यक परे थप कड़ा कदम चाल्न सक्ने चेतावनी दिनुभएको खबरमा उल्लेख छ।
1: अब केही खेल खबर। नेपाल क्रिकेट संघ क्यानको विराटनगरमा भएको वार्षिक साधारण सभाले हरेक वर्ष क्रिकेट अवार्ड आयोजना गर्ने निर्णय गरेको छ। वर्षभरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनका आधारमा क्यानले खेलाड़ीलाई अवार्ड प्रदान गर्ने प्रवक्ता छुम्बी लामाले बताउनुभयो। उहाँका अनुसार अवार्ड 5 विधाका छन्, जसमा सर्वोत्कृष्ट पुरूष र महिला खेलाड़ी हुनेछन्। यसै गरी पुरूष र महिलातर्फ युवा खेलाड़ीलाई अवार्ड दिइनेछ। यसै गरी मोमेन्ट अफ द इयर अवार्ड पनि समावेश भएको उहाँले बताउनुभयो। खेलकै अर्को प्रसंगमा इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरूले मुम्बई इण्डियन्समाथि 2 विकेटको रोमाञ्चक जित निकालेको छ। हिजो रायपुरमा अन्तिम बलमा मुम्बईले दिएको 167 रनको लक्ष्य बेंगलुरूले 8 विकेट गुमाएर पूरा गर्यो। टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले 20 ओभरमा 7 विकेट गुमाउँदै 166 रन बनाएको थियो। जितसँगै बेंगलुरू 14 अंकसहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ। हारसँगै मुम्बई इण्डियन्स भने प्रतियोगिताको प्लेअफ दौड़बाट बाहिरिएको छ। मुम्बई 6 अंकसहित तालिकाको 9 स्थानमा छ। त्यसैगरी हिजै चेन्नई सुपर किंगसँग 5 विकेटले पराजित भएपछि लखनऊ सुपर जायन्ट्सको आईपीएलमा प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ। चेन्नईमा भएको खेलमा लखनऊले दिएको 204 रनको लक्ष्य चेन्नईले 4 बल बाँकी रहँदा 5 विकेट गुमाएर पूरा गर्यो। आईपीएल क्रिकेटमा आज बेलुकी 7:45 बजे धर्मशालामा पंजाब किंग्स र दिल्ली क्यापिटल्स खेल्दैछन्।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। ई बिडिङमा बोलपत्र दाताहरूको गोप्य कागजात फेरबदल हुँदा 313 ठेक्का प्रभावित भएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको अनुसन्धान अनुसार बोलपत्र दाताहरूले पेश गरेका मूल्याङ्कनका कागजातहरूलाई फेरबदल गरेर ठेक्का प्रभावित पारेको देखिएको खबर नागरिक दैनिकले लेखेको छ।
1: सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीई भिटीमा वरिष्ठ कर्मचारी मध्येबाट नियुक्त सदस्य सचिवलाई पदमुक्त गर्दा राजनीतिक नियुक्ति पाएका उपाध्यक्ष भने पदमा कायमी रहनु भएको छ। सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश र सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेशबाट सदस्य सचिव महेश भट्टराईलाई पदमुक्त गरेको हो।
2: जुम्ला दार्चुला लगायतका हिमाली क्षेत्रमा यार्चा टिप्न वैशाखदेखि साउनसम्म विद्यार्थीहरू हिमाली पाटनतिर उक्लन्छन्। भविष्यको जो गर्न कलिला विद्यार्थी पाटनतिर हिँडेपछि गाउँका विद्यालय रित्ता र सुनसान देखिएका खबर कान्तिपुरले लेखेको छ।
1: कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा पार्टीको 15 महाधिवेशन गर्ने तयारी अघि बढ़ाएको छ। संस्थापन पक्षसँग एकता प्रयास निष्कर्षमा पुग्न नसकेपछि देउवा पक्ष छुट्टै महाधिवेशन गराउन आयोजक समिति बनाउने कसरतमा जुटेको खबर कान्तिपुर दैनिकमा छ।
2: नेपाल उद्योग परिसंघ सीएनआईले आउँदो आर्थिक वर्षको बजेट उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज गर्ने गरी ल्याउन आग्रह गरेको छ।
1: रौतहटको जेठो उद्योग हो श्रीराम सुगर मिल्स। मिलको स्थापना भएसँगै त्यहाँका उख किसानमा छुट्टै खुशी र हौसला थपिएको थियो। 2049 सालमा रौतहटको गरूडा नगरपालिका पाँच महम्मदपुरमा यसको स्थापना गरिएको थियो भने स्थापना लगत्तै संचालनमा आएको यो चिनी मिलले हजारौं किसान र श्रमिकको जीवनयापनमा आर्थिक सुधार ल्याउन मदत पुर्याएको थियो। उद्योग संचालन हुँदा प्रत्यक्ष रूपमा 1000 भन्दा बढ़ीले रोजगारी पाएका थिए भने अप्रत्यक्ष रूपमा हजारौं व्यक्ति ढुवानी व्यापार कृषि क्षेत्रतर्फ आर्थिक रूपमा सुधारको पाटोमा जोड़िएका खबर अन्नपूर्ण पोस्टमा छ।
2: काया कैरनमा अब पालो उखानको
1: सापको खुट्टा सापले देख्छ।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: नीति तथा कार्यक्रम आज प्राथमिकतामा सुशासन पूर्वाधार सामाजिक क्षेत्र र डिजिटाइजेशन सरकार बजेट बनाउन केन्द्रित संसदमा प्री बजेट छलफल गर्न ढिलाई।
2: राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षी दलको गृह कार्य दुवै सदनबाट अध्यादेश स्वीकृत नभए स्वत निष्क्रिय हुने संवैधानिक प्रावधान।
1: मध्यपूर्वको तनावले नेपालको मानव विकास उपलब्धि जोखिममा परेको यूएनडीपीको प्रतिवेदन। इन्धनको मूल्य वृद्धिले मध्यम वर्गको दैनिकी सकस। विद्युतीय गाड़ीतर्फको फटको अझै असहज।
2: ईरानले पठाएको युद्ध अन्त्य गर्ने प्रस्ताव ट्रम्पद्वारा अस्वीकार। हर्मुज क्षेत्रमा तनाव कायमै शान्तिवार्ता अनिश्चित।
1: र आईपीएल क्रिकेटमा आरसीबी र चेन्नई विजयी। लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले केही दिन अगाडि अविनले बनाउनु भएको गजब छ बा शीर्षकको कार्टुन लिएका छौं। सरकारले राजनीतिक नियुक्ति खारेज गरेपछिको अवस्थासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एउटा सरकारी कार्यालय छ, भित्र सबै कुर्सी खाली छन्। भित्तामा राजनीतिक नियुक्ति खारेज भनेर लेखिएको छ। हातमा फाइल बोकेर भित्र पस्दै गरेका मान्छे रित्तो कुर्सी र टेबल हेरेर भन्दैछन्, अफिसमा कोही हुनुहुन्छ? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-5241 48 5207 2।

0: प्रणालीमा बाल बालिका तथा किशोर किशोरीहरू नसर्ने रोगबाट प्रभावित 950 बाल बालिका मानसिक रोगसँग सम्बन्धित उपचारमा
1: कंग्रेसले आज र भोलि वीरेन्द्रनगरमा कर्णाली प्रदेश स्तरीय भेला गर्ने, सभापति सहितका शीर्ष नेताहरूले सम्बोधन गर्ने,
0: जहाज अभावले कर्णाली प्रदेशका यात्रु समस्यामा, यात्रु अभावको बहानामा उड़ान रद्द, नागरिक मारमा
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा चेन्नई र बेंगलुरू विजयी।
0: हिमाल पहाड तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट ढिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णालीमा पछिल्ला वर्षहरूमा बालबालिका तथा किशोर किशोरीमा नसर्ने रोगबाट प्रभावित हुँदै गएको पाइएको छ। कर्णाली प्रदेश अस्पताल सुर्खेतको तथ्याङ्क अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा 20 वर्ष मुनिका ठूलो संख्यामा बालबालिका विभिन्न नसर्ने रोगको उपचारका लागि अस्पताल पुग्ने गरेका हुन्। 20 वर्ष मुनिका 950 जना बालबालिका मानसिक रोगसँग सम्बन्धित उपचारमा रहेका छन्। यसमध्ये साइकोसिस, अटिजम लगायतका समस्या भएका व्यक्तिहरू धेरै रहेको बताइएको छ। अस्पतालका सर्जन डाक्टर सुभाष शर्माले कम उमेरमै मानसिक स्वास्थ्य समस्या बढ़नु चिन्ताजनक रहेको बताउनु भएको छ। उहाँका अनुसार मुटु सम्बन्धी रोगका 27 जना, मधुमेहका 10 जना, अटिजमका 10 जना, दमका 5 जना तथा क्यान्सरका 1 जना बालबालिका उपचाररत रहेको बताउनुभयो। अस्वस्थ जीवनशैली, जंक फूडको बढ़दो प्रयोग, शारीरिक गतिविधिको कमी, मानसिक तनाव र डिजिटल उपकरणको अत्यधिक प्रयोगले बालबालिकामा नसर्ने रोगको जोखिम बढ़ाएको उहाँको भनाइ छ। समयमै स्वास्थ्य परीक्षण, सन्तुलित आहार, नियमित व्यायाम तथा मानसिक स्वास्थ्यप्रति परिवार र विद्यालयको सहकार्य आवश्यक रहेको उहाँको सुझाव छ। यसैबीच वीरेन्द्रनगर नगरपालिकाबाट विपन्न नागरिकलाई औषधि उपचारका लागि 180 जना सिफारिश गरेको तथ्याङ्क रहेको छ। यस्तै सरोकारवालाहरूले बालबालिकामा नसर्ने रोग सम्बन्धित जनचेतनामूलक कार्यक्रम गाउँ गाउँसम्म पुर्याउनु पर्नेमा जोड़ दिएको छ।
0: नेपाली कांग्रेसले सुर्खेतको वीरेन्द्रनगरमा आज र भोलि कर्णाली प्रदेश स्तरीय भेला गर्ने भएको छ। विशेष महाधिवेशनपछि प्रदेश तथा स्थानीय तह केन्द्रित भेला गर्न लागेको हो। भेलालाई कांग्रेस सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेश स्तरीय भेलाको आयोजना गरिएको हो। पार्टीका शीर्ष नेताहरूको सहभागितामा आयोजना हुने भेला आगामी राजनैतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने जनाइएको छ। भेलामा कर्णाली प्रदेशबाट नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्य समितिमा प्रतिनिधित्व गर्ने सम्पूर्ण केन्द्रीय सदस्य, प्रदेश कार्य समितिका पदाधिकारी, 10 वटै जिल्लाका सभापति, प्रतिनिधि सभाका सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष उपाध्यक्षहरूको सहभागिता रहने बताइएको छ। प्रतिष्ठानका सदस्य प्रकाश लामिछानेले भेलामा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको वस्तुनिष्ठ समीक्षा, संगठनात्मक कमजोरीको पहिचान तथा पार्टीभित्रको अनुशासन र आन्तरिक एकतालाई सुदृढ बनाउने उद्देश्यमा केन्द्रित हुने बताउनुभयो। भेलामा प्रदेश तथा स्थानीय तहका सरकारले अपनाउनु पर्ने नीति, कार्यक्रम र जनमुखी विकास मोडेलबारे विस्तृत छलफल हुने उहाँको भनाइ छ। बदलिदो जनमत र मतदाताको मनोविज्ञानलाई ध्यानमा राख्दै पार्टीको भावी नीतिगत परिमार्जन, संगठन सुदृढीकरण तथा जनप्रतिनिधि र नेतृत्वबीच साझा धारणा निर्माणमा विशेष जोड़ दिइनेछ। त्यसैगरी सुशासन, भौतिक पूर्वाधार विकास, सामाजिक रूपान्तरण, विपद व्यवस्थापन तथा बजेट व्यवस्थापनका प्राथमिकताबारे स्पष्ट कार्ययोजना तथा कार्ययोजना तय गरिने समेत बताइएको छ। नागरिक मैत्री बजेट निर्माण, समावेशी विकास र पार्टी तथा जनप्रतिनिधिबीच प्रभावकारी समन्वयका विषयमा समेत गहन छलफल हुने आयोजकले जनाएको छ। दुई दिने छलफलपछि सुर्खेत घोषणा पत्र जारी गर्दै कर्णालीको विकास, समृद्धि र सुशासनबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने तयारी गरिएको छ।
1: सीमित जहाज हुँदा कर्णालीका टोहरलाई शास्ति हुने गरेको छ। कर्णालीका हुम्ला, डुल्पा, मुगु र जुम्लामा सड़क जीर्ण र जोखिमपूर्ण भएकाले सर्वसाधारणहरू सुरक्षा यात्राका लागि जहाज कुर्दछन्। तर तालिका अनुसार उडान नहुँदा एकातिर शास्ति हुने गरेको छ भने अर्कोतिर बिरामीहरू समयमा अस्पताल पुग्न समस्या हुने गरेको छ। पर्यटकीय मौसम शुरू भएको भन्दै निजी विमान कम्पनीका जहाजहरू देशका पूर्वी जिल्लातर्फ केन्द्रित भएपछि कर्णाली उडानविहीन जस्तै भएको छ। नेपाल वायु सेवा निगमको जहाजले उडान पनि मौसम तथा प्राविधिक कारण देखाउँदै पटक पटक रद्द हुने गरेका छन्। गत साता नेपाल एयरलाइन्स जुम्लामा नेपालगंजबाट आइतबार, मंगलबार र बुधबार तथा सुर्खेतबाट मंगलबार उडान गर्ने तालिका सार्वजनिक गरेको थियो। मुगुको गमगढ़ीका रत्नबहादुर साईले सड़क र जहाज दुवैका कारण यात्रुले शास्ति भोग्नु परिरहेको गुनासो गर्नुभयो। नेपाल एयरलाइन्स जुम्ला स्टेशन इन्चार्ज उमाकान्त अधिकारीले मौसम खराबीले उडानमा समस्या भइरहेको दावी गर्नुभएको छ। जुम्लामा सीता, तारा समेत र नेपाल एयरलाइन्सले उडान गर्दै आएका छन्। यात्रु अभाव देखाउँदै निजी एयरलाइन्सले दैनिक जसो उडान रद्द गर्ने गरेको स्थानीय रमानन्द आचार्यले बताउनुभयो। जहाज नियमित नहुँदा रेफर गरेका बिरामीलाई समेत फर्काएर फेरि अस्पतालमै भर्ना गर्नुपर्ने बाध्यता रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक डाक्टर कमल थानीले बताउनुभयो। सड़क मार्ग भरपर्दो नहुँदा मुगु र हुम्लाका अधिकांश यात्रुले हवाईयात्रा रोज्ने गरेका छन्।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
0: यही जेठ 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
4: सूचना।
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो।
1: यही जेठ दुई गते शनिवार का दिन सुपथ पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेत में एचसीआरसी अस्पताल नेपालगंज में कार्यरत निसंतान रोग विशेषज्ञ एवं आईवीएफ स्पेशलिस्ट डाक्टर मंजू बीसी शाह आउँदै हुनुहुन्छ। निसंतानपन संबंधी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौं।
2: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका, एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका, बच्चा बसेर पनि खेर जाने समस्या भएका, हर्मोन असन्तुलन, पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा आईवीएफ को माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्, सम्भव छ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
3: सबैको मान सुने
4: रेडियो भेरी एफएम।
5: तपाईं अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिन्जेल हामीले कर्णालीमा बालबालिका तथा किशोर किशोरीहरू नसर्ने रोगबाट प्रभावित 950 बालबालिका मानसिक रोगसँग सम्बन्धित उपचारमा कांग्रेसले आज र भोलि सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश स्तरीय भेला गर्ने, सभापति सहितका शीर्ष नेताहरूले सम्बोधन गर्ने लगायतका खबरहरू प्रस्तुत गर्यौं।
6: अब बाँकी खबर। हिमाली जिल्ला हुम्लामा 25% भन्दा बढ़ी किशोरी 19 वर्ष मुनि नै सुत्केरी हुने गरेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ। उमेर नपुगे विवाह गर्ने चलन बढ़दै जाँदा सानै उमेरमा सुत्केरी हुने किशोरीको संख्यामा जिल्लाभर वृद्धि हुँदै गएको हो। जिल्लाका सातवटै गाउँपालिकामा 7 गत साउनदेखि चैत मसान्तसम्म 25% किशोरी 19 वर्ष भन्दा कम उमेरमा सुत्केरी भएको स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कले देखाएको छ। यो अवधिमा जिल्लाका सातवटै गाउँपालिकामा 594 जना सुत्केरी भएको र त्यसमध्ये 150 जना किशोरी 19 वर्ष मुनिका रहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका तथ्याङ्क सहायक दुर्गा श्रेष्ठले बताउनु भएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 यो उमेर समूहका सुत्केरी हुने किशोरीको संख्या 137 जना रहेका थिए। अझ त्योभन्दा अघिल्लो वर्षमा 107 जना किशोरी रहेका थिए। 20 वर्ष नपुग्दै सुत्केरी हुने किशोरीको संख्या सबैभन्दा बढ़ी सिमकोट गाउँपालिकामा 40 जना रहेको छ भने यो संख्या नामखा गाउँपालिकामा भने शून्य रहेको छ। पछिल्लो समयमा उमेर नपुग्दै विवाह गर्नेको संख्या घट्नुभन्दा झन बढ़दै गइरहेको श्रेष्ठले बताउनु भएको छ। उमेर नपुग्दै विवाह गरेर बच्चा जन्माउनुको कारण अशिक्षा, गरीबी लगायतका समस्याले यस्ता घटना बढ़दो क्रममा रहेको उहाँको भनाई छ। सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माएर पोषणमा ध्यान नदिने जस्ता समस्याले हुम्लामा बाल बालिकामा कुपोषण देखिने गरेको जानकारी तथ्याङ्क सहायक श्रेष्ठले गराउनु भएको छ।
5: वर्षेनी ठूलो मात्रामा चीनको ताक्लाकोटबाट हिंसा नाका हुँदै हुम्ला भित्रिने चिनिया मदिरा यस वर्ष नेपाल भित्रिन नदिने सहमति भएको छ। नेपाली सुरक्षा निकायको विशेष आग्रहमा चिनिया सुरक्षाकर्मीहरूले ताक्लाकोटबाट अन्य सामान जस्तै चिनिया मदिरा पनि नेपालतर्फ नपठाउने सहमति जनाएपछि मदिरा भित्रिन रोकिएको हो। हिंसा नाकाका लागि ताक्लाकोटबाट चिनिया मदिरा नछोड्न नेपाली सुरक्षा निकायले संयुक्त रूपमा गरेको आग्रहलाई चिनिया सुरक्षाकर्मीले स्वीकार गरेको सशस्त्र प्रहरी बल नेपाल बीओपी हिंसाका सशस्त्र प्रहरी निरीक्षक कृष्ण दाहालले बताउनुभयो। उहाँका अनुसार प्रत्येक वर्ष लुकीछिपी रूपमा सीमा क्षेत्रबाट यो मदिरा नेपाल भित्रिने गरेको थियो। यसको सर्वत्र विरोध भएपछि हिंसामा तैनात सशस्त्र प्रहरी र नेपाल प्रहरीले चिनिया पक्षसँग औपचारिक रूपमा अनुरोध गरेका थिए। मदिरा भित्रिन रोकिएपछि हिंसा क्षेत्रमा विवाद तथा झैझगड़ा समेत कम भएको स्थानीयले बताएका छन्। यसअघि लुकीछिपी रूपमा वार्षिक करिब 20 करोड़ रूपियाँ भन्दा बढ़ीको चिनिया मदिरा नेपाल भित्रिने गरेको दावी गरिएको छ।
6: नेपालगंजको व्यस्त र मुख्य सड़क खण्डका रूपमा रहेको धम्बोजे चोकदेखि नन्दनी मिलसम्मको सड़क विस्तार गर्ने योजनाले पुनः गति लिन थालेको छ। हुलाकी राजमार्ग अन्तर्गत पर्ने यो 1900 मिटर लामो सड़क खण्डलाई 4 लेनमा स्तरोन्नति गर्न हुलाकी सड़क योजना कार्य नेपालगंजले आफ्नो सक्रियता बढ़ाएको छ। सड़क विस्तारका लागि हुलाकी सड़क योजना कार्यालयले नेपालगंज उपमहानगरपालिकाका प्रमुख सम्बन्धित क्षेत्रका वडा अध्यक्षसँग छुट्टाछुट चार बुधे लिखित समझदारी गरिसकेको छ। सहमति अनुसार सड़कको केन्द्रबिन्दुबाट दायाँ र बायाँ 15-15 मिटर गरी जम्मा 30 मिटरको राइट अफ वे खाली गराइने भएको छ।
5: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। भोलि अर्थात वैशाख 29 गतेसम्ममा नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रक कार्यालय कक्षा 10 सूचना अधिकारी लक्ष्मी मरासिनीले बताउनुभयो। कार्यालयले यसअघि नै एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएको थियो। विगतमा परीक्षा सम्पन्न भएको झण्डै 3 महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो। यसपटक एक महिनामै नतिजा सार्वजनिक गर्नका लागि सम्बन्धित परीक्षा केन्द्रमा उत्तर पुस्तिका जाँच भएको थियो। कतिपय केन्द्रमा उत्तर पुस्तिका परीक्षण सम्भव नभएकोमा जिल्ला तहमा पठाइएको थियो। यसैबीच बोर्डले सूचना निकालेर नतिजा हेर्ने वेबसाइटको सूची समेत सार्वजनिक गरेको छ। एसएमएस आईबीआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिनेछ।
6: पहिलो खबरमा खबरको सिलसिला अझै जारी छ। अल्लाह भनेको छोटो विश्राम।
7: भर्ना सम्बन्धी सूचना
8: यस सर्किट बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
7: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि। प्रवेश परीक्षा शुल्क 1700। यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
8: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
7: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।
9: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
10: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
9: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
10: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसीएल पीसीएल एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
9: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
10: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
9: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081-538-150 र 081-535-1

0: US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्।
1: मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको US कम्पनीको US 312 शंकर धानलाई लगाऊ।
2: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
3: चार बाहिनी रोड नेपालगंजमा रहेको HCRC अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको NICU सेवा सञ्चालनमा रहेको छ।
2: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
3: झाडा पखाला,
2: डाडुरा,
3: पोलियो,
2: कुपोषण,
3: एनिमिया,
2: मम्स,
3: दम,
2: टाइफाइड
3: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
2: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। HCRC अस्पताल,
3: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
4: कर्मचारी आवश्यकता सम्बन्धी सूचना एस स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध 5 काप्रे पलाञ्चोकमा केही कर्मचारीको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूलाई समयमै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पद संख्या 2 जना, योग्यता सामान्य लेखपढ गर्न जान्ने, मासिक तलब ₹25,000 सँगै बोनसको व्यवस्था, खाने बस्ने र स्वास्थ्य बीमा सँगै पेन्सनको समेत सुविधा भएको,
5: परिवार सहित सम्पर्कमा आउनेलाई विशेष प्राथमिकता दिइनेछ।
4: सम्पर्क स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध 5 काप्रे पलाञ्चोक। मोबाइल नम्बर 98411093909, 98411093909।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: डिजिटल ठगीबाट बचौं।
0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
4: यो जिन्दगीले पनि केही लछर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। हामी गर्ने गर्ने मलाई दुख्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम दाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए, गोकाय म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 43,200 कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरेन्द्रनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन ढोकाईलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
5: लकी पिराक फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
6: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
1: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145404031
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: जय नेपाल सत्य सेवा सुरक्षणम कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया फेम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया फेम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईंलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेटतर्फ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 6 राजु फर्निचर अगाडि बोलेरो जीवले दुईजना पैदलयात्रुलाई ठक्करा दिँदा पैदलयात्रु गम्भीर घाइते भएका छन्। हिजो दिउँसो 12:40 समयमा वीरेन्द्र चोकदेखि राजु फर्निचर तर्फ जाँदै गरेको कर्णाली प्रदेश 02/001/0749 नम्बरको बोलेरो जीवले पैदलयात्रु सुर्खेत वीरेन्द्रनगर नगरपालिका 7 बस्ने वर्ष 34 समीर अली र वर्ष 43 प्रेम घरती मगरलाई ठक्कर दिँदा घाइते भएका हुन्। घाइते एकजनाको माया नर्सिङ होम सुर्खेत र एकजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। बोलेरो जीप चालक जाजरकोट जुनेचाँदे गाउँपालिका 9 बस्ने वर्ष 16 धर्मराज बस्नेत जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा रहेका छन्। जिल्ला मुगु छायानाथ रारा नगरपालिका 4 तालचा स्थित बसको ठक्करबाट सहचालकको ज्यान गएको छ। हिजो दिउँसो 2:30 समयमा नागमा गमगढ़ी सड़क खण्ड अन्तर्गत मुगुको सल्लेरीदेखि जुम्ला बजारतर्फ आउँदै गरेको कर्णाली प्रदेश 02/001/0986 नम्बरको एसएमएल गाड़ीको साइट हेर्ने क्रममा ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा परि ज्यान गुमाएका सहचालक जुम्ला पातारासी गाउँपालिका 3 बस्ने वर्ष 28 राजेन्द्र खड्काको उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका हुन्। गाड़ी चालक जुम्ला पातारासी गाउँपालिका 7 बस्ने वर्ष 43 शक्ति सिंह थापा जिल्ला प्रहरी कार्यालय मुगुको नियन्त्रणमा रहेका छन्। ट्राफिक कार्यवाहीमा परे 111 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 111 सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। छपन्न स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 4,444 जना लाभान्वित भएको। कर्णाली प्रदेशको 10 जिल्लाहरूका विभिन्न 56 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 4,444 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। जथाभावी सवारी साधन पार्किङ नगरौं, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउ, ठूलो आवाजमा संगीत बजाएर सवारी साधन नचलाउ, आफू खुशी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौं, चक्कर आइरहेको छ वा निन्द्रा लागिरहेको छ भने गाडी नचलाउनुहोस्। पैदलयात्रु तथा मोटरसाइकल चालकले रातको समयमा सेतो वा चम्किलो लुगा लगाएर हिँड्ने गरौं। फुटपाथ नभएको सड़कमा सड़कको दाहिने किनाराबाट हिड्ने गरौं। सवारी साधन चलाउनु पूर्व चेक जाँच गरेर मात्र सवारी साधन चलाउनुहोस्। हतार गरी सवारी साधन नचलाउ र हतारमा सड़क पार समेत नगरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौं। आज भने म राधा सुवेदी विदा चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् वायनेट साम्बा प्याक, स्पीडको अल्टिमेट गोल। वायनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
5: कर्मचारी आवश्यकता सम्बन्धी सूचना एस स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध 5 काप्रे पलाञ्चोकमा केही कर्मचारीको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूलाई समयमै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पद संख्या 2 जना, योग्यता सामान्य लेखपट गर्न जान्ने, मासिक तलब ₹25,000 सँगै बोनसको व्यवस्था, खाने बस्ने र स्वास्थ्य बीमा सँगै पेन्सनको समेत सुविधा भएको,
6: परिवार सहित सम्पर्कमा आउनेलाई विशेष प्राथमिकता दिइनेछ।
5: सम्पर्क स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध 5 काभ्रे पलाञ्चोक, मोबाइल नम्बर 98411093909, 98411093909।
7: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
8: लोक सेवा आयोगका किताबहरू,
7: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
9: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
10: खुसीको खबर,
11: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको IVF टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको HCRC अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
10: हाम्रा विशेष सेवाहरू IVF, IUI, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
11: HCRC अस्पताल नेपालगंज, तपाईँको परिवारको खुसीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। HCRC अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369084।
12: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
6: यदि छन् भने वीरेन्द्रनगर 3 एलचोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही जेठ 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
13: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
3: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 9858 56455।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: अब सुनोस श्री स्टील्स रेडियो कथा तेस्रो तथा अंतिम भाग शर्माजी को घर भूकंप ने हल्लाई झ्याल बाहर धूलो ने ढाक बत्ती फोन सबको लाइन काटि सब धेरे डराया तर एक भूकंप रोके शर्माजी ने श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजी को परिवार को जिंदगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
2: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ
3: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत

0: समाज कहिलेकाहीँ नियमले होइन चलाखी सत्ताको खेल र हाँसोले चल्छ। सत्ताको दुनियाँमा इमानदारी कतिसम्म बच्न सक्छ? जब प्रणाली नै विडम्बनापूर्ण छ तब न्यायको परिभाषा के हुन्छ? तपाईँ किताब चर्चा सुन्दै हुनुहुन्छ। भारतीय लेखकहरूको चर्चित आख्यान लेखन फिक्सनल राइटिङमाथि आधारित विशेष श्रृङ्खलाको अन्तिम अङ्कमा हामी श्रीलाल शुक्लद्वारा लिखित राग दरबारीको चर्चा गर्दैछौ। राग दरबारी एउटा व्यङ्ग्यात्मक उपन्यास हो जसले भारतीय समाजको प्रशासनिक संरचना, भ्रष्टाचार र जनजीवनमा देखिने विडम्बनाहरूलाई हास्य व्यङ्ग्य शैलीमा प्रस्तुत गर्छ। ग्रामीण भारतको राजनीति, स्वार्थी तन्त्र र शक्ति संघर्षलाई लेखकले यथार्थपरक ढंगले चित्रण गर्नुभएको छ। अब सुन्नुहोस् हरि शर्माबाट श्रीलाल शुक्लद्वारा लिखित राग दरबारीको चर्चा।
1: नमस्कार। गएको दुई हप्ता मैले मुख्यमन्त्री त्यसपछि महाभोज मन्नु भण्डारीको र यो हप्ता मैले श्रीलाल शुक्लको राग दरबारीका बारेमा चर्चा गरिरहेछु। यी तिनै उपन्यासहरूका बारेमा एक किसिमको भारतीय हिन्दी साहित्यमा राजनीतिक विषयहरूलाई कसरी लेखिएको छ भनेको छ। मुख्यमन्त्री व्यक्ति केन्द्रित थियो, कृष्णदेवी पायन कौशल। महाभोज परिस्थिति घटना केन्द्रित थियो। राग दरबारी परिवेश केन्द्रित छ। मैले रोज्ने सन्दर्भमा यो तीनटा कुरालाई हेर्न खोजेको। कुनै पनि उपन्यास कथामा व्यक्ति, घटना र परिवेश। राग दरबारी मैले पहिलो एपिसोडमा कुरा गर्दा, यो राजनीतिक उपन्यासको बारेमा कुरा गर्दा, स्वतन्त्रता आन्दोलन पछिको भारतको परिवेशको बारेमा चर्चा गरेको थिएँ। त्यो चरित्र गर्दाखेरि उदयाचल, रतनपुर, त्यसपछि सिरोवा एउटा गाउँ, र यो राग दरबारीको कथा चाहिँ शिवपालगंज भन्ने ठाउँ छ। उपन्यासकारले भन्दैनन् त्यो कहाँ छ भनेर, काल्पनिक ठाउँ हो, तर यो कथाको परिवेश, पात्रहरूको नाउँको चयन हेर्दा यो युपीको कुनै गाउँ बुझ्न सकिन्छ, अहिलेको वर्तमान युपीको। र यो शिवपालगंज प्रान्तीय हेडक्वार्टर सदरमुकाम भन्दा धेरै पर छैन, किनभने उपन्यासमा सड़क, रेल, स्कूल, इन्टर कलेज, राजकीय महाविद्यालयहरूको बारेमा चर्चा भएको हामी पाउँछौ। र यो किताब राग दरबारी ले भारतको सबैभन्दा ठूलो साहित्यिक अवार्ड ज्ञानपीठ पनि प्राप्त गरेको छ लेखकले। र सबभन्दा पहिले 1966 हामीले गएको हप्तादेखि चर्चा गरेका किताबहरू 1966-67 मनु भण्डारी सबभन्दा नयाँ हो यसमध्येमा, 78 छापिएको यो किताब चाहिँ 1968 राग दरबारी चाहिँ 1968 68 छापियो। त्यसपछि 2020 आउँदा चाहिँ 44 संस्करण, र मैले भर्खरै मसँग भएको चाहिँ 44 संस्करण छ, तर त्योभन्दा अगाडि अस्ति भर्खर मैले केही खोज गरेको थिएँ यो कति संस्करण गयो भन्दाखेरि यो अहिले 47 संस्करण चाहिँ राजकमलले छापेको छ। भनेपछि यो सर्वाधिक पढिएको पुस्तकहरूमध्ये पर्दछ र चर्चा गरेको, र मलाई लाग्छ नेपालमा धेरै पाठकहरूले कुनै न कुनै कालसम्म, किनभने हाम्रो देशमा पढ्ने अथवा यस्तो किसिमको उपन्यासहरू पढ्ने धेरै राजनीतिक कर्मीहरू पनि हुनुहुन्छ, विशेष गरी वामपन्थी खेमाका मानिसहरू मैले देखेको छु, केही लोकतान्त्रिक खेमाका मानिसहरू पनि उहाँहरूले पढिसक्नु भएको छ। तर यो चाहिँ यसको परिवेश चाहिँ भारतमा स्वाधीनतापछिको दशकहरूका बारेमा छ, र यो परिवेश केन्द्रित उपन्यास हो कि कस्तो परिवेश छ भन्ने कुरा चाहिँ देखिन्छ, र ठाउँ, पात्र, नायक खलनायक सबै एक ठाउँमा उभिएर आउँछन्। किताबमा जम्मा जम्मी 35 परिच्छेद छन्। त्यो 35 परिच्छेद यति ठूलो परिच्छेद र किताब पनि करिब करिब तपाईँको 335 पृष्ठको छ। संवादहरू एकदम डेन्स छन् तर पढ्न सजिलै छ किनभने त्यो अहिलेको बोलीचालीको हिन्दी छ। केही अवधि भाषाको प्रयोग भएको पाउँछौँ हामी किनभने उपन्यासलाई जीवन दिनको निम्ति पात्रहरू जुन परिवेश र जुन सामाजिक ब्याकग्राउन्डबाट आउँछन् त्यो अनुसारको भाषाको प्रयोग भएको देखिन्छ। अब यहाँ शिवपालगञ्ज जो चाहिँ प्रादेशिक कुनै शहरी केन्द्रको नजिक छ र भारतमा त्यो बेला आएको विकासको लहर, शिक्षाको विस्तार, जात जातिको चेतना, राजनीतिक परिचालन, बहस, यो सबै कुराहरूलाई बुनेर समष्टि रूपमा कथा पस्किएको छ। अब झट्टै कथा सुन्दा राग दरबारी यो कुनै सङ्गीतको किताब हो कि जस्तो पनि लाग्दछ, तर होइन। त्यो परिवेशमा पढे लेखेका मानिस अथवा समाजलाई निर्देशित गर्न सक्ने क्षमता भएका मानिसहरूको को वरिपरि घुमेको चर्चा परिचर्चालाई उनले दरबारको संज्ञा दिएका छन्। त्यहाँ एकजना वैद्यजी भन्ने क्यारेक्टर हुनुहुन्छ जो पढालेखा हुनुहुन्छ र आफूलाई बडो उच्च आदर्शको मान्छेको रूपमा प्रस्तुत गर्नुहुन्छ गर्दछन् र मानिसको शरीर स्वस्थ रहनु वैद्यजी भएका हुनाले समाज स्वस्थ हुन पनि विचार चाहिन्छ भन्ने छ। तर के छ भने सबै मेरो वरिपरि घुम्नुपर्छ भन्ने भएर यी जति पनि पात्रहरूमध्ये मैले अहिले कुरा गर्छु त्यो उनकै सेरोफेरोमा गर्छन् र उनीहरूले त्यसलाई खेलाइरहेको छन् भन्दाखेरि सम्भ्रान्तहरूले कसरी चाहिँ परिवर्तनलाई अथवा समाजलाई खेलाउँछन् भन्ने कुरा चाहिँ त्यहाँ उनको दरबार हुन्छ। उसले दरबारको रूपमा त्यसलाई चित्रण गर्छन् जहाँ चाहिँ हरेक किसिमका मानिसहरू प्रवृत्तिहरू ठोकिन आउँछन् किनभने हालाकि त्यो पात्र प्रमुखता देखिन्छ तर पात्र प्रमुख होइन, उनीहरूको संवादले उनको परिवेश केन्द्रित छ, किन ती मानिसहरू त्यस्तो विचार गरिरहेको छन् भन्ने कुरा हामीलाई देखाउँछन्। जस्तो फर इक्जाम्पल एकजना रङ्गनाथ भन्ने टिचर छन्, कप्पन बाबु भन्ने एउटा छात्र छ, छजनलाल बिलावल भन्ने एकजना अर्को क्यारेक्टर छन्, पहलमान छन्, रिक्सावाला छन्, कुनै न कुनै तरिकाले चरित्रहरू चाहिँ एकअर्कासँग आउँछन्। जस्तो कुनै समयमा मैले घामका पाइलामा विभिन्न चरित्रहरूलाई लिएर त्यो पनि परिवेश केन्द्रित थियो र यो पनि परिवेश केन्द्रित छ र चरित्रहरूको चाहिँ देशकालसँग कसरी उनीहरू व्यवहार गर्छन् भन्ने छ। र रमाइलो पक्ष चाहिँ के छ भने रागदरबारीमा व्यङ्ग्यको एकदम ठुलो प्रयोग छ किनभने उनीहरूको बीचको संवादले एकअर्कालाई सम्मान गर्ने, पात्रहरूलाई एकअर्कालाई सम्मान गर्ने या होच्याउने अथवा कुनै पनि राजनीति, अब किनभने राजनीति एकदम प्रधानता छ यसमा, कुनै पार्टीका मान्छे आउँछन् त्यसको हाउ भाउ लुगा लगाउनेदेखि लिएर सबैलाई चाहिँ एउटाले व्यङ्ग्य गर्छ अथवा केही भन्छ अर्कोले त्यसमाथि गर्छ। संवाद प्रधानता पुस्तक छ यो, परिवेशमा कस्तो किसिमको संवाद हुन्छ र त्यो संवादहरूबाट कथा बुनिँदै जान्छ। यसको उपन्यासको बनोट त्यस किसिमबाट बनेको छ र पढ्नलाई बडा रोमाञ्चित हुन्छ कि कसले के भन्छ कसले के भन्छ। किताब यति ठुलो हुँदाहुँदै पनि एउटा प्लट एउटा क्यारेक्टरलाई पछ्याउँदै जाने होइन, मल्टिपल क्यारेक्टर थुप्रै क्यारेक्टरहरू चरित्रहरू एकअर्कासँग संवाद गर्दै गर्दै यो अगाडि बुनेर लिएर जान्छन्। र यो मलाई अहिलेको समयमा हेर्दाखेरि हाम्रो आफ्नो समयको राजनीतिसँग पनि बडा छ, बडा रमाइलो छ। यहाँ स्कुल छ, स्कुलको सेरोफेरोमा मास्टर छन्, मास्टरको सेरोफेरोमा सञ्चालक समिति छन्, सञ्चालक समितिको सेरोफेरोमा फेरि राजनीति छ, चुनाव छ, राजनीति छ। हामीहरूले धेरै देखेका पनि छौँ होइन, र तिनवटाको टसलले कुरा गर्छौँ, कलेज, सहकारी समिति, स्कुल चलाउने सहकारी समिति र ग्राम सभा। त्यस्तै गरेर कुनै विकास निर्माणको काम हुन्छ, त्यहाँ पनि तपाईँको व्यापारी, त्यसलाई सञ्चालन गर्ने र प्रयोग गर्ने जनता, त्यसपछि लार्जर अरू कम्युनिटिजहरू, जोडिने कम्युनिटिजहरू देखिन्छ। त्यसले गर्दाखेरि विभिन्न जुन डेभलपमेन्ट पोलिटिक्स र सोसाइटीको जुन इन्टरेक्सन छ त्यसबाट कस्तो किसिमको राजनीतिक माहौलको सिर्जना हुन्छ भनेर बुझ्नको निम्ति साहित्यिक दर्पणको रूपमा यो पुस्तकले काम गरेको छ। र यो यति हुँदाहुँदै पनि यो किताबलाई विनोदी बनाउने, सरल बनाउने के छ भने व्यङ्ग्यको प्रयोग छ, बिम्बको प्रयोग छ। किताबमा सामाजिक जीवनको यथार्थता छ, शिक्षाको दुर्गति हामीले सबै ठाउँमा देखेका छौँ, त्यो शिक्षाको दुर्गति समुदायले चलाउने कि कसले चलाउने, मास्टरको सरुवा कसरी हुन्छ होइन, प्रिन्सिपलको रोल के हुन्छ, त्यो संवाद एउटा शिक्षाको भिन्दै पाटो हामी त्यसमा देख्न सक्छौँ, र राजनीतिले शिक्षालाई कसरी ग्राँझेको छ भन्ने बुझ्नलाई पनि यो किताबले हामीलाई एउटा किसिमको काल्पनिकता तर यथार्थतामा आधारित, पात्रहरू काल्पनिक देखिन्छन् तर घटनाहरू यथार्थ भएर आउँछन्। त्यस्तै गरेर विकास निर्माण भयो, यत्रो परिवर्तन भइसक्यो, सारा कुरा भइसक्यो, हुन त नेपालमा फेडरलिजम भाग्यवादको कुरा गर्छ, यो किताबमा पनि के भन्छ भने भगवानको नाममा जनतालाई धैर्य, दिन आउँछ, गरिबको दिन आउँछ, दिन दुखीको दिन आउँछ, भगवानले हेरेका छन्, हामीहरू धर्मवीरु हुन्छ, जस्तै गरेर हरेक उपन्यासमा मैले धर्मको चर्चा गरेको छु, त्यस्तै गरेर यसमा धर्म हो, भगवानको नाम पर भगवानको नाममाथि लिएर अथवा भगवान देखाएर जनतालाई धैर्य देखाउने राजनीतिको पनि कुरा छ, भाग्यको कुरा गर्ने, एउटा बडा अनौठो, हुन त मुख्यमन्त्रीमा चाहिँ महिलाको क्यारेक्टर चाहिँ बडा साइलेन्ट छ र स्टेबल क्यारेक्टर छ, महिला धेरै छैन, एउटा मन्त्री बन्ने क्यारेक्टर मात्रै महिला छ सुलोचना, महाभोजमा महिला क्यारेक्टर बिन्दी बिन्दु भन्ने महिला छ जो एउटा चेतनाको रूपमा त्यहाँ बसेको छ, राग दरबारी बडा अनौठो छ कि भारतीय राजनीति चाहिँ त्यो दरबारमा महिला छैन, सबै पुरुष पात्रहरूले भरिएको छ, र त्यसले प्याट्रियार्कल पोलिटिक्स, पुरुष प्रधान समाज र राजनीति विकासको जुन छ 60को दशकमा त्यसलाई देखाउँछ, र महिलाहरूको चाहिँ शिक्षामा पहुँच, किनभने त्यो क्लासरूमको चर्चा गर्दाखेरि बालिकाहरूको नगण्य उपस्थितिको कुराहरू गर्छन्। त्यसपछि डेभलपमेन्टका सन्दर्भमा, सामाजिक सम्बन्धहरूका सम्बन्धमा, यो परिवर्तन हुँदै गरेको समाजमा नयाँ पुरानो जे जस्तो भए पनि, पुरातन भए पनि, पुरानो नैतिक धरातल परिवर्तन भएको तर नयाँ नैतिक धरातलको निर्माण नभएको सन्दर्भमा राजनीति र बेइमानी कसरी जोडिएको छ भन्ने कुरा चाहिँ पनि हामीले त्यसमा देख्न सक्छौँ। र सहरको नजिक भएको तर त्यो गाउँको शिवपालगञ्जको चाहिँ नगर उन्मुख हुन सक्ने टेन्डेन्सी जुन हुन्छ विचार पनि बन्नेछ, सहरको दुर्दशाका बारेमा पनि, असुरक्षाका बारेमा पनि, के भने सानो कस्बा थियो त्यो बढ्दै सहर हुन सक्ने सम्भावनामा जाने बेलामा यी पात्रहरू चर्चा गर्छन् कि आफ्नो सहरमा के भयो, आफ्नो गाउँमा के भइरहेछ, आफ्नो लोकालिटिजमा के भइरहेछ भन्दाखेरि बडा असुरक्षाको वातावरण कसरी बढ्यो भन्ने कुरालाई पनि व्यङ्गको तर्फबाट यिनीहरूले प्रयोग गर्छन्। सानो ठाउँ र थोरै यो पात्रहरू भएको हुनाले, स्थानीय भएको हुनाले कोलोकियल ल्याङ्ग्वेजहरू कुनै कुरालाई भन्नलाई, किनभने आफ्ना मान्छे रिसाउँछन् भन्ने हुन्छ नि, त्यही भएर मान्छेले संवाद पनि कस्तो किसिमको स्थानीय रूपमा प्रयोग गर्छन्, बाचाल छन् मान्छेहरू, बिम्बबाट भन्छन्, कथा के भन्छ तपाईँको उखान टुक्काबाट चाहिँ तपाईँको चाहिँ अप्ठ्यारो अप्ठ्यारो कुराहरू छन्, र ग्रामीण समाज हामीले अशिक्षित छ यो भन्दा भन्दै पनि भाषाको प्रयोग कसरी हुन्छ राजनीति समयलाई बुझ्नलाई, अब हामीले पनि देखेका छौँ कि गीतहरू मार्फत, तीजहरूमा चाहिँ महिलाहरूले गीत मार्फत चाहिँ परिवारको असङ्गतिहरूलाई जसरी विश्लेषण गर्छन्, यो किताबमा पनि के छ भने स्थानीय भाषाको प्रयोग, बिम्बहरूको प्रयोग, लोक मुहावराहरूको प्रयोगबाट चाहिँ एकदम कस्तो किसिमको चाहिँ त्यो गाउँ स्वतन्त्र छैन, गाउँमा मान्छेहरू विषयवस्तुहरू चर्चा गर्न सक्दैनन्, डेलिबरेटिभ छैनन् डेमोक्रेसीको सन्दर्भमा जुन भनिन्छ, होइन, भाषिक रूपमा गाउँ सबल र सजग छ र परिवर्तन हुँदैछ भन्ने कुरा देखाउँछ। त्यो हुँदाहुँदै पनि संवादको स्थितिले एकअर्कालाई चिन्ने बुझ्ने हुँदाहुँदै पनि जेलसी, एउटा स्थानीय रूपमा जेलसी के छ, एकअर्कापट्टिको ईर्ष्या वैमनस्य कस्तो छ, त्यसले कसरी चाहिँ समाजलाई जगड्छ अथवा नयाँ परिस्थितिको सिर्जना गर्छ भन्ने पनि बडा बखुबी लेखकले त्यसमा प्रस्तुत गरेका छन्। त्यो पनि हेर्न लायक छ। के हेर्ने भन्ने कुराहरू यो विषयमा बताउँदैछु म। अर्को कुरा हामीले सुरुदेखि सुनिरहेको हो कि भारत या नेपाल पनि गाउँमा बस्छ र किसान, र यसले बदलिँदो एग्रिकल्चर सेक्टरको किसानीको, किनभने यी पात्रहरू एउटा एकोरो बाटो छ त्यहाँ, भनेको मतलब एउटा सहरको गाउँको एउटा कुनाबाट अर्को कुनामा टोलाबाट त्यो बाटो गुजेर जान्छ, सबैको सबै बेला कामको बेलामा निस्के पनि, खेती गर्न निस्के पनि, पढाउन निस्के पनि, सहर जान निस्के पनि, पात्रहरू एकअर्कामा ठोकिरहन्छन्, ए कहाँ हिँडेको तिमी भनेकोबाट पनि ठोकिन्छन्, अनि त्यही संवादबाट चाहिँ त्यो परिवेशलाई अथवा त्यो बेलाको घटनाहरूलाई मान्छेहरूले चर्चा हुन्छ, र सबैको सबैसँगको चाहिँ एकअर्कालाई हेर्ने दृष्टिकोण, जालसाजी गर्ने दृष्टिकोणदेखि लिएर सहयोग गर्ने दृष्टिकोणहरू पनि बडा रमाइलो आउँछ। र मलाई लाग्छ एउटा द्वन्द्व छ, गाउँ संकीर्णताको प्रतीक हो या गाउँ साझेदारीको प्रतीक हो, गाउँ षड्यन्त्रको प्रतीक हो या गाउँ सहकारिताको प्रतीक हो। कुनै पनि मानवमा हुने सबै खाले गुणहरू गाउँमा हुन्छन् भन्ने बित्तिकै गाउँलाई रोमान्टिसाइज गर्ने अथवा रोमान्टिक गर्ने जुन हाम्रो प्रवृत्ति छ, यो कथाले के देखाउँछ भने गाउँमा सबै कुरो छ। भारतको बिम्ब गाउँमा छ, एउटा सानो परिवेशलाई लिएर जुन चित्रण गरिएको छ, जे कुरा अब यो त महाभारतका सन्दर्भमा भनेको, महाभारतमा जे छ त्यो संसारमा छ, जो संसारमा छैन त्यो महाभारतमा पनि छैन भने जस्तै, एउटा सानो मानव सेटलमेन्टमा मानिसहरू बस्ने ठाउँमा जुन किसिमको परिवेश छ, नगर पनि नजिकै छ, राजनीति पनि छ, ईर्ष्या पनि छ, वैमनस्यता पनि छ, साझेदारी पनि छ, र राजनीतिको केन्द्रमा गाउँ भन्ने बित्तिकै किसान हो र राजनीतिको केन्द्रमा किसान हुनुपर्छ भन्ने आग्रह गर्छ, र जुन किसिमको भारतमा स्वतन्त्रतापछि औद्योगिकरण भयो, कसरी किसान विस्थापित भइरहेको छ भन्ने चित्रण पनि यो किताबले हामीलाई बडा मिठोसँग दिन्छ। र अर्को महत्वपूर्ण नेपाली यो भारतीय हिन्दी साहित्यको चाहिँ राजनीतिक किताबहरूमा नैतिक भ्रष्टाचार र राजनीतिक भ्रष्टाचारको कुरा पनि प्रशस्त उठ्छ, चाहे त्यो मुख्यमन्त्रीमा होस्, चाहे त्यो महाभोजमा होस्, राग दरबारी त्यसमा विशिष्ट छ, र राजनीतिक भ्रष्टाचारको बारेमा कुरा हुन्छ, प्रशासनिक कुव्यवस्थाहरूका बारेमा, सर्भिस डेलिभरीहरूका बारेमा, र जतिसुकै लोकतन्त्र आयो भनिए पनि प्रशासन यन्त्र पढे लेखेको मान्छेहरूको वर्चस्वका बारेमा यो पुस्तकले चर्चा गर्दछ। त्यही भएर स्वतन्त्रता आन्दोलनपछि स्वतन्त्र भारतको 10-20 वर्षमा ग्रामीण इलाकामा, ग्रामीण परिवेशमा, जातीय संरचनामा, विकास निर्माणका सन्दर्भहरूमा कस्तो किसिमको परिस्थिति र कस्तो किसिमको जनभावना रह्यो भन्ने कुरा हेर्नको निम्ति राजदरबारी महत्वपूर्ण छ, र संवाद नै लोकतन्त्रको सबैभन्दा ठूलो प्राण हो, र कस्तो किसिमको संवाद त्यो दरबारमा, कस्तो किसिमको रागहरू अलापिन्छ त्यो त्यो ठाउँमा, राम्रो कुरा भए दिन पनि राम्रो हुन्छ, नराम्रो कुरा भए नराम्रो हुन्छ, र्युमरको रोल के छ, किन हरेक सूचना पुगिसकेको छैन यो बेला कुरा गर्दासम्म, टेलिभिजन अहिलेको जस्तो इन्टरनेट पुगेको छैन, एकअर्काको संवादबाट, स्थानीय संवादबाट तपाईँको राजनीतिक विषयहरूको बारेमा चर्चा हुन्छ। त्यही भएर यो किताबको टाइटल झट्ट हेर्दाखेरि मलाई पनि सुरुमा धेरै अगाडि मैले यो पढेकै 1979-81 जस्तो लाग्छ मलाई, यो दरबारी भनेको के रहेछ भन्दा त नेपालमा बसेको हुनाले दरबारी भन्ने थाहा थियो, भाटहरू बस्ने वरिपरि बसेर कुरा गर्ने भजन गाउने भन्ने त बुझेको थियो, तर के छ भने लोकतन्त्रमा पनि एलिट सर्कुलेसन, एलिटहरूको बीचमा, सम्रान्तहरूको बीचमा हुने कुरा, किनभने यसमा पात्रहरू तलमाथि देखिए पनि त्यो सानो ठाउँमा सानै पात्र हुन्छ नि त, यहाँ कुनै मुख्यमन्त्री चिफ मिनिस्टर आउनेवाला छैन त्यहाँ, है, यहाँ कुनै ठुलो युनिभर्सिटीको विश्वविद्यालयको आउनेवाला छैन, कलेजकै टिचर हुनेवाला छ, होइन, यहाँ ठुलो चाहिँ तपाईँको मिसिन चलाउने चाहिँ मेकानिक्स हुनेवाला छैन, रिक्सा चलाउने मान्छे नै हुन्छ. जुन परिवेश छ त्यही परिवेशका सम्भ्रान्तहरू भनौँ, एक प्रकारले तहगत सम्भ्रान्तहरूको चर्चा परिचर्चाबाट चाहिँ त्यो बेलाको भारतको एउटा आकांक्षा इच्छा विरोधाभासहरू बताउँछ. र कसरी मलाई त्यो अलिकति समस्याको जस्तो लाग्छ कि गाउँ सहरै हुनुपर्छ भन्ने छैन, तर के छ भने आकांक्षा चाहिँ सहर उन्मुख देखिन्छ हरेकको. गाउँ छ भने त्यही भएर हामीले एग्रिकल्चरमा हामीहरू डिपेन्डेन्ट छौँ भन्दा भन्दै हामीले के भन्छौँ भने अब एग्रिकल्चरबाट निस्केर हामी औद्योगिकरणमा जानुपर्छ भन्ने किसिमको जुन डेभलपमेन्टको न्यारेटिभ छ, त्यो न्यारेटिभ पनि यसले पक्रेको देखिन्छ कि आकांक्षा सहरमुखी छ, आकांक्षा जिल्लाको हेडक्वार्टर बन्नेछ. हामीले यहाँ देखेछौँ गाउँ गाउँ बसिरहन चाहँदैन रहेछ कि. त्यो परिवर्तन र त्यसले कस्तो किसिमको सामाजिक र राजनीतिक विस्थापन लिएर आउँछ, राजदरबारीले 60 को दशकको भारतको विशिष्ट चित्रण गरेको छ. धन्यवाद.
0: भर्खर तपाईँले श्रीलाल शुक्लको राग दरबारी पुस्तकबारे हरि शर्माको विश्लेषण सुन्नुभयो. यस उपन्यासले समाजका नियम, भ्रष्टाचार र शक्ति खेलको हास्य व्यङ्ग्यपूर्ण चित्रण प्रस्तुत गर्छ. यससँगै भारतीय आख्यान लेखनमाथि आधारित विशेष श्रृंखला समाप्त भएको छ. तपाईँको साथ, माया र रुचिका लागि हामी आभारी छौं. अर्को हप्ता पनि हामी किताब चर्चा लिएर आउने नै छौं. आउँदा अंकहरूमा पनि भेटिरहौं. तपाईँको माया र समर्थनले किताब चर्चा निरन्तर अघि बढ़िरहेको छ. सुनेर, लाइक गरेर र सब्सक्राइब गरेर हामीलाई अझ हौसला दिनुहोला. यो पडकास्ट उकालो.com, युट्युब र अन्य पडकास्ट प्लेटफर्महरूमा उपलब्ध छ. यो पडकास्ट उत्पादनमा संलग्न साथीहरू आमोद प्याकुरियल, मनिष पौडेल, आयाम सहित म मधु आचार्यलाई बिदा दिनुहोस्. अर्को अङ्कमा भेटौँला. नमस्कार.

0: भर्ना सम्बन्धी सूचना
1: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
0: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
1: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
0: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस, वीरेन्द्रनगर, सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-307, 083-520-298।

हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट ढिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा कर्णालीमा बालबालिका तथा किशोर किशोरीमा नसने रोगबाट प्रभावित 950 बालबालिका मानसिक रोगसँग सम्बन्धित उपचारमा कंग्रेसले आज र भोलि वीरेन्द्रनगरमा कर्णाली प्रदेश स्तरीय सभा भेला गर्ने सभापति सहितका शीर्ष नेताहरूले सम्बोधन गर्दै राइफल क्रिकेटमा चेन्नई र बेंगलुरू विजय। कर्णालीमा पछिल्ला वर्षहरूमा बालबालिका तथा किशोर किशोरीहरूमा नसने रोगबाट प्रभावित हुँदै गएको पाइएको छ। कर्णाली प्रदेश अस्पताल सुर्खेतको तथ्याङ्क अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा 20 वर्ष मुनिका ठूलो संख्यामा बालबालिका विभिन्न नसने रोगको उपचारका लागि अस्पताल पुग्ने गरेका छन्। 20 वर्ष मुनिका 950 जना बालबालिका मानसिक रोगसँग सम्बन्धित उपचारमा रहेको पाइएको छ। यसमध्ये साइकोसिस, अटिजम लगायतका समस्या भएका व्यक्तिहरू धेरै देखिएका छन्। अस्पतालका डाक्टर सुभाष शर्माले कम उमेरमै मानसिक स्वास्थ्य समस्या बढ़नु चिन्ताजनक रहेको बताउनु भएको छ। उहाँले मुटु सम्बन्धी रोगका 27 जना, मधुमेहका 10 जना, अटिजमका 10 जना, दमका 5 जना तथा क्यान्सरका 1 जना बालबालिका उपचाररत रहेको बताउनुभयो। अस्वस्थ जीवनशैली, जंक फूडको बढ़दो प्रयोग, शारीरिक गतिविधिको कमी, मानसिक तनाव र डिजिटल उपकरणको अत्यधिक प्रयोगले बालबालिकामा नसर्ने रोगको जोखिम बढ़ाएको उहाँको भनाइ छ। नेपाली कंग्रेस सुर्खेतको वीरनगरमा आज र भोलि कर्णाली प्रदेश स्तरीय भेला गर्ने भएको छ। विशेष महाधिवेशनपछि प्रदेश तथा स्थानीय तह केन्द्रित भेला गर्न लागेको हो। भेलालाई कंग्रेस सभापति गगन कुमार थापा, उपसभापति विश्व प्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेश स्तरीय भेलाको आयोजना गरेको हो। पार्टीका शीर्ष नेताहरूको सहभागितामा आयोजना हुन लागेको भेलामा राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने बताइएको छ। भेलामा कर्णाली प्रदेशबाट पार्टीका केन्द्रीय कार्य समितिका प्रतिनिधित्व गर्ने सम्पूर्ण केन्द्रीय सदस्य, प्रदेश कार्य समितिका पदाधिकारी, 10 वटै जिल्लाका सभापति, प्रतिनिधि सभा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष पनि सहभागिता रहने भएको छ। का सदस्य प्रकाश लामिछानेले भेलामा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको वस्तुनिष्ठ समीक्षा, संगठनात्मक कमजोरीको पहिचान तथा पार्टीभित्रको अनुशासन र आन्तरिक एकतालाई सुदृढ़ बनाउने उद्देश्यले भेला केन्द्रित हुने बताउनुभयो। भेलामा प्रदेश तथा स्थानीय तहका सरकारले अपनाउनु पर्ने नीति, कार्यक्रम र जनमुखी विकास मोडेल बारे पनि विस्तृत छलफल हुने बताइएको छ। बदलिदो जनमत र मतदाताको मनोविज्ञानलाई ध्यानमा राख्दै पार्टीको भावी नीतिगत परिमार्जन, संगठन शुद्धिकरण र का सदस्य प्रकाश लामिछानेले भेलामा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको वस्तुनिष्ठ समीक्षा, संगठनात्मक कमजोरीको पहिचान तथा पार्टीभित्रको अनुशासन र आन्तरिक

0: पनि विशेष जोर दिने भएको छ। र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरूले मुम्बई इण्डियन्समाथि 2-1 रोमाञ्चक जित निकालेको छ। जय रामपुरमा अन्तिम बलमा मुम्बईले दिएको 167 रनको लक्ष्य बेंगलुरूले 8 विकेट गुमाएर पूरा गरेको। टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले 20 बलमा 7 विकेट गुमा हुँदै 166 रन बनाएको थियो। हारसँग मुम्बई इण्डियन्स भने प्रतियोगिताको प्लेअफ दौड़बाट बाहिरिएको छ। मुम्बई 6 अंकसहित तालिकाको 9 स्थानमा रहेको छ। त्यसअघि चेन्नई सुपर किङ्ससँग 5 विकेटले पराजित भएपछि लखनऊ सुपर जायन्ट्सको आईपीएलमा प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ। चेन्नईमा भएको खेलमा लखनऊले दिएको 204 रनको लक्ष्य चेन्नईले 4 बल बाँकी रहँदा 5 विकेट गुमाएर पूरा गरेको हो। जितपछि 11 खेलमा 12 अंक जोडेको चेन्नईले प्लेअफ पुग्ने सम्भावना जीवितै राखेको छ। हारसँगै समान खेलमा 6 अंक भएको लखनऊको भने अगाडि बढ़ने सम्भावना सकिएको छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 बजे धर्मशालामा पंजाब किङ्स र दिल्ली क्यापिटल्स खेल्दैछन्। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट्स सकियो। बिहान 11 बजेको भेरी हाइलाइट्समा त हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत विदा हुन्छु। नमस्कार।
1: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो। रेडियो भेरी एफएम।
2: शुद्धिकरणका प्रक्रियाहरू विभिन्न प्रक्रियाहरू छ, ती प्रक्रियाहरूलाई अप्नाउनु पर्छ। र अघि भन्नुभयो तपाईँले जुन यो अब ढलको सँगसँगै खानेपानीका पाइपहरू पनि देखिराख्नुभयो। गत वर्ष वीरगंजको घटना पनि यहाँलाई चाहिँ स्मरण नै छ। त्यसैले गर्दाखेरि पनि यो वर्ष पनि त्यस्तै घटनाहरू नहोला भन्न सकिँदैन। त्यसकारण चाहिँ पानीजन्य रोग भनेको कस्तो प्रकारको, पानी सबैले प्रयोग गर्छ, जनमानस सबैले प्रयोग गर्ने हुँदाखेरि यो प्रकोप एकजनालाई मात्र होइन समुदायले चाहिँ आक्रान्त हुने हुँदाखेरि अरू रोगलाई भन्दा पनि यसलाई चाहिँ अलिकति सिरियसली हामीले लिनुपर्ने हुन्छ।
3: पानीजन्य रोगहरू आउनुभन्दा अगाडि पूर्व तयारीहरू के गर्नुपर्छ जस्तो लाग्छ डाक्टर?
2: पूर्व तयारीको लागि त अब सबैभन्दा पहिले त पब्लिकहरूमा जन सर्वसाधारणमा जनचेतना जगाउनु पर्यो। पानी किन सुरक्षित छ भन्ने कुराहरू जनजनै, हाम्रो मानव शरीरमा हुने 70% भन्दा बढी रोगहरू पानीको कारणले नै हुन्छ। यहाँ काठमाडौँका उपत्यकादेखि नेपाल अधिराज्यका जति पनि अस्पतालहरू छन्, अस्पतालका जनजनै 60-70% बेड त पानीजन्य रोगको कारणले चाहिँ भरिएका हुन्छन्। त्यसकारण सबभन्दा पहिला पानी सुरक्षित पानी कसरी बनाउने भन्ने कुराको लागि विभिन्न जुन उपायहरू छ हामीले अवलम्बन गर्नुपर्ने हुन्छ। यहाँलाई हामीले चाहिँ खास गरेर जुन यो सर्वसाधारणले जुन हामी पानी वितरण गर्छौँ त्यो पानी वितरण गर्ने पानी सुरक्षित छ छैन यकिन गरेर मात्रै चाहिँ हामीले वितरण गर्नुपर्ने हुन्छ। त्यसकारण चाहिँ अहिले काठमाडौँमा धेरै मानिसहरूले यो जुन जारको पानीहरू पनि प्रयोग गरिराखेका हुन्छन्। त्यो जारको प्रयोगमा चाहिँ सुरक्षित छैन भने एकिन गरेर मात्र चाहिँ पिउन म अनुरोध गर्न चाहन्छु। किन भन्दाखेरि कतिपय उद्योगपतिहरूले चाहिँ होइन उद्योगको नाममा त्यसलाई चाहिँ राम्रोसँग चाहिँ भनौँ न त्यो प्रक्रिया नपुर्याएर पनि चाहिँ वितरण गरेको हुनसक्छ। त्यसकारण चाहिँ कुनै पनि व्यक्तिले एक गिलास पानी अथवा चाहे एक अञ्जुली पानी भए पनि आफूले पिउनुभन्दा पहिले यो सुरक्षित छ है भनेर चाहिँ इन्स्योर गरेर मात्रै पिउनुपर्ने हुनसक्छ। र त्यस्तै विभिन्न संघ संस्थाहरूले होइन खास गरेर स्वास्थ्य संस्थाहरूले तयारी हालतमा चाहिँ आफ्नो चाहिँ यो कार्यक्रमहरूलाई चाहिँ निश्चित गर्नुपर्ने हुन्छ। स्वास्थ्य कर्मीहरूलाई तयारी हालतमा राख्नुपर्ने हुन्छ। आवश्यक पर्ने यो उपकरणहरू भयो त्यसपछि औषधिहरू पनि तयारी हालतमा राख्नुपर्छ। खास गरेर यो बेलामा झाडापाखला बढी मात्रामा हुने हुँदा अथवा कलेरा बढी मात्रामा हुने हुँदाखेरि त्यसको लागि प्रशस्त मात्रा चाहिने औषधि भयो, त्यसपछि जीवन जलहरू भयो होइन, त्यस्तै शुद्ध पानी शुद्ध गर्ने विभिन्न किसिमका केमिकलहरू पनि हामीले प्रशस्त मात्रामा राख्नुपर्ने हुनसक्छ। र अर्को यो सिजनमा जुन बजारमा वितरण गरिएका पानीहरूको चाहिँ गुणस्तरमा पनि हामीले निरन्तर एकदमै यसलाई चाहिँ अनुगमन गर्नुपर्ने हुन्छ, किनकि यो अनुगमन भनेको अहिले काठमाडौँ उपत्यकाको कुरा गर्नुहुन्छ नि, झन् छ नि 70% 80% मानिसहरूले त जारकै पानी प्रयोग गर्छन्।

0: होइन त्यसको जार कतिको सुरक्षित छ भनेर हेर्नको लागि ती म्यानुफ्याक्चरिङ ठाउँहरूमा गएर पनि पानीको शुद्धिकरण कस्तो छ उहाँहरूको चाहिँ स्याम्पलिङ लिने परीक्षण गर्ने गर्नुपर्ने हुन्छ। हुन त नेपाल सरकारले यो विभिन्न पालिकाहरूलाई पनि यो जिम्मेवारी दिएको छ, अहिलेको समयमा यो जिम्मेवारीलाई अलिक सशक्त बनाएर एकदमै फ्रिक्वेन्टली चाहिँ हामीले चाहिँ लैजानु पर्ने देखि
1: सबैको यहाँले भूमिका भनिरहँदाखेरि चाहिँ व्यक्तिको स्वयं भूमिकालाई अलिकति चर्चा गरौं, किनभने पानी खाने बेला उसले चाहिँ यो सुरक्षित छ कि छैन भनेर एकचोटि विचार पुर्याएर मात्र खाने यहाँले जुन भनिसक्नु भएको छ। अब घर पुगेपछि जारको पानी होस्, मेलम्चीको पानी होस्, या इनारको जुनसुकै पानी होस्, होइन आफ्नो घरमा पुगेपछि जब खानुभन्दा अगाडि चाहिँ उसले केमा चाहिँ सावधानी पुर्याउने अथवा कस्तो खालका कुराले चाहिँ त्यो पानीमा भएका कीटाणुहरू निर्मूलीकरण गर्न सकिन्छ?
0: अब यो निर्मलीकरण गर्नको लागि त थुप्रै उपायहरू, सबभन्दा भनेको त अब प्रयोग गर्ने पानी त्यसलाई व्यावहारिक रूपमा यदि घरमा प्रयोग गरिन्छ भने कमसे कम त्यो पानीलाई चाहिँ उमाल्नु पर्यो, उमालेर चिसो बनाएर बन्द भाँडामा राखेर चाहिँ त्यसलाई प्रयोग गर्नु पर्यो। पहिलेको जस्तो जुन उमालेर मनतातो पानीलाई बोतलमा राखेर घाममा सेकाउनलाई पनि त्यसमा एउटा विभिन्न किसिमका नकारात्मक असरहरू चाहिँ देखिएको छ। त्यसका माइक्रोप्लास्टिक्सहरू मानिसले प्रयोग गर्ने, त्यसको लामो समय प्रयोग गर्दाखेरि त्यसको दुर्गामी असरहरू देखिने भन्ने छ। त्यसकारण चाहिँ के गर्नुपर्छ भन्दाखेरि एउटा शुद्ध भाँडामा राख्ने, उमालेको भाँडालाई चाहिँ सेलाएर सफा भाँडामा राखेर त्यो प्रयोग गर्नुपर्ने हुन्छ। र अर्को कमसे कम जुन पाइएका बोतलहरू छन्, जारहरू चाहिँ सुरक्षित छ छैनन् गर्दाखेरि त्यो सुरक्षित गर्नको लागि त्यसको बिर्को कस्तो प्रकारको लागिएको छ लेबलिङ पर हेर्ने, त्यसको म्यानुफ्याक्चरिङ कहिले भएको हो होइन, ती सबै चिजहरू हेरेर मात्र चाहिँ गर्दाखेरि चाहिँ त्यो सुरक्षित छ भने एकिन गरेर मात्रै हामीले लिनुपर्ने हुनसक्छ।
1: अब यो प्री मनसुनको समय पनि छ र गर्मी पनि छ, बाहिरको खाना खाने कि नखाने यो बेला?
0: अब यो अहिलेलाई अघि पनि मैले यहाँलाई मैले भने यो जुन भर्खरै गर्मी सुरु हुने बेलामा अथवा वर्षा सुरु हुने बेलामा प्री मनसुन भन्छ, यो बेलामा पानी परेको हुँदाखेरि यो महिनालाई चाहिँ हामीले क्याटलिस्ट फर द कम्युनिकेबल डिजिज भन्छ। झाडा पखालादेखि लिएर आउँ हैजा होइन थुप्रै प्रकारका यो जस्तै अब यो हेपाटाइटिस एई यो चाहिँ बढी मात्रामा देखिने सिजन भएको हुनाले हामीले एकदमै विचार गर्नुपर्ने हुन्छ। र यो मौसममा धेरै जसो चाहिँ टेम्परेचर पनि बढिराखेको हुन्छ, एकातिर चाहिँ सापेक्षिक आर्द्रता ह्युमिडिटी पनि बढेको हुँदाखेरि जुन वातावरणमा पाइने विभिन्न किसिमका परजीवीहरू चाहिँ हुर्कने अवस्था हो यो एकदमै, त्यो चाहे त्यो बाहिरको वातावरण अथवा होस् अथवा हाम्रो शरीरभित्र शरीरको चाहिँ बाह्य भागमा टाँसिएका ठाउँहरूमा, त्यसकारण चाहिँ त्यो अवस्थामा विभिन्न किसिमका खाद्य पदार्थ जन्य रोगहरू चाहिँ हाम्रो हामीलाई हुने सम्भावना हुन्छ। जस्तै अघि मैले भने आउँ झाडा पखाला, त्यसपछि कलेरा भयो, त्यसपछि यो हेपाटाइटिस ए हेपाटाइटिस ई त्यसपछि टाइफाइड भयो, यस्तो प्रकारका थुप्रै रोगहरू देखिन्छ यो पानीले। अर्को कुरा जुन हामीले खानी खाइराखेको चिजहरू छ, खाइराखेको चिजहरू पनि बाहिर जुन बजारमा बनाइराखेका खाद्य पदार्थहरूमा पनि तत्कालै त्यसलाई सेवन गरेर जुन स्टोर गरेर राखिएका हुन्छन् त्यसलाई हामीलाई थाहा हुँदैन कसरी स्टोर गरिएको छ होइन, कसरी तयार गरेको छ, कहिले तयार गरेको त्यो थाहा हुँदैन। त्यसकारण चाहिँ हेर्दा आकर्षक देखिए तापनि हामीले खान्छौँ र त्यो खाद्य पदार्थबाट चाहिँ हामी घर गयो भने त्यसले विभिन्न सुखा विकारहरू देखाउने, झाडा बान्ता हुने होइन, त्यस्ता समस्याहरू देखिएको छ। किन भन्दाखेरि यो सिजन भनेको त मैले भने माइक्रोब्सहरू चाहिँ एकदमै हुर्कने अवस्था हो होइन, त्यसकारण चाहिँ यो अवस्थामा हामीले सरसफाइमा खाने यो चिजहरूमा धेरै ध्यान दिनु पर्यो। बासी सडेगलेकाहरू खान भएन, हामीले जुन घरमा बनाउँछौँ बाँकी रहेका चिजलाई पनि त्यत्तिकै राख्छौँ, हामीले ढाकेर पनि राख्छौँ, कहिले नढाकेर पनि राख्छौँ, त्यसकारण बेलुकी तताएर खान्छौँ होइन, त्यसले गर्दा पनि त्यसमा के हुन्छ त विभिन्न किसिमका यो माइक्रोब्सहरू चाहिँ हुर्किराखेको हुन्छ, त्यसलाई चाहिँ त्यसलाई प्रोसेसिङ नगरिकन खाँदाखेरि हामीलाई विभिन्न किसिमको चाहिँ संक्रमण हुने सम्भावना हुन्छ। त्यसकारण ती चिजहरूलाई पनि हामीले ध्यान दिनुपर्ने हुन्छ। र अर्को यो बेलामा हामीले गर्मी सुरु भयो भनिराखेका हुन्छौँ, विभिन्न किसिमका बजारमा पेय पदार्थहरू पाइन्छन् होइन, देखिराख्नु भएको छ यो चाहिँ विभिन्न किसिमका कलरमा राखिएका यो चाहिँ ड्रिङ्क्सहरू पाइन्छ बजारमा, त्यो ड्रिङ्क्स पनि एकिन गरेर मात्र हामीले पिउनु पर्ने हुन्छ। विभिन्न किसिमका केमिकलहरू राखिया हुन्छ, गर्मी हुन्छ, फलफुल खान मन लाग्छ बजारमा, विभिन्न किसिमको तरबुजदेखि लिएर विभिन्न किसिम भुइँ कटरदेखि लिएर आँपहरू देखिराख्नु भएको छ, खान मन लाग्छ, त्यो खाँदाखेरि शीतल हुने भन्ने हिसाबले खान्छौँ, तर त्यसलाई विचार नपुर्याउँदाखेरि विभिन्न त्यो फलफुलमा भएको विभिन्न किसिमका केमिकलहरू होइन ती केमिकलहरू पनि हामीले सेवन गरेको हुँदाखेरि त्यसको चाहिँ असरहरू पनि नहोला भन्न सकिँदैन. यहाँहरूलाई चाहिँ सम्झना गराउँछु, मैले एक दुई हप्ता अगाडि मात्रै इन्डियामा भएको घटनाहरू स्मरण गर्न चाहन्छु, जुन यो यो इथ्रोथ्रेसिन भन्ने केमिकल तपाईँको चाहिँ तरबुजमा राख जुन इन्जेक्सनको माध्यमद्वारा दिइन्छ, त्यसले कलर पनि दिन्छ र चिनी पनि गुलियो मिठास पनि दिने हुँदाखेरि ती चिज त्यस्तो गरेको इन्जेक्सन गरेको इन्जेक्टिङ गरेको तरबुज खाँदाखेरि परिवारै सखाफ हुनु पर्यो, त्यस्तो घटना नहोला भन्न सकिँदैन. अनि आँप पनि चाहिँ सिजन हुनुभन्दा पहिले नै आँप भित्रिएको छ, त्यो आँपमा पनि विभिन्न किसिमको कार्बोहाइड्रेटहरू राखिएको हुन्छ, विभिन्न किसिमको केमिकलहरू राखिएको हुन्छ, त्यो केमिकल पनि केमिकलले पनि हामीलाई असर पुर्याउँछ. त्यसकारण नै यो खानाबाट हुने चिजहरू धेरै मात्रामा हुने सम्भावना
1: हुन्छ. एकातिर खानामा उत्पन्न हुने विभिन्न जीवाणु किटाणुको कुरा भयो, अर्को त्यसमा रहने केमिकल र विषाक्त चीजहरूले गर्दाखेरि पनि झन खतरनाक अवस्थाहरू चाहिँ आउन सक्छ, जुन चाहिँ अब एकदमै सजग हुनुपर्ने अवस्था पनि देखिन्छ. अब यसमा चाहिँ व्यक्तिले मात्र सावधानी अप्नाएर पुगेन होइन, विशेष गरेर अनुगमनको पाटो नै रहन्छ. जस्तो यसमा कसले के गर्ने भन्ने बारे हामी फेरि पछि चर्चा गर्ने नै छौं. यतिखेर हामी कार्यक्रम बज्जिदो नेपालमा छौं र बज्जिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं मौसमको परिवर्तनले गर्दा स्वास्थ्यमा आउने विभिन्न स्वास्थ्य समस्याहरूका बारेमा चर्चा गरिरहेका छौं. र कुराकानीमा हामीसँग हुनुहुन्छ स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर कुमार राज भण्डारी. डाक्टर, फेरि पनि अलिकति चर्चा गरौं यो मौसम परिवर्तन हुने बेलामा चाहिँ आउने समस्या. अघि यहाँले भन्नुभयो कि यो गर्मी भयो भनिरहँदा पनि अब पानी धेरै परिराख्ने, चिसो पनि भइराख्ने, अब यसले गर्दाखेरि चाहिँ अलिकति पसिना निस्कन नसक्ने अवस्थाहरू पनि रहन्छ, र यसले गर्दाखेरि अलिकति छालामा समस्याहरू पनि हो कि एलर्जीको समस्या पनि यो बेला अलिकति बढ्ने हो कि जस्तो पनि देखिन्छ, वास्तवमा के हो अलिकति प्रश्न यति.
0: यस्तो छ, अघि मैले भने नि त यो चाहिँ यो सिजनमा टेम्परेचर पनि बढ़िराखेको हुन्छ, अनि त्यसपछि सापेक्षिक वर्षाको कारणले गर्दाखेरि सापेक्षिक आर्द्रता पनि चाहिँ बढ्दाखेरि शरीरमा चाहिँ छेपचेप छेपचेप जमिरहेको पस्नु, त्यस ठाउँहरूमा विभिन्न किसिमका यो चाहिँ परजीवीहरू चाहिँ हार्बर हुने मौका पाउँछ. खास गरेर यो यस्तो बेलामा विभिन्न किसिमका छालाजन्य रोगहरू, एलर्जीदेखि लिएर विभिन्न किसिमका फंगल इन्फेक्सनहरू भन्छ, रिङुङ इन्फेक्सन, त्यो हुने सम्भावना हुन्छ. खास गरेर खुट्टाहरूमा, चाहिँ ग्रोइनहरूमा भयो, अन्य शरीरका विभिन्न ठाउँहरूमा यी छालाजन्य रोगहरू देखा पर्न सक्छन्. र अहिलेलाई हामीले ध्यान दिनुपर्ने आफ्नो जुन अघि मैले खानेपानीको शुद्धता, खानेकुराको सक्दोसार साथै आफ्नो व्यक्तिगत सरसफाइमा पनि ध्यान दिनुपर्ने हुन्छ. हामीले सकिन्छ भने त्यस्ता भिजेका कपडाहरू नलगाउने, त्यसलाई चाहिँ हरेक दिन धुन सकिन्छ भने धोएर सुक्खा पारेर राख्ने, हरेक दिन कपडा फेर्ने पनि गर्न सक्छ. यदि सकिन्छ भने हरेक दिन स्नान गर्न सकिन्न भने कमसे कम शरीरलाई एउटा ताल शुद्ध तावलले भिजाएर पुछेर भए पनि चाहिँ हामीले चाहिँ नयाँ कपडाहरू फेर्नुपर्ने हुन्छ. र खास गरेर काम गर्ने कृषक दाजुभाइहरू हुनुहुन्छ, उहाँहरूले त्यस्तो चाहिँ अनुकूल त मिल्दैन, कमसे कम यो काम गर्ने बेलामा छुट्टै कपडाहरू राखेर चाहिँ काम गरिदिनुहोस्. अब कामसाम सिद्ध्याइसकेपछि सकिन्छ भने चाहिँ आफ्नो शरीरलाई सफा गरेर नुहाएर अर्को कपडा लगाइदिनुहोस्. अब हरेक दिन कपडा फेर्न सकिँदैन भने काम गर्नको लागि जुन कपडा लगाएको छ त्यो कपडा लगाइदिनुहोस्. यसो गर्नाले पनि छालामा हुने विभिन्न संक्रमणहरू चाहिँ हुन्छ, के अरे कम हुन्छ. र अर्को कुरा, यो बेलामा विभिन्न किसिमको छाला संक्रमण जाने हुँदाखेरि विभिन्न किसिमका केमिकलयुक्तहरू जुन चिजहरू पनि हामीले प्रयोग गर्नु हुँदैन. विभिन्न किसिमको स्याम्पूहरूदेखि लिएर साबुनहरूमा, फेसवास, विभिन्न बडी लोसनको नाममा विभिन्न केमिकलहरू चाहिँ मिसाएको जुन बजारमा देखिन्छ, हुन त बजारमा त्यो आकर्षक देखियो भने चाहिँ त्यो लिउँ अथवा मलाई राम्रो होला भनेर चाहिँ मान्छेले लिइराखेको हुन्छ. त्यसमा भएका कन्टेन्टहरू, केमिकल कन्टेन्टहरू के कस्तो छ त्यसको चाहिँ लेखाजोखा नगरी त्यो प्रयोग गर्दाखेरि विभिन्न किसिमका छालाजन्य रोगहरू देखा पर्ने देखिन सक्छ. त्यसकारण त्यस्ता चिजहरू बचाउनको लागि कमसे कम स्वास्थ्य कर्मीहरूसँग अथवा चिकित्सक परामर्श गरेर मात्र चाहिँ सहयोग लिनु म अनुरोध गर्दछु.
1: पर्याप्त पानी नहुँदाखेरि चाहिँ समस्याहरू के आउन सक्छ?
0: अब यो चाहिँ यो मौसममा पसिना पनि आउने, गर्मी पनि हुने, बिहान चिसो हुँदाखेरि हामीले सकेसम्म धेरै मानिसहरूले पानी पिउन चाहँदैनौ. अब पसिना पनि गइराखेको हुन्छ, त्यसले गर्दाखेरि अन्य समयभन्दा यस समयमा हामीले पानी बढी मात्रामा प्रयोग गर्नुपर्छ, जसले गर्दाखेरि शरीरको चाहिँ पानीको साथसाथमा विभिन्न किसिमका लवण पदार्थहरू चाहिँ नष्ट हुन पाउँदैन, अब जसले गर्दाखेरि डिहाइड्रेसन भन्छ जल वियोजन होइन, यो चाहिँ डिहाइड्रेसन रोक्नको लागि हामीले प्रशस्त मात्रामा झोलिए पदार्थहरू पानीहरू प्रशस्त मात्रामा खानुपर्ने हुन्छ। तर अहिले झोल पदार्थको नाममा यहाँले देख्नुभयो बिमिसका पेय पदार्थहरू होइन, जसमा चिनीको मात्रा बढी मात्रामा हुन्छ, ती चीजहरू सेवन गर्नाले झन् नकारात्मक असरहरू चाहिँ पुग्न सक्छ। शरीरमा ग्लुकोजको मात्रा बढी हुने, विभिन्न केमिकलहरू मिसाएको त्यसले असर गर्ने, त्यस्ता समस्याहरू देखिन सक्छन्। यो बेलामा हामीले प्रशस्त मात्रामा आफ्नो कामको प्रकृति हेरेर होइन, हामीले चाहिँ पानी चाहिँ शुद्ध पानी प्रशस्त मात्रामा खानुपर्ने हुन्छ। यदि कसैलाई झाडा पखला लगायत अन्य विभिन्न चाहिँ यो बढी पसिना जाने त्यस्तो समस्या छ भने उहाँहरूले पानीको साथसाथै जीवन जल जुन बजारमा प्रशस्त मात्रामा पाइन्छ त्यो जीवन जल 1 लिटर पानीमा हामीले बनाउने त्यसपछि प्रयोग गर्न सकिन्छ। त्यसमा विभिन्न किसिमको सोडियमदेखि लिएर पोटासियमदेखि लिएर विभिन्न किसिमको चिजहरू चाहिँ त्यसमा शरीरलाई आवश्यक पर्ने मात्रामा मिसाएको हुन्छ, ती चाहिँ हामीले बराबर मात्रामा पिउनु पर्ने हुन्छ।
1: यो बेला फूलहरू पनि धेरै फुल्छन् होइन, वातावरणै रमाइलो पनि हुन्छ एकातिर, अर्कोतिर चाहिँ यो श्वास प्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिलाई चाहिँ त्यो फूलको बासना तिनीहरूले चाहिँ अलिकति एलर्जी गरिरहेको पनि हुन सक्छ। दम भएको श्वास प्रश्वास भएकोलाई चाहिँ कस्तो खालको समस्याहरू निम्तन सक्ने सम्भावना चाहिँ छ यो मौसममा?
0: अब यो खास गरेर यो सिजनमा विभिन्न किसिमको फूलहरू तपाईँलाई पनि लाग्ला, घरमा घरका बगैँचामा मजाले फूलहरू फुलिराख्या हुन्छ, तपाईँलाई नजिक गएर सुन्न मन लाग्छ, छुन मन लाग्छ, तर त्यसले चाहिँ बिस्तार बिस्तार असर गरेको तपाईँलाई थाहा पाउनुहुन्न। किन भन्दाखेरि त्यसमा बिजनेसका चाहिँ जुन पोलेन्सहरू हुन्छ, ती पोलेन्सहरूले हामी जुन लिँदाखेरि चाहिँ त्यसले एक प्रकारको शरीरमा नकारात्मक असरहरू देखाउँछ। जस्तै प्रकारको जुन स्यास्या हुने भयो होइन, सास फेर्न गाह्रो हुने, ब्रङ्किल एज्मा हुनेदेखि लिएर विभिन्न किसिमका सिओपिडीका रोगहरू छ, सिओपिडीका बिरामीहरूलाई एक्युट एक्जासर्बेसन हुने त्यस्तो प्रकारको समस्या देखिनुको साथसाथै विभिन्न किसिमका एलर्जिक रियाक्सन्सहरू, खास गरेर यो एलर्जिक राइनाइटिस, रुगा बराबरी लागिराख्ने, आँखामा चिपचिपु हुने, त्यसपछि यदि ती चिजहरूलाई छोएर भने अब शरीरमा चाहिँ भनौँ न छोइन्छ, केयरले अब घरमा जाँदाखेरि हामीले राम्रोसँग हात सफा गरेन भने अन्य ठाउँहरूमा पनि छोइराखेको हुन्छ, त्यसले गर्दाखेरि शरीरमा बिग्निसको चाहिँ यो चाहिँ एलर्जीहरू देखिने त्यो सम्भावना चाहिँ हुन्छ। त्यसकारण चाहिँ यो सिजनमा अहिले अब बिस्तार बिस्तारै जुन जाडो महिनामा त बढ्छ बढ्छ नै, तर यो सिजनमा अहिले बिग्निसका एलर्जिक मेनिफेस्टेसनहरू चाहिँ प्रशस्त मात्रामा चाहिँ देखिन थाल्छ।
1: तापक्रमको अन्तर पनि छ, बिहान र दिउँसोको तापक्रमको जुन अन्तरले गर्दाखेरि चाहिँ विभिन्न समस्याहरू पनि आउन सक्छ। रक्तचाप र मुटुको धड्कनमा चाहिँ कस्तो खालको प्रभाव पर्न सक्छ, अथवा भनौँ मुटुको समस्या चाहिँ के ल्याउन सक्छ?
0: अब यो त अब मानसिक समस्याहरू भन्दा अटोमेटिकली बढ्दै जाने चिज हो। जस्तै झाडा पखाला हुन्छ, झाडा पखाला हुँदाखेरि जुन ब्लड प्रेसर नियमित भइरहेको मानिसहरूले चाहिँ नाच्दाखेरि ब्लड प्रेसर घटेको हुनसक्छ, केही क्षणिकसम्मको लागि घटेको हुन्छ। त्यस्तो अवस्था फेरि उहाँले चाहिँ मेरो ब्लड प्रेसर घट्यो औषधि खान्न भनेर छोडिदिनुहुन्छ होइन, कमसेकम त्यस्तो गर्नु हुँदैन। किन जुन चिकित्सकले चाहिँ प्रेस्क्राइबहरूको औषधि नियमित खानुपर्ने हुन्छ, त्यसलाई छोड्न मिल्दैन। यदि परामर्श लिएर मात्र त्यसको डोज घटाउने अथवा बढाउने मात्र गर्नुपर्ने हुनसक्छ। र त्यस्तै अन्य रोगहरूमा पनि यो चाहिँ जल वियोजन भयो होइन, अनि त्यसपछि जुन अघि तपाईँले भन्नुभयो टेम्परेचर भेरिएसनका कुराहरूले गर्दाखेरि हामीसँग रोगसँग अब त्यसको साथसाथ न्युट्रिसनका कुराहरू पनि आउँछ, त्यसले गर्दासँग रोगसँग लड्ने क्षमता जुन शरीरको इम्युनिटी कमी हुन्छ एकदमै, त्यसले गर्दाखेरि त्यस्तो अवस्थामा विभिन्न किसिमको रोगहरू बढ्ने, रोगको प्रकोपहरू बढ्ने, ब्लड प्रेसर बढ्ने घट्ने हुने त्यस्तो समस्याहरू पनि हुनसक्छ। टेम्परेचर भेरिएसनका कुराहरूले दिउँसो गर्मी हुन्छ, बिहान बेलुका चिसो हुन्छ, पानी परिराखेको हुन्छ, पानीमा भिज्छौ, त्यसले गर्दाखेरि शरीरमा विभिन्न किसिमको चाहिँ संक्रमणहरू हुने सम्भावना चाहिँ एकदमै बढ्छ।
1: बिहान बेलुका चिसो हुने तातो लुगा लाउनु पर्यो, दिउँसो गर्मी हुन्छ फेरि त्यो लुगा चाहिँ पातलो लाउनु पर्यो, पातलै लुगा लाएर दिनभरि बिताइरह हुन्छ भने कहिले बाक्लै लुगा लाएर दिनभरि बिताउनु पर्ने स्थिति हुन्छ। शरीर अनुसार कपडा मिलाउन सकेन भने चाहिँ आउने समस्या
0: पर्छ। जस्तै तपाईँले पसिना आयो, त्यो पसिनाको भित्रको चाहिँ भित्रको बनियान अथवा गन्जी त्यसलाई फेर्नु पर्यो होइन, फेरेर अर्को सुक्खा लगाउनु पर्यो। यदि तपाईँले त्यही त्यसैसँग सुत्नुहुन्छ भने राति फेरि त्यसले चिसो सर्ने, किनभने टेम्परेचर अटोमेटिकली डाउन हुन्छ रातको समयमा होइन, त्यसलाई चिसो पर्दाखेरि विभिन्न किसिमको संक्रमणहरूले सम्भावना हुन सक्छ। निमोनियाकै कुरा गरौँ भने धेरै चिसो भयो भने त निमोनिया पनि हुनसक्छ। त्यसकारण चाहिँ कोल्ड एक्सपोजर धेरै हुँदाखेरि त्यस्ता रोगहरू चाहिँ बढ्ने सम्भावना हुन्छ। त्यसकारण चाहिँ अब यसको लागि पनि हामीले जनचेतना जगाउनु पर्ने हुनसक्छ। त्यसकारण चाहिँ बाहिर जाँदाखेरि यदि कपडाहरू भिजेको छ भने त्यो भिजालाई कमसेकम त्यसलाई फेरेर कमसेकम आफ्नो शरीरलाई चाहिँ सकेसम्म सुक्खा पारेर सफा कपडा धोएको कपडा सुक्खा गरेको कपडा त्यो लगाउनु पर्ने हुन्छ। पसिना सोच्ने खाले कपडाहरू लगाउनु पर्ने हुनसक्छ। विभिन्न सुतीको कपडाहरू जो सिन्थेटिक कपडाहरू भन्दा पनि सुतीको कपडा लगायो भने चाहिँ पसिना राम्रो सोच्ने हुनसक्छ। त्यसले गर्दाखेरि सजिलो हुन्छ।
1: मानसिक स्वास्थ्य समस्या अथवा भनौँ मनोसामाजिक समस्याहरू कतिको निम्तन सक्छ?
0: पक्कै पनि हुनसक्छ। किन भन्दाखेरि मानौ न अब गर्मीमा झाडा पखाला भएको छ अथवा कसैलाई फुड पोइजनिङ भन्छ, एकजना कुनै घर परिवारको सदस्यलाई त्यो समस्या हुनु त होल फ्यामिलीका मेम्बर्सलाई नै एउटा चाहिँ भनौँ न समस्या हो। त्यसले गर्दाखेरि स्ट्रेसमा होल परिवार स्ट्रेसमा हुन्छ। अब यो स्ट्रेसफुल कन्डिसनमा अब बुवा आमा हुनुहुन्छ, छोराछोरीहरू बिरामी भयो, बुवा आमाले चाहिँ स्ट्रेसले गर्दाखेरि उहाँको नर्मल प्रेसर भएको मान्छेले ब्लड प्रेसर बढ्न सक्छ।
1: अब जुन खालका समस्याहरूको चर्चा गरिरहेका छौँ, अब काठमाडौँ उपत्यकामा धेरै यो सुकुम्बासी बस्तीकाहरूलाई स्थानान्तरण गरियो, उहाँहरू पक्कै तनावमै हुनुहुन्छ होइन, तनाव व्यवस्थापनको लागि चाहिँ उहाँहरूको लागि चाहिँ अलिकति पालिकाले गर्न सक्ने भूमिका चाहिँ के देख्नुहुन्छ?
0: जुन विस्थापित भएर बसिराख्नु भएको छ उहाँहरूको घाँस बाँस कपास भन्छ, खास गरेर उहाँहरूलाई समयअनुसारको खाना हामीले उहाँले उपलब्ध गराउन सक्नु पर्यो। थुप्रै त्यस्ता व्यक्तिहरू जुन लामो समय औषधि खानुपर्ने हुनसक्छ, विभिन्न उहाँहरूलाई चाहिँ विभिन्न रोगको औषधिहरू जस्तै यो उच्च रक्तचाप भयो, डायबिटिज भयो, विभिन्न प्रकारको रोग जुन लामो समयसम्म औषधि खाइराख्नु भएको छ, उहाँले खाइराख्नु सक्नु भएको छैन होला विभिन्न कारणले गर्दाखेरि, उहाँहरूलाई त्यो इन्स्योर गरेर के औषधि खानु भएको छ त्यो हामीले त्यसलाई थाहा पाएर उहाँलाई त्यो औषधि उपलब्ध गराएर चाहिँ हामीले वितरण गर्नु पर्यो अनि खाएको सुनिश्चित हुनु पर्यो। अर्को उहाँहरूलाई विभिन्न किसिमको समस्या परेको हुनसक्छ, विभिन्न किसिमका चोटपटक घाउ चोटपटक विभिन्न चाहिँ मानसिक तनाव हुँदाखेरि त्यहाँ हाम्रो मेडिकल टिमहरू पठाएर होइन अथवा विभिन्न यो चाहिँ भनौँ न टिमहरू मेडिकल टिमहरूलाई पठाएर पनि चाहिँ हामीले केही व्यवस्थापन गर्न सक्छौँ। त्यसको लागि विभिन्न कलेजहरू पनि हुनसक्छ, विभिन्न किसिमको युनिभर्सिटी हुन्छ, तीसँग सहकार्य गरेर पनि हामीले पठाउन सक्छौँ। खानपानको साथसाथमा उहाँहरूलाई शुद्ध पानीको व्यवस्था हामीले गर्नुपर्ने हुनसक्छ। अनि त्यसपछि अर्को साथसाथमा उहाँहरूलाई उहाँहरूका जुन भएका परिवारका सदस्यहरूलाई चाहिँ पढ्न पाएको हुँदैन, अब एउटा स्कूलमा पढिराखेको थियो त्यो स्कूल क्लास भयो अथवा बन्द भयो, अर्को ठाउँमा गएर स्थानान्तर गर्दाखेरि अर्को स्कूलमा जानुपर्ने भयो, अनि त्यसकारण चाहिँ बच्चाहरूको मनस्थिति पनि अर्को हुनसक्छ, स्कूल पढ्न पाएको हुँदैन। त्यसकारण चाहिँ ती बच्चाहरूलाई पनि हामीले काउन्सिलिङ गरेर मनोसामाजिक परामर्श दिएर उहाँ बच्चाहरू परिवारका सदस्य मनोसामाजिक परामर्श दिएर पनि हामीले यो चाहिँ कामहरू गर्नुपर्ने हुनसक्छ। यसको लागि हामी आफैले गर्नुपर्छ भन्ने छैन, यसका लागि मनोसामाजिक परामर्शलाई विभिन्न संघ संस्थाहरू चाहिँ उहाँहरूको चाहिँ सहयोग लिएर पनि हामीले गर्न सकिन्छ। अब यो तपाईँहरू जस्तो मिडियाले पनि चाहिँ यो मनोसामाजिक परामर्श दिने खालका विभिन्न सन्देशमूलक चाहिँ मेसेजहरू पनि फ्लो गर्नुपर्ने हुन्छ।
1: एक त मनोसामाजिक परामर्शको कुरा यहाँले भन्नुभयो, जुन चाहिँ एकदमै महत्वपूर्ण यो बेला चाहिँ हरेक ठाउँमा हरेक व्यक्तिलाई चाहिने भइसकेको अवस्थामा विशेष परिस्थितिले स्थानान्तरण भएकोलाई त झन् चाहियो नै होइन। अब त्यो ठाउँमा भएका जस्तो आफ्नो छुट्टै छुट्टै खालको संरचनामा बसिरहेका व्यक्तिहरू एकै ठाउँमा होल्डिङ सेन्टरमा बसिरहनु भएको छ, एकै ठाउँमा यसरी बस्दाखेरि चाहिँ उहाँहरूलाई भनौँ न त्यसले गर्दाखेरि शौचालयको व्यवस्थापन नभएर अथवा पानी राम्रो नभएर अथवा खानाको राम्रो व्यवस्थापन नभएर कस्तो खालका स्वास्थ्य समस्या चाहिँ देखिन सक्छ?
0: अब यो एक त सबैभन्दा ठुलो यो अव्यवस्थित कुनै चिज बस्ने बसाई अथवा अलि राम्रोसँग व्यवस्थित भएन भने पानी जन्य रोग त अघि नै मैले भनिहालेँ, त्यसको साथसाथ मानसिक विभिन्न किसिमका समस्याहरू देख्ने छँदैछ र त्यसको साथसाथमा अन्य व्यक्तिको झैँ झगडाहरू भयो, एक आपसमा झैँ झगडा हुने ती समस्याहरू देख्न सक्छन्। त्यसको लागि अब यहाँले देख्नुभयो होला भूकम्पको बेलामा कोविडको बेलामा पनि जुन एउटा भाइचारा नेपालीहरूलाई त्यस्तो समस्या परेकोलाई नेपालीले देखाउने एउटा कल्चर भनेको एकदमै मिल्ने भनौँ न कम्युनिटीमा समुदायमा बसे एकदम मिल्ने एक आपसमा सहयोग गर्ने जुन हाम्रो चाहिँ प्रचलन छ त्यो प्रचलन पक्कै पनि हुन्छ भन्ने सोचेको छु। त्यस्तो नहोला त्यो नहुनको लागि हामीले उहाँहरू चाहिँ ती ठाउँमा बस्ने व्यक्तिहरूको व्यवस्थापनको लागि सबै पक्षले आफ्नो चाहिँ भूमिका निर्वाह गर्नुपर्ने हुनसक्छ। जस्तै नगरपालिका भयो, त्यसपछि विभिन्न वार्ड कार्यालयहरूदेखि लिएर विभिन्न संघ संस्थाहरू भयो, विभिन्न मन्त्रालयले चाहिँ अन्तर भनौँ न यो समन्वय गरेर ती चिजहरू चाहिँ व्यवस्थापन गर्न सक्छ।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बद्लिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी मौसम परिवर्तनले स्वास्थ्यमा पार्ने प्रभाव र अप्नाउनु पर्ने सावधानीका बारेमा कुराकानी गरिरहेका छौं। स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर कुमार राज भण्डारीसँगको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: पुलिस, दमकल, एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कण्ठ पारो वा सबैले देख्ने ठाउँमा राखौ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
5: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
4: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्।
5: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
4: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जमा
5: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
4: कार्यक्रम सड़क र सवारी।
6: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin,
7: safety!
6: Michelin, Michelin, Michelin.
8: World's number one tire brand.
9: Classic Deco 16th anniversary offer.
10: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
11: यही जेठ 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
10: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
12: सम्पर्क गुरुङ हस्पिटल प्रारी, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
13: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
14: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
13: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
14: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
12: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
13: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
14: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
13: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: मौसम परिवर्तनले स्वास्थ्यमा पार्ने प्रभाव र अप्नाउनु पर्ने सावधानीका बारेमा स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर राज भण्डारीसँग कुराकानी गरिरहेका छौं। डाक्टर साहब, म फेरि पनि स्वागत गर्न चाहन्छु यहाँलाई कार्यक्रममा।
7: धन्यवाद सुमनाजी।
1: विशेष गरेर हामीले यो मौसम परिवर्तनले आउने विभिन्न स्वास्थ्य समस्याका बारेमा चर्चा गरिरहेका छौं। अलिकति विगतलाई कोट्याउन, मौसम परिवर्तनमा विशेष सावधानी नअपनाउँदाखेरि चाहिँ त्यो बेला चाहिँ विभिन्न प्रकोपको अवस्थाहरू आएको, महामारीको अवस्थाहरू आएको विगतका केही उदाहरण दिनुहुन्छ? यहाँ त थुप्रै अस्पतालमा निर्देशकका रूपमा पनि कार्यरत हुनुहुन्थ्यो।
7: अब जस्तै गत वर्षकै कुरा गरौँ, वीरगंजमा खानेपानी वितरणमा यो सिजनमा पानी कन्टामिनेसन भएको हुनाले चाहिँ जुन हैजाको प्रकोप भयो, त्यस्तै दुई वर्ष तीन वर्ष अगाडि चाहिँ यो पानीकै समस्याले गर्दाखेरि कपिल वस्तुमा जुन एउटा जुन हैजाको प्रकोप भयो, त्यस्तै आजभन्दा 10-15 वर्ष अगाडि यो हेपाटाइटिस ए को विराटनगरमा संक्रमण भयो, ती घटनाहरू हाम्रो अगाडि छँदैछ। त्यसकारण यस्ता घटनाहरू नआउला भन्न सकिँदैन। त्यसकारण चाहिँ ती घटनाहरू नआउनको लागि सम्बन्धित क्षेत्रले चाहिँ यसमा एकदमै चासो दिनुपर्ने हुन्छ। शुद्ध खाने पानीको चाहिँ यसलाई चाहिँ कन्टामिनेसन नहुनको लागि अहिलेदेखि नै यसको चाहिँ सुरक्षित उपायहरू चाहिँ अवलम्बन गर्ने, विभिन्न संघ संस्थाहरूसँग एउटा समन्वय गरेर आफ्ना रेस्पोन्सिबिलिटीहरू चाहिँ निर्धारण गर्ने, समय समयमा त्यसलाई चाहिँ अवलम्बन गर्ने गर्नुपर्ने हुन सक्छ।
1: चर्चा गरौँ अलिकति बाल बालिकाको, होइन, यो मौसम परिवर्तनमा उनीहरूलाई विशेष सुरक्षित गर्नुपर्ने पनि हुन सक्छ, होइन? विद्यालय जाने बाल बालिकालाई चाहिँ मौसम अनुसारको सुरक्षा चाहिँ कसरी प्रदान गर्ने?
7: एकदम राम्रो कुरा गर्नुभयो। अहिले वर्षायामको लागि बच्चाहरू भनौँ न पानी पर्ने सम्भावना हुन्छ, तर एकछिन हेर्दाखेरि पानी परेको हुँदैन, एकछिनपछि पानी परिराख्यो भने त्यसले गर्दाखेरि बच्चाहरू भिज्ने सम्भावना हुन्छ, र भिज्ने बेलामा भित्रको कपडा समेत भिजिराखेको हुन्छ, भिजेको कपडाहरूले चाहिँ निकालिदिनुपर्छ र अर्को कपडा लगाइदिनुपर्छ। विभिन्न किसिमको माइक्रोब्सहरू हार्बर गर्ने अवस्था भएको हुँदाखेरि विभिन्न छालाजन्य रोगहरू हुन्छ, विभिन्न भाइरल संक्रमणहरू हुन्छ, खास गरेर बच्चाहरूमा देखिराख्नुपर्छ। ह्यान्ड फुट एन्ड माउथ डिजिज भन्छ, होइन, यो हात खुट्टाहरूमा मुखमा छालाका दागहरू घाउहरू देखिएको हुन्छ, त्यो बढी मात्रामा देखिराखेको हुन्छ। कतिपयले भन्छ त्यो चाहिँ भनौँ न फोहोर मैला भएर हो भन्छ, वास्तवमा त्यो फोहोर मैला होइन, हाम्रो शरीरमा भएका जुन भाइरसहरू चाहिँ भनौँ न त्यो चाहिँ अलिक सक्रिय भएर चाहिँ त्यस्तो भएको अवस्था हो। त्यस्तै विभिन्न किसिमका यो बच्चाहरूलाई पनि रुगाखोकीहरू चाहिँ प्रशस्त मात्रा हुन्छ। ती चिजको लागि आफ्ना नानीहरूलाई न्यानो कपडा लगाउने, सकेसम्म यो रङ्गी चङ्गी विभिन्न किसिमका सिन्थेटिक कपडा भन्दा पनि सुतीका कपडाहरू लगाइदिने, हरेक दिन कपडाहरू चाहिँ फेरिदिने, सफा सुग्घर राख्ने गर्नुपर्ने हुनसक्छ। र स्कुल जाँदाखेरि अथवा कहीँ जाँदाखेरि बाहिर जाँदाखेरि सुरक्षित हुनको लागि उनीहरूलाई रेनकोट भयो, छाता भयो, यो जुत्ता मुजाहरू भयो, यी चिजहरू चाहिँ विचार गर्नुहुन्छ। बाहिर जाँदाखेरि बच्चाहरू पानीको समयमा सानसाना नानीहरू पानी पर्दाखेरि खेल्ने सम्भावना हुन्छ, उनीहरू रुचाउँछन् पनि, होइन, त्यस कारण तिनीहरूलाई जाँदाखेरि जाने बेला खेल त खेलोस्, खेलिसकेपछि घर भित्रदाखेरि कमसेकम उनलाई ती नुहाएर अथवा सफा गरेर नयाँ कपडा लगाइदिने।
1: जस्तो विद्यालयले अप्नाउनु पर्ने सावधानी अलिकति जोड्न खोजे, जस्तो गर्मी हुन्छ टिनको छाना हुन्छ, होइन, टिनको छानामा दिनभरि बस्ने अनि पानी चाहिँ पटक्कै नखाने, कस्तो समस्या हुन्छ?
7: सबैतिर आर्द्रता पनि बढ्दो छ, टेम्परेचर पनि बढ्दै गइरहेको छ, त्यसले गर्दाखेरि पानी र लवण पदार्थ प्रशस्त मात्रामा नष्ट भइरहेको हुन्छ। त्यसकोलाई रिप्लेस गर्नको लागि पानी प्रशस्त मात्रामा खानु पर्यो। त्यसकारण चाहिँ आफ्नो स्कुल अथवा विद्यालय अथवा संघ संस्था जहाँ पनि हुन्छ प्रशस्त मात्रामा अरू सिजन भन्दा पनि बढी मात्रामा पानी चाहिँ हामीले उपलब्ध गराउनु पर्छ। दिएको पानी चाहिँ सुरक्षित भएको एकिन हुनु पर्यो, मुख्य कुरा होइन, पानी मात्र भएर पनि हुँदैन। अर्को ध्यान दिनुपर्ने कुराहरू, यो सिजनमा किरा फटेङ्ग्राहरू पनि हुँदाखेरि त्यो किरा फटेङ्ग्रालाई पनि असर गर्ने हुनसक्छ। त्यस कारण त्यस्तो स्नेक बाहेक केही कुरा गरौँ, यो पानी परिराखेको हुन्छ, स्नेकहरू भनौँ न सर्पले ठोक सर्प टोकाएको बिग बिग पनि बढ्न हुन सक्छ, विभिन्न किराहरूले टोक्ने सम्भावना हुन्छ, त्यसलाई पनि हामीले विचार गर्नुपर्छ,
1: त्यसमा पनि अलिकति ख्याल गर्नुपर्ने
7: होइन।
1: जस्तो अब अलिकति ज्येष्ठ नागरिकहरूको चर्चा गरौँ, ज्येष्ठ नागरिकहरूलाई उहाँहरू पनि बच्चाहरू जस्तै हो होइन, बच्चाहरू जस्तै उहाँहरूले पनि भनेको नमान्ने कुराहरू नबुझ्ने खालको पनि हुन्छ, जसले हेरचाह गर्नुहुन्छ नि उहाँले के सावधानी अप्नाउने?
7: अब उहाँलाई चाहिँ मुख्य कुरा हेर्दाखेरि साना साना नानीहरू जस्तै उहाँलाई पनि यो चाहिँ जल वियोजन हुने यो डिहाइड्रेसन एकदमै छिटो हुन्छ, त्यसकारण उहाँलाई पनि बढी मात्रामा पानी हामीले दिनुपर्ने हुन्छ। तर पानीको रूपमा चाहिँ हामीले अन्य पेय पदार्थहरू चाहिँ दिनु हुँदैन, विभिन्न किसिमको चाहिँ यो चिनीजन्य पेय पदार्थ हुन्छ त्यो चाहिँ भनौँ न त्यो दिन हुँदैन। कतिपयले चाहिँ हजुरबा हजुरआमालाई माया गरेर चाहिँ यो कोकोकोलादेखि फ्यान्टादेखि लिएर हजुरआमाकोलाई भने ल्याइरहेको उपहार हुन्छ, ती चाहिँ दिन खोज्छन् साथीले झन् असर पुर्याइरहेको हुन्छ। र अर्को मुख्य कुरा चाहिँ उहाँहरूलाई खाने चिजहरूमा पनि हामीले विचार पुर्याउनुपर्छ, थोर थोरै मात्रामा हल्का पचाउन सक्ने चिजहरू हामीले दिनुपर्ने हुनसक्छ, र फ्राई गरेका चिजहरू सकेसम्म नदिउँ, सुपाच्य चिजहरू हामीले दिउँ होइन। मुख्य कुरा चाहिँ उहाँहरूले चाहिँ कतिपय सिनियर सिटिजनहरूले 99% सिनियर सिटिजनले कुनै न कुनै औषधि खाइराखेको हुन्छ, उहाँहरूले कतिपयले प्रेसरका औषधि खाइरहेको हुन्छ, कतिले सुगरका औषधि खाइराखेको हुन्छ, कसैले चाहिँ सिओपिडीका औषधि खाइरहेको हुन्छ, कसैले आजमाका औषधि खाइराख्नु भएको छ होइन, कसैले थाइरोइडका समस्या भएको बेला थाइरोइडका औषधि खाइराख्नुहुन्छ, उहाँलाई चाहिँ नियमित ती औषधिहरू चाहिँ हामीले खुवाइराख्नुपर्ने हुनसक्छ। र यो बेलामा अब उमेर पुगेका सिनियर सिटिजनमा एउटा जल वियोजनको साथसाथमा पौष्टिक पदार्थको कमीले पनि, किनभने खाना रुचि हुँदैन होइन, खाना रुचि नहुँदाखेरि जे पाते खाँदाखेरि यो खाद्य पदार्थसँग विभिन्न किसिमको झाडा पाख्रादेखि थुप्रै अपजन्य रोगहरू पनि आउन सक्छ, त्यसकारण उहाँलाई पस्ने प्रकारको खाने पदार्थहरू प्रोटिनयुक्त खानाहरू चाहिँ हामीले उहाँलाई चाहिँ बराबर मात्रामा खुवाउनुपर्छ, सम्झाउनु पर्छ। र कतिपय भनौँ न यो उमेर पुगेका व्यक्तिहरू चाहिँ भनौँ न आफ्नो मानसिक सन्तुलन गुमाएर जस्तै अल्जाइमर्सदेखि लिएर थुप्रै प्रकारका होइन रोग समस्याबाट पीड़ित भएका व्यक्तिहरूले चाहिँ आफ्नो नियमित प्रक्रिया नै बिर्सेको बेलामा उहाँहरूलाई परिवारका सदस्यहरूले चाहिँ अलिकति चनाखो भएर झिजो नमानिकन चाहिँ उहाँलाई अलिकति केयर टेक गरे पनि चाहिँ समस्या समाधान कम हुन्छ।
1: अब दीर्घ रोगीहरू हुनुहुन्छ, उहाँहरू जो औषधिहरू सेवन गरिराख्नु पर्ने हुन्छ, उहाँहरूलाई मौसम परिवर्तन हुँदा आउने समस्यालाई पनि मध्यनजर गरेर चाहिँ आफ्नो स्वास्थ्यको चाहिँ कसरी ख्याल गर्न चाहिँ सुझाव दिनुहुन्छ?
7: खास गरेर यो लामो समय औषधि सेवन गर्नेहरूको लागि, अब तातो चिसोको लागि सिओपिडी भएका व्यक्तिहरूमा यो सिजनमा बल झिने समस्याहरू हुनसक्छ, त्यसको लागि उहाँहरूले चाहिँ आफ्नो खानपिनमा ध्यान दिनु पर्यो, त्यसपछि प्रशस्तमा झोलिलो तातो झोलिलो पदार्थहरू प्रयोग गर्नु पर्यो, जुन हामीले अन्य सिजनमा भन्दा यो सिजनमा बढी मात्रामा प्रयोग झोलिलो पदार्थहरू प्रशस्त मात्रामा प्रयोग गर्नुपर्ने हुनसक्छ। केमिकलहरू वरिपरि हाम्रो वातावरण प्रदूषणहरू छ, त्यसले गर्दा पनि विभिन्न किसिमका रोगहरू, यो जुन श्वास प्रश्वास गर्ने रोगहरू चाहिँ बढ्ने सम्भावना हुन्छ, त्यो बढ्न दिनको लागि उहाँलाई चाहिँ धुलोहरूबाट बचाउने, यो अनावश्यक गन्धहरूबाट बचाउने, त्यस एक्सपोजर नहुनुको लागि मास्क लगाउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, जुन पहिले लिइरहेका औषधिहरूको चाहिँ नियमित हुनलाई चाहिँ हामीले चाहिँ नियमितता चाहिँ नियमित रूपमा हामीले उहाँलाई वितरण गर्ने अनि खाएको सुनिश्चित गर्ने, त्यसको साथसाथमा आवश्यक परे बेला यो चाहिँ भनौँ न उहाँको स्वास्थ्य समस्या छ भने स्वास्थ्य कर्मीका अथवा चिकित्साका परामर्श लिएर मात्रै सहयोग लिनुपर्ने।
1: हजुर, अब निकै गर्मी छ भने पनि कहिलेकाहीँ चाहिँ परिस्थितिवश बाहिर निस्केर काम गर्नुपर्ने हुन्छ, चर्को घाममा काम गर्नुपर्ने पनि धेरैजना हुनुहुन्छ, र पानी परेको बेला त्यही पानीमा रुझेर काम गर्नुपर्ने पनि बाध्यता भएकाहरू धेरै हुनुहुन्छ, उहाँहरूलाई सुझाव दिनु पर्दाखेरि चाहिँ के कस्ता सुझाव?
7: अब यस्तो छ, यो काम पनि गर्नुपर्ने हुनसक्छ, त्यस कारण चाहिँ चर्को घाममा हामीले सकेसम्म काम नगरी बिहानको समयमा हामीले 10-11 बजेसम्म काम गर्ने, त्यसपछि बीचमा हामीले ब्रेक लिने, अनि जब 4-5 बजेपछि टेम्परेचर बिस्तारै घट्न थाल्छ त्यसपछि काम गर्ने, त्यो सिफ्ट पनि हामीले अपनाउन सक्छौँ। र त्यस्तै गर्मीमा त्यो विभिन्न प्रतिकूल समयका बावजुद पनि काम गर्नुपर्ने अवस्था छ भने पानीबाट चाहिँ बस्नको लागि परम्परागत यो चाहिँ भनौँ सेकु भन्छ होइन, यो बाँसले बनाएको होइन, त्यो पनि प्रयोग गर्न सकिन्छ, विभिन्न किसिमको रेनकोटहरू प्रयोग गर्न सकिन्छ, वातावरण पर्ने ठाउँ काम गर्ने ठाउँहरूमा चाहिँ कमसेकम पानीबाट बचाउनको लागि रुफहरू चाहिँ हुनु पर्यो, यदि पानीमा नै भिजेर काम गर्नु छ भने काम सर्टेन आवर गरिसकेपछि त्यो कपडा फेर्ने एउटा चाहिँ वातावरण हामीले मिलाइदिनु पर्यो, ती चिजहरू गर्न सकिन्छ।
1: त्यो चाहिँ अब व्यक्ति सँगसँगै काम गर्ने कार्यालयले पनि विशेष
7: एकदमै विचार गर्नुपर्ने छ,
1: होइन? पानी जन्य रोगहरू नआओस्, जसले गर्दा महामारी प्रकोप उत्पन्न नहोस् भन्नको लागि चाहिँ हरेक पालिकाले चाहिँ केमा चाहिँ विशेष सावधानी चाहिँ अप्नाउनु पर्छ यो बेला चाहिँ?
7: स्वास्थ्य संस्थाहरू भयो, पालिकाहरू भयो, होइन, अस्पतालहरू भयो, नगर अस्पताल भयो, होइन, त्यसपछि विभिन्न स्वास्थ्य संस्था भयो, स्वास्थ्य चौकीहरू भयो, अस्पतालै भयो, यिनीहरूले पनि एकदम तयारी हालतमा रहनुपर्छ। सुरक्षित पानीको, सुरक्षित खानाको, सुरक्षित आरामको विभिन्न किसिमको व्यवस्थापनको लागि चाहिँ जनचेतना जगाउने कामहरू गर्नुपर्ने हुन्छ। मुहानहरू सफा गर्नेदेखि लिएर पानी जुन पानीका मुहानहरूको चाहिँ त्यो पानी सुरक्षित छ छैन भने जुन त्यसको चाहिँ टेस्ट गर्ने कुरादेखि लिएर त्यसको व्यवस्थापन गर्नुपर्छ। पहिलेदेखि नै जुन व्यवस्था थियो, अहिले त राम्रो समय के आएको छ भन्दाखेरि सबै अधिकारहरू भन्दा भनौँमा केन्द्रीय सरकारमा प्रादेशिक सरकारमा भन्दा सबभन्दा बढी अधिकार दिएको छ, स्थानीय सरकारलाई दिएको छ। अनि त्यसरी स्थानीय सरकारले आफ्ना जनताका विभिन्न समस्याहरूलाई मध्यनजर गरेर कस्ता प्रकारका समस्या हाम्रो समुदायमा छ त्यो एकिन गरेर चाहिँ उहाँले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न सक्नुहुन्छ। त्यसका लागि विभिन्न किसिमको प्राविधिक सहयोग चाहिन्छ भने जिल्ला स्वास्थ्य कार्यालय पनि हुनुहुन्छ, जिल्ला स्वास्थ्य कार्यालयले पनि केही सहयोग दिन सक्छ। नजिकै रहेको विभिन्न अस्पतालहरूले, मेडिकल कलेजहरूले, युनिभर्सिटीले पनि सहयोग दिन सक्छ, विभिन्न संघ संस्थाले पनि सहयोग दिनुपर्ने हुनसक्छ। पालिकाहरूदेखि लिएर पालिकामा रहेका विभिन्न यो ऱ्यापिड रेस्पोन्स युनिटहरू हुन्छ, होइन, महामारी तयारीको लागि, पूर्व तयारीको लागि गरेका संघ संस्थाहरूसँग समन्वय गरेर कसको रेस्पोन्सिबिलिटी के भन्ने कुराहरू चाहिँ यकिन गरेर चाहिँ कार्यक्रम तयार गर्नुपर्ने हुन्छ। अहिले
1: सरकारको तयारी त छँदैछ, व्यक्तिको तयारी पनि त्यतिकै जरुरी हुन्छ, होइन? जस्तो किटजन्य रोगहरू पनि यो बेला बढ्ने हुन्छ, किटजन्य रोग लगायतका विभिन्न अब यो पानी जन्य, किटजन्य, खानेजन्य सबै रोगहरू चाहिँ यही बेला आइपर्छन्, देखा पर्छन्, होइन? अब पूर्व तयारी चाहिँ के गर्ने घर परिवार व्यक्तिले?
7: अघि मैले शुद्ध पानीकै कुरा गरेँ, शुद्ध पानीका घर परिवारले हाम्रो आफू लगायत आफ्नो परिवारका सदस्यले जुन पिउने पानी स्वच्छ छ, सफा छ, सेफ छ भनेर सुनिश्चित हुनु पर्यो। यदि सुनिश्चित छैन भने त्यसलाई कसरी सुरक्षित बनाउने, विभिन्न विधिहरू अवलम्बन गर्ने, जुन भन्नु न फिल्ट्रेसनका कुराहरू छन्, पानी बोइलिङका कुराहरू छन्, त्यसलाई चाहिँ अपनाउनु पर्यो, व्यवहार परिवर्तन गर्नु पर्यो, कमसेकम ह्यान्ड हाइजिनका कुराहरूलाई चाहिँ राम्रोसँग चाहिँ गर्नु पर्यो, व्यक्तिगत सरसफाइका कुराहरू भयो। त्यसपछि त्यति मात्र नभएर वातावरण प्रदूषण हुन नहुनको लागि हाम्रो वेस्ट डिस्पोजलमा पनि हामीले ध्यान दिनु पर्यो,
1: फोहोर
7: व्यवस्थापन गर्नु पर्यो, ती फोहोर व्यवस्थापन जतातै फाल्न भएन, जस्तै यो भनौँ न एक्स्ट्रा डिस्पोजलका कुराहरू छ, होइन, दिशा के भन्छ त्यसलाई पनि व्यवस्थापन गर्नको लागि जताततै गर्न भएन, पानीका मुहानदेखि अलगै गर्नुपर्ने हुनसक्छ, जुन ढलका कुराहरू छ ढलको व्यवस्थापन चाहिँ यो जुन पानी बग्ने सिस्टमहरू छ पाइपिङ भएको सिस्टम माथिमा त्यहाँ राख्नु भएन, त्यसले गर्दा कन्टामिनेसन हुने सम्भावना हुनसक्छ, त्यो परिवारले गर्नु पर्यो। त्यसपछि अर्को कुरा, अब यो पानीको प्रशस्त मात्रामा जुन हामीले नियमित जुन पानी सेवन गर्छौँ पहिलेको भन्दा पनि बढी मात्रामा पानी प्रयोग गर्नु पर्यो, र पानीको नाममा विभिन्न किसिमको यो चाहिँ पेय पदार्थहरू चाहिँ सेवन गर्न भएन। यदि समस्या छ भने कुन त्यस्ता समस्या छन् कुनै पारिवारिक सदस्य परिवारका सदस्यलाई खानाजन्य अथवा यो किटजन्य रोगहरू छ भने तुत्कली स्वास्थ्य कर्मीसँग समन्वय गरेर मात्र चाहिँ औषधि सेवन गर्न म अनुरोध गर्न चाहन्छु।
1: वातावरणकै कुरा गरौँ न, किटजन्य समस्या बढ्न नदिनको लागि चाहिँ वातावरण सरसफाई कतिको महत्वपूर्ण छ? हामीले घरको मात्र सरसफाईलाई बढी जोड दिन्छौँ, होइन?
7: राम्रो कुरा गर्नु। अहिले चाहिँ यो भनौँ न भर्खरै पानी काठमाडौँमा त पानी अभाव नै छ, तर पानी परिराखेको छ सबैको घरमा। यदि तपाईँ भिजिट गर्नु भने कुनै न कुनै भाँडामा पानी जम्मा गरेर राखेको नै हुन्छ, त्यो लामो समय प्रयोजनको लागि। त्यसको साथसाथमा देखिराख्नु भएको छ विभिन्न किसिमको पानी जम्मा हुने वातावरण भनौँ न, कोकको बोतलदेखि लिएर तपाईँको कुनै यो मोटरका टायरहरूदेखि लिएर विभिन्न भाँडा बर्तनहरू त्यतिकै रहेको हुन्छ, जहाँ पनि पानी मजाले जम्मा हुन्छ। त्यसको साथसाथमा अहिले देखिराख्नु भएको छ जुन यो फोहोर मैला अव्यवस्थितले गर्दाखेरि बाटोमा परेका खाल्टाहरूले गर्दाखेरि पानी पनि जम्मा भइरहेका छ। ती खाल्टाहरूमा विभिन्न किसिमका परजीवी, अब यो के भन्छ, यो विभिन्न किसिमका यो मस्किटोहरू भनौँ न, लामखुट्टेहरूको वृद्धि भइरहेको हुन्छ। त्यो लामखुट्टेले गर्दाखेरि मलेरियादेखि लिएर डेङ्गीदेखि लिएर चिकनगुनियादेखि स्कब टाइप अस थुप्रै प्रकारको रोगहरू चाहिँ बढी मात्रामा देखिने हुँदाखेरि त्यस्तो नहुनको लागि वातावरणमा एकदम हामीले चाहिँ ध्यान दिनुपर्ने हुन्छ। फोहोर मैला राम्रोसँग व्यवस्थित गर्ने, पानी जम्न नदिनको लागि ती खाल्टाहरू पूर्णेदेखि लिएर ती यदि कुनै पनि भाँडामा अथवा बोतलमा पानी जम्मा भएको छ त्यो पानीलाई चाहिँ हामीले फ्याँक्नुपर्ने हुन्छ। फेक्नाले के हुन्छ भने त्यसमा चाहिँ भएका जुन यो लामखुट्टेका चाहिँ लार्वा पिपाहरू चाहिँ नष्ट हुन सक्छ, हुर्कन पाउँदैन, ती चिजहरू गर्नुपर्ने हुनसक्छ। र अर्को कुरा, यो महिनामा हामी भनौँ न बिहान बेलुका चाहिँ जाँदाखेरि गर्मी भन्छौँ तर चाहिँ नाङ्गो कपडा लगाएर जान्छौँ, होइन, यो भनौँ न बाहुला नभएको कपडा लगाउँछौँ, हाफ प्यान्ट लगाउँछौँ, त्यसले गर्दाखेरि विभिन्न किसिमका किराहरूले त्यो मच्छरहरूले चाहिँ लामखुट्टेले चाहिँ टोक्ने सम्भावना हुन्छ, जसले गर्दाखेरि मलेरियादेखि डेङ्गुदेखि लिएर थुप्रै प्रकारको रोग हुने सम्भावना हुन्छ। त्यस्तो अवस्थामा बरु पातलो कपडा लगाउने छोप्ने कपडाहरू लगाउनु पर्यो कमसे कम, त्यसले गर्दाखेरि जुन लामखुट्टेको टोकाइबाट बस्न सकिन्छ, लामखुट्टेको साथसाथमा विभिन्न किसिमका किरा फटेङ्ग्राहरूबाट पनि बस्न सकिन्छ।
1: जस्ता विशेष गरेर यो समयमा जुन चाहिँ पर्वतारोहणको चर्चा पनि हुन्छ, पर्वतारोहणको सिजन पनि हो, होइन, मौसमको बदलावले गर्दाखेरि चाहिँ यो पर्वतारोहणमा जाने व्यक्तिहरूले चाहिँ के कस्ता सावधानी चाहिँ अप्नाउनु जरुरी छ?
7: अब यो सिजनमा भनौँ न अहिले इन्टरनल टुरिज्म भन्दा आन्तरिक पर्यटन एकदम फस्न आउँदैछ। थुप्रै भनौँ न हाम्रा नेपाली दाजुभाइ दिदीबहिनी विदेशभन्दा पनि नेपालभित्रकै ठाउँहरूमा चाहिँ यात्रा गर्न चाहिँ रुचाउनुहुन्छ। कतिपय ठाउँहरूमा गइराखेको हुँदा हामीले घटनाहरू पनि सुनिरहेका छौँ, विभिन्न किसिमको समस्या परेको, त्यसै ती यात्रा गर्ने चाहिँ हाम्रा यात्रुहरूलाई म मेरो अनुरोध के भन्दाखेरि कमसेकम जाँदाखेरि आफूलाई चाहिने विभिन्न औषधि उपकरणहरू पनि साथमा लिएर जानुहोला। यदि तपाईँले नियमित औषधि सेवन गर्नुभएको छ त्यो औषध पनि साथमा लिएर जानुहोस्। तपाईँलाई आवश्यक पर्ने अघि यात्रा गर्ने विभिन्न जल वियोजन हुनसक्छ, होइन, जल वियोजनले गर्दाखेरि विभिन्न किसिमको समस्याहरू हुनसक्छ। कमसेकम त्यस्तो अवस्थामा विभिन्न पेय बजारमा पाउने पेय पदार्थ भन्नु कमसेकम तपाईँले जाँदाखेरि जुन बजार पाउने यो ओआरएस भन्छ, होइन, त्यो ओआरएस चाहिँ लिएर जानुहोस्। त्यसले गर्दाखेरि पानीको साथसाथमा विभिन्न सुगर यो चाहिँ सोडियम पोटासियम हुन्छ प्रशस्त मात्रामा पाउन सक्नुहुन्छ। र त्यसको साथसाथमा तपाईँहरू चाहिँ यो यात्राको क्रममा हिमाल नजिकै भनौँ न अब यो आधार शिविरसम्म पुग्दाखेरि चाहिँ उचाइको कारणले गर्दा विभिन्न किसिमको अल्टिच्युड सिग्नेसहरू पनि देखिराखेको हुन्छ,
1: त्यस्तो
7: लेख लाग्ने, हजुर, त्यो लेख लाग्दाखेरि कमसे कम त्यस्तो अवस्थामा कसरी आफूलाई चाहिँ व्यवस्थापन गर्ने भन्ने कुराहरू, आवश्यक उपकरणहरूको साथसाथमा औषधिहरू पनि हुन्छ, त्यो साथमा लिएर चाहिँ यात्रा गर्न म अनुरोध गर्न चाहन्छु। यदि त्यस्तो अवस्थामा माथि कुनै ठाउँ निश्चित उचाइमा पुग्दाखेरि आफूलाई अप्ठ्यारो महसुस भयो भने त्यसलाई फर्दर रोकेर डाउन जाने अथवा केही समय आराम गर्ने, फेरि त्यसलाई एडाप्टेसन गरेर भनौँ न त्यसलाई फेरि माथि चढ्ने त्यस्ता चाहिँ एक्सर्साइजहरू गर्नुपर्ने हुनसक्छ। एक्लै नजानुहोस्, जाने भने कमसे कम अरू साथीभाइ लिएर जानुहोस्, टिममा जानुहोस्। त्यसले गर्दाखेरि चाहिँ एक व्यक्ति मतलब आफूले सहयोग चाहिँ गर्न सजिलो हुन्छ। यसकारण चाहिँ यो आन्तरिक टुरिज्म जाँदा पनि कमसे कम इन्फर्मेसन दिएर साथीभाइसँग जाँदाखेरि सजिलो हुन्छ।
1: के गर्न हुँदैन जुन चाहिँ धेरै जसोले चाहिँ त्यो गल्ती चाहिँ गरिरहेको हुन्छ?
7: अब आफू त भनौँ न अब चाहिँ विभिन्न किसिमका सर्टेन पिकसम्म हामी पुगिसके पनि त्यो डेस्टिनेसनमा पुग्नको लागि जानुभन्दा पहिले नै विभिन्न समस्याहरू हुन्छ, जस्तै उसलाई चाहिँ अप्ठ्यारो हुने, टाउको दुख्ने, एकदमै जिउ दुख्ने, विभिन्न कम शरीरमा चाहिँ यो स्प्याजमहरू हुने, थकाइ लाग्ने, चक्कर आउने, बान्ता हुने, सास फेर्न गाह्रो हुने, त्यस्तो अवस्था हुनसक्छ। त्यस्तो भइदियो भने कमसे कम त्यो फर्दर नजाने, कमसे कम उहाँले चाहिँ त्यो जुन लेभलमा पुग्नु भएको छ त्यति डाउन हुने, डाउन हुँदाखेरि केही समस्या बिस्तारै कम हुँदै जान्छ। त्यहाँ निश्चित घण्टा साधारण उपचार गरिसकेपछि त्यसपछि बल्ल हामीले यदि त्यस्तो समस्या छ भने बिस्तारै त्यसलाई चाहिँ त्यो पिकमा जानको लागि जानुपर्ने हुनसक्छ। यदि त्यस्तो समस्याका बावजुद पनि भनौँ न अब त्यहाँ नै पुग्न खोज्यो भने के हुन्छ त विभिन्न अप्रिय घटनाहरू चाहिँ हुन सक्ने सम्भावना हुन्छ, अल्टिच्युड सिक्नेसका विभिन्न सिरियस कम्प्लिकेसनहरू हुन सक्ने सम्भावना हुनसक्छ।
1: बुन्दागत रूपमा भन्नुपर्दाखेरि चाहिँ सुझाव के दिन चाहनुहुन्छ व्यक्तिलाई?
7: सबभन्दा व्यक्तिलाई त आफू चनाखो हुनु पर्यो, आफ्नो स्याहार चाहिँ आफैले गर्नुपर्ने हुनसक्छ, होइन, जस्तै अब झाडा पाखलाबाट बस्नको लागि सबभन्दा पहिलो भनेको पानी हो, पानी सुरक्षित पानी हामीले चाहिँ प्रयोग गर्नु पर्यो। पिउन नपहिले आफूले यो पानी सुरक्षित छ, मैले खाँदा मलाई केही असर पर्दैन भने इन्स्योर हुनु पर्यो, एक दुई। अनि बाहिर वातावरणमा जुन बजारमा पाइएका जुन तयारी खानाहरू हुन्छन्, होइन, अब चाहिँ घरमा जाँदाखेरि पकाउन मन लाग्दैन आधा चाहिँ बजार गएर खाना किनेर लिएर जान्छु भन्छु, कमसे कम ती चिजहरू सुरक्षित छ छैन भने कसरी बनाएको छ कहिले बनाएको भनेर त्यसलाई सुनिश्चित भएर खानुपर्ने हुन्छ। सकिन्छन् भने खाद्य पदार्थ घरमै बनाउने, बाहिर जुन पकाएका खानाहरूमा त्यति सुनिश्चित हुँदैन अनि सुरक्षित आवास हुँदैन, त्यसकारण चाहिँ घरमै बनाएर सेवन गर्नु पर्यो। र अर्को चिज प्रशस्त मात्रामा झोलिलो पदार्थहरू, पानी लगायत अन्य पदार्थहरू प्रशस्त मात्रामा पिउनु पर्ने हुनसक्छ। छालाजन्यदेखि लिएर रुगाहरू प्रशस्त मात्रा हुँदाखेरि चाहिँ छालाको सरसफाई, व्यक्तिगत सरसफाइमा ध्यान दिनु पर्यो, वातावरणीय प्रदूषणहरूलाई हामी कम गर्नु पर्यो। र त्यस्तै अर्को विभिन्न किसिमका मानसिक तनावहरू हुनसक्छ, ती तनावहरू कम हुनको लागि अब यसलाई चाहिँ बिजनेसको उपायहरू हुनसक्छ, मनोसामाजिक परामर्शदेखि लिएर आफ्नो सेल्फ एक्सर्साइजका कुराहरू भयो होइन, यी चिजहरू चाहिँ यो चाहिँ लिएर आफूलाई केही चाहिँ व्यवहार परिवर्तन गर्न सकिन्छ।
1: डाक्टर धेरै धन्यवाद दिन चाहन्छु यो महत्वपूर्ण विषय र अहिलेको सन्दर्भमा निकै अपरिहार्य विषयमा चाहिँ चर्चा गर्न स्टुडियोमा आइदिनु भएकोमा धेरै धन्यवाद दिन चाहन्छु।
7: धन्यवाद सन्दराजी।
1: उहाँ हुनुहुन्थ्यो स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर कुमार राज भण्डारी। आज हामीले मौसम परिवर्तनले स्वास्थ्यमा पार्ने प्रभाव र अप्नाउनु पर्ने सावधानी बारेमा कुराकानी गर्यौं। यो कुराकानीसँगै बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार अर्को विषयमा कुराकानी लिएर आउने नै छौ। प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।

0: बीमा को लाभ दी आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउ
1: पारस्परिक साथ सहयोग र दृढ विश्वास को तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो
2: कर्मचारी आवश्यकता सम्बन्धी सूचना एस स्मार्ट कृषि तथा पशुपंक्षी फर्म नवबुद्ध पाँच काप्रे पलाञ्चोकमा केही कर्मचारीको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूलाई समयमै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ पद संख्या दुई जना योग्यता सामान्य लेखपढ गर्न जान्ने मासिक तलब रु 25,000 सँगै बोनसको व्यवस्था खाने बस्ने र स्वास्थ्य बीमा सँगै पेन्सनको समेत सुविधा भएको
3: परिवार सहित सम्पर्कमा आउनेलाई विशेष प्राथमिकता दिइनेछ
2: सम्पर्क स्मार्ट कृषि तथा पशुपंक्षी फर्म नवबुद्ध पाँच काभ्रे पलाञ्चोक मोबाइल नम्बर 98411093909 98411093909

0: हजुर, अब ज्वाइन गर्नुहोस् PS6 रेवोल्युसन, सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनेन्स महोत्सवमा। कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग। इजी फाइनेन्स, 6,000 को टप भ्यालुएसन अनि 5,000 क्यास ब्याक। आजै आउनुहोस्, नयाँ होन्डा बाइक चढेर जानुहोस्।
1: मिति यही वैशाख 27 देखि जेठ 1 गते सम्म। स्थान न्यू बुलबुले ऑटो सेल्स, जुम्ला रोड, सुर्खेत। संपर्क मोबाइल नंबर 97-670-56-813 र 97-670-56-814।
2: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
2: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औँलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।
3: हेलो
4: हेलो बहिनी, सन्चै छौ?
3: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
4: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
3: आहा, हस हस, अनि हुलाकमा पो जानु?
4: हो नि, हुलाकमा जाऊ न।
3: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
4: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
3: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
4: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
3: ए, सहरमा मात्र होला नि?
4: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
3: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
5: रेडियो भेरी FM,
6: एक्सट्रिम इनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 9 बजेको छ।
7: प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगो, सबै यात्रु सकुशल। विमानस्थलमा केही बेर रोकिएको उडान अवतरण खुल्यो। सरकारको नीति तथा कार्यक्रम आज, सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेशनलाई उच्च प्राथमिकता। आजदेखि देशभर मूल्य पारदर्शिता र सरसफाई सप्ताह शुरू। सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरण मैत्री बनाउने उद्देश्य। साइबर अपराधका घटनामा भौतिक हिंसासम्मको धम्कीले थप चुनौती। कड़ा सुरक्षा उपाय र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको विज्ञहरूको भनाई। र नेपाल एले आज अमेरिकासँग अन्तिम खेल खेल्दै। नेपाल खबरमा अब पूरा खबर। इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको जहाज काठमाण्डु विमानस्थलमा अवतरण गर्ने क्रममा पांग्रामा अचानक लागेको आगो निभाइएको छ। आज बिहान पौने सात बजेतिर जहाज अवतरण गर्ने क्रममा पांग्राबाट धुवा उड़ेको देख्ने बित्तिकै दमकलले निभाएको थियो। जहाजमा रहेका सबै यात्रुहरूलाई आकस्मिक ढोका प्रयोग गरी सुरक्षित रूपमा बाहिर निकालिएको छ। सबै यात्रु सकुशल रहेको विमानस्थलले जनाएको छ। आगलागीको कारण बारे विस्तृत अध्ययन भइरहेको छ। प्रारम्भिक रूपमा पांग्राको प्राविधिक समस्या वा अत्यधिक घर्षणका कारण आगो देखिएको हुन सक्ने अनुमान छ। जहाजको पांग्रामा लागेको आगो लागेपछि काठमाडौँ विमानस्थलबाट हुने अरू जहाजका उडान र अवतरण केही बेर रोकिएर अहिले खुलेको छ। सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संसदमा पेश गर्दैछ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा दिउँसो चार बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ। राष्ट्रपतिको सम्बोधन र नीति कार्यक्रम अघि दिउँसो दुई बजे दुवै सदनको छुट्टा छुट्टै बैठक बोलाइएको छ। आजैदेखि संघीय संसदको बजेट अधिवेशन पनि शुरू हुँदैछ। सरकारले नीति तथा कार्यक्रममा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेशनलाई उच्च प्राथमिकता दिने भएको छ। आर्थिक रूपान्तरण, रोजगारी सृजना, उत्पादनमूलक उद्योग विस्तार र डिजिटल प्रविधिको उपयोग मार्फत समृद्धि हासिल गर्ने योजना अघि सार्ने तयारी छ। नीति तथा कार्यक्रममा सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पारदर्शिता, निजी लगानी आकर्षण र संस्थागत सुदृढीकरणका लागि विशेष कार्यक्रम समेट्ने सरकारले जनाएको छ। राष्ट्रपतिले वाचन गरिसकेपछि नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रतिनिधि सभा र राष्ट्रिय सभामा टेबल गर्ने व्यवस्था छ। यस्तै संसदको बजेट अधिवेशनको पहिलो बैठकमा सरकारले हालै ल्याएका आठवटै अध्यादेश पेश हुने भएका छन्। बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गरिएको हो। बजारमा हुने गैर कानूनी क्रियाकलाप रोक्न सप्ताहव्यापी अभियानले कोसे ढुङ्गाको काम गर्ने विश्वास गरिएको छ। सबै सरकारवाला निकाय, नागरिक समाज र संचारकर्मीलाई अभियानमा सक्रिय सहयोग गर्न र बजारमा हुने अनियमितताको खबरदारी गर्न समेत सरकारले आग्रह गरेको छ। यो अभियान आउँदो जेठ तीन गतेसम्म चल्नेछ। अभियान अन्तर्गत हरेक पालिकाले आफ्नो क्षेत्रभित्रका वस्तु तथा सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा मूल्य सूची राख्न आह्वान गर्नेछन्। मूल्य सूचीको पालना भए नभएको बारे पालिकाले नै नियमित अनुगमन गर्ने जिम्मेवारी पाएका छन्। यस्तै जिल्ला प्रशासन कार्यालयहरूलाई जिल्ला तहमा बजार अनुगमन समितिलाई सक्रिय बनाउँदै मूल्य पारदर्शिताका लागि व्यापक प्रचार प्रसार गर्ने र नियमित नियमन सुनिश्चित गर्ने जिम्मेवारी दिएको छ। बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता नहुँदा र उपभोक्ताहरूले वास्तविक मूल्य तीन गतेसम्म चल्नेछ। अभियान अन्तर्गत हरेक पालिकाले आफ्नो क्षेत्रभित्रका वस्तु तथा सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा मूल्य सूची राख्न आह्वान गर्नेछन्। मूल्य सूचीको पालना भए नभएको बारे पालिकाले नै

0: कदम चालेको हो। यस्तै सार्वजनिक सेवा प्रवाहलाई मर्यादित स्वच्छ र वातावरण मैत्री बनाउन आजदेखि देशभर सरसफाई सप्ताह 2083 सञ्चालन भएको छ। यो अभियान आउँदो जेठ 1 गतेसम्म चल्नेछ। सरकारी कार्यालयहरूमा नियमित सरसफाई र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो अभियान शुरू गरिएको हो। सरकारी सूचना बोर्ड, नागरिक बडापत्र र संकेत चिन्हहरू स्पष्ट तथा व्यवस्थित गर्नुपर्नेछ। चर्किएका वा उक्किएका भित्ताहरूको मरमत र रंगरोगन गरिनेछ। मुख्य सेवा क्षेत्र र प्रवेशद्वारलाई आकर्षक तथा सफा राख्नुपर्ने व्यवस्था गरिनेछ। यस्तै सबै शौचालयहरूलाई दुर्गन्धरहित बनाइने र नियमित पानीको व्यवस्था सुनिश्चित गर्नुपर्ने उल्लेख छ। हात धुने ठाउँमा साबुन अनिवार्य छ। दैनिक सफाईको अभिलेख राख्नुपर्ने। शौचालयहरू महिला मैत्री, सेनिटरी डिस्पोजल सुविधायुक्त र सम्भव भएसम्म अपाङ्ग मैत्री बनाउनुपर्ने सरकारको तयारी छ। कार्यालयहरूले कम्तीमा दुई प्रकारका डस्टबिन राखी कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने अभियानको उद्देश्य छ। कार्यालय परिसरको 100 मिटर वरपरको क्षेत्रमा नाली र ढल सफा हुनुपर्नेछ। पार्किङ क्षेत्रको सुधार र अव्यवस्थित तार वा पोस्टरहरू हटाउनुपर्ने सूचक राखिएको छ। कार्यालयहरूमा हेल्प डेस्कको व्यवस्था गरी सेवाग्राहीले सम्मानित र व्यवस्थित महसुस गर्ने वातावरण निर्माण गर्ने सरकारको तयारी छ। सूचना प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने समेत अभियानको उद्देश्य छ। आज पनि देशका विभिन्न ठाउँमा हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। यस्तै राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। भोलि पनि यसै गरी पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाले यो हप्ता बिहिबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ। आज बेलुका र भोलि बिहान कतै कतै हावाहुरी चल्ने समेत सम्भावना रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ।
3: विद्युतीय उपकरण बन्द गरौ। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
3: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
3: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
1: थोरै बचत, धेरै कायदा। बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
0: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सर्वोच्च अदालतले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई तत्काल विस्थापित नगर्न जारी गरेको अन्तरिम आदेश विपरीत केही पालिकाहरूले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिएको विषयले विवाद सृजना गरेको छ। अदालतको आदेशपछि पनि विभिन्न ठाउँमा डोजर प्रयोग गरी घर टहरा भत्काएको भन्दै विरोध समेत भइरहेको छ। सर्वोच्चका न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले गएको शुक्रबार काठमाडौँ उपत्यकाका केही नदी किनार तथा सार्वजनिक ठाउँमा रहेका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई तत्काल विस्थापित नगर्न अन्तरिम आदेश गरेको थियो। आदेशमा कानूनी प्रक्रिया पूरा नगरी बस्ती हटाउँदा शिक्षा, स्वास्थ्य र आवास जस्ता आधारभूत हकमा अपूरणीय क्षति पुग्ने भन्दै मानवाधिकारको संरक्षणमा विशेष जोड़ दिएको छ। तर यही बीचमा बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा नगर विकास समितिको जग्गा अतिक्रमण गरी बनाएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ। कोहलपुरमा मात्र 108 घर टहरा हटाइएको छ भने यसअघि झण्डै 40 संरचना भत्काइसकिएको छ। नगरपालिकाले अतिक्रमण हटाउने कार्य पूर्व सूचना दिएर कानूनी प्रक्रिया अनुसार नै अघि बढ़ाएको दावी गरेको छ। साथै विस्थापित परिवारका लागि अस्थायी बसोबासको व्यवस्था गर्न होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ, जहाँ अहिले दर्जनौ परिवार आश्रय लिएका छन्। यता जग्गा खाली गराउने क्रममा स्थानीय प्रशासन र विस्थापित बीच बेला बेलामा तनावपूर्ण अवस्था सृजना हुने गरेको छ।

हिजो अतिक्रमित संरचना हटाउने क्रममा एक महिला बेहोश भएको घटना समेत सार्वजनिक भएको छ। नगर प्रशासनले वास्तविक भूमिहीन तथा सुकुम्बासीको पहिचान प्रक्रिया पनि सँगसँगै अघि बढ़ाइरहेको जनाएको छ। हरानीको राजमार्गको सूर्य विनायकदेखि काभ्रेको धुलेखेलसम्मको सड़क निर्माणमा भएको ढिलासुस्तीबारे जनप्रतिनिधिहरूले चासो राखेका छन्। हिजो बनेपा नगरपालिका कार्यालयमा जनप्रतिनिधि तथा आयोजना एवं निर्माण व्यवसायसँग छलफल भएको छ। छलफलका क्रममा काम छिटो सम्पन्न गरी वर्षामा यात्रुलाई सहजता दिलाउनुपर्नेमा जोड़ दिइएको छ। छलफलमा सूर्य विनायक धुलीखेल सड़क आयोजना निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा धुलीखेल सूर्य विनायक सड़क आयोजना अन्तर्गत बनेपा नगर क्षेत्रभित्रका सर्भिस लेन तथा सहायक सड़कहरू बिना अवरोध निर्वाध रूपमा सञ्चालन तथा निर्माण हुने व्यवस्था मिलाउने सम्बन्धमा सड़क आयोजना र निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन्। अब विदेशको खबर। विश्वव्यापी रूपमा बढ़दै गएको साइबर अपराध अब केवल कम्प्यूटर प्रणाली ह्याक गर्ने वा डाटा चोरी गर्ने कार्यमा सीमित नरहेर प्रत्यक्ष भौतिक हिंसाको धम्की दिने खतरनाक स्वरूपमा परिवर्तन हुँदै गएका रिपोर्टहरू सार्वजनिक भएका छन्। बीबीसीका अनुसार हालै सार्वजनिक सुरक्षा रिपोर्टहरूका अनुसार ह्याकर समूहहरूले विभिन्न कम्पनीका कर्मचारीहरूको व्यक्तिगत विवरण, घरको ठेगाना, फोन नम्बर र अन्य निजी जानकारी प्रयोग गरी डर देखाउँदै फिरौती माग्ने गरेको पाइएको छ। अमेरिकामा कार्यरत एक साइबर सुरक्षा विशेषज्ञलाई समेत घरमै धम्कीपूर्ण पत्र पठाएको घटना सार्वजनिक भएको छ। यसले अपराधीहरूको डर र त्रास फैलाउने नयाँ रणनीति देखिएको छ। अनुसन्धानमा झण्डै 40% भन्दा बढ़ी घटनामा कर्मचारीलाई शारीरिक क्षतिको धम्की दिएको उल्लेख गरिएको छ। युरोपेली सुरक्षा निकायका अनुसार क्रिप्टो करेन्सी सम्बन्धी अपराधमा पनि अपहरण र शारीरिक हिंसासम्मका घटना बढ़िरहेका छन्। सुरक्षा विज्ञहरूले साइबर अपराध एवं अब डिजिटल मात्र नभई वास्तविक जीवनमै गम्भीर खतरा बन्न थालेको भन्दै यस विरूद्ध कड़ा सुरक्षा उपाय र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको चेतावनी समेत दिएका छन्। अब खेल खबर। नेपालले आज अमेरिकासँग एक दिवसीय क्रिकेट प्रतियोगिताको अन्तिम खेल खेल्दैछ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा अहिले केही बेरमा खेल शुरू हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। आईसीसी विश्वकप क्रिकेट लीग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपालले अभ्यास श्रृंखला खेलिरहेको छ। नेपालले स्कटल्याण्ड र अमेरिकासँग दुई दुई अभ्यास खेल मध्ये तीन खेल खेलिसकेको छ। पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई 45 रनले पराजित गरेको थियो। श्रृंखलाको दोस्रो खेलमा नेपालले अमेरिकालाई 3 विकेटले हराएको थियो। श्रृंखलाको तेस्रो खेलमा नेपालले शनिबार स्कटल्याण्डलाई डीएलएस पद्धतिमा 9 रनले हरायो। लगातार तीन खेलमा जीत निकाल्दै श्रृंखला जितिसकेको नेपाल यसले चौथो तथा अन्तिम खेल आज खेल्न लागेको हो। भोलिदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच त्रिवी क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग टू प्रतियोगिता हुँदैछ। चार भन्जाङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजको पांग्रामा आगो। सबै यात्रु सकुशल। विमानस्थलमा केही बेर रोकिएको उडान र अवतरण खुल्यो। सरकारको नीति तथा कार्यक्रम आज। सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटलाइजेशन उच्च प्राथमिकतामा। आजदेखि देशभर मूल्य पारदर्शिता र सरसफाई सप्ताह शुरू। सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरण मैत्री बनाउने उद्देश्य। साइबर अपराधका घटनामा भौतिक हिंसासम्मको धम्कीले थप चुनौती। कड़ा सुरक्षा उपाय र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको विज्ञहरूको भनाई। र नेपालले आज अमेरिकासँग अन्तिम खेल खेल्दै

0: सीए बन्ने सोच्छा, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ।
1: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
0: त्यसो भए सुन्नुहोस्, इलाइट सीएमा सीए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
1: हो र, के खास छ त इलाइट सीएमा?
0: एक्सपिरियन्स सीए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
1: ओहो, अनि लोकेसन?
0: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
1: इलाइट सीए, तपाईँको सफलताको सही सुरुवात।
2: यही जेठ 2 गते शनिबारका दिन सुफात पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एचसीआरसी अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं आईभीएफ स्पेशलिस्ट डाक्टर मंजू विशी शाह आउँदै हुनुहुन्छ। निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ।
3: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका, एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका, बच्चा बसेर पनि खेर जाने समस्या भएका, हर्मोन असन्तुलन, पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा आईभीएफ कोष माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतिहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्, सम्भव छ।
2: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
4: कर्मचारी आवश्यकता सम्बन्धी सूचना एस स्मार्ट कृषि तथा पशुपंक्षी फर्म नवबुद्ध 5 काप्रे पलाञ्चोकमा केही कर्मचारीको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूलाई समयमै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पद संख्या 2 जना, योग्यता सामान्य लेखपट गर्न जान्ने, मासिक तलब ₹25,000 सँगै बोनसको व्यवस्था, खाने बस्ने र स्वास्थ्य बीमा सँगै पेन्सनको समेत सुविधा भएको,
5: परिवार सहित सम्पर्कमा आउनेलाई विशेष प्राथमिकता दिइनेछ।
4: सम्पर्क स्मार्ट कृषि तथा पशुपंक्षी फर्म नवबुद्ध 5 काप्रे पलाञ्चोक। मोबाइल नम्बर 98411-093-09, 98411-093-09।
6: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ नि। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
7: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 43,200 कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरेन्द्रनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुर्जन लोकाईलाई भेट।
6: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
7: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।

0: हजुर अब ज्वाइन गर्नुहोस् CS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनान्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग इजी फाइनान्स रु 6,000 को थप भ्यालुएसन अनि 5,000 क्यास ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 देखि जेठ 1 गते सम्म स्थान न्यू बुलबुले अटो सेल्स जुम्ला रोड सुर्खेत सम्पर्क मोबाइल नम्बर 97 670 56 813 र 97 670 56 814
2: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
3: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
4: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज

0: ओहो रामुदाई, कता हिँड्नु भयो?
1: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई, पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ। महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एसडीआरसी अस्पताल, नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार सनसाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
2: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्थान चारबाइनी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: extreme energy drink.
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट ब्याङ्कको पहल।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन। हामी गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पञ्जाबमा जा।
3: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
4: हो त नि, अमृत सहर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 देखि 43,200 सम्म कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन नोकाईलाई भेट।
3: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
4: लकी पिराक फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
5: सूचना
6: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
5: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
6: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
7: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
8: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
7: हाम्रा सेवाहरू
8: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
7: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
2: भर्ना खुल्यो। कर्णाली प्रदेशकै सर्वोत्कृष्ट सुर्खेत मोडेल कलेजद्वारा सञ्चालित यस सुर्खेत मोडेल एकाडेमीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने, नर्सरीदेखि युकेजी सम्मका नानी बाबुहरूलाई मन्टेसोरी विधिबाट अध्यापन गराइने, गुणस्तरीय कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको सुविधा भएको, पारिवारिक एवं शान्त वातावरणमा कक्षा सञ्चालन हुने, पर्याप्त खेल मैदान भएको र विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने, अतिरिक्त शैक्षिक क्रियाकलापका साथै शैक्षिक भ्रमण गराइने, दिवा खाजाका लागि विद्यालयभित्र नै गुणस्तरीय चमेना गृह तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको र यातायातको उचित व्यवस्था भएको, साथै यसै वर्षदेखि कोडिङ रोबोटिक्स एआई का कक्षाहरू सञ्चालन हुने र स्मार्ट बोर्डबाट पठन पाठन हुने।
2: सम्पर्क सुर्खेत मोडेल एकाडेमी, वीरेन्द्रनगर 8 प्रकृति चोक खजुरा सुर्खेत, राधाकृष्ण मन्दिरदेखि शिव मन्दिरको बीच बाटोमा।
5: सम्पर्क मोबाइल नम्बर 98-580-51-960, 98-481-20-148 र 98-60-91-76-74।
7: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

त्यसपछि एनसिसीको भाइ पनि पठाइयो, श्रीनगरको भाइ श्रीरङ्गलो।

0: ನನ್ನ ಮಾನ್ಯ ಮುಖ್ಯಮಂತ್ರಿಜಿಗಳೇ, ಸಂಪುರಾಗಲಿ ಪ್ರಧಾನಿ ವಿದ್ಯಾರ್ಥಿಗಳ ದಿನವನ್ನು ಸಂಪೂರ್ಣ ಹಾಜರಿಗಾಗಿ ಕನ್ನಡ ಶಿಕ್ಷಣದ ಕಾಂಕ್ಷು ಕಾರ್ಯಕ್ರಮ ಜಯಕೃಷ್ಣ ನಗರ ತಾಲೂಕಾದ ಅರಣ್ಯ ನಗರ ಪ್ರತಿನಿಧಿಗಳಾಗಿದ್ದಾರೆ ಸರ್. ನಗರ ಪ್ರತಿನಿಧಿಗಳನ್ನ ಆಸನಗಳಾಗಿ ಹಾಜರಿಗೊಂಡಿರುವ ಕಾಂಕ್ಷು ಕಾರ್ಯಕ್ರಮ ಕಾಂಕ್ಷು ಸಂಪೂರ್ಣ ಪ್ರಾಣಿ ಪಿತಾಸಿ ಭಾಗವಹಿ ಹಾಜರಿಗಾಗಿ ಗಣ್ಯದಾಗಿದ್ದೇನೆ. ನಾನು ಉದ್ಘಾಟನೆ ಕಾರ್ಯಕ್ರಮ ಕೊಂಡ್ರ ಸೈನಿಕರ ಪ್ರಾಣ್ ಪ್ರತಿಷ್ಠಿತ ಉದ್ಘಾಟನೆ ಕಾರ್ಯಕ್ರಮ ಇದೆ ಸರ್. ಕೊಂಡ್ರ ಸೈನಿಕರ ಛಾತ್ರರ ಸಾಥ ಬಿಜೆಪಿ ಪ್ರತಿಯೋಗಿತಾಗಿ ಸದರಿ ಅನುಷ್ಠಾನ ರಾಜ್ಯಗಳಾಗಿ ಸದರಿ ಸ್ಥಾನೀಯ ಕಾಲದ ಅನೇಕ ಪ್ರತಿಷ್ಠಿತ ಛಾತ್ರಗಳಾಗಿ ಅನ್ನೋದಲ್ಲಿ ಕಾರ್ಯಕ್ರಮ ಕ್ಷೇತ್ರ ಶುಭಕಾಮನೆ ಅನಂತಕ್ಕೆ ಅತಿಥಿ ನಿರ್ಣಯಗಳಾಗಿ ಜಿಲ್ಲಾ ಸಂಸ್ಕೃತಿ ವಿಕಾಸ ಸಮಿತಿ ಸಂಕೇತ ಕಾರ್ಯಕ್ರಮ ಗೃಹ ಜಗನ್ಗೆ ಶಿಶುಗಳನ್ನ ಆರ್ಥಿಕ ಎದುರಿಸಿ
1: ಸತ್ರವು ಜಿಲ್ಲಾ ಸ್ತರೇ ರಾಷ್ಟ್ರಪತಿ ರಂಗಿಲ್ ಪ್ರತಿಯೋಗಿತಾ ಅಧ್ಯಕ್ಷಜಿಯು ಎಸ್ ಕಾರ್ಯಕ್ರಮ ಪ್ರಮುಖ ಅತಿಥಿಜಿಯು ವಿಶಿಷ್ಟ ಅತಿಥಿಜಿಯು ಮಂಚಮ ಆಸೀನ್ ಅತಿಥಿಗಳವರು ಅನಿ ವಿಭಿನ್ನ ನಗರಬಾಟ ಕಾನೂನು ನಗರ ಪ್ರಮುಖ ಉಪ ಪ್ರಮುಖಿಯವರು ಶಿಕ್ಷಕ ಸಾಥಿಯವರು ಖಿಲಾಡಿ ಭಾಯಿ ಬಹಿನಿಯರು ಪ್ರತ್ಯೇಕ ಸಾಥಿಯವರು ದರ್ಶಕ ಮಹಾನುಭಾವರು यो सत्रौ राष्ट्रपति रन्सिललाई भव्य सभ्य रूपमा सफल पार्न औवाले सम्पूर्णमा जिल्ला खेलकुद विकास समितिको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु. खेलकुद सर्वप्रथम खेलकुद स्वास्थ्यको लागि खेलकुद स्वस्थ खेलकुदले स्वस्थ शरीरको विकास गर्छ. स्वस्थ शरीरले स्वस्थ मन मस्तिष्क को विकास गर्छ. स्वस्थ मस्तिष्क स्वस्थ विचार उत्पादन गर्छ. स्वस्थ विचारले गर्दा खेलाडी अथवा विद्यार्थीहरूलाई एउटा अनुशासनमा रहन मदत गर्छ. त्यसैले सम्पूर्ण खेलाडीहरूले खेललाई पढाइका साथसाथै खेललाई पनि आत्मसात गर्दै लैजानुपर्छ भन्ने मेरो भावना छ. र अहिले यस कार्यक्रमका अध्यक्षज्यू कुनै बेला जिल्ला खेलकुदको पदाधिकारी समेत रहिन सक्नु भएको छ. उहाँलाई थाहा छ खेलकुद कसरी चल्छ, खेलकुद के हो, खेलकुदको मर्म उहाँलाई थाहा छ. त्यसैले हामीले विभिन्न निकायमा खर्च गर्छौँ, स्वास्थ्यमा गर्छौँ, शिक्षामा गर्छौँ, तर खेलकुदलाई अवहेलना गर्ने जुन परिपाटी छ स्वस्थ रहनको लागि आवश्यक पर्ने स्वास्थ्यमा लगानी गर्नुपर्छ त्यो अवश्य भावी छ. तर स्वस्थ रहनको लागि आवश्यक खेलकुद जुन चाहिन्छ त्यसको लागि पनि लगानी गर्नको लागि यहाँका सम्पूर्ण प्रमुखजीहरूलाई म आजैदेखि खेलकुदलाई विशेष प्रोत्साहन दिन विशेष सहयोग गर्न म अनुरोध गर्दै जिल्ला खेलकुद तर्फबाट यहाँहरूको खेलकुद व्यवस्थित तरिकाले अनुशासित मर्यादित रूपले सञ्चालन गर्नुहुने हुनुहोला भन्दै आफ्नो दुई शब्द यही समापन गर्छु. धन्यवाद.
0: धन्यवाद जिल्ला खेलकुद विकास समिति शिक्षकका प्रमुखजीलाई. त्यसपछि सिलिङ स्कलरसिपबाट कडा नाच प्रस्तुति गर्ने कार्यक्रम रहेको छ र त्यो कडा नाच तयारी अवस्थामा राख्नको लागि म अनुरोध गर्दै सत्य शुभकामना मञ्चले राखिदिनका लागि प्रणाम प्रदेश खेलकुद परिषदका उपाध्यक्ष प्रमुख माझीलाई म हाजिर गरेको छु.
2: धन्यवाद वीरेन्द्र सर. सत्रौं जिल्ला स्तरीय राष्ट्रपति रनिंग खेल का सभाध्यक्ष एवं वीरेन्द्रनगर नगर पालिका का प्रमुख जीव प्रमुख अतिथि कर्णाली प्रदेश सरकार का माननीय मुख्यमंत्री जीव कर्णाली प्रदेश सरकार का सामाजिक विकास मन्त्रीज्यू सँगै विभिन्न पालिकाबाट उपस्थित हुनुभएका पालिका अध्यक्षज्यूहरू प्रतिनिधिज्यूहरू विभिन्न खेल संघबाट पाल्नुभएका अध्यक्षज्यूहरू वडा अध्यक्षज्यूहरू पत्रकार साथीहरू र खेलाडी भाइ बहिनीहरूमा मेरो खेलकुदमय नमस्ते।
1: राष्ट्रपति रनिंग फील्ड विगत देखि संचालन भइरहेको यो राष्ट्रीय कार्यक्रम अन्तर्गत यो पर्दछ। यसको मूलत राष्ट्रीय कार्यक्रम गर्ने आयोजक संस्था भनेको राष्ट्रीय खेलकुद परिषद हो। यो 2052-53 सालदेखि जिल्ला स्तरीय राष्ट्रपति रनिङ फिल्ड, पालिका स्तरीय राष्ट्रपति रनिङ फिल्ड हुँदै प्रदेश स्तरीय राष्ट्रपति रनिङ फिल्ड र राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ फिल्ड सञ्चालन हुने एउटा विधि र विधान हो, विधि हो। यो विगतमा वीरेन्द्र सिंह भने जस्तै यो राष्ट्रपति रनिङ फिल्डको स्थापना भएको मलाई लाग्दछ। 2053-54 सालदेखि छुट्याएको 4 लाख जिल्ला स्तरीय बजेट आजको 2082 पनि 4 लाख नै छ। अब आफै मूल्याङ्कन गर्नुहोस् कि यसले खेलाडी कसरी उत्पादन हुन्छन्, खेल कसरी सञ्चालन हुन्छ, यसमा विशेष ध्यान जानुपर्छ भन्ने मलाई लाग्दछ। यो प्रतियोगिता देशको राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने प्रथम जग हो। यस प्रतियोगिताले वडा, पालिका, जिल्ला हुँदै राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गर्ने एउटा फलो हो। त्यसकारण त्यो प्रतियोगितालाई महत्वपूर्ण मानिन्छ। त्यसकारण यो आजको दिनमा भव्यताका रूपमा जुन सञ्चालन भइरहेका छ, आगामी दिनहरूमा पनि यसको निरन्तरता होस्, सँगसँगै प्रदेश स्तरीय राष्ट्रपति रनिङ फिल्ड पनि हामीले सहयोग गरेका छौँ। त्यसमा पनि 10 वटा जिल्लाका सर्वोत्कृष्ट खेलाडीहरूलाई प्रदेशमा छनौट गरेर राष्ट्रिय स्तरमा हामी लैजानेछौँ। त्यसका लागि पनि सम्पूर्ण जिल्लाका खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्नका लागि ट्रेनिङ प्रशिक्षण प्रतियोगिताको लागि तयार हुनुहोला भन्ने शुभकामना चाहिँ मेरो भनाइ यही अन्त गर्दछु। धन्यवाद। जय खेलकुद।
0: धन्यवाद आदरणीय उपाध्यक्षज्यू। अब यसपछि हामी कौडा नाच हुँदैछौँ। साउथ एसियन स्कोप स्कोलका खेल कलाकार भाइबहिनीहरू मौसम दराल र लक्ष्मीजी लगायतको टिम आउनु भएको छ र कौडा नाच प्रस्तुतिको लागि म कलाकार भाइबहिनीहरूलाई हार्दिक अनुरोध गर्दछु।

I'm going to go to the hospital.

Now

Thank you.

0: जिला प्रशासन कार्यालय बाट पाल्नु भएका आदरणीय सर, सुरक्षा निकायबाट पाल्नु भएका आदरणीय सर लगायत सम्पूर्ण विद्यालयबाट पाल्नु भएका आदरणीय सर तथा यस राष्ट्रपति रणशीलका आजका गहना विद्यार्थी भाइ बहिनीहरू, पत्रकार साथीहरू सबैमा म सर्वप्रथम सबै जिल्ला संघहरूको तर्फबाट र निजी क्षेत्रको तर्फबाट हार्दिक नमस्कार गर्न चाहन्छु र यस राष्ट्रपति रणशील विराटनगर नगरपालिकाले आयोजना गरिरहेको छ। यस राष्ट्रपति रणशीलको यस कार्यक्रमको भव्य शुभकामना पनि दिन चाहन्छु। पक्कै पनि खेलाडीहरू उत्पादन गर्ने विद्यालय स्तरबाट गरिने पहिलो चरणको खेलको रूपमा यसलाई हेरिन्छ। यसतर्फ सबै संघहरूका आफ्ना समस्याहरू हुँदाहुँदै पनि नेपालले खेल जगतमा विभिन्न चरणमा पछिल्लो चरणमा खेलका माध्यमबाट देशलाई चिनाउने एउटा अभियानमा अगाडि बढिरहेको छ। त्यसतर्फको यो पहिलो खेलको रूपमा हेरिने पहिलो एउटा सानो भाइ बहिनीहरूले हेरिने यस खेलमा भाइ बहिनीहरूले जुन आज सहभागिता देखाउनु भएको छ, यहाँहरू सबैलाई आफ्नो क्षमताको उत्कृष्ट प्रदर्शन गर्दै अनुशासित भएर यस गेममा सञ्चालनमा सहभागी हुनुहुनेछ भन्ने शुभकामना पनि दिन चाहन्छु। पक्कै पनि कर्णाली प्रदेश विभिन्न क्षेत्रमा हामी अगाडि बढिरहँदा कर्णाली प्रदेशको एउटा गौरवको रूपमा रहेको रङ्गशाला निर्माण हुँदै गर्दा र खेलकुद राष्ट्रिय गेम पनि यहाँ सञ्चालन हुँदै गर्दा यसका विभिन्न समयका कारणले चाहिँ खेल पछाडि सरिरहेको छ। म यस्तै कार्यक्रम मार्फत चाहिँ खेल एउटा पर्यटनको रूपमा पनि विकास गर्दै त्यो कार्यक्रम सञ्चालन भयो भने कर्णालीको एउटा हरेक खेलको हिसाबले मात्र नभएर व्यवसाय हिसाबले पनि त्यसको चलायमान हुने हुँदा हुन त त्यो राष्ट्रिय खेलकुद परिषदले गर्ने कार्यक्रम हो। नयाँ सरकार बनिरहँदाखेरि त्यो गेम सञ्चालन छिटै हुनेछ भन्ने आशा भरोसा र आग्रह गर्दै यस कार्यक्रमको भव्य शुभकामना दिनै मेरा भनाइहरू यही अन्त गर्दछु। हवस्, धन्यवाद, नमस्कार।
1: धन्यवाद आदरणीय एथलेटिक्स संघका अध्यक्षजी। मैले यसो हेर्दै गर्दा विभिन्न स्थानीय तहबाट तकनिकी गरेर आउनुहुन्छ, शिक्षा शाखा प्रतिनिधिहरू पनि तयार भएर सम्मेलनमा आउनुभयो। त्यो भएर मञ्चमा आएर आत्मजन गर्नका लागि म शिक्षा शाखा प्रतिनिधिहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु र विभिन्न विचारका प्रयोगजीहरू पनि बाहिर हुन्छ, कृपया मञ्चमा आइदिनुहोला। आत्मजनको लागि सबै प्रयोगजीहरूलाई चुनाव गराउन चाहन्छु। त्यसै गरी अब हामीसँग एउटा सुनारको प्रस्तुति रहेको छ। सुनार गाउँपालिकाबाट धेरै लामो नगरिदिनु हुने अनुपति पाँच मिनटमा प्रस्तुति गर्न सकिदिनु हुनका लागि मैले अनुरोध गर्न चाहे र सुनारको एउटा महत्वपूर्ण एउटा सांस्कृतिक एउटा प्रतिभा मयूरनाथ अनि हाम्रो मातृभाषा पनि देखिएको छ र उत्तम उत्तर मयूरनाथलाई प्रस्तुत गर्नु हुनका लागि म कलाकार सम्पूर्ण कलाकार साथीहरूलाई म हार्दिक अनुरोध गर्छु। मैले चुनाव गर्न चाहे हाम्रो उद्घाटन सत्रमा 1500 मिटर छात्र र छात्र दौड प्रतियोगिताबाट हाम्रो उद्घाटन सत्र सुनिएको लागि अर्थात् खेलको उद्घाटन 1500 मिटर छात्र र छात्र दौडबाट सुनिने भएकाले सम्पूर्ण 1500 मिटरमा सहभागी हुनेका छात्र छात्र खेलाडी भाइ बहिनीलाई कयौं अवस्थामा रहन दिनको लागि र हाम्रो रेफ्रिजरेटरलाई पनि कोही अनुसार सहयोग गरिदिनुको लागि म अनुरोध गर्न चाहन्छु।

Thank you.

I'm going to go to the hospital.

0: धन्यवाद कार्यक्रम वीरेन्द्र सर, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ 17 जिल्ला स्तरीय राष्ट्रपति रणनीति उद्घाटन समारोहका सभाध्यक्ष एवं वीरेन्द्र नगर नगरपालिकाका नगर पद्मज्यू प्रमुख अतिथिको रूपमा आसन ग्रहण गर्नुभएका कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्रीज्यू, विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गर्नुभएका सामाजिक विकास मन्त्रीज्यू र विभिन्न स्थानीय तहबाट पाल्नुभएका नगर प्रमुखज्यूहरू, गाउँपालिकाका अध्यक्षज्यूहरू, नगर उपप्रमुखज्यूहरू, गाउँपालिकाका उपाध्यक्षज्यूहरू, विभिन्न वडाका वडा अध्यक्षज्यूहरू, कार्यपालिकाका सदस्यज्यूहरू र सुरक्षा निकायका प्रमुखज्यूहरू, प्रमुख जिल्लाधिकारी ज्यू र विभिन्न खेलका खेलप्रेमी साथीहरू र प्रशिक्षक र शिक्षकज्यूहरू र साथै राष्ट्रपति रणनीतिका मृदण्डका रूपमा रहनुभएका आदरणीय प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा सर्वप्रथम मेरो व्यक्तिगत तर्फबाट र जिल्ला सम्बन्धीको तर्फबाट यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। उद्घोषणीले छोटो गर्नुभएको छ, म धेरै लामो बोल्दै बोल्दैन, किनभने अब यो उद्घाटन समारोह हो, हामी भाषण भन्नेपछि पर पर भइहाल्छौँ, कुनै नृत्य आयो भने फेरि अगाडि झुमिन्छौँ, त्यो हामीले बुझेकै छौँ। त्यसकारण जुन यो 17 राष्ट्रिय रणनीति राष्ट्रपति रणनीति सुर्खेत जिल्ला स्थित वीरेन्द्रनगर नगरपालिकाले जुन आयोजना गरेको छ, यो कार्यक्रमको पूर्ण सफलताको शुभकामना भन्न चाहन्छु सर्वप्रथम, र विशेष गरेर खेलाडी भाइ बहिनीहरूले टाढा टाढाबाट आउनु भएको छ, यहाँको बधाई, एकदम सुखमय रहोस्, सुरक्षित रहोस्, फेरि यहाँ खेलमा आएर यस्तो घटना घट्यो भन्ने कहीँ पनि सुन्न नपरोस्, र साथै यहाँ धेरै खेल त छैन, 100 खेल छ, ती 100 खेलका 25 साथीहरूले असाध्यै राम्रो भूमिका खेल्नुहुनेछ भन्ने कुरा यहाँ मैले राख्न चाहे, किनभने विगतमा त्यही श्रमिक युनियनहरू भएका छन्, त्यही सिकाइ गर्दै यो वीरेन्द्रनगरमा हुने खेलमा त्यस्तो नहोस् भन्ने कुरा राख्दै यो कार्यक्रमको पूर्ण शुभ सफलताको शुभकामना छ मेरो भनाइ अन्तर्गत छ। धन्यवाद, नमस्कार।
1: धन्यवाद। प्रतिनिधिजीलाई यसपछि छोटो शुभकामना मन्तव्य राखिदिनु हुनका लागि कर्णाली प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री धनेश्वर भण्डारीजीलाई म आग्रह अनुरोध गर्दछु। जिल्ला स्तरीय राष्ट्रपति रणनीति प्रतियोगिताका अध्यक्ष वीरेन्द्रनगर नगरपालिका नगर प्रमुखज्यू, कर्णाली प्रदेशका मुख्यमन्त्रीज्यू, जिल्ला समन्वय समिति परिषदका प्रमुख लगायतका विभिन्न पालिकाले पाल्नुभएका प्रमुख उपप्रमुख शिक्षकका प्रमुख साथीहरू, यो खेलकुदले कर्णालीलाई नयाँ एउटा उत्साह उमङ्ग थपेको छ। खेलकुदको हिसाबले हेर्दा कर्णाली प्रदेश दुरुक्क उठेको देखिन्छ। अहिले विभिन्न जिल्लामा त्यो राष्ट्रपति मिनिस्टर सञ्चालन मात्रै भइरहेको छैन, सँगै हिजो मात्रै 43 किलोमिटर लामो जुम्ला राणा अल्प सकिएको छ भने 30 गते फेरि राणा आउँदैछ, र नेपालकै अग्लो करिब 4200 मिटरको हाइटमा छाइना खेल पनि जस्तो 3 गते सुरु हुँदैछ। त्यो उहाँले खेलकुद हिसाबले खेलाडी साथीहरू अघि बढिरहनु भएको छ, र यसलाई प्रमोट गर्नको लागि कर्णाली प्रदेश सरकार तपाईँहरूको साथमा भएको कुरा विश्वास व्यक्त गर्दै राष्ट्रलाई खेलकुद स्वास्थ्यलाई खेलकुद भनिरहेको छ, र अनुशासित भएर खेल खेलाउनेछ, हाम्रो कम्पिटिसन यो 10 जिल्लामा छैन, सुर्खेतका यो 11 पालिकामा कम्पिटिसन छैन, हाम्रो कम्पिटिसन कोशीसँग बागमतीसँग भएको हुनाले राम्रोसँग लागेर अहिले यहाँ 9 पालिका बिचमा कम्पिटिसन होइन कि तपाईँहरू मध्ये उत्कृष्ट भएर बागमतीलाई गण्डकीलाई जित्नुहुनेछ र राष्ट्र रणनीतिको सिंह कर्णले ल्याउने गरेर अगाडि बढ्नुहुन्छ भन्ने सम्भावना व्यक्त गर्दै मेरो भनाइ अन्त गर्न चाहन्छु। धन्यवाद।
2: धन्यवाद धन्यवाद माननीय सामाजिक विकास मन्त्रीजी। यस सत्ता राष्ट्रपति जिल्ला स्तरीय राष्ट्रपति रानी सिंह प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथिको रूपमा आसन्दन गर्नुभएका कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्रीजी अनि सबैका आदरणीय अभिभावकलाई यो उद्घाटन सत्रमा संसद जिल्लाको जिल्ला स्तरीय रानी सिंह प्रतियोगिता कार्यक्रमको सफलता सहित शुभकामना मन्त्रीका लागि म हार्दिक अनुरोध गर्दछु। सत्रौं जिल्ला राष्ट्रपति रानी सिंह प्रतियोगिता उद्घाटन समारोहका अध्यक्ष एवं नगर प्रमुखज्यू, माननीय मन्त्रीज्यू, जिल्ला समन्वय समितिका प्रमुखज्यू, सुर्खेत स्थित विभिन्न नगरपालिका गाउँपालिकाका प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष राजाध्यक्ष कार्यपालिकाका सदस्य साथीहरू, विद्यालयका प्रधानाध्यापकहरू, प्रमुख जिल्ला अधिकारीहरू, सुरक्षा अधिकारीका साथीहरू, सत्रौं रनिङ सिंह प्रतियोगितामा भाग लिन सुर्खेतका नगरपालिकाबाट यहाँ उपस्थित हुनुभएका सबै प्रतिनिधि खेलाडी भाइ बहिनीहरू र सम्बद्ध सबै पत्रकार साथीहरू, सम्बद्ध सबै साथीहरूमा हार्दिक अभिवादन व्यक्त गर्दै यो कार्यक्रमको पूर्ण सफलताको कामना गर्न चाहन्छु। यसमा संलग्न सबैको सक्रिय सहभागिताबाट प्रभावकारी ढङ्गमा यो काम सम्पन्न हुनेछ भन्ने विश्वास लिँदै यो प्रतियोगिता मार्फत सबै जगतको सुर्खेतको सुर्खेत मार्फत प्रणालीको प्रणाली मार्फत देशको खेल जगतमा महत्वपूर्ण भूमिका खेल्नका निम्ति यो कार्यक्रम सहयोगकृत हुनेछ भन्ने विश्वासका साथ सबैलाई खेल पनि सफलताको शुभकामना चाहिँ आफ्नो भरा यही तिनीहरूको। धन्यवाद
3: धन्यवाद आदरणीय मुख्यमन्त्रीज्यू। यस कार्यक्रममा अरूको कार्यक्रम रहेको छ रोसीको तर्फबाट, रोसीको तर्फबाट शपथग्रहण गर्ने कार्यक्रम मैले जोड्न गरेको छु। सबै छवटै खेलका रोसीहरूको तर्फबाट आएर शपथ ग्रहण गर्नका लागि आदरणीय रविश कुमार श्रीवादरजीलाई म मञ्चमा शपथका लागि नियुक्त गर्दछु। रमेश कुमार श्रीवादर।

0: जिल्लाचे राष्ट्रपती गणेशन गणेशन माता बाजूला भर खेलकुदको नियममा अनुसार पालना गर्दै अनुशासित रूपमा खेल खेला खेल खेल्छु भन्ने खेल्छु भने सम्पूर्ण खेलाडीको तर्फबाट सबै गरेर गरेको छु। धन्यवाद।
1: समर्थन गर्नु

0: ধন
1: सूचना विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-56-56-455।
3: भर्ना सम्बन्धी सूचना।
2: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
3: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
2: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.fol.edu.np वा www.entrance.fol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते साथै www.fol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
3: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः LLB प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।
0: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
3: यही जेठ 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।

0: मलाई त कस्तो भोक लागेको छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखिरहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
4: यदि छन् भने वीरेन्द्रनगर 3 एल चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही जेठ 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: रेडियो भेरी एफएम।

0: हजुर अब ज्वाइन गर्नुहोस् PS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनान्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग इटिज फाइनान्स रु 6000 को थप भ्यालुएसन अनि 5000 क्यास ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 देखि जेठ 1 गते सम्म स्थान न्यू बुलबुले अटो सेल्स जुम्ला रोड सुर्खेत सम्पर्क मोबाइल नम्बर 97 670 56 813 र 97 670 56 814
2: यही जेठ 2 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एचसीआरसी अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं आईभीएफ स्पेशलिस्ट डाक्टर मंजू बिसी शाह आउँदै हुनुहुन्छ। निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ।
1: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका बच्चा बसेर पनि खेर जाने समस्या भएका हर्मोन असन्तुलन पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा आईभीएफ को माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्। सम्भव छ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98-550-13-956
3: एसई सकियो अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
3: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम राष्ट्रको संचार।
6: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
7: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
6: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
7: हो र, के खास छ त इलाइट सिएमा?
6: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
7: ओहो, अनि लोकेसन?
6: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284 97-164-65-37। लिमिटेड चिज, ढिला नगर्नुहोस्।
7: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
5: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
8: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

हिमालपहा तराई जोड्छौ सबैलाई बिहान एघार बजेको फेरि हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा अविरल वर्षासँगै आएको बाढ़ी पहिरोले सल्यानमा कृषि तथा पूर्वाधार क्षेत्रमा ठूलो क्षति, ठाउँ ठाउँमा सड़क अवरूद्ध। नेपाली कंग्रेसले आज र भोलि ब्रेनरमा कर्णाली प्रदेश स्तरीय भेला गर्दै केन्द्रीय सभापति थापा सहित शीर्ष नेताहरूले सम्बोधन गर्ने र आईपीएल क्रिकेटमा पंजाब किंग्स र दिल्ली क्यापिटल्स खेल्दै मुम्बई र लखनऊ प्ले अफ फोरबाट बाहिर। सुर्खेत जिल्ला स्तरीय रनिङ सिल प्रतियोगिता ब्रेनगरमा शुरू। अविरल वर्षासँगै आएको बाढ़ीले सल्यानमा कृषि तथा पूर्वाधार क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। करिब दुई घण्टा परेको मुसुलधारे वर्षापछि शारदा नदी तथा विभिन्न खहरे खोलामा आएको बाढ़ीले बागचौर नगरपालिका र छत्रश्वरी गाउँपालिकाका विभिन्न योजनामा क्षति पुर्याएको हो। बाढ़ीले बागचौर नगरपालिका 6, 7, 8, 9 र 10 तथा छत्रश्वरी गाउँपालिका 1 र 2 सड़क, खानेपानी, सिंचाई कुलो र तटबण्ड लगायत दर्जनौ योजनामा क्षति पुर्याएको स्थानीय तहले बताएका छन्। 2 दर्जनभन्दा बढ़ी सड़क अवरूद्ध हुँदा यात्रुले शास्ति खेप्नु परेको छ भने दर्जनौ खानेपानी योजना र सिंचाई कुलोका साथै गहुँ, तरकारी र फलफूल खेतीमा पनि व्यापक क्षति पुगेको बताइएको छ। स्थानीय तहले क्षतिको संकलन गर्ने काम भइरहेको बताएका छन्। नेपाली कंग्रेसले सुर्खेतको वृन्दारमा आज र भोलि कर्णाली प्रदेश स्तरीय भेला गर्दैछ। विशेष महाधिवेशनपछि प्रदेश तथा स्थानीय तह केन्द्रित भेला गर्न लागि हो। भेलालाई कंग्रेस केन्द्रीय सभापति गगन कुमार थापा, उपसभापति विश्व प्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल लगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कांग्रेसको केन्द्रीय नीति तथा अनुसन्धान र प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेश स्तरीय भेलाको आयोजना गरिएको हो। भेलामा कर्णाली प्रदेशबाट पार्टीको केन्द्रीय कार्य समितिमा प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्य, प्रदेश कार्य समितिका पदाधिकारी, 10 जिल्लाका सभापति, प्रतिनिधि सभा सदस्य, सरकारका मन्त्री, प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख, पालिका अध्यक्ष, उपाध्यक्ष लगायतको सहभागिता रहने जनाइएको छ। इण्डियन प्रिमियर लीग आईपीएल T20 क्रिकेटमा आज पंजाब किंग्स र दिल्ली क्यापिटल्स खेल्दैछन्। खेल बेलुकी 7:45 धर्मशालामा शुरू हुनेछ। 10 खेलमा 13 अंक जोड़ेको पंजाब खेल जित्दै शीर्ष स्थानमा पुग्ने योजनामा रहेको छ। शुरूका 7 खेलमा अपराजित रहेको पंजाब पछिल्ला लगातार 3 खेलमा हार बेहोर्याएकाले यसपालि जीत दर्ता गर्ने योजनामा रहेको छ भने 11 खेलमा 8 अंक जोड़ेको दिल्लीलाई प्लेअफको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्नेछ। आज दिल्ली पराजित भएमा लगभग प्लेअफ होडबाट बाहिरिनेछ। यसैबीच रोयल च्यालेन्जर्स बेंगलुरूले मुम्बई इण्डियन्समाथि 2 विकेटको रोमाञ्चक जीत निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ। रायपुरमा मुम्बईले दिएको 167 रनको लक्ष्य बेंगलुरूले 8 विकेट गुमाएर अन्तिम बलमा पूरा गरेको हो। जीतसँगै बेंगलुरू 11 खेलमा 14 अंक सहित तालिकाको पहिलो स्थानमा उक्लेको छ भने हारसँगै 11 खेलमा 6 अंक मात्र जोड़ेको मुम्बई प्लेअफ फोरबाट बाहिरिएको छ। यस्तै चेन्नई सुपर किंगसँग 5 विकेटले पराजित भएपछि लखनऊ सुपर जायन्ट्स पनि आईपीएलको प्लेअफ फोरबाट बाहिरिएको छ। यता सुर्खी जिल्ला स्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिता ब्रेनगरमा शुरू भएको छ। ब्रेनगर नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा पालिकाका जिल्लाका 9 पालिकाका विद्यालयको सहभागिता रहनेछ। विभिन्न 6 खेल खेलाइने आयोजक नगरपालिकाले जनाएको छ। भलिबल, एथलेटिक्स, मार्शल आर्ट लगायतका खेलहरू ब्रेनरमा हुनेछन्। प्रतियोगिताको उद्घाटन समारोह अहिले चलेको छ। हस्तरीलाई बिहान 11 बजेको फेरि हाइलाइट सकियो। दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल बिदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। भलिबल, एथलेटिक्स, मार्शल आर्ट लगायतका खेलहरू ब्रेनरमा हुनेछन्। प्रतियोगिताको उद्घाटन समारोह अहिले चलेको छ।

0: ओहो रामुदाई, कता हिड्नु भयो?
1: कता हिड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई, पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ।

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0 र मोबाइल नम्बर 98 56 56 455।
5: डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
5: ध्यान दिनुहोला, बैंकले कहिल्यै पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
6: भर्ना खुल्यो।
3: कर्णाली प्रदेशकै सर्वोत्कृष्ट सुर्खेत मोडेल कलेजद्वारा सञ्चालित यस सुर्खेत मोडेल एकाडेमीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा पीजीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने, नर्सरीदेखि युकेजी सम्मका नानी बाबुहरूलाई मन्टेसोरी विधिबाट अध्यापन गराइने, गुणस्तरीय कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको सुविधा भएको, पारिवारिक एवं शान्त वातावरणमा कक्षा सञ्चालन हुने, पर्याप्त खेल मैदान भएको र विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने, अतिरिक्त शैक्षिक क्रियाकलापका साथै शैक्षिक भ्रमण गराइने, दिवा खाजाका लागि विद्यालयभित्र नै गुणस्तरीय चमेना गृह तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको र यातायातको उचित व्यवस्था भएको, साथै यसै वर्षदेखि कोडिङ रोबोटिक्स एआई का कक्षाहरू सञ्चालन हुने र स्मार्ट बोर्डबाट पठन पाठन हुने।
3: सम्पर्क सुर्खेत मोडेल एकाडेमी, वीरेन्द्रनगर 8 प्रकृति चोक खजुरा सुर्खेत, राधाकृष्ण मन्दिरदेखि शिव मन्दिरको बीच बाटोमा।
6: सम्पर्क मोबाइल नम्बर 98 5 81 9 60।

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: extreme energy drink.
1: पारस्परिक साथ, सहयोग र दृढ़ विश्वास को तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
2: यो रोगले पनि मर्न बाँच्नु बनायो क्यारो र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
3: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिन क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइस बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489376

0: हजुर अब ज्वाइन गर्नुहोस् CS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनेन्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डासँग इजी फाइनेन्स रु 6,000 को टप भ्यालुएसन अनि 5,000 क्यास ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 देखि जेट 1 गतेसम्म स्थान न्यू बुलबुले ऑटो सेल्स जुम्ला रोड सुर्खेत सम्पर्क मोबाइल नम्बर 97 670 56 813 र 97 670 56 814
2: रेडियो भेरी एफएम

0: भर्ना सम्बन्धी सूचना
1: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
0: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि प्रवेश परीक्षा शुल्क 1700 यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
1: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.fol.edu.np वा www.entrance.fol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.fol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
0: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298
2: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने रातिमा निन्द्रा नपर्ने नकारात्मक सोच धेरै आउने आत्महत्या गर्न मन लाग्ने टाउको दुखी रहने मन आत्तिने छारे रोग कुलतले अप्ठ्यारो पारेको यौन इच्छा नहुनु यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्
3: यदि छन् भने वीरेन्द्रनगर 3 एल चोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही जेठ 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 083-590-693

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दुक्ता भइसक्यो।
2: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले।
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के रे के भन्छ नि दाजु मैले त कुरै बुझिन त हौ।
2: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 देखि 43,200 सम्म कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन नोकाईलाई भेट।
3: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
2: लट्टी पिराक फोन नम्बर 98 20 29 93 48 98 20 29 93 48।
4: रेडियो भेरी एफएम

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत। ओहो रामुदाई, कता हिँड्नु भयो?
2: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
1: कुन धान लगाउने विचार गर्नु भयो र?
2: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
1: ल दाई, पनि US कम्पनीको US 312 संकर धान लगाउने नि।
2: यो धान कस्तो छ नि बहिनी?
1: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
2: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान US 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
1: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको US कम्पनीको US 312 शंकर धान नै लगाऊ।
1: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
3: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
3: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
2: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
3: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नीति तथा कार्यक्रम मन्त्री परिषदबाट स्वीकृत बजेट अधिवेशन आजदेखि शुरू हुँदै स्वास्थ्य मन्त्री मेहतालले वीर अस्पतालमा कुचो लगाएपछि शुरू भयो सरसफाई सप्ताह। प्रशासनिक सेवालाई स्वच्छ, मर्यादित र वातावरण मैत्री बनाउने उद्देश्य। अझै केही दिन बदली, वर्षा र हिमपातको सम्भावना। आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षाको अनुमान। अफगानिस्तान महिलाहरूका लागि विश्वकै सबैभन्दा असुरक्षित देशहरूमध्ये पहिलो स्थानमा नेपाल 120 नम्बरमा। र आईपीएल क्रिकेटमा आज पंजाब र दिल्ली खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको हो। आज दिउँसो 4 बजे राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यसूची छ। मन्त्री परिषद बैठकले राष्ट्रपतिद्वारा हुने सम्बोधनलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। संघीय संसदको दुवै सदनको अधिवेशन आजदेखि शुरू हुँदैछ। राष्ट्रपतिको सम्बोधन र नीति तथा कार्यक्रम अघि दिउँसो 2 बजे दुवै सदनको छुट्टा छुट्टै बैठक बोलाइएको छ। आजैदेखि संघीय संसदको बजेट अधिवेशन शुरू हुँदा सरकारले नीति तथा कार्यक्रममा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेशनलाई उच्च प्राथमिकता दिने भएको छ। आर्थिक रूपान्तरण, रोजगारी सृजना, उत्पादनमूलक उद्योग विस्तार र डिजिटल प्रविधिको उपयोग मार्फत समृद्धि हासिल गर्ने योजना अघि सार्ने तयारी छ। नीति तथा कार्यक्रममा सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पारदर्शिता, निजी लगानी आकर्षण र संस्थागत सुदृढीकरणका लागि विशेष कार्यक्रम समेट्ने सरकारको योजना छ। राष्ट्रपतिले वाचन गरिसकेपछि नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रतिनिधि सभा र राष्ट्रिय सभामा टेबल गर्ने व्यवस्था छ। यस्तै संसदको बजेट अधिवेशनको पहिलो बैठकमा सरकारले हालै ल्याएका 8 अध्यादेश पनि पेश हुने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले वीर अस्पतालमा कुचो लगाएर सरसफाई सप्ताह 2083 शुभारम्भ गर्नुभएको छ। प्रशासनिक सेवालाई स्वच्छ, मर्यादित र वातावरण मैत्री बनाउने उद्देश्य सहित सरकारले देशभर आजदेखि राष्ट्रिय सरसफाई सप्ताह शुरू गरेको हो। यो अभियान आउँदो जेठ 1 गतेसम्म संघ, प्रदेश र पालिकाका सबै सरकारी कार्यालयहरूमा सञ्चालन हुनेछ। अभियानलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत विशेष मार्गदर्शन जारी भएको छ। निर्देशन अनुसार सबै सरकारी निकायहरूलाई सरसफाई मापदण्ड कडाईका साथ लागू गर्दै कार्यस्थललाई स्वच्छ र सुरक्षित बनाउने लक्ष्य राखिएको छ। मार्गदर्शन अनुसार कार्यालय परिसर, सेवा क्षेत्र, प्रवेशद्वार, सूचना बोर्ड तथा नागरिक बडापत्रलाई व्यवस्थित र आकर्षक बनाउनुपर्ने उल्लेख छ। साथै भित्ताहरूको मर्मत तथा रंगरोगन गर्ने, अव्यवस्थित सामग्री हटाउने र फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने व्यवस्था छ। फोहोर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहोर छुट्याउने गरी कम्तीमा 2 प्रकारका डस्टबिन अनिवार्य गरिएको छ। अझै केही दिन देशका विभिन्न ठाउँमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा तथा तराईका 1-2 ठाउँमा मध्यम वर्षाको सम्भावना छ। राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। यस्तै उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि छ। भोलि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा मौसम बढ़ी सक्रिय रहने देखिएको छ। ती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ भने अरू प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा क्षेत्रमा पनि आंशिकदेखि सामान्य वर्षा हुन सक्ने मौसम पूर्वानुमान छ। पर्सि पनि देशका अधिकांश पहाड़ी तथा हिमाली क्षेत्रमा बदली कायमी रहने महाशाखाले जनाएको छ। विशेष गरी कोशी बागमती गण्डकी प्रदेशमा मेघगर्जन चट्याङ सहित वर्षा तथा उच्च पहाड़ी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाव घट्यो, चाँदीको बढ़्यो, विकासका लागि निजी क्षेत्रको पुँजी अपरिहार्य रहेको अर्थमन्त्री वाग्लेको भनाई लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
5: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौ।
4: ग्यास सिलिण्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौ।
5: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौ।
4: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
5: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौ।
4: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौं। सेउला, माटो, बालुवा थुपारेर राखौ।
5: आग लागिबारे चासो राखौ, चनाखो बनौ।
6: सुरक्षित र समृद्ध होस् जिन्दगीको
4: सिरुपेउ। पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
5: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौ।
4: जोखिममा रहेको घर बस्ती नजिकै

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले नीति तथा कार्यक्रम मन्त्री परिषदबाट स्वीकृत आज लुम्बिनी कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षाको अनुमान लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले देशको विकासका लागि निजी क्षेत्रको पूँजी अपरिहार्य रहेको बताउनु भएको छ। नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्षको बजेटका लागि पेश गरेको सुझाव ग्रहण गर्दै उहाँले कानूनी तथा कर प्रणालीमा सुधार आवश्यक रहेको बताउनुभयो। उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिँदै उद्योग लगानी रोजगारी र आय आर्जन वृद्धि हुने गरी बजेट ल्याउन सरकारसँग आग्रह गर्नुभएको छ। परिसंघले उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि उद्योग विदेशी लगानी कर प्रणाली भन्सार पर्यटन ऊर्जा सूचना प्रविधि कृषि बीमा तथा पूँजी बजार लगायत क्षेत्रमा क्षेत्रगत सुधार आवश्यक रहेको सुझाव दिएको छ। परिसंघले उद्योग मैत्री नीति कर प्रणाली स्थायित्व उत्पादन र रोजगारी केन्द्रित बजेट कच्चा पदार्थमा कर छूट तथा औद्योगिक कच्चा पदार्थको भन्सार फिर्ता प्रणाली लागू गर्न सुझाव दिएको छ। आज सुनको भाव घटेको छ भने चाँदीको भाव भने सामान्य बढ़ेको छ। सुनको भाव हिजोको तुलनामा 1400 रूपियाँले घटेको छ। आज सुन तोलाको 2,98,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 2,99,900 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव भने थोरै बढ़ेको छ। चाँदीको भाव आज 65 रूपियाँले बढ़ेर तोलाको 5,340 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव 5,275 रूपियाँ थियो। अब विदेशको खबर। विश्वमा महिलाका लागि सबैभन्दा असुरक्षित देशको सूचीमा अफगानिस्तान पहिलो स्थानमा परेको छ। ओल्ड पपुलेशन रिभ्यूले सार्वजनिक गरेको महिला शान्ति तथा सुरक्षा सूचकांक 2026 अनुसार तालिबान शासनपछि अफगानिस्तानमा महिलाहरूको अवस्था झन कमजोर बनेको उल्लेख गरिएको छ। रिपोर्ट अनुसार अफगानिस्तानमा महिलामाथि कड़ा सामाजिक प्रतिबन्ध लगाइएको छ भने शिक्षा रोजगारी र सार्वजनिक जीवनमा उनीहरूको सहभागिता अत्यन्त कम रहेको छ। महिलाका लागि दोस्रो सबैभन्दा असुरक्षित देश यमन रहेको छ। लामो समयदेखि गृह युद्धका कारण त्यहाँ स्वास्थ्य सेवा र आधारभूत संरचना प्रभावित बनेका छन्। त्यसै गरी सिरिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक कंगो, लोकतान्त्रिक गणतन्त्र, सुडान र दक्षिण सुडान जस्ता दण्डग्रस्त देशहरू पनि महिलाहरूको लागि उच्च जोखिमयुक्त देशको सूचीमा परेका छन्। रिपोर्टले युद्ध, राजनैतिक अस्थिरता, कमजोर सुरक्षा व्यवस्था तथा कट्टर सामाजिक मान्यताका कारण महिलाहरूको जीवन झन कठिन बन्दै गएको जनाएको छ। यता नेपाल महिला सुरक्षा सूचकांकमा 120 स्थानमा रहेको छ। नेपाल युद्धग्रस्त देशहरूको तुलनामा सुरक्षित देखिए पनि महिला सुरक्षा सम्बन्धी चुनौती अझै कायमै रहेको रिपोर्टमा उल्लेख गरिएको छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज पंजाब किंग्स र दिल्ली क्यापिटल्स खेल्दैछन्। यो खेल बेलुकी पौने 8 बजे धर्मशालामा शुरू हुनेछ। लगातार 3 हारपछि दबावमा रहेको पंजाब जित निकाल्दै पुनः अंक तालिकाको शीर्ष स्थानमा फर्किन लक्ष्यमा छ भने दिल्ली आफ्नो प्लेअफ आशा जोगाउने उद्देश्यसहित मैदान उत्रदैछ। पंजाब 13 अंकसहित तालिकाको चौथो स्थानमा छ। पंजाब किंग्सले शुरूआती खेलहरूमा उत्कृष्ट प्रदर्शन गरे पनि पछिल्ला 3 खेलमा लगातार पराजय बिहोरेको छ। यस्तै दिल्ली 8 अंकसहित तालिकाको 8 स्थानमा आजको खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण मानिएको छ। पंजाब शीर्ष स्थान फर्किन चाहँदा दिल्लीलाई प्लेअफ सम्भावना जोगाउन आजको खेल जित्नै पर्ने दबाव छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नीति तथा कार्यक्रम मन्त्री परिषदबाट स्वीकृत बजेट अधिवेशन आजदेखि शुरू हुँदै स्वास्थ्य मन्त्री मेहताले वीर अस्पतालमा कुचो लगाएपछि शुरू भयो सरसफाई सप्ताह। प्रशासनिक सेवालाई स्वच्छ मर्यादित र वातावरण मैत्री बनाउने उद्देश्य। अझै केही दिन बदली वर्षा र हिमपातको सम्भावना। आज लुम्बिनी कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षाको अनुमान। अफगानिस्तान महिलाहरूको लागि विश्वकै सबैभन्दा असुरक्षित देशहरूको पहिलो स्थानमा नेपाल 120 नम्बरमा। र आईपीएल क्रिकेटमा आज पंजाब र दिल्ली खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: Extreme energy drink.
1: यही जेठ 2 गते शनिबारका दिन सुफर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एचसीआरसी अस्पताल नेपालगञ्जमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं आईभीएफ स्पेशलिस्ट डाक्टर मञ्जु बिसी शाह आउँदै हुनुहुन्छ। निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ।
2: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका, एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका, बच्चा बसेर पनि खेर जाने समस्या भएका, हर्मोन असन्तुलन, पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा आईभीएफ को माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्, सम्भव छ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
5: यो रोगले पनि मरुना बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
6: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखबित
5: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
3: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
9: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
3: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

0: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्।
1: यदि छन् भने वीरेन्द्रनगर 3 एल चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही जेठ 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
5: के भो बोलादै, के गुनगुनाइरहेको?
4: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
5: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
4: यति सजिलै?
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
6: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
7: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
8: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो, जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
7: यो सोलर बलियो र भरपर्दछ।
9: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट जानुभएको।
10: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।
11: रेडियो भेरी FM।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: डिजिटल ठगीबाट बचौं।
0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इंक स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास बैंक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा आएको छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्नु मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 43,200 कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन लोकाईलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
5: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।

0: रेडियो भेरी एफएम
1: शहर में दूसरी कोई नहीं तुझसे

0: नमस्कार स्वयं सेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जीव को भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर,
5: यही जेठ दुई गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू, कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
6: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
7: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
8: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
7: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
8: झाडा पखाला,
7: डाबिरा,
8: पोलियो,
7: कुपोषण,
8: एनिमिया,
7: मम्स,
8: दम,
7: टाइफाइड
8: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
7: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
8: चार वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
9: फलफूल अनि ताजा तरकारीको लागि सम्झिनै पर्ने नाम
10: उही बाबु एन साई तरकारी तथा फलफूल थोक पसल।
11: हामी कहाँ फलफूल ताजा तरकारी होलसेल मूल्यमा पाइनुका साथै विवाह पार्टी पिकनिकको लागि पनि होम डेलिभरीको सेवा पनि उपलब्ध छ।
10: सम्पर्क बाबु एन साई तरकारी तथा फलफूल थोक पसल, वीरेन्द्रनगर छ, कृषि बजार, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-233, मोबाइल 98-585-0062 र 98-681-039-94।
12: हावा हुरीबाट बचौ र बचाऊ,
13: घरको संरचना बलियो बनाऊ, हावा हुरी चल्न थालेपछि झ्याल ढोका बन्द गरौ, छतको गमला सुरक्षित रूपमा राखौ, जस्ता पाता लगायतका वस्तुहरू खुल्ला र जथाभावी रूपमा नछोडौ, हावा हुरी चलेमा भाग दौड नगरौ, बिस्तारै सुरक्षित स्थानमा जाउ, हावा हुरी चलेको समयमा सवारी साधन रोकेर सुरक्षित स्थानमा बसौ, सुरक्षित ओत नभेटे छुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो परौ, हावा हुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ।
10: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।

0: सामाजिक सञ्जाल प्रयोगमा सचेतना अपनाऊ।
1: सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौ। आफूले प्रवाह गरेको सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौ। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउ।
2: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
3: सूचना।
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
0: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145।

0: me a extreme energy drink.
1: खै जन्म दर्ता दिनुस् त
2: जन्म दर्ता गरेको छैन नि म्याडम
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
2: हो र मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
2: पहिला कसैले भनेन
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: भर्ना सम्बन्धी सूचना
1: यस सरकेर बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
0: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
1: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
0: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।

जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: बीमा को लाभ दी आफ्नो कमाई को लाभ लिने मौका आज बनौ सानीमा रिलायंस लाइफ इंसुरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंसुरेंस खुले जियो।
1: यही जेठ 2 गते शनिबार का दिन सुफात पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एचसीआरसी अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं आईभीएफ स्पेशलिस्ट डाक्टर मंजू बीसी शाह आउँदै हुनुहुन्छ। निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ।
2: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका, एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका, बच्चा बसेर पनि खेर जाने समस्या भएका, हर्मोन असन्तुलन, पाठेघरको समस्या र थाइराइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा आईभीएफ को माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्, सम्भव छ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
4: तै तया काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
3: क्या हुन्छ्यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
5: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
2: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: यही जेठ 2 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा HCRC अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं IVF स्पेशलिस्ट डाक्टर मंजू बीसी शाह आउँदै हुनुहुन्छ। निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ।
2: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका, एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका, बच्चा बसेर पनि खेर जाने समस्या भएका, हर्मोन असन्तुलन, पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा IVF को माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्, सम्भव छ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
3: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ। गर्ने भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
4: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 देखि 43,200 सम्म कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरेन्द्रनगर 10 सुर्खेतमा भएको शाखा होस्टेल भएको घरमा गएर सूर्जन नोकाईलाई भेट।
3: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, वहाँ गएर के हो कसो?
4: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।

0: ओहो रामुदाई, कता हिड्नु भयो?
1: कता हिड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई, पनि युएस कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको US 312 शङ्कर धान नै लगाऊ।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: के तपाईलाई पोली हाउस स्प्रिङ कलर स्प्रे पम्प टिम्बु टिप्ने स्याउ टिप्ने जुस मेसिन आल्मुनियमका सामानहरू चाहिएको छ
2: वा गाडी धुने मेसिन कम्प्रेसर टायर ट्युब मोबिल अण्डाबाट चल्ला निकाल्ने च्याउ बनाउने सामान घाँस काट्ने चारा मेसिन दुध डेरीका सामान
1: किचन चिम्नी आरओ फिल्टर भ्याकुम क्लिनर बाथ टब मोडुलर किचनका सामान मिक्सर ग्राइन्डर आइरन चाहिएको छ
2: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत
3: एसई सकियो अब रमाइलो सुरु भयो
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
3: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
3: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
5: नेपाल टेलिकम राष्ट्रको संचार
6: रेडियो FM.
7: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ
9: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रेपलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याउ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: Extreme energy drink.
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ.
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ.
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपाल क्षेत्र टिकट काउन्टरदेखि पश्चिमपट्टि. मोबाइल नम्बर 9840044631.
4: ख्याल गर्नुहोस् है,
5: तपाईँलाई कसैले माया गर्ने, विवाह गर्ने, जागिर लगाइदिने वा सहर घुमाइदिने अनि मिठो खान र राम्रो लगाउन दिने भन्ने प्रलोभनमा पारी तपाईँको नाजुक अवस्थाको फाइदा उठाउन सक्छन्. त्यसैले काम वा जागिर लगाइदिने, माया गर्ने वा विवाह गर्ने कुरामा

0: मरेको के हो
1: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन के गर्ने
5: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
4: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो दाजु मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पञ्जाबमा जा
4: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
5: हो त नि अमृत सहर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 21,600 देखि 43,200 सम्म कमाउन पनि सकिन्छ नि
4: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि सिधै वीरनगर 10 सुर्खेतमा भएको साफा होस्टेल भएको घरमा गएर सूर्जन लोकाईलाई भेट
4: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
5: ल टिपिराख फोन नम्बर 9820293948 9820293948
6: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
7: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
8: क्लिनिक रहेको स्थान वीरनगर 6 बीच बजार सुर्खेत SBI बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84031
7: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: लिङ्ग छनौट गरी गर्भपतन गर्नु अपराध हो।
2: लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्नु कानूनी अपराध हो। यो कार्य कोही कसैले नगरौं र नगराउ। चिकित्सकले समेत त्यस्ता कार्यलाई निरुत्साहित गरी चिकित्सा पेसालाई मर्यादित बनाऊ, विभेद रहित समाजको निर्माण गरौं। लैंगिक समानता बोलेर वा लेखेर मात्र प्राप्त हुँदैन, परिणाम प्राप्तिका लागि प्रत्येक व्यक्तिले व्यवहारिक शुरूआत आफैबाट गर्नुपर्दछ। कुरा होइन, काम गरौं। परिवर्तनको प्रारम्भ आफ्नै घरबाट गरौं। छोरा वा छोरी त्यो तपाईँको सन्तान हो, तपाईँको वंश हो, त्यसैले लिङ्गका आधारमा छोरा र छोरी बीच विभेद नगरौ नगराउ।
3: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।

तारिकाहरू झिमिक्क झिमिक्क गर्दथे, ताराहरूसँग ताल मिलाई, र जब म तिमलाई चुम्दथे अनि तिम्रा आँखाहरू थुन्दथे र बत्ती पनि र बत्ती पनि आजकाल बत्ती निभाएरै बस्ने गर्दछु म आजकाल बत्ती निभाएरै बस्ने गर्दछु म दुनियाँसँग दिनु अनि कन्यु खोज्दछु म तिमीलाई पाउने धोको छाडिसके तिमीले ढोको थुनेर गएपछि तिमीलाई पाउने धोको छाडिसके तिमीले ढोको थुनेर गएपछि तर पनि आजकल बिहान घाम उदाउँछ राति ताराहरू चम्कन्छन् र बजारमा छ्याप छ्याप सोमरस पाइन्छ कहिले कहिले खाइन्छ रमाइन्छ अनि भुलाइन्छ।

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लाग्यो बेला मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल त्यसो भए आज त्यही जाउँ, आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता, न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत, प्रोप्राइटर शिव रावत, सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
2: डिजिटल ठगीबाट बचौ।
0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बस्तार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98484-44631।
5: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: खुसीको खबर,
4: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
3: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
4: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
3: भर्ना खुल्यो।
2: कर्णाली प्रदेशकै सर्वोत्कृष्ट सुर्खेत मोडेल कलेजद्वारा सञ्चालित यस सुर्खेत मोडेल एकाडेमीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने, नर्सरीदेखि युकेजी सम्मका नानी बाबुहरूलाई मन्टेसोरी विधिबाट अध्यापन गराइने, गुणस्तरीय कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको सुविधा भएको, पारिवारिक एवं शान्त वातावरणमा कक्षा सञ्चालन हुने, पर्याप्त खेल मैदान भएको र विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने, अतिरिक्त शैक्षिक क्रियाकलापका साथै शैक्षिक भ्रमण गराइने, दिवा खाजाका लागि विद्यालयभित्र नै गुणस्तरीय चमेना गृह तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको र यातायातको उचित व्यवस्था भएको, साथै यसै वर्षदेखि कोडिङ रोबोटिक्स एआई का कक्षाहरू सञ्चालन हुने र स्मार्ट बोर्डबाट पठन पाठन हुने।
2: सम्पर्क सुर्खेत मोडेल एकाडेमी, वीरेन्द्रनगर 8, प्रकृति चोक, खजुरा, सुर्खेत, राधाकृष्ण मन्दिरदेखि शिव मन्दिरको बीच बाटोमा।
3: सम्पर्क मोबाइल नम्बर 98585-51960, 98481-20148 र 98601-76-74।
5: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
6: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 3 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संघीय संसदको अधिवेशन शुरू, आजै बस्ने संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै, स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न निर्माण व्यवसायीको माग, व्यवसायीलाई मासिक भुक्तानी गरी बजारमा नगद प्रवाह बढ़ाउनु पर्ने सुझाव, गएको वर्ष रोकिएको दुर्लभ एकसिंगे गैंडाको गणना यस वर्ष पनि नहुने, बजेटको व्यवस्था गरेर अर्को वर्ष गर्ने तयारी, मध्य पूर्व युद्ध चलिरहँदा भारतीयहरूलाई घरबाटै काम गर्न र विदेश यात्रा कम गर्न प्रधानमन्त्री मोदीको अपील, एक वर्षसम्म सुन नकिन्न भनेपछि गहना कम्पनीहरूको शेयरमा तीव्र गिरावट, र अभ्यास श्रृंखलाको अन्तिम खेलमा अमेरिका नेपालले दिएको ए टोलीको 265 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। संघीय संसद अन्तर्गतका प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुवै सदनको अधिवेशन शुरू भएको छ। प्रतिनिधि सभाको आजको बैठक शुरू हुनसाथ विपक्षी दलका सांसदहरू आआफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अरियालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गर्नुभयो। त्यसपछि अघि बढ़ेको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गरिएको हो। यसपछि विपक्षी दलका सांसदहरूलाई आकस्मिक समयमा 3-3 मिनटका दरले बोल्न समय दिएको छ। दलहरूले अध्यादेश प्रसारका विषयमा सांसदहरूलाई विशेष छूट, सुकुम्बासी बस्तीमा डोजर चलाएको, सीमा सुरक्षा लगायतका विषयमा विरोध तथा सरकारको ध्यान आकर्षण गराएका छन्। यसैबीच राष्ट्रिय सभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नारायण प्रसाद दाहालले जनहित, सुशासन र समृद्धिका लागि राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर जिम्मेवार भूमिका निर्वाह गर्न र गर्न सदस्यहरूलाई आह्वान गर्नुभएको छ। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र त्मक व्यवस्थाको सुदृढीकरणका लागि राष्ट्रिय सभाले परिपक्व र अभिभावकीय भूमिका खेल्दै आएको बताउनुभयो। यसैबीच आजै दिउँसो 4 बजे बस्ने संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ। यसअघि मन्त्री परिषदको बैठकले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरिसकेको छ। सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुहुनेछ। निर्माण व्यवसायीहरूले बजेट तथा स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न सरकारसँग माग गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले आउँदो आर्थिक वर्षको बजेटका लागि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई सुझाव बुझाउँदै बिना तयारी आयोजना ठेक्कामा लगाउने पद्धति हटाउन माग गरेको हो। महासंघका अनुसार अहिले धेरै ठेक्का अलपत्र पर्नुका कारण स्रोत सुनिश्चित नगरी ठेक्का लगाइनु हो। महासंघले मध्य पूर्व युद्धका कारण डिजेल र बिटुमिन लगायतका निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्य वृद्धिप्रति चिन्ता व्यक्त गर्दै विशेष व्यवस्थाको माग गरेको छ। साथै निर्माण व्यवसायीहरूलाई मासिक भुक्तानी प्रणाली लागू गरी बजारमा नगद प्रवाह बढ़ाउनु पर्ने सुझाव पनि दिइएको छ। महासंघले हेवी उपकरण र निर्माण सामग्रीमा भन्सार सहुलियत दिन पालिकाले उठाउँदै आएको कबाडी कर र रोड ट्याक्स बन्द गर्न तथा राज्यबाट भुक्तानी ढिलो हुँदा तिर्न नसकेको कर र भ्याटको ब्याज तथा जरिवाना मिन्हा गर्न पनि माग गरेको छ। बजेटको अभावमा गएको वर्ष रोकिएको दुर्लभ एकसिंगे गैंडाको गणना यस वर्ष पनि हुन सकेन। हरेक 4 वर्षमा हुँदै आएको यो गणना बजेट अभावका कारण यस वर्ष बाघको गणना समेत परेकाले गर्न नसकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार अर्को वर्षको गणनाका लागि प्रोटोकल तयार गर्ने काम शुरू भइसकेको छ। धेरै गैंडा पाइने चितवन राष्ट्रिय निकुञ्जमा आनुवंशिक अर्थात जेनेटिक विधिबाट गणना गर्न प्रोटोकल तयार गर्न लागि उहाँले बताउनुभयो। यस्तै थोरै संख्यामा गैंडा पाइने बर्दिया, शुक्लाफाटा र पर्सामा भने प्रत्यक्ष अवलोकनबाट गैंडा गणना गरिनेछ। आनुवंशिक विधिमा गैंडाको गोबर संकलन गरी प्रयोगशालामा डीएनए परीक्षण गरेर संख्या र लिंग पहिचान गरिन्छ। हरेक गैंडाको गोबरमा जेनेटिक स्ट्रक्चर फरक हुन्छ। गैंडाले सामान्यतया एकै ठाउँमा दिशा गर्ने भएकाले यी ठाउँहरूको पहिचान गरी पटक पटक गोबर संकलन गरिन्छ। सन् 2021 गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा 752 गैंडा फेला परेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानको अवतरण गियरमा देखिएको धुवा हाइड्रोलिक पाइपमा आएको प्राविधिक खराबीका कारण भएको पाइएको छ। टर्किस एयरलाइन्सका संचार प्रमुख या उस्तुनले सामाजिक सञ्जाल मार्फत यसको जानकारी गराउनु भएको हो। उहाँका अनुसार धुवा देखिएपछि विमानका आपतकालीन स्लाइडहरू खोलेर यात्रीहरूको उद्धार गरिएको थियो। विमानमा 273 जना यात्रु, 11 जना चालक दलका सदस्य र 4 शिशु गरी कुल 288 जना सवार थिए। अहिले एयरलाइन्सको आधिकारिक प्राविधिक टोलीले जहाजको विस्तृत प्राविधिक जाँच गरिरहेको छ। एयरलाइन्सले काठमाडौँबाट उड्नुपर्ने प्रभावित सहित 279 यात्रुका लागि फर्कने उडानका लागि अतिरिक्त विमानको व्यवस्था गरेको जनाएको छ। घटनापछि बिहान बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उडान सेवा झण्डै डेढ घण्टापछि सञ्चालनमा आएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा

0: यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
1: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333-493-555।
3: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। चितवनका दुग्ध उत्पादक किसानले 55 करोड़ रूपियाँ भुक्तानी पाएका छैनन्। किसानले दुग्ध विकास संस्थान र निजी क्षेत्रबाट भुक्तानी नपाएका चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालीले जानकारी दिनुभयो। उहाँका अनुसार संस्थानबाट पुष महिनादेखिको भुक्तानी पाएका छैनन् भने निजी उद्योगहरूले 3 महिनादेखिको भुक्तानी गरेका छैनन्। चितवनबाट दूध लैजाने उद्योगमध्ये 25% नियमित भुक्तानी गर्ने गरेको भए पनि अरूले भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका हुन्। चितवनमा दैनिक 3,50,000 लिटर दूध उत्पादन हुँदै आएको छ। 115 दुग्ध उत्पादन सहकारी मार्फत 40,000 किसानले उत्पादन गरेको दूध बिक्री हुँदै आएको छ। नयाँ सरकार बनेसँगै उत्साहित बनेका किसानहरू भुक्तानीमा समस्या देखिएपछि पुनः निराश बन्न थालेको उहाँले बताउनुभयो। अब विदेशको खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यपूर्वको युद्धका कारण विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिलाई सम्बोधन गर्दै भारतीयहरूलाई घरबाटै काम गर्ने बानी बसाल्न, एक वर्षसम्म सुन नकिन्न र विदेश यात्रा सीमित गर्न अपील गर्नुभएको छ। यी मितव्ययिताका उपायले इन्धन प्रयोग घटाउने र विदेशी मुद्रा बचत गर्न मदत गर्ने उहाँको भनाई छ। भारतले 90% तेल आयात गर्छ र इरानमाथि अमेरिका इजरायलको युद्धपछि तेल आयातमा अरबौं डलरको वृद्धि भएको छ। हैदराबाद एकमा एकता सार्वजनिक कार्यक्रममा मोदीले गर्नुभएको यस अपील लाई विश्लेषकहरूले अहिलेसम्मकै सबैभन्दा कठोर भनेर वर्णन गरेका छन्। मेट्रो जस्ता सार्वजनिक यातायात प्रयोग गर्न र कार पुलिङ अपनाउन सुझाव दिनुका साथै उहाँले किसानहरूलाई मलको प्रयोग आधा घटाउन पनि आग्रह गर्नुभएको छ। सरकारले अहिलेसम्म पेट्रोल र डिजलको मूल्य नबढ़ाए पनि लामो समयको द्वन्द र तेल आपूर्तिमा अवरोधले अर्थतन्त्रमा तनाव बढ़ाउन थालेको छ। मोदीको अपीलपछि आज प्रमुख गहना कम्पनीहरूको शेयर मूल्यमा 10% भन्दा धेरैको गिरावट आएको छ। बीएसई सेन्सिस पनि शुरूआती कारोबारमा 1,000 अंकभन्दा धेरैले घटेको। विश्लेषकहरूको अनुसार दीर्घकालीन आर्थिक अवरोधको आशंका बीच मोदीको टिप्पणी शेयर बजारको गिरावटको प्रमुख कारक बनेको छ। अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको 14 तथा अन्तिम खेलमा नेपालको ए टोलीले अमेरिकालाई 265 रनको लक्ष्य दिएको छ। माथिल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल एले 49 ओभर 5 बलमा 264 रन बनाउँदा सबै विकेट गुमायो। नेपाल एका सन्दीप जोराले शतक बनायो। जोरा 115 बलमा 111 रन जोडेर आउट भए। अमेरिकाका सौरभ नेत्र भालकरले 3 विकेट लिए। अहिले अमेरिका नेपाल एले दिएको 265 रनको लक्ष्य पछ्याइरहेको छ। नेपाल ए टोलीले यसैका 3 खेल जितेको थियो। नेपाल ए टोलीले पहिलो खेलमा स्कटल्याण्डलाई 45 रन, दोस्रो खेलमा अमेरिकालाई 3 विकेट र तेस्रो खेलमा स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले हराएको थियो। आईसीसी विश्वकप क्रिकेट लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपालले एक दिवसीय अभ्यास श्रृंखला खेलेको हो। यही वैशाख 29 गतेदेखि जेठ 8 गतेसम्म कृतिपुरको त्रिवी क्रिकेट रंगशालामा लीग 2 श्रृंखला शुरू हुँदैछ। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। संघीय संसदको अधिवेशन शुरू। आज बस्ने संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै सोच निश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न निर्माण व्यवसायीको माग। व्यवसायीलाई मासिक भुक्तानी गरी बजारमा नगद प्रवाह बढ़ाउनु पर्ने सुझाव। गएको वर्ष रोकिएको दुर्लभ एकसिङे गैंडाको गणना यस वर्ष पनि नहुने। बजेटको व्यवस्था गरेर अर्को वर्ष गर्ने तयारी। मध्यपूर्व युद्ध चलिरहँदा भारतीयहरूलाई घरबाटै काम गर्न र विदेश यात्रा कम गर्न प्रधानमन्त्री ओलीको अपील। एक वर्षसम्म सुन नकिन्न भनेपछि गहना कम्पनीहरूको शेयरमा तीव्र गिरावट। र अभ्यास श्रृंखलाको अन्तिम खेलमा अमेरिका नेपालको ए टोलीले दिएको 265 रनको लक्ष्य पछ्याउँदै।
4: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
5: लोक सेवा आयोगका किताबहरू
4: ऐन नियम कार्यालय विद्यालय तथा संघ संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
6: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्रनगर 6 बुद्धपथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।

0: संगे नेपाल पे क्यूबार में आबद हुई क्लॉक आज अपन बैंक वित्तीय संस्था चाहे वॉलेट में संपर्क करी मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यूबार में सहजील से भुगतानी पाए नेपाल पे क्यूबार नेपाल के अपने क्यूबार
1: अब सुनोस श्री स्टील रेडियो कथा भाग दुई शर्माजी को परिवार सब हराएगा हुन्छ तर त्यति ठूलो भूकंप आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महीना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकंप आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजी को घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुस् अब बाकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकंप प्रतिरोधक स्टील
2: यही जेठ 2 गते शनिबारका दिन सुफा पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एचसीआरसी अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं आईभीएफ स्पेशलिस्ट डाक्टर मंजु बीसी शाह आउँदै हुनुहुन्छ निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ
3: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका बच्चा बसेर पनि खेर जाने समस्या भएका हर्मोन असन्तुलन पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा आईभीएफको माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस् निराश नहुनुहोस् सम्भव छ
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98-550-13-956
4: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
5: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: फलफुल अनि ताजा तरकारीको लागि सम्झिनै पर्ने नाम
5: उही बाबु एन्ड साई तरकारी तथा फलफुल थोक पसल.
6: हामी कहाँ फलफुल, ताजा तरकारी होलसेल मूल्यमा पाइनुका साथै विवाह, पार्टी, पिकनिकको लागि पनि होम डेलिभरीको सेवा पनि उपलब्ध छ. सम्पर्क बाबु एन्ड साई तरकारी तथा फलफुल थोक पसल, वीरेन्द्रनगर छ, कृषि बजार, सुर्खेत. सम्पर्क फोन नम्बर 083-521-233, मोबाइल 98-585-0062 र 98-681-3994.
7: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ.
8: के भो बोलादै, के गुनगुनाइरहेको?
7: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको.
8: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त. अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु.
7: यति सजिलै?
8: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ. न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै.

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो।
1: अपाङ्गता एक अवस्था हो।
2: अपाङ्गता जुनसुकै स्थान समय वा मानिसमा हुन सक्छ, त्यसैले अपाङ्गता प्रति हेर्ने दृष्टिकोण बदलौं, समावेशी र समुन्नत समाज निर्माणमा योगदान गरौं। अपाङ्गता भएका व्यक्ति प्रति घृणा र तिरस्कार होइन, सम्मान र विश्वास गरौं।
3: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेत।
4: रेडियो भेरी एफएम।

0: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804013।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: नागरिक बडापत्रको उपयोग गरौं।
2: नागरिक बडापत्रमा सम्बन्धित कार्यालयले दिने सेवा र त्यसको प्रकृति, सेवाग्राहीले सेवा प्राप्त गर्न पूरा गर्नुपर्ने कार्यविधि, सेवा प्राप्त गर्न लाग्ने शुल्क र समय अवधि, सेवा प्रदान गर्ने जिम्मेवार पदाधिकारी र निजको कार्यकक्षको विवरण, तोकिए बमोजिम अन्य कुरा उल्लेख गरिएका हुन्छन्। सेवाग्राहीले समयमा सेवा प्राप्त नभए तत्काल कार्यालय प्रमुख वा तोकिएको अधिकारी समक्ष उजुरी गरौं।
3: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरनगर सुर्खेत।
4: सबैको मन छुने
5: रेडियो भेरी एफएम

0: प्रदूषण नियन्त्रण स्वास्थ्यको आधार, धुवा धुलो त्यागौ, सफा हावामा सास फेरौ, स्वास्थ्य स्वस्थ, स्वस्थ वायु स्वस्थ जीवन, प्लास्टिक प्रयोग बन्द गरौ, वातावरणलाई स्वच्छ राखौ, प्लास्टिक जन्य प्रदूषण निर्मल पारौ, वातावरण मैत्री विकल्पको उपयोग गरौ, नदी नाला सफा राखौ, भविष्यलाई सुरक्षित बनाऊ।
1: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास बैंक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
4: एसई सकियो, अब रमाइलो सुरु भयो।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
4: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
4: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: Extreme energy drink.
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हिमाल पहाड़ तराई जोड़छ सबैलाई दिउँसो चार बजे को भेरी हाइलाइट्स केशव ढकाल को नमस्कार तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली प्रदेश अस्पतालको छुट्टै ओपीडी भवन निर्माण हुँदै औपचारिक कार्यक्रमका बीच भवनको शिलान्यास। नेपाली कांग्रेस कर्णाली प्रदेश स्तरीय दुई दिने भेला ब्रिनरमा शुरू। केन्द्रीय सभापति गगन थापा लगायत शीर्ष नेताहरू सुर्खेतमा। आईपीएल क्रिकेटमा पंजाब किंग्स र दिल्ली क्यापिटल्स खेल्दै मुम्बई र लखनऊ प्लेअफ फोरबाट बाहिर। कर्णाली प्रदेश अस्पतालको छुट्टै ओपीडी भवन निर्माण हुने भएको छ। भवन निर्माणका लागि आज अस्पताल परिसरभित्र शिलान्यास गरिएको छ। कर्णालीका मुख्यमन्त्री यामलाल कणेल, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी लगायतको सहभागितामा भवनको शिलान्यास गरिएको हो। प्रदेश अस्पतालका सूचना अधिकारी अनिता ग्याउलीले भवनको लागत अनुमान शुरूमा 29.98 करोड़ गरिए पनि 16.84 करोड़ रूपियाँमा निर्माण सम्झौता भएको बताउनु भएको छ। ठेकदार कम्पनीले अबको 14 महिनाभित्र निर्माण सम्पन्न गरेर भवन हस्तान्तरण गर्नुपर्ने सीमा तोकिएको वहाँको भनाइ छ। अहिले संचालित ओपीडीको संरचना 50 शैयाको अस्पतालमा आधारित रहेकोमा अहिले 300 शैयामा भएकाले बिरामीको चाप निकै ठूलो भएकाले थेग्न सक्ने अवस्था नरहेको उहाँले बताउनु भएको छ। छिटो छरितो सेवाका लागि प्रदेश र केन्द्र सरकारको सहलगानीमा छुट्टै नयाँ ओपीडी भवन निर्माण गर्न लागि गेवालीले बताउनु भयो। अविरल वर्षापछि आएको बाढ़ी पहिरोले सल्यानमा कृषि तथा पूर्वाधार क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। करिब 2 घण्टा परेको मुसलधारे वर्षापछि शारदा नदी तथा विभिन्न खरे खोलामा आएको बाढ़ीले बागचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिकाका विभिन्न योजनामा क्षति पुर्याएको हो। बाढ़ीले बागचौर नगरपालिका 6, 7, 8, 9 र 10 तथा छत्रेश्वरी गाउँपालिका 1, 2 मा सड़क खानेपानी सिंचाई कुलो तटबन्ध लगायतका दर्जनौं योजनामा क्षति पुर्याएको स्थानीय तहले जनाएका छन्। 2 दर्जन भन्दा बढ़ी सड़क अवरूद्ध हुँदा यात्रुले सास्ते भोकेका छन् भने खानेपानी सिंचाई लगायतमा पनि क्षति पुगेको छ। यस्तै गरी पाकेको गहुँ तरकारी तथा सुन्तला खेतीमा पनि व्यापक क्षति पुगेको बताइएको छ। नेपाली कंग्रेसको कर्णाली प्रदेश स्तरीय भेला सुर्खेतको ब्रेनरमा शुरू भएको छ। 2 दिने भेलामा केन्द्रीय सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सभामा निर्वाचनको समीक्षा, केन्द्रीय नीति, अनुशासन तथा प्रशिक्षण प्रतिष्ठान लगायतका विषयमा छलफल हुने बताइएको छ। सभा भेला केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा गरिएको हो। भेलालाई सम्बोधन गर्दै नेताहरूले कांग्रेसले बदलिएको परिस्थिति अनुसार आफूलाई रूपान्तरित गरेको बताएका छन्। भेलामा आगामी कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा व्यापक छलफल गरिने नेताहरूले बताएका छन्। भेलामा कर्णाली प्रदेशबाट पार्टी केन्द्रीय कमिटिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश कार्य समिति, 10 जिल्लाका जिल्ला सभापति, प्रतिनिधि सभा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायतको सहभागिता रहेको छ। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज पंजाब किंग्स र दिल्ली क्यापिटल्स खेल्दैछन्। खेल बेलुकी 7:45 धर्मशालामा शुरू हुनेछ। 10 खेलमा 13 अंक जोड़ेको पंजाब खेल जित्दै शीर्ष स्थानमा पुग्ने योजनामा छ भने 11 खेलमा 8 अंक जोड़ेको दिल्लीलाई प्लेअफको सम्भावना जीवितै राख्न खेल जित्नै पर्ने दबाव रहेको छ। यदि दिल्ली आज पराजित भएमा प्लेअफ फोरबाट बाहिरिनेछ। यसैबीच सर्वाधिक 5 पटकको विजेता मुम्बई र लखनऊ सुपर जायन्ट्स पनि प्लेअफ फोरबाट बाहिरिएका छन्। हिजो भएका खेलमा मुम्बईलाई बेंगलुरू र लखनऊलाई चेन्नईले पराजित गरेका छन्। यी हारसँगै दुवै टोली प्लेअफ फोरबाट बाहिरिएका छन् भने चेन्नई र बेंगलुरू दुबईको सम्भावना कायम रहेको छ। बेंगलुरू 11 खेलमा 14 अंक सहित शीर्ष स्थानमा उक्लिन सफल भएको छ भने 11 खेलमा 12 अंक जोडेको चेन्नईले पनि प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ। हस्त अहिलेलाई दिउँसो 4 बजेको भेरी हाइलाइट सकियो। अहिले 5 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एसजीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
1: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्थान चारबानी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: Mania Extreme Energy Drink.
1: यह रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारु र कसहरु भएको छ मेरा दिनेश यी बाइजना भया
2: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
1: के हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त तपाईलाई पनि
0: एक्स्ट्रीम एनर्जी ड्रिंक.
1: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारु र कसहरु भएको छ मेरा दिनेश यी बाइजना

0: चार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बवासीर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
1: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
2: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97 84 36 175 र 98 84 39 576।
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
1: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97 4 54 33 975 र 98 1 45 84 0 31।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: नाक कान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
0: नाक बन्द हुने समस्या,
1: नाकबाट रगत बग्ने,
0: नाकभित्र मासुको गिर्खा पलाएको,
1: घ्राण शक्ति गुम्ने,
0: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
1: कानको संक्रमण,
0: कान सुन्न गाह्रो हुने,
1: कान बज्ने समस्या,
0: चक्कर लाग्ने,
1: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
0: घाँटी दुख्ने,
1: आवाज बन्द हुने,
0: निल्न गाह्रो हुने,
1: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
0: चारवाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081538150, 081535151।

0: जुन चुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छ तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
2: यही जेठ 2 गते शनिबारका दिन सुफात पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एचसीआरसी अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं आईभीएफ स्पेशलिस्ट डाक्टर मंजु बीसी शाह आउँदै हुनुहुन्छ निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ
3: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका बच्चा बसेर पनि खेर जाने समस्या भएका हर्मोन असन्तुलन पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा आईभीएफको माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस् निराश नहुनुहोस् सम्भव छ
2: सम्पर्क सुपात मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98550-13956
4: ओहो रामुदाई कता हिँड्नु भयो
5: कता हिँड्नु धानको बिउ राख्ने बेला भयो धानको बिउ लिन बजार जान लागेको नि
4: कुन धान लगाउने विचार गर्नु भयो र
5: कुन धान लगाउने हो भनेर सोचिरहेको छु कुन लगाउँदा ठिक होला नि
4: ल दाई पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि
5: यो धान कस्तो छ नि बहिनी
4: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि
5: ए हो र त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु
4: हुन्छ दाई सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई
6: नेपाली माटोले रोजेको किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्
7: मध्य पहाडी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ
8: रेडियो भेरी एफएम

0: नेपाल पे क्यूआर में आबद हुई क्लर्क आज अपन बैंक वित्तीय संस्था चाहे वॉलेट में संपर्क करी मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यूआर में सहजिल से भुगतानी पाए नेपाल पे क्यूआर नेपाल के अपने क्यूआर
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन अनि गर्ने गर्ने मलाई दिक्कार भइसक्यो
2: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
1: के गर्नु दाजु यहाँ बसेर के कामदाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पंजाबमा जा
1: के भन्छ नि दाजु मैले त कुरै बुझिन त हौ
2: हो त नि अमृत सहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 21,600 देखि 43,200 कमाउन पनि सकिन्छ नि
1: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन नोकाईलाई भेट
1: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो
2: ल टिपिराग फोन नम्बर 98 20 29 93 48 98 20 29 93 48
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पुरानचोकली 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
3: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत सम्पर्क फोन नम्बर 083-590-038 मोबाइल 98-578-20-935 98-682-29-133 र 98-655-56
5: रेडियो भेरी एफएम

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0 र मोबाइल नम्बर 98 56 56 455।
3: भर्ना खुल्यो।
0: कर्णाली प्रदेशकै सर्वोत्कृष्ट सुर्खेत मोडेल कलेजद्वारा सञ्चालित यस सुर्खेत मोडेल एकाडेमीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा पीजीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने, नर्सरीदेखि युकेजी सम्मका नानी बाबुहरूलाई मन्टेसोरी विधिबाट अध्यापन गराइने, गुणस्तरीय कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको सुविधा भएको, पारिवारिक एवं शान्त वातावरण कक्षा सञ्चालन हुने, पर्याप्त खेल मैदान भएको र विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने, अतिरिक्त शैक्षिक क्रियाकलापका साथै शैक्षिक भ्रमण गराइने, दिवा खाजाका लागि विद्यालयभित्र नै गुणस्तरीय चमेना गृह तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको र यातायातको उचित व्यवस्था भएको, साथै यसै वर्षदेखि कोडिङ रोबोटिक्स एआई का कक्षाहरू सञ्चालन हुने र स्मार्ट बोर्डबाट पठन पाठन हुने।
0: सम्पर्क सुर्खेत मोडेल एकाडेमी, वीरेन्द्रनगर 8 प्रकृति चोक खजुरा सुर्खेत, राधाकृष्ण मन्दिरदेखि शिव मन्दिरको बीच बाटोमा।
3: सम्पर्क मोबाइल नम्बर 98 85 51 960, 98 4 81 20 148 र 98 60 91 76 74।
4: यो रोगले पनि मरु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
5: तै तया काउजु क्या गर्न मन गर्दछ मुखभित्र
4: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
5: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त
6: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइस बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97 84 36 175 र 98 84 39 576।
1: भर्ना सम्बन्धी सूचना
0: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
1: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि प्रवेश परीक्षा शुल्क 1700 ई सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
0: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.fol.edu.np वा www.intrans.fol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.fol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
1: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः LLB प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।
9: Radio Bheri FM.
10: Extreme energy drink. Time check. Aile thik 5 baje ko cha.
9: Extreme energy drink. Taste the difference. Feel the energy.

हिमाल पहाड़ तराई जोड्छौ सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा अविरल वर्षासँगै आएको बाढ़ी पहिरोले सल्यानमा कृषि तथा पूर्वाधार क्षेत्रमा ठूलो क्षति, ठाउँ ठाउँमा सड़क अवरूद्ध, नेपाली कम्युनिष्ट कर्णाली प्रदेश स्तरीय दुई दिने भेला वीरनगरमा शुरू, केन्द्रीय सभापति थापा सहित विभिन्न नेताहरू सुर्खेतमा, आईपीएल क्रिकेटमा पंजाब किंग्स र दिल्ली क्यापिटल्स खेल्दै मुम्बई र लखनऊ प्ले अफ फोरबाट बाहिरिए। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोले सल्यानमा कृषि तथा पूर्वाधार क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। करिब दुई घण्टा परेको मुसलधारे वर्षापछि शारदा नदी तथा विभिन्न खोलामा आएको बाढ़ीले बागचोर नगरपालिका, छत्रेश्वर गाउँपालिका विभिन्न योजनामा क्षति पुर्याएको जनाइएको छ। बाढ़ीले बागचोर नगरपालिका 6, 7, 8, 9 र 10 तथा छत्रेश्वरी गाउँपालिका 1, 2 सड़क, खानेपानी, सिंचाई कुलो, तटबन्ध लगायत दर्जनौ योजनामा क्षति पुगेको स्थानीय तहले बताएका छन्। दुई दर्जन भन्दा बढ़ी सड़क अवरूद्ध भएका छन् भने दर्जनौ खानेपानी योजना र सिंचाई कुलोमा क्षति पुगेको छ। शारदा नदीमा आएको बाढ़ीले 100 रोपनी भन्दा बढ़ी खेतमा पाकेको गहुँ, तरकारी तथा सुन्तला बारीमा पनि क्षति गरेको छ। नेपाली कंग्रेस कर्णाली प्रदेश स्तरीय दुई दिने भेला सुर्खेतको वीरनगरमा शुरू भएको छ। कंग्रेसको केन्द्रीय नीति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको भेलाको उद्घाटन समारोहमा केन्द्रीय सभापति गगन कुमार थापा, उपसभापति विश्व प्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल लगायतका नेताहरूले सम्बोधन गर्नुभएको छ। भेला आगामी राजनैतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने जनाइएको छ। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज पंजाब किंग्स र दिल्ली क्यापिटल्स भिड्दैछन्। बेलुकी 7:45 धर्मशालामा खेल शुरू हुनेछ। 10 खेलमा 13 अङ्क जोडेको पंजाब खेल जित्दै शीर्ष स्थानमा पुग्ने योजनामा छ भने 11 खेलमा 8 अङ्क जोडेको दिल्लीलाई प्लेअफको सम्भावना कायमै राख्न जित्नै पर्ने दबाव रहेको छ। यसैबीच रोयल च्यालेन्जर्स बेंगलोरसँग पराजित भएपछि मुम्बई तथा चेन्नई सुपर किंग्ससँग पराजित भएपछि लखनऊ भने प्लेअफ होडबाट बाहिरिएका छन्। हस्तरीलाई साँझ 5 बजेको फेरि हाइलाइट सक्यो। अहिले साँझ 6:30 बजेको फेरि खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र ₹2,78,900
1: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने पम्प पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली रेन्द्रनगर सुर्खेत फोन नम्बर 083-520-045
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफए 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
3: यो जिन्दगीले पनि केही लक्षर बाटो लाग्दो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने
4: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
3: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्या हौ दाजु मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
3: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
4: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 21,600 43,200 कमाउन पनि सकिन्छ नि
3: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्या हौ दाजु मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा

0: नि तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन लोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि वहाँ गरी के हो कसो।
0: ल टिपिराख फोन नम्बर 9820293948 9820293948।
2: मलाई त कस्तो भोक लागेको छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
0: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 9760-71284 र 9749-60840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: यही जेठ 2 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एचसीआरसी अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं आईभीएफ स्पेशलिस्ट डाक्टर मंजू बीसी शाह आउँदै हुनुहुन्छ। निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ।
1: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका, एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका, बच्चा बसेर पनि खेर जाने समस्या भएका, हर्मोन असन्तुलन, पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा आईभीएफको माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्, सम्भव छ।
0: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
2: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दृढ साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
3: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज।

0: यो जिन्दगीले पनि केही मच्छर बाटो लाग्दा जस्तो छ नि। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। गर्मी गर्मी
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 देखि 43,200 सम्म कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन लोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि। फेरि उहाँ गरे के हो कसो?
1: लकी पिराग फोन नम्बर 9820293948, 9820293948।
3: के तपाईँलाई थाहा छ, सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
4: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
5: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र सेटिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नुपर्दछ।
3: जनचेतना अभियानको लागि मानिकेश ऊर्जा सुर्खेत, फोन 0385-22-360।
6: खुसीको खबर,
7: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
6: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
7: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुसीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड नेपालगंज बाँकी। सम्पर्क मोबाइल नम्बर 9845536984।
8: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
9: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
10: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजे को छ।
11: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सार्वजनिक, सबै आर्थिक कारोबार डिजिटल प्लेटफर्ममा आबद्ध गर्ने, दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने सरकारको घोषणा,
0: सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न निर्माण व्यवसायीहरूको माग, व्यवसायीलाई मासिक भुक्तानी प्रणाली लागू गरी बजारमा नगद प्रवाह बढ़ाउनु पर्ने सुझाव,
1: यस वर्ष मनसुनमा कम वर्षा भए पनि विपदको जोखिम उच्च, तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण 19 लाख जना भन्दा बढ़ी प्रभावित हुन सक्ने प्राधिकरणको अनुमान,
0: मध्य पूर्व युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव अमेरिकाले अस्वीकार गरेपछि तेलको मूल्य फेरि बढ़्यो, भारतीय प्रधानमन्त्री मोदीले एक वर्षसम्म सुन नकिन्न भनेपछि गहना कम्पनीहरूको शेयरमा तीव्र गिरावट,
1: र इंग्ल्याण्ड क्रिकेट टोलीले नेपाल भ्रमण गर्ने सम्भावना, पीसीबीले छलफल थाल्यो, एक दिवसीय अभ्यास श्रृंखलामा नेपाल ए टोलीको क्लिन स्वीप, विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
2: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
1: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
2: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
3: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज बसेको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। संसदमा प्रस्तुत गर्नु अघि आज बसेको मन्त्री परिषद बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो। नीति तथा कार्यक्रम मार्फत सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ। सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँगको संवाद र सहकार्यमा आधारित बनेर संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। सरकारले नीति तथा कार्यक्रम मार्फत सुशासनलाई देशको समृद्धिको आधारशिलाको रूपमा ग्रहण गरेको छ।
4: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढ़ाउनेछ।
0: यस्तै सरकारले आउँदो आर्थिक वर्ष समस्याग्रस्त सहकारी संस्थामा नागरिकले जम्मा गरेको बचत एकीकृत बचतकर्ता संरक्षण कोष स्थापना गरी फिर्ता गर्ने घोषणा गरेको छ। यस्तो कोषमा सहकारीको कर्जा असुली गरी जम्मा गर्ने र यो रकम बचत फिर्ताका लागि प्रयोग गरिने राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभयो।
4: सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता सुदृढ गरिनेछ। समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता संरक्षण कोष स्थापना गरी कर्जा असुली मार्फत बचतकर्ताको रकम फिर्ता गरिनेछ।
1: यस्तै नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले देशको अर्थतन्त्रलाई आधुनिक, पारदर्शी र प्रविधि मैत्री बनाउने योजना सुनाउनु भएको छ। सरकारले 2083-84 को नीति तथा कार्यक्रममा आगामी वर्ष डिजिटल अर्थतन्त्रको विस्तार र राजस्व चुहावट नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेको छ। वैदेशिक व्यापारमा हुने अनियमितता रोक्न भन्सार नाकाहरूमा हुने न्यून बीजकीकरणलाई कड़ाईका साथ नियन्त्रण गरिने राष्ट्रपतिले पौडेलले उल्लेख गर्नुभयो, करदाताहरूलाई संस्था प्रदान गर्न मूल्य अभिवृद्धि कर अर्थात भ्याट लगायत सबै प्रकारका कर फिर्ता गर्ने प्रणालीलाई स्वचालित र समयबद्ध बनाइने नीतिमा उल्लेख छ। वित्तीय सुशासन कायम गर्न र आधुनिक डिजिटल अर्थव्यवस्थालाई जोड़ दिइएको छ। सरकारले तोकिएको भन्दा बढ़ी लगानी गर्ने लगानीकर्ताका लागि लगानी भिसा उपलब्ध गराउने भएको छ। अब एउटै पोर्टल मार्फत कम्पनी दर्तादेखि बिउ पूँजीसम्म दिने नीति तथा कार्यक्रममा उल्लेख छ। यस्तै सरकारले मध्यम वर्गीय परिवारमाथिको बोझ घटाउने नीति लिएको छ। यस्तै सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैर आवश्यक नेपालीको सहभागिता गराउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। धितोपत्र नियमन नेप्से तथा क्लियरिङ प्रणालीको पुनर्संरचना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
0: यसैबीच सरकारले तराई मधेशका सिंचाई सेवा नपुगेका क्षेत्रमा भूमिगत जलस्रोत मार्फत तथा पहाड़ी र हिमाली क्षेत्रमा कृषियोगी फाँटहरूमा लिफ्ट प्रविधि मार्फत सिंचाई सुविधा सुनिश्चित गर्ने बताएको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ठूला सिंचाई प्रविधिको आधुनिकीकरण मरमत सम्भार तथा पुनर्स्थापना गर्दै उपभोक्ता सहभागितामा आधारित दिगो व्यवस्थापन प्रणाली विकास गर्ने बताउनुभयो। यस्तै सरकारले बाली लगाउन अगावै न्यूनतम समर्थन मूल्य तोक्ने भएको छ। यस्तै सरकारले नापी र मालपोत सेवालाई एकीकरण गरी यस्तो सेवालाई पालिकासम्म विस्तार गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा पालिकामा विस्तार गर्ने योजना रहेको बताउनुभयो।
4: नापी र मालपोत सेवालाई एकीकरण गरी जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा सबै स्थानीय तहमा विस्तार गरिनेछ। आधुनिक प्रविधिबाट भूमिको नाप नक्सा गरी अभिलेख अध्यावधिक गर्ने प्रक्रिया अगाडि बढाइनेछ। भूमिको स्वामित्व र उपयोग बीच सन्तुलन कायम हुने गरी असुरक्षित स्थानमा बसोबास गर्ने भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन समाधानका लागि सुरक्षित र उचित बसोबासको व्यवस्थापन गरिनेछ।
1: सरकारले भिजिट नेपाल 2085 मनाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा आउँदो आर्थिक वर्षलाई पूर्व तयारीका रूपमा काम गर्ने उल्लेख छ। सरकारले नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार गर्ने घोषणा सहित पर्यटनको क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुधार र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गर्न समेत रहेको उल्लेख छ। पर्यटक भिसा पूर्ण रूपमा अनलाइन बनाइने पनि सरकारले जनाएको छ। अन्तर्राष्ट्रिय विमानस्थलमा ई गेट प्रणाली जडान गर्ने, दुई अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडान विस्तार गर्न कूटनीतिक पहल गर्ने, पर्यटनलाई आधुनिक प्रविधिसँग जोड्ने तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन नीतिगत र पूर्वाधार सुधार गर्ने सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।
0: यस्तै सरकारले ऊर्जा वन भूमि तथा वातावरण सम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गर्ने जनाएको छ। नीति तथा कार्यक्रममा सरकारले आउँदो दशकमा 30,000 मेगावाट विद्युत उत्पादन पुर्याउने घोषणा सहित लक्ष्य हासिल गर्ने एकद्वार प्रणाली लागू गर्ने उल्लेख छ। ऊर्जा प्रवर्धकहरूले एउटा आयोजना निर्माण गर्न 23 भन्दा बढ़ी सरकारी निकाय धाउनुपर्ने बाध्यता रहेको बताउँदै आएका छन्। त्यही अवस्थालाई अन्त्य गर्न सरकारले एकद्वार प्रणाली लागू गर्ने नीति लिएको हो। सरकारले विद्युत उत्पादन प्रसारण वितरण तथा व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने नीति पनि लिएको छ। सरकारले आयोजना प्रभावित नागरिकलाई मुआवजाको सट्टा शेयर लगानीको विकल्प प्रदान गर्ने नीति लिएको छ।
1: सरकारले पूर्वाधार वित्त पोषणको नयाँ मोडल लागू गर्ने घोषणा गरेको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो। वैकल्पिक विकास वित्त डायस्पोरा पूँजी र निजी क्षेत्रको लगानी परिचालन गर्दै पूर्वाधार क्षेत्रमा नयाँ वित्तीय मोडल कार्यान्वयन गरिने उहाँले बताउनुभयो। रूपान्तरणकारी योजनालाई स्पष्ट लक्ष्य, निश्चित बजेट र कड़ा समय सीमा सहित अघि बढ़ाइने राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभयो।
4: रूपान्तरणकारी योजनालाई स्पष्ट लक्ष्य, निश्चित बजेट र कड़ा समय सीमा सहित अघि बढ़ाइनेछ। आयोजना प्रमुखसँग कार्य सम्पादन सम्झौता, डिजिटल प्रगति ट्र्याकिङ, जग्गा प्राप्ति र वन सम्बन्धी अवरोध समाधान गर्दै आयोजना
1: उहाँले बताउनुभयो। रूपान्तरणकारी योजनालाई स्पष्ट लक्ष्य, निश्चित बजेट र कड़ा समय सीमा सहित अघि बढ़ाइने राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभयो।
4: रूपान्तरणकारी योजनालाई

0: शक्तिको जिम्मेवारी हेरफेर नहुने व्यवस्था गरिनेछ।
1: सरकारले आउँदो आर्थिक वर्षभित्र सड़क बालबालिका मुक्त नेपाल घोषणा गर्ने दावी गरेको छ। सरकारले आउँदो दशक अर्थात 2083-84 देखि 2093-94 लाई रोजगार प्रवर्धन दशक पनि घोषणा गरेको छ। आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारलाई बाध्यताबाट विकल्पमा परिणत गर्न रोजगार प्रवर्धन दशक घोषणा गरेको बताउनुभयो। यस्तै सरकारले संक्रमणकालीन न्यायको प्रक्रियालाई छिट्टै निष्कर्षमा पुर्याउने घोषणा गरेको छ। आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा शस्त्र द्वन्द्वमा भएका मानव अधिकार हनन सम्बन्धी घटनाको छानबिन कार्यलाई यही आर्थिक वर्षमा अघि बढ़ाएर टुंग्याउने घोषणा गरेको हो। झण्डै 19 वर्षदेखि अल्झिँदै आएको यो प्रक्रिया टुंग्याउने घोषणा भने बालेन्द्र शाह नेतृत्वको सरकारले नीति तथा कार्यक्रम मार्फत गरेको हो।
2: सरकारले ल्याएका 8 वटै अध्यादेशहरू संघीय संसदमा पेश भएका छन्। आज बसेको प्रतिनिधि सभा बैठक र त्यसपछि राष्ट्रिय सभा बैठकमा मन्त्रीहरूले अध्यादेश पेश गरेका हुन्। संविधानको धारा 114 अनुसार सरकारले संसद अधिवेशन नरहेका बेला अध्यादेश ल्याउन सक्दछ। त्यसरी ल्याएको अध्यादेश संसदको अधिवेशन आह्वान भएपछिको पहिलो बैठकमा सम्बन्धित मन्त्रीले पेश गर्नुपर्छ। त्यसपछि सांसदहरूले चाहेको खण्डमा अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना दिन सक्दछन्। अध्यादेश दुवै सदनबाट स्वीकृत भएमा दुवै सदनको बैठक बसेको 60 दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर दुवै सदनबाट पारित गरेर राष्ट्रपतिबाट समेत प्रमाणीकरण भएर ऐनमा रूपान्तरित भइसक्नुपर्छ। अन्यथा अध्यादेश स्वत निष्क्रिय हुन्छ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सार्वजनिक सबै आर्थिक कारोबार विद्युतीय प्रणालीमा आबद्ध गर्ने, दलहरूसँगको सहकारीमा संविधान संशोधन गर्ने सरकारको घोषणा, समस्याग्रस्त सहकारी संस्थामा नागरिकले जम्मा गरेको बचत फिर्ता गर्ने घोषणा, नेपालले भिजिट नेपाल 2085 मनाउने, सरकारले ल्याएका 8 वटै अध्यादेशहरू संघीय संसदमा पेश लगायतका खबर प्रस्तुत गर्यो।
2: बजेट तथा स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न सरकारसँग माग गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले आउँदो आर्थिक वर्षको बजेटका लागि अर्थमन्त्री डाक्टर सोडिम वाग्लेलाई सुझाव बुझाउँदै बिना तयारी आयोजना ठेक्कामा लगाउने पद्धति हटाउन माग गरेको हो। महासंघका अनुसार अहिले धेरै ठेक्का अलपत्र पर्नुको कारण मुख्य कारण नै स्रोत सुनिश्चित नगरी ठेक्का लगाइनु हो। महासंघले मध्य पूर्व युद्धका कारण डिजेल र बिटुमिन लगायत निर्माण सामग्रीमा

0: भएको अप्रत्याशित मूल्य वृद्धि प्रति चिन्ता व्यक्त गर्दै विशेष व्यवस्थाको माग गरेको छ। साथै निर्माण व्यवसायलाई मासिक भुक्तानी प्रणाली लागू गरी बजारमा नगद प्रवाह बढ़ाउनु पर्ने सुझाव पनि दिइएको छ। महासंघले हेभी उपकरण र निर्माण सामग्रीमा भन्सार सहुलियत दिन पालिकाले उठाउँदै आएको कवाड़ी कर र सड़क कर बन्द गर्न तथा राज्यबाट भुक्तानी ढिलो हुँदा तिर्न नसकिएको कर र भ्याटको ब्याज तथा जरिवाना मिनाहा गर्न माग गरेको छ। यसका साथै अहिलेको आर्थिक संकटलाई मध्यनजर गर्दै कम्तीमा 3 वर्षको कुलिङ पीरियड व्यवस्था गरी कालो सूचीको प्रावधान तत्काल हटाउन र कृषि तथा जलविद्युत सरह निर्माण क्षेत्रमा पनि बैंकहरूले कम्तीमा 15% लगानी गर्नुपर्ने प्रस्ताव महासंघले अघि सारेको छ।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसूनमा विपदको जोखिम उच्च रहने अनुमान गरेको छ। प्राधिकरणका अनुसार मनसूनमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण विपदको जोखिम उच्च रहेको हो। प्राधिकरणले आज सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजना 2083 को मस्यौदामा 19 लाखजना भन्दा बढ़ी जनसंख्या प्रभावित हुने अनुमान छ। मस्यौदा अनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढ़ेको छ भने तराई तथा तल्लो भेगमा बाढ़ी पहिरो डुबान भूस्य र आकस्मिक बाढ़ीका घटना बढ़न सक्ने सम्भावना छ। तापक्रम वृद्धि र तातो हावाको लहरका कारण विशेष गरी दक्षिणी तराई क्षेत्र बढ़ी प्रभावित हुन सक्ने अनुमान छ। प्रतिवेदनमा मनसून अवधिमा देशभर झण्डै 4,57,145 घरधुरीका 19,97,731 प्रभावित हुन सक्ने अनुमान छ। प्रदेशगत विश्लेषण अनुसार कोशी मधेस लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मनसून जन्य विपदको जोखिम तुलनात्मक रूपमा बढ़ी देखिएको छ। प्राधिकरणले विपद पूर्व तयारी तथा उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रदेश र पालिकालाई जोखिम विश्लेषणका आधारमा तयारी गर्न आग्रह गरेको छ। प्राधिकरणका उपसचिव रामबहादुर केसीले मनसून जन्य विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली, सुरक्षित स्थानको पहिचान, राहत सामग्री तयारी तथा उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी दिनुभयो।
0: सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारलाई छलफलमा बोलाउँदै अन्तरिम आदेश जारी गरेको हो। सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेपछि अनेरा सोभियुका अध्यक्ष दीपक धामी सहित विभिन्न विद्यार्थी संगठनले रिट दायर गरेका हुन्। दायर गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै सर्वोच्चले तत्काल निर्णय कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ।
1: सरकारले सरकारी निकाय र सार्वजनिक संस्थामा सरसफाईलाई संस्थागत गर्न देशव्यापी राष्ट्रिय सरसफाई सप्ताह शुरू गरेको छ। वीर अस्पतालमा सरसफाई गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले अभियानको शुभारम्भ गर्नुभएको हो। सरकारले आजदेखि जेठ 8 गतिसम्म संघ, प्रदेश र पालिका अन्तर्गतका सरकारी कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थालाई सरसफाई अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। कार्यक्रममा मन्त्री मेहताले सरसफाईलाई दैनिक व्यवहारमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो। स्वास्थ्य मन्त्रालयको 100 बुँदे प्राथमिकतामा सरकारले सरसफाईलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिँदै उहाँले अस्पतालका शौचालय, प्लस प्रणाली, वार्ड भूतला तथा अस्पताल परिसरको स्वच्छतालाई विशेष निगरानीमा राखिएको जानकारी दिनुभयो। सरकारी कार्यालय वरपर 100 मिटर क्षेत्रभित्रको सरसफाई समेत सम्बन्धित कार्यालयको जिम्मेवारीभित्र राखेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार हरेक कार्यालय प्रमुखले नियमित अनुगमन, मूल्यांकन र प्रतिवेदन प्रणाली लागू गर्नुपर्ने व्यवस्था गरेको छ। सरसफाईसँगै सरकारी कार्यालयमा रहेका सूचना बोर्ड, नागरिक बढ़ापत्र र संकेत चिन्हहरूलाई स्पष्ट र व्यवस्थित बनाइनेछ।
0: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानको अवतरण गियरमा देखिएको धुवा हाइड्रोलिक पाइपमा आएको प्राविधिक खराबीका कारण भएको पाइएको छ। टर्किस एयरलाइन्सका संचार प्रमुख याहया उस्तुनले सामाजिक सञ्जाल मार्फत यसबारे जानकारी गराउनु भएको हो। उहाँका अनुसार धुवा देखिएपछि विमानका आपतकालीन स्लाइडहरू खोलेर यात्रीहरूको उद्धार गरिएको थियो। विमानमा 273 यात्रु, 11 चालक दलका सदस्य र 4 शिशु गरी कुल 288 जना सवार थिए। अहिले एयरलाइन्सको आधिकारिक प्राविधिक टोलीले जहाजको विस्तृत प्राविधिक जाँच गरिरहेको छ। एयरलाइन्सले काठमाण्डुबाट उड्नुपर्ने प्रभावित 279 यात्रुहरूका लागि फर्किने उडानका लागि अतिरिक्त विमानको व्यवस्था गरिएको जनाएको छ। घटनापछि बिहान बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवा झण्डै 1.5 घण्टापछि सञ्चालनमा आएको थियो।
1: बजेटको अभावमा गएको वर्ष रोकिएको दुर्लभ एकसिङे गैंडाको गणना यस वर्ष पनि हुन सकेन। हरेक चार वर्षमा हुँदै आएको यो गणना बजेट अभावका साथै यस वर्ष बाघको गणना समेत परेकाले गर्न नसकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार अर्को वर्षको गणनाका लागि प्रोटोकल तयार गर्ने काम शुरू भइसकेको छ। उहाँका अनुसार धेरै गैंडा पाइने चितवन राष्ट्रिय निकुञ्जमा आनुवंशिक अर्थात जेनेटिक विधिबाट गणना गर्न प्रोटोकल तयार गर्न लागि हो। यस्तै थोरै संख्यामा गैंडा पाइने बर्दिया शुक्लाफाटा र पर्सा राष्ट्रिय निकुञ्जमा भने प्रत्यक्ष अवलोकनबाट गणना गरिनेछ। आनुवंशिक विधिमा गैंडाको गोबर संकलन गरी प्रयोगशालामा डीएनए परीक्षण गरेर संख्या र लिंग पहिचान गरिन्छ। हरेक गैंडाको गोबरमा जेनेटिक स्ट्रक्चर फरक हुन्छ। गैंडाले सामान्यतया एकै ठाउँमा दिशा गर्ने भएकाले ती ठाउँहरूको पहिचान गरी पटक पटक गोबर संकलन गरिन्छ। सन् 2021 गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा गरी 752 गैंडा फेला परेका थिए। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला। पारस्परिक पार

अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 डीले

भने एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: हजुर
1: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
2: सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने नाराका साथ यही वैशाख 15 गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेकाले सबै बालबालिकाहरूलाई विद्यालयको पहुँचमा पुर्याउन हुन सम्पूर्ण अभिभावक ज्यूहरूलाई अनुरोध गर्दछौ।
3: यस वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्रका विद्यालय जाने उमेर पुगेका सम्पूर्ण बालबालिकालाई अनिवार्य रूपमा विद्यालय भर्ना गर्नुहुन सबैमा अनुरोध गर्दछौ।
2: यदि कसैले कुनै बाल बालिकाको अभिभावकत्व लिई पठन पाठनमा सहयोग गर्न चाहेमा यही भर्ना अभियानमा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
3: वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश
2: विद्यार्थी भर्ना अभियान 2083 भव्यताको साथ सफल पारौ।
1: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन

0: सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने नाराका साथ यही वैशाख 15 गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेकाले सबै बालबालिकाहरूलाई विद्यालयको पहुँचमा पुर्याउन हुन सम्पूर्ण अभिभावक जीवहरूलाई अनुरोध गर्दछौ।
1: यस वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्रका विद्यालय जाने उमेर पुगेका सम्पूर्ण बालबालिकालाई अनिवार्य रूपमा विद्यालय भर्ना गर्नु हुन सबैमा अनुरोध गर्दछौ।
2: यदि कसैले कुनै बाल बालिकाको अभिभावकत्व लिई पठन पाठनमा सहयोग गर्न चाहेमा यही भर्ना अभियानमा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
1: वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
2: विद्यार्थी भर्ना अभियान 2083 भव्यताको साथ सफल पारौ।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: हजुर अब ज्वाइन गर्नुहोस् PS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनान्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग इजी फाइनान्स रु 6,000 को टप भ्यालुएसन अनि 5,000 क्यास ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 जेठ 1 गतेसम्म स्थान न्यू बुलबुले अटो सेल्स जुम्ला रोड सुर्खेत सम्पर्क मोबाइल नम्बर 97-670-56-813 र 97-670-56-814
2: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो

0: नेपाली कांग्रेसको कर्णाली प्रदेश स्तरीय भेला सुर्खेतको वीरेन्द्रनगरमा शुरू, पार्टीलाई जनभावना अनुसार बनाउनु पर्नेमा जोड़।
1: कर्णाली प्रदेश अस्पतालको छुट्टै ओपीडी भवन निर्माण शुरू, 14 महिनाभित्र निर्माण सम्पन्न गरेर भवन हस्तान्तरण गर्ने सम्झौता।
0: अविरल वर्षासँगै आएको बाढ़ी पहिरोले सल्यानमा कृषि तथा पूर्वाधार क्षेत्रमा ठूलो क्षति, ठाउँ ठाउँमा सड़क अवरूद्ध।
1: र आईपीएल क्रिकेटमा पंजाब किङ्स र दिल्ली क्यापिटल्स खेल्दै मुम्बई र लखनऊ प्लेअफबाट बाहिरिए।
0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई, साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा। नेपाली कांग्रेसको कर्णाली प्रदेश स्तरीय दुई दिने भेला सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि शुरू भएको छ। कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेश स्तरीय भेला आजदेखि शुरू भएको हो। भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाली कांग्रेस नयाँ र गतिशील ढंगले अगाडि बढ़ाइने बताउनु भएको छ। विशेष महाधिवेशनपछि जनतासम्म आफ्नो पार्टीका योजना पुर्याउने समय कम भएकाले परिणाम सोचे जस्तो नआएको दावी उहाँले गर्नुभयो। सभापति थापाले विगतमा गरिएका अप्राकृतिक गठबन्धनका कारण आम नागरिकहरू विकल्पको खोजी गर्न थालेको बताउँदै त्यसकै परिणाम अहिलेको निर्वाचन रहेको उल्लेख गर्नुभयो।
2: 20%-40% बीचमा कहिले 25%, कहिले 30%, कहिले 35% फरक अवस्थामा त्यो 40% वरिपरि चाहिँ हामीहरूकोमा एउटा उदार राजनीतिक लिबरल भन्दा पनि मिल्ने, प्रजातान्त्रिक भन्दा पनि मिल्ने त्यो खालको विचार राख्नेहरूको जहिले पनि र ठुलो त्यो रुझान राख्ने मतदाताहरूको समूह हो, जसले गर्दाखेरि हामीले तपाईँ हामी सबैले देखेका छौँ नि वर्षैभरि नेपाली कंग्रेस पार्टीलाई गाली गरेको छ, चोकमा चौतारामा जताततै 4364 दिन गाली गरेको छ।
0: यस्तै सभापति थापाले कर्णाली सरकारको नेतृत्व अबको केही समयपछि कांग्रेसले गर्ने भन्दै कांग्रेसले नेतृत्व गर्ने सरकारका काम जनअपेक्षा अनुसारको हुनुपर्नेमा जोड़ दिनुभयो। भेलामा बोल्दै कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले कर्णालीमा नेपाली कांग्रेसले सन्तोषजनक नतिजा ल्याएको बताउनुभयो। उहाँले आगामी दिनमा पार्टीलाई मजबूत र जनताको नजिक बनाउने गरी जरा अभियान सञ्चालन गरिएको बताउनुभयो। उपसभापति शर्माले अहिलेको सरकार निरंकुशतातर्फ केन्द्रित हुन थालेको भन्दै संविधान भन्दा बाहिर गएर काम गर्ने अधिकार यो सरकारलाई नभएको स्पष्ट पार्नुभयो। भेलालाई महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नुभएको थियो। भेलामा आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने जनाइएको छ। भेलामा कर्णाली प्रदेशबाट पार्टीको केन्द्रीय कार्य समितिमा प्रतिनिधित्व गर्ने सम्पूर्ण केन्द्रीय सदस्य, प्रदेश कार्य समितिका पदाधिकारी, 10 जिल्लाका सभापति, प्रतिनिधि सभा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष उपाध्यक्षहरूको सहभागिता रहेको छ। बदलिदो जनमत र मतदाताको मनोविज्ञानलाई ध्यानमा राख्दै पार्टीको भावी नीतिगत परिमार्जन, संगठन सुदृढीकरण तथा जनताप्रतिको जनप्रतिनिधि र नेतृत्वबीच साझा धारणा निर्माणमा विशेष जोड़ दिइएको छ। त्यसैगरी सुशासन, भौतिक पूर्वाधार विकास, सामाजिक रूपान्तरण, विपद व्यवस्थापन तथा बजेट व्यवस्थापनका प्राथमिकताबारे स्पष्ट कार्ययोजना तय गरिने जनाइएको छ। नागरिक मैत्री बजेट निर्माण, समावेशी विकास र पार्टी तथा जनप्रतिनिधि बीच प्रभावकारी समन्वयका विषयमा समेत गहन छलफल हुने जनाइएको छ। दुई दिने छलफलपछि सुर्खेत घोषणा पत्र जारी गर्दै कर्णाली विकास, समृद्धि र सुशासनबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने तयारी समेत गरिएको छ।
1: कर्णाली प्रदेश अस्पतालको छुट्टै ओपीडी भवन निर्माण शुरू भएको छ। भवन निर्माणका लागि आज अस्पताल परिसरभित्रै शिलान्यास गरिएको छ। कर्णालीका मुख्यमन्त्री आमलाल कणेल, सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको सहभागितामा भवन शिलान्यास गरिएको हो। प्रदेश अस्पतालका सूचना अधिकारी अनिता गेवालीले भवनको लागत अनुमानका शुरूमा 29.98 करोड़ गरिए पनि 16.84 करोड़ रूपियाँमा निर्माण सम्झौता भएको बताउनु भएको छ। ठेकेदार कम्पनीले अबको 14 महिनाभित्र निर्माण सम्पन्न गरेर भवन संरक्षण गर्नुपर्ने सीमा तोकेको उहाँको भनाई छ। अहिले संचालित ओपीडीको संरचना 50 सयको अस्पतालमा आधारित रहेकोमा अहिले 300 सयमा भएको बिरामीको चाप निकै ठूलो भएकाले ठेक्न सक्ने अवस्था नरहेको बताउनु भएको छ। छिटो छरित सेवाका लागि प्रदेश र केन्द्र सरकारको सहलगानीमा छुट्टै नयाँ ओपीडी भवन निर्माण गर्न लागि गेवालीले बताउनु भएको छ।
0: अविरल वर्षासँगै आएको बाढ़ी पहिरोले सल्यानमा कृषि तथा पूर्वाधार क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। करिब 2 घण्टा परेको मुसलधारे वर्षापछि शारदा नदी तथा विभिन्न खहरे खोलामा आएको बाढ़ीले बागचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिकाका विभिन्न योजनामा क्षति पुर्याएको हो। बाढ़ीले बागचौर नगरपालिका 6, 7, 8, 9 र 10 तथा छत्रेश्वरी गाउँपालिका 1 र 2 मा सड़क, खानेपानी, सिंचाई, कुलो, तटबन्ध लगायत दर्जन योजनाहरू क्षति पुर्याएको स्थानीय तहहरूले जनाएका छन्। 2 दर्जन भन्दा बढ़ी सड़क अवरूद्ध भएका छन् भने दर्जनौ खानेपानी योजना र सिंचाई कुलोमा क्षति पुगेको छ। शारदा नदीमा आएको बाढ़ीले 100 रोपनी भन्दा बढ़ी खेतमा पाकेको गहुँ, तरकारी तथा सुन्तला बालीमा क्षति पुर्याएको छ। बाढ़ीले जलिरहेको स्वाब, गहुँ बोकेको ट्राक्टर तथा पानी घट्ट समेत बगाएको स्थानीयले बताएका छन्। बाढ़ी पहिरोका कारण सड़क चिराचिरा पर्नुका साथै कलभर्ट र होम पाइप बग्दा बागचौर नगरपालिकाका विभिन्न सड़कमा यातायात सेवा समेत अवरूद्ध बनेको छ। खानेपानीका मुहान पुरिनुका साथै पाइप र ट्याङ्कीमा क्षति पुगेको स्थानीयले जनाएका छन्।
1: दैलेखको डुंगेश्वर गाउँपालिकामा सञ्चालन गरिएको शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर मार्फत 106 जनाले निशुल्क स्वास्थ्य परीक्षण सेवा प्राप्त गरेका छन्। अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र बनेपा र कर्णाली प्रदेश पुनस्थापन केन्द्रको आयोजना तथा डुंगेश्वर गाउँपालिकाको समन्वयमा शिविर सञ्चालन गरिएको हो। बीएनबी हस्पिटल, सोसेक नेपाल र एभरेस्ट क्लब दैलेखको साझेदारीमा शिविर भएको डुंगेश्वर गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख लक्ष्मण खत्रीले बताउनुभयो। शिविरमा आगोले पोलेर अंग टाँसिएका, खुट्टा लुला वा कमजोर भएका, हड्डी भाँचिएर बाँगिएका, जोर्नी तथा घुँडामा समस्या भएका, ढाड बाङ्गो वा कुप्रो भएका तथा जोर्नी दुख्ने वा सुनिने समस्या भएका व्यक्तिहरूको विस्तृत शाखा परीक्षण स्वास्थ्य परीक्षण गरिएको छ। हड्डी पाकेर लामो समयदेखि पिप आउने, औंला टाँसिएका वा बढ़ी भएका, कृत्रिम हातखुट्टाको आवश्यकता भएका, हड्डीको टिबी रोग लागेका, शरीरका जोर्नी बाँगिएका तथा ओठ तालु फाटेका व्यक्तिहरूको पनि परीक्षण गरिएको छ। शिविरमा नाक, कान तथा घाँटी सम्बन्धी समस्या भएका 27 जनाको परीक्षण गरेको थियो भने मनोसामाजिक समस्या भएका 10 जनालाई काउन्सिलिङ तथा परामर्श सेवा प्रदान गरेको स्वास्थ्य शाखाका प्रमुख खत्रीले बताउनुभयो। कर्णाली प्रदेश पुनस्थापन केन्द्रका होमराज केसीले शिविर मार्फत 8 जना अपाङ्गता भएका व्यक्तिहरूलाई वैशाखी, व्हील चेयर, स्टिक, वाकर, लौरो र एल्बो लगायतका सहायक सामग्री निशुल्क प्रदान गरिएको बताउनुभयो। यस्तै सजना अपाङ्गता भएका बालबालिका तथा नाक, कान, घाँटी सम्बन्धी समस्या भएका 9 जनालाई थप उपचारका लागि तथा पुनस्थापनका लागि सुर्खेत रेफर गरिएको छ। घरदैलोमै विशेषज्ञ सेवा पाएपछि स्थानीय सेवाग्राहीहरू खुसी भएका छन्। डुंगेश्वर गाउँपालिका 3 का पुनम मल्लले आर्थिक अभाव र अनलाइन सेवाको पहुँच नहुँदा उपचारमा समस्या भइरहेको भन्दै गाउँमै सेवा पाउँदा निकै सजिलो भएको पनि बताउनु भएको छ।
0: फेरि खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
1: लामो समयदेखि नाक, कान, घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
0: यही जेठ 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक, कान, घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक, कान, घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
4: नाक कान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
5: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
4: नाक बन्द हुने समस्या,
5: नाकबाट रगत बग्ने,
4: नाकभित्र मासुको गिर्खा पलाएको,
5: घ्राण शक्ति गुम्ने,
4: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
5: कानको संक्रमण,
4: कान सुन्न गाह्रो हुने,
5: कान बज्ने समस्या,
4: चक्कर लाग्ने,
5: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
4: घाँटी दुख्ने,
5: आवाज बन्द हुने,
4: निल्न गाह्रो हुने,
5: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
4: चारवाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
6: सूचना।
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
6: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
6: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
6: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
0: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
6: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
7: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले नेपाली कांग्रेसको कर्णाली प्रदेश स्तरीय भेला सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि शुरू, पार्टीलाई जनभावना अनुसार बनाउनु पर्नेमा जोड़, कर्णाली प्रदेश अस्पतालको छुट्टै ओपीडी भवन निर्माण शुरू, 14 महिनाभित्र निर्माण सम्पन्न गरेर भवन हस्तान्तरण गर्ने सम्झौता लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्र सप्तरीका प्रमुख महेन्द्र कुमार दास विरूद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर भएको छ। अख्तियार दुर्योग अनुसन्धान आयोगले चार्जिङ स्टेशनको ट्रान्सफर्मर राखी विद्युत लाइन जोडान गरिदिने भन्दै सेवा गराईसँग घुस लिएको आरोपमा मुद्दा दायर गरेको हो। आयोगका प्रवक्ता सुरेश नेउपानेले वितरण केन्द्रका प्रमुख दासले चार्जिङ स्टेशन संसारका लागि विद्युत लाइन छाडिदिन बार्गेनिङ गरिरहेको र घुस नदिए लाइन काटिदिने धम्की दिएको जुरी परेको थियो। त्यसै आधारमा अख्तियारको टोलीले उहाँलाई सेवा गराएबाट 1,40,000 रूपियाँ घुस लिइसकेको अवस्थामा रकम सबै नियन्त्रणमा लिएको जनाएको छ। अख्तियारले बिगो बमोजिम जरिवाना र कैद सजायको माग दाबीसहित विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।
0: बाँकेको कोहलपुर नगरपालिकाले कोहलपुर नगर विकास समितिको जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउने कामलाई तीव्रता दिएको छ। कोहलपुर नगरपालिका घारा स्थित नगर विकास समितिको जग्गामा बनाइएका 108 संरचना एकै दिन भत्काइएको हो। नगरपालिकाले यसअघि नगर विकास समितिको कोहलपुर 3 अन्तर्गतको करिब 36 क्षेत्रफल क्रिकेट मैदान आसपासमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा भत्काउन शुरू गरिएको थियो। कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख वीरबहादुर थापाले 2 डोजर प्रयोग गरी 2 दिनमा करिब 150 घरटहरा भत्काइएको बताउनु भएको छ। नगरपालिकाले वैशाख 16 10 दिने अल्टिमेटम दिएर अतिक्रमित क्षेत्र खाली गर्न अनुरोध गरेको थियो। उहाँले नागरिकहरूले आफै सरसामान सार्ने क्रम जारी रहेको भन्दै सामान सारेर खाली गरिएका संरचनाहरूमा मात्र डोजर चलाएको दावी पनि गर्नुभएको छ। नगरपालिकाले विस्थापित हुने नागरिकहरूको लागि अस्थायी बसोबासको निम्ति होल्डिङ सेन्टरको व्यवस्था समेत गरेको छ। हाल 54 परिवारका 208 नागरिक होल्डिङ सेन्टरमा बसेको नगरपालिकाले जनाएको छ।
1: सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले हिमाली जिल्ला हुम्लाका लागि नियमित उडान थप संख्या थप गरेको छ। यात्रु तथा स्थानीयवासीको समस्यालाई सम्बोधन गर्दै एयरलाइन्सले उडान थप गरेको हो। थपेको उडानसँगै अब नेपाल एयरलाइन्सले हप्तामा नेपालगंज सुर्खेत सिमकोट रूटमा 4 उडान भर्ने छिरिङ लामाले बताउनुभयो। यसअघि यो रूटमा हप्तामा 3 उडान हुँदै आएको थियो। हवाई यातायातमा समस्या भोग्दै आएका हुम्लावासीले सेवाग्राहीलाई हुम्लावासीको सेवा मागलाई मध्यनजर गर्दै उडान संख्या बढ़ाइएको उहाँले बताउनु भएको छ। नयाँ तालिका अनुसार सिमकोट सुर्खेत र सिमकोट नेपालगंज रूटमा सोमबार बुधबार र शुक्रबार नियमित उडान हुने बताइएको छ। यससँगै हप्तामा 4 उडान सञ्चालन हुने एयरलाइन्सले जनाएको छ। ज्येष्ठ नागरिक अपाङ्गता भएका नागरिक तथा 12 मुनिका बालबालिका र विद्यार्थीलाई विशेष छूट व्यवस्था गरिएको छ। यता हवाई भाड़ा भने बढ़ाइएको छ। नेपाल एयरलाइन्सले नियमित उडानमा प्रति यात्रु 18,000 रूपियाँ टिकट दर कायम गरेको जनाएको छ।
0: जुम्लाको तिला गाउँपालिका 5 डुंगरी गाउँ अझै पनि आधारभूत पूर्वाधारबाट वञ्चित रहेको छ। एउटै वडाभित्रका चुलाकोट खोली गाउँ र ढिमकोटमा करिब 1 अघि विद्युत सेवा विस्तार भई गाउँ उज्यालो बने पनि डुंगरी गाउँमा भने अहिलेसम्म बिजुली बत्ती बाल्न सकेको छैन। विद्युत पोल गाडिएको लामो समय बितिसक्दा पनि लाइन जडान नहुँदा स्थानीय निराश छन्। विद्युत नहुँदा स्थानीय अझै दियालो र टुकीको भरमा रात कटाउन बाध्य छन्। स्थानीय नरेन्द्र बहादुर शाहीले विद्युत पोल गाडिएपछि छिट्टै उज्यालो आउने आशा भए पनि लामो समयसम्म काम सम्पन्न नहुँदा निराश बढेको बताउनुभयो। अर्का स्थानीय भूपेन्द्र शाहीले पनि डुंगरी गाउँ भौगोलिक रूपमा विकट भएकाले सड़क सञ्जाल समेत पुग्न नसकेको बताउनुभयो। सड़क अभावका कारण स्थानीयले उत्पादन गरेका कृषि उपज बजारसम्म ल्याउन समेत कठिनाई रहेको छ। फापर सिमी गहुँ मकै जौ कोदो चिनो कागुनो र भटमास जस्ता रैथाने बाली उत्पादन हुने भए पनि बजार नपाउँदा उचित मूल्य पाउन नसकेको किसानहरूको गुनासो छ। सड़क नहुँदा खाद्यान्न औषधि तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत समस्या भइरहेको छ। वर्षायाममा बाटो झन जोखिमपूर्ण बन्ने भएकाले बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन समेत कठिन हुने गरेको जनाइएको छ।
1: फेरि खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
8: डिजिटल ठगीबाट बचौं।
9: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
8: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
9: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
10: एसई सक्यो, अब रमाइलो शुरू भयो।
11: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
10: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस।
11: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
10: थप जानकारी का लागि 1498 मा सम्पर्क गर्नुहोस्।
12: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने नाराका साथ यही वैशाख 15 गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेकाले सबै बालबालिकाहरूलाई विद्यालयको पहुँचमा पुर्याउन हुन सम्पूर्ण अभिभावक ज्यूहरूलाई अनुरोध गर्दछौ।
1: यस वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्रका विद्यालय जाने उमेर पुगेका सम्पूर्ण बालबालिकालाई अनिवार्य रूपमा विद्यालय भर्ना गर्नुहुन सबैमा अनुरोध गर्दछौ।
3: यदि कसैले कुनै बाल बालिकाको अभिभावक टोली पठन पाठनमा सहयोग गर्न चाहेमा यही भर्ना अभियानमा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
3: विद्यार्थी भर्ना अभियान 2083 भव्यताको साथ सफल पारौ।
12: कर्मचारी आवश्यकता सम्बन्धी सूचना एस स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध 5 काप्रे पलाञ्चोकमा केही कर्मचारीको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूलाई समयमै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पद संख्या 2 जना, योग्यता सामान्य लेखपढ गर्न जान्ने, मासिक तलब रु 25,000 सँगै बोनसको व्यवस्था, खाने बस्ने र स्वास्थ्य बीमा सँगै पेन्सनको समेत सुविधा भएको,
1: परिवार सहित सम्पर्कमा आउनेलाई विशेष प्राथमिकता दिइनेछ।
12: सम्पर्क स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध 5 काप्रे पलाञ्चोक। मोबाइल नम्बर 98411093909 98411093909।

0: हजुर अब ज्वाइन गर्नुहोस् CS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनान्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डासँग इजी फाइनान्स रु 6,000 को टप भ्यालुएसन अनि 5,000 क्यास ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 देखि जेठ 1 गते सम्म स्थान न्यू बुलबुले ऑटो सेल्स जुम्ला रोड सुर्खेत संपर्क मोबाइल नंबर 97670568 13 97670568 14
2: रेडियो भेरी एफएम
3: अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ. तिनजेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं. अब बाँकी खबर यस वर्षको मनसून जन्ने विपदको जोखिम उच्च रहने भन्दै मनसून अवधिमा 19 लाख भन्दा बढ़ी जनसंख्या प्रभावित हुन सक्ने सरकारले अनुमान गरेको छ. विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजनाको मस्यौदामा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना भए पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण मनसून जन्य विपदको जोखिम उच्च रहने आकलन गरिएको छ. उच्च हिमाली क्षेत्रमा हिमपात विस्फोटको जोखिम समेत बढ़ेको छ. तराई तथा तल्लो भेगमा बाढ़ी पहिरो डुबान भूसै र आकस्मिक बाढ़ीका घटना बढ़न सक्ने सम्भावना औल्याइएको छ. दैनिक तापक्रम वृद्धि र तातो हावाको लहरका कारण विशेष गरी दक्षिण तराई क्षेत्र बढ़ी प्रभावित हुन सक्ने जनाइएको छ. प्रतिवेदनमा मनसून अवधिभर देशभर करिब 4,75,145 घरदूरीका 19,17,731 प्रभावित हुन सक्ने अनुमान गरिएको छ. जोखिममा रहेका जनसंख्या मध्ये 5 वर्ष मुनिका बालबालिका करिब 1,64,000 60 वर्षमाथिका ज्येष्ठ नागरिक 4,15,000 भन्दा बढ़ी तथा अपाङ्गता भएका व्यक्ति करिब 48,000 रहेको उल्लेख गरिएको छ. प्रदेशगत विश्लेषण अनुसार कोशी मधेश लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मनसून जन्य विपदको जोखिम तुलनात्मक रूपमा बढ़ी देखिएको छ.
4: विभागले यस वर्ष कर्णाली प्रदेशका दक्षिणी भूभाग लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र मध्य प्रदेशका पूर्वी भूभाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको जनाएको छ. सुदूरपश्चिम प्रदेशमा अधिकांश भूभाग मध्य प्रदेशका पश्चिमी भूभाग तथा कोशी प्रदेशका मध्य भूभागमा सरदरभन्दा बढ़ी वर्षा हुने सम्भावना 45-55% रहेको विभागले जनाएको छ. कर्णाली र कोशी प्रदेशका उत्तरी भूभागमा भने सरदर वर्षाको सम्भावना 35-45% रहेको छ. बाँकी अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षाको सम्भावना 35-45% रहेको विभागको आकलन छ. अधिकतम तापक्रमतर्फ सुदूरपश्चिम कर्णाली लुम्बिनी गण्डकी बागमती मधेस र कोशी प्रदेशका विभिन्न भूभागमा सरदरभन्दा बढ़ी रहने सम्भावना 55-65% रहेको विभागले जनाएको छ. यस्तै न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढ़ी रहने सम्भावना रहेको विभागले जनाएको छ.
3: भेरी खबरमा अब खेल खबर. इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज पंजाब किंग्स र दिल्ली क्यापिटल्स खेल्दैछन्। बेलुकी 7:45 धर्मशालामा खेल शुरू हुनेछ. 10 खेलमा 13 अंक जोड़ेको पंजाब खेल जित्दै शीर्ष स्थानमा पुग्ने योजनामा छ भने 11 खेलमा 8 अंक जोड़ेको दिल्लीलाई प्लेअफको सम्भावना कायमै राख्न जित्ने पर्ने दबाव छ. यसै गरी रोयल च्यालेन्जर्स बेंगलुरूले मुम्बई इण्डियन्समाथि 2 विकेटको रोमाञ्चक जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ.
4: सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा 17 राष्ट्रपति रनिङ सेल प्रतियोगिता शुरू भएको छ. प्रतियोगितामा जिल्लाभरका झण्डै 875 जना विद्यार्थी खेलाड़ीले विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्ने भएका छन्। भेरीगंगा नगरपालिका बाहेक सुर्खेतका अन्य 8 पालिकाका विद्यार्थी बाहेक विद्यार्थीहरूको प्रतियोगितामा सहभागिता रहेको छ. प्रतियोगितामा भलिबल कराते उसु कबड्डी एथलेटिक्स लगायतका 6 वटा खेल विधा समावेश गरिएको छ. प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेलले खेलकुद मनोरञ्जनको माध्यम मात्र नभई राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण आधार भएको बताउनुभयो. मुख्यमन्त्री कणेलले खेलकुदको अनुशासन परिश्रम र प्रतिस्पर्धाको भावना विकास गर्ने उल्लेख गर्दै विद्यार्थीहरूलाई खेल क्षेत्र मार्फत भविष्य निर्माण गर्न प्रेरित गर्नुभएको छ. उहाँले खेलकुद मार्फत समाजमा एकता भाइचारा र स्वस्थ प्रतिस्पर्धाको भावना विस्तार हुने विश्वास व्यक्त गर्नुभयो. कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेश सरकारले खेलाड़ीहरूको क्षमता अभिवृद्धि र खेल पूर्वाधार विकासमा निरन्तर लगानी गर्ने बताउनुभयो. भएको छ। उहाँले राष्ट्रपति रनैसेलले ग्रामीण क्षेत्रका प्रतिभावान खेलाड़ीलाई राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्ने भनाइ राख्नु भएको छ। समारोहलाई सम्बोधन गर्दै वीरनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले खेलकुद क्षेत्रको विकासले विद्यार्थीको शारीरिक मानसिक तथा बौद्धिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ। उहाँले खेलकुदले विद्यार्थीहरूलाई अनुशासित जिम्मेवारी र आत्मनिर्भर बनाउने भन्दै पढ़ाईसँगै खेलकुदलाई पनि समान महत्व दिन आवश्यक रहेको उल्लेख गर्नुभएको छ। यस्तै राष्ट्रपति रनैसेल प्रतियोगिता विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने महत्वपूर्ण मञ्च भएको बताउँदै आगामी दिनमा खेल पूर्वाधार निर्माण प्रशिक्षण तथा प्रतियोगितालाई अझ व्यवस्थित बनाइने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उद्घाटन समारोह सांस्कृतिक प्रस्तुति मार्च पास्ट तथा खेलाड़ीहरूको आकर्षक प्रदर्शनले उत्साहपूर्ण बनेको थियो। कार्यक्रममा सुर्खेत जिल्लाका आठवटा पालिकाका प्रमुख तथा उपप्रमुख शिक्षक अभिभावक स्थानीय वासी र खेलकुद प्रेमीको पनि सहभागिता रहेको थियो।
3: खेल खबर सँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू
5: फेरि एकपटक।
4: नेपाली कंग्रेसको कर्णाली प्रदेश स्तरीय भेला सुर्खेतको वीरनगरमा शुरू। पार्टीलाई जनभावना अनुसार बनाउनु पर्नेमा जोड़।
3: कर्णाली प्रदेश अस्पतालको छुट्टै ओपीडी भवन निर्माण शुरू। 14 महिनाभित्र निर्माण सम्पन्न गरेर भवन हस्तान्तरण गर्ने सम्झौता।
4: अविरल वर्षासँगै आएको बाढ़ी पहिरोले सल्यानमा कृषि तथा पूर्वाधार विकासमा ठूलो क्षति। ठाउँ ठाउँमा सड़क अवरूद्ध।
3: र आईपीएल क्रिकेटमा पंजाब किंग्स र दिल्ली क्यापिटल्स खेल्दै मुम्बई र लखनऊ प्लेअफको होडबाट बाहिरिए। हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
6: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।
7: Extreme energy drink, time check. अहिले ठीक 7 बजेको छ।
8: Extreme energy drink, taste the difference, feel the energy.

0: हजुर अब ज्वाइन गर्नुहोस् PS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनेन्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टान्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग इजी फाइनेन्स रु 6000 को थप भ्यालुएसन अनि 5000 क्याश ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 देखि जेठ 1 गते सम्म स्टान न्यू बुलबुले अटो सेल्स जुम्ला रोड सुर्खेत सम्पर्क मोबाइल नम्बर 97 670 56 813 र 97 670 56 814
2: भर्ना सम्बन्धी सूचना
3: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक LLB प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
2: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि प्रवेश परीक्षा शुल्क 1700 यी सेवा खल्ती कनेक्ट IPS को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
3: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.fol.edu.np वा www.entrance.fol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.fol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
2: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः LLB प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 0385203007 0385202998

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनाओ सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ
1: के तपाई आकर्षक फोटो फ्रेमिंग र डिजाइन को खोजी में हुनुहुन्छ
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस् हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रो भेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फिलेज रेडियम फिलेज लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ
1: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट
2: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43
3: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायोनेटको साम्बा प्याकसँग जसमा पाइन्छ अल्ट्रा 300 एमबिपिएस सम्मको स्पिड र बासिक सब्सक्रिप्सनमा एक महिना फ्री आज नै सब्सक्राइब गर्नुहोस् भायोनेट साम्बा प्याक स्पिडको अल्टिमेट गोल भायोनेट साम्बा प्याक अल्ट्रा फास्ट अल्ट्रा फन
4: सबैको मन सुने
5: रेडियो भेरी एफएम

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455369984।

जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: me a
1: extreme energy drink.
2: यही जेठ 2 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एचसीआरसी अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं आईभीएफ स्पेशलिस्ट डाक्टर मंजू बीसी शाह आउँदै हुनुहुन्छ। निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ।
3: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका, एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका, बच्चा बसेर पनि खेर जाने समस्या भएका, हर्मोन असन्तुलन, पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा आईभीएफ कोष माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतिहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्, सम्भव छ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13-956।
4: भर्ना खुल्यो।
5: कर्णाली प्रदेशकै सर्वोत्कृष्ट सुर्खेत मोडेल कलेजद्वारा सञ्चालित यस सुर्खेत मोडेल एकाडेमीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा पीजीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने, नर्सरीदेखि युकेजीसम्मका नानी बाबुहरूलाई मन्टेसोरी विधिबाट अध्यापन गराइने, गुणस्तरीय कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको सुविधा भएको, पारिवारिक एवं शान्त वातावरणमा कक्षा सञ्चालन हुने, पर्याप्त खेल मैदान भएको र विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने, अतिरिक्त शैक्षिक क्रियाकलापका साथै शैक्षिक भ्रमण गराइने, दिवा खाजाका लागि विद्यालयभित्र नै गुणस्तरीय चमेना गृह तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको र यातायातको उचित व्यवस्था भएको, साथै यसै वर्षदेखि कोडिङ रोबोटिक्स एआई का कक्षाहरू सञ्चालन हुने र स्मार्ट बोर्डबाट पठन पाठन हुने।
5: सम्पर्क सुर्खेत मोडेल एकाडेमी, वीरेन्द्रनगर 8 प्रकृति चोक खजुरा सुर्खेत, राधाकृष्ण मन्दिरदेखि शिव मन्दिरको बीच बाटोमा।
4: सम्पर्क मोबाइल नम्बर 98-585-51-960, 98-481-20-148 र 98-60-91-76-74।
6: रेडियो भेरी एफएम।

0: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
1: यही जेठ 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: संगे नेपाल पेक्युबार में आवत हुई क्लर्क आज अपन बैंक वित्तीय संस्था चाहे वॉलेट में संपर्क करी मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पेक्युबार में सहजिल से भुगतानी पाए नेपाल पेक्युबार नेपाल के अपने क्यूआर।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। सर्वजी को परिवार सबैले डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
3: रेडियो भेरी एफएम 98.6 / 102.7 मेगाहर्ट्ज।
4: सीआईएन को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम संसदमा पेश। मुलुकलाई डिजिटल हरित र उद्यमशील अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्य। नीति तथा कार्यक्रम कर्मकाण्डी भएको प्रतिपक्षी दलको टिप्पणी।
5: परम्परावादी छ, पुराना राजनीतिक दलहरूले जे चीजलाई अगाडि सारिया थिए त्यो चीजलाई उसले नयाँ भाषामा ढालेको छ।
4: आगामी 10 वर्षमा 30,000 मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य। आगामी आर्थिक वर्षभित्रमा सड़क बालबालिका मुक्त घोषणा गरिने। स्वास्थ्य बीमा

0: सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजनीतिक स्थिरतालाई अवसरका रूपमा उपयोग गर्दै सुशासन आर्थिक सुधार र संरचनात्मक रूपान्तरणलाई केन्द्रमा राखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सरकारले आगामी दशकमा औसत 7% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित नयाँ चरणको आर्थिक सुधार शुरू गर्ने घोषणा गरेको छ। उत्पादन लागत घटाउने, व्यवसाय वातावरण सहज बनाउने र लगानी आकर्षित गर्ने उद्देश्यले नीतिगत तथा कानूनी अवरोध हटाउने पनि उल्लेख गरिएको छ। सबै आर्थिक कारोबारलाई डिजिटल माध्यममा आबद्ध गर्दै नगद रहित र पारदर्शी अर्थतन्त्र निर्माण गर्ने लक्ष्य पनि राखिएको छ। कर प्रणालीलाई उद्यमी मैत्री बनाउँदै स्वैच्छिक कर अनुपालन बढ़ाउने तथा कर विवाद समाधानलाई छिटो र सरल बनाउने योजना पनि नीति तथा कार्यक्रममा अघि सारिएको छ।
1: सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगद रहित पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिनेछ। करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइनेछ। स्वैच्छिक कर अनुपालन, प्रविधि मैत्री, राजस्व प्रशासन र शीघ्र कर विवाद समाधान प्रणाली मार्फत राजस्व प्रणालीलाई उद्यम मैत्री बनाइनेछ।
0: सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगका रूपमा विकास गर्ने नीति यसपटकको प्रमुख आकर्षक बनेको छ। डेटा सेन्टर, डिजिटल पार्क र क्लाउड सेवाको विकास मार्फत नेपाललाई टेक हबका रूपमा पनि अगाडि बढ़ाउने लक्ष्य लिएको छ। ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको आधारका रूपमा स्थापित गर्दै आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पनि अघि सारिएको छ। ग्रीन हाइड्रोजन, हरित अमोनिया तथा ऊर्जा आधारित उद्योग प्रवर्धन गर्ने योजना पनि समेटिएको छ। बहुद्देश्य जलस्रोत आयोजना मार्फत सिंचाई, ऊर्जा र पर्यटनलाई एकीकृत रूपमा विकास गर्ने नीति लिएको छ। सरकारले आगामी आर्थिक वर्षभित्र सड़क बालबालिका मुक्त नेपाल घोषणा गर्ने जनाएको छ। संसदमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले तीनवटै तहका सरकारको बजेट प्रणालीमा बालबालिका उत्तरदायी बजेट कोड लागू गरिने बताउनुभयो। असहाय, अशक्त तथा जोखिममा परेका नागरिकको समुदायमै संरक्षण तथा पुनस्थापना सेवाको व्यवस्था गरिने नीति तथा कार्यक्रममा भनिएको छ। अपाङ्गता भएका व्यक्तिलाई उद्यमशीलता र रोजगारमूलक सिप प्रदान गरी आत्मनिर्भर बनाउने र सार्वजनिक संरचनालाई पूर्ण रूपमा अपाङ्ग मैत्री बनाइने लक्ष्य लिएको छ। सरकारले सबै प्रकारका लैंगिक हिंसामा शून्य सहनशीलता अपनाउँदै मानव बेचबिखन मुक्त समाज निर्माण गर्ने लक्ष्य लिएको छ। तर यो नीति विगतका अभ्यासभन्दा फरक नरहेको अधिकार कर्मीहरू बताउँछन्। सीआईएनसँग कुराकानी गर्दै एकजना अधिकार कर्मी रिता शाह,
2: मलाई चाहिँ कस्तो लाग्छ भने यो केही कुरा त पहिलाकै निरन्तरता हो र केही सकारात्मक कुरा छ, तर यो भन्दा पनि अझ राम्रो गर्न सकिन्थ्यो। अब यो महिला हिंसा सम्बन्धी शून्य सहनशीलता पहिला पनि आएको हो, तर महिला हिंसा त दिनदिनै बढ़ी नै रहेछ, खास गरेर घरेलु हिंसा अनि साइबर क्राइमको कुरा गर्दाखेरि त्यो त एकदमै धेरै छ। घरेलु हिंसाको कुरा हेर्दाखेरि 16,000 भन्दा बढी छ, होइन, साइबर क्राइमको 20-21,000 भन्दा बढी छ। दोस्रो कुरा चाहिँ एकदमै धेरै बाल विवाह र दाइजो प्रथाको ठूलो समस्या छ, खास गरेर कर्णाली प्रदेश, मध्य प्रदेशमा। त्यो कुराहरू चाहिँ अहिलेको नीति तथा कार्यक्रममा अटाउन सकेको छैन।
0: स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। रोग निगरानी र नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल, गुणस्तर बढ़ाउन राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण, महामारी नियन्त्रण क्षमता सुदृढ़ गर्न संघीय तहमा राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गरिने पनि नीतिमा उल्लेख छ। सरकारले सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनैतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधन गर्ने घोषणा पनि गरेको छ। सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले सबैको साझा पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिने उल्लेख गर्नुभयो। सरकारले वन डढेलो नियन्त्रणका लागि वन डढेलो उच्च सतर्कता केन्द्र स्थापना गर्ने बताएको छ। नीति तथा कार्यक्रममा निरन्तर निगरानी तथा अग्नि नियन्त्रण क्षमता अभिवृद्धि गर्ने लक्ष्य समावेश गरिएको छ। सरकारले ड्रोन, सैटेलाइट लगायतका आधुनिक प्रविधि मार्फत डढेलो, वन अतिक्रमण तथा अवैध क्रियाकलापको वास्तविक समय निगरानी गर्ने तयारी गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे विश्लेषण सहितको थप सामग्री केही बेरमा सुन्न सक्नुहुनेछ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा सार्वजनिक गरिएको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै कर्मकाण्डी भएको आरोप लगाएको छ। कांग्रेसका नेता तथा सांसद अर्जुन नरसिंह केसीले सरकारको दस्तावेज पुरानै शैलीको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभयो। नेकपा एमाले पनि नीति तथा कार्यक्रमलाई परम्परागत शैलीकै भएको टिप्पणी गरेको छ। आज नीति तथा कार्यक्रम प्रस्तुत भएपछि पत्रकारसँग कुराकानी गर्दै एमाले नेता गुरु बराल
3: प्रारम्भिक प्रतिक्रिया भनेको यो नितान्त परम्परावादी छ। पुराना राजनीतिक दलहरूले जे चिजलाई अगाडि सारिया थिए त्यो चिजलाई उसले नयाँ भाषामा ढालेको छ। नयाँ त्यसबाट दिशा निर्देश पाउने खालका नवीनताहरू देखिँदैन।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले पनि नीति तथा कार्यक्रम पुरानै शैली भएको टिप्पणी गर्नुभयो। सरकारले ल्याएका आठवटै अध्यादेश राष्ट्रिय सभामा पनि प्रस्तुत गरिएको छ। राष्ट्रिय सभाको दोस्रो बैठकमा अध्यादेश पेश भएका हुन्। पहिलो बैठकमा दलीय आधारमा बोल्ने क्रम भएको थियो भने दोस्रो बैठकमा अध्यादेश पेश गर्ने कार्यतालिका थियो। यसअघि सरकारले ल्याएका आठवटै अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकको प्रतिनिधि सभामा पनि पेश भएको थियो। यसैबीच प्रतिनिधि सभाको बैठक भोलि दिउँसो 1 बजे फेरि बस्ने गरी आजलाई स्थगित भएको छ। निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध दायर रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। आदेशसँगै हालका लागि ट्रेड युनियनको अवस्था यथावत राख्न निर्देशन दिइएको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयाल रहेको संवैधानिक इजलासले तत्काल कार्यान्वयनमा रोक्न आदेश दिएको हो। अदालतले अध्यादेशको दफा 10 कार्यान्वयन नगर्न नगराउन भन्दै कारण देखाओ आदेश समेत जारी गरेको छ। आगामी सुनवाईका लागि जेठ 6 गते दुवै पक्षलाई उपस्थित हुन भनिएको छ, तर यस विषयमा इजलासभित्रै मत विभाजन देखिएको छ। न्यायाधीशद्वय विनोद शर्मा र सारंगा सुविदीले अल्पकालीन अन्तरिम आदेश जारी गर्ने विषयमा असहमति जनाउँदै फरक मत राख्नु भएको हो। उहाँहरूले आदेशको ऐन सरह मान्ने हुने र संसदमा पेश भई पारित हुने नहुने प्रक्रिया अझै बाँकी रहेको सन्दर्भमा तत्कालै एकपक्षीय सुनवाईबाट अन्तरिम आदेश दिन आवश्यक नदेखिएको तर्क गर्नुभएको हो। यस वर्षको मनसून अवधिमा नेपालभरि करिब 19 लाख भन्दा बढ़ी नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 मस्यौदाले करिब 4,57,000 घरधुरीका झण्डे 19,97,000 नागरिक प्रत्यक्ष प्रभावित हुन सक्ने औल्याएको हो। सीआईएनसँग कुराकानी गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महत
4: विकास सम्बद्ध सबै निकायहरूको जिम्मेवारीहरू मनसूनको अवधिमा चाहिँ के कस्तो जिम्मेवारी वहन गर्ने भन्ने विषय नै छ सबैभन्दा ठूलो कुरो भने। अर्को कुरो चाहिँ अब डीएचएमले यो वर्षको मनसून फोरकास्ट गरिसकेपछि चाहिँ के कति कुन कुन क्षेत्रहरू बढी प्रभावित हुने छन् कति लाभ कति चाहिँ प्रभावित हुन्छन् जनसङ्ख्याहरू भन्ने विषयहरू पनि त्यत्तिकै भयो भने अब मुख्य रूपमा चाहिँ मेन लिडहरू जस्तो विपदसँग सम्बन्धित लाइन मिनिस्ट्रीहरूले के गर्ने अनि को लिडहरू त्यसमा क्लस्टरहरू जुन छ तिनीहरूले चाहिँ ककरले के गर्ने विषयहरू छ।
0: यसैबीच कसरी मनसूनको विपदको बेलामा बचाउन सकिन्छ नागरिकलाई भन्ने विषयमा पनि सरोकारवाला निकायको बीचमा छलफल भएको छ। प्राधिकरणले पूर्व सूचना प्रणालीलाई सुदृढ बनाउन सुरक्षित स्थानहरूको पहिचान गर्न राहत सामग्री तयारी अवस्थामा राख्न र उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन पनि दिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रण कार्यालयमा बसेको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो। एसईई परीक्षा गत चैत 19 देखि 29 गतेसम्म सञ्चालन भएको थियो। यसपटक परीक्षा केन्द्रमा नै उत्तर पुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागि हो। यस वर्ष एसईई परीक्षामा 5,12,421 जना विद्यार्थीले फारम भरेका थिए। नियमिततर्फ 4,41,566 जनाले र ग्रेड वृद्धितर्फ 70,855 जनाले परीक्षाका लागि फारम भरेका थिए। साझा खबरमा एउटा खेल खबर। नेपाल एक क्रिकेट टोलीले अमेरिकामाथि रोमाञ्चक जीत निकाल्दै एक दिवसीय अभ्यास श्रृंखलामा क्लीन स्वीप गरेको छ। मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल एक क्रिकेट टोलीले अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीलाई 7 रनले हराउँदै लगातार प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएको हो। यो जीतसँगै नेपाल एले स्कटल्याण्ड र अमेरिका विरूद्धका सबै खेल जित्दै श्रृंखला क्लीन स्वीप गरेको हो।
5: नील प्रकाश सहन्दी। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषिका नयाँ कुरा
6: एउटा चाहिँ किसानको एउटा महत्वपूर्ण के भन्छ जोखिम चाहिँ उचित मूल्य नपाउने हो, त्यसमा चाहिँ उनीहरूले यो पटक अलिक ध्यान दिएको देखिन्छ।
5: कृषिमा फेरिएका योजना के छन्? रिपोर्ट सँगै रोजगारी र शिक्षामा सरकारले बनाएका योजना र कार्यान्वयनका लागि अवसर तथा चुनौतीका बारेमा विशेष सामग्री पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
9: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
10: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
8: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
11: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
9: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
11: हो नि, यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
9: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
12: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
13: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
12: एकीकृत पर्वतीय विकास केन्द्र इस्टिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक तथा उद्यमशील पेशाको रूपमा स्थापित गर्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। अघिल्ला वर्षहरूको तुलनामा यसपटक कृषि क्षेत्रलाई केवल उत्पादनमा सीमित नराखी प्रविधि, बजार र उद्यमसँग जोड्ने स्पष्ट रणनीति अघि सारेको हो।
15: सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको मुख्य विशेषता हो कृषिमा प्याकेज आधारित उत्पादन प्रणाली। अब किसानले केवल बाली लगाउने मात्र होइन, बिउदेखि बजारसम्मको सम्पूर्ण प्रक्रियामा सहजीकरण पाउने नीति अघि सारिएको छ। उत्पादन, भण्डारण, प्रशोधन र बिक्री सबै चरणलाई एउटै ढाँचामा समेट्ने सरकारको तयारी छ।
1: ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक र उद्यमशील व्यवसायको रूपमा स्थापित गर्न बहुपक्षीय लगानी प्रवर्धन गरिनेछ।
15: विशेष गरी प्रमुख बालीको न्यूनतम समर्थन मूल्य बाली लगाउनु अघि नै तोकिने र त्यसको भुक्तानी सिधै किसानको बैंक खातामा जाने व्यवस्था नयाँ र व्यवहारिक कदमका रूपमा हेरिएको छ।
1: एग्री टेक मार्फत कृषि आधुनिकीकरणलाई तीव्रता दिइनेछ।
15: सरकारले निजी क्षेत्र र सहकारीलाई समेत कृषि खरिद प्रक्रियामा सहभागी गराउने नीति ल्याएको छ। यसले किसानलाई बजारको अनिश्चितताबाट केही हदसम्म जोगाउने अपेक्षा गरिएको छ। त्यसै गरी किसानको पहिचान, क्रेडिट कार्ड र सहुलियतपूर्ण ऋण प्रणाली मार्फत कृषिलाई औपचारिक अर्थतन्त्रमा ल्याउने नीति लिइएको छ।
1: किसान सूचीकरण, परिचालन परिचय पत्र र क्रेडिट कार्ड मार्फत सहुलियतपूर्ण वित्त र प्रविधिमा पहुँच विस्तार गरिनेछ। करार खेती, सहकारी खेती र कृषि वन प्रणालीलाई प्रोत्साहन गरिनेछ।
15: सरकारले जोखिम व्यवस्थापनतर्फ पनि ध्यान दिएको छ। बाली तथा पशुधन बीमालाई डिजिटल प्रणालीमा आबद्ध गर्दै प्रिमियम अनुदान र दावी प्रक्रियालाई सरल बनाउने योजना अघि सारेको छ। साथै पशुपन्छी रोग नियन्त्रणका लागि अभियानमुखी खोप कार्यक्रम सञ्चालन गरिनेछ।
1: साना किसानका लागि बाली तथा पशुधन बीमाको दायरा विस्तार गरी बीमा लेख जारी प्रीमियम अनुदान भुक्तानी र दाबी प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरिनेछ।
15: सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई परम्परागत ढाँचाबाट बाहिर निकालेर प्रविधि मैत्री, बजारमुखी र उद्यमशील बनाउने स्पष्ट संकेत गरेको कृषि विज्ञहरूको दावी छ। तर चुनौती भनेको यी योजनाको प्रभावकारी कार्यान्वयन नै हुने कृषि अर्थविज्ञ कृष्ण पौडेल बताउनुहुन्छ।
6: मुख्य गरी दुईटा कुरामा मेरो एकदमै यो सकारात्मक हिसाबले हेरेछु। होइन, अब एउटा कुरा चाहिँ किसानको उपजको मूल्यको कुरा, चाहे त्यो समर्थन मूल्यको कुरा, चाहे उनीहरूले सिधै पैसा पाउने कुरा, एउटा चाहिँ किसानको एउटा महत्वपूर्ण जोखिम चाहिँ उचित मूल्य नपाउने हो, त्यसमा चाहिँ उनीहरूले यो पटक अलि ध्यान दिएको देखिन्छ। दोस्रो कुरा चाहिँ यो माटो जोगाउने कुरा गरेछ, अब त्यो वास्तवमा निकै महत्वपूर्ण कुरा हो भन्ने लाग्छ। किनभने अहिले रसायन विषादीले होइन अब सबै हिसाबले मृत प्राय भइसकेको माटो जोगाउने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ भन्ने लाग्छ।
15: तर कतिपयले भने सरकारले आशातीत कृषि नीति ल्याउन नसकेको समेत प्रतिक्रिया दिएका छन्। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब नेपाली युवाले विदेशी रोजगारदाताका लागि स्वदेशबाट काम गर्न सक्ने
16: कार्यक्रममा कार्यान्वयन गर्ने पक्षमा धेरै भिन्नता पनि छैन। केही केही कुराहरू चाहिँ अलिक कार्यविधिको हिसाबले गर्ने हिसाबले भनिएको छ, र अझै कतिपय कुराहरू त हिजो पनि भनि नै राखेका कुराहरू कार्यान्वयन नगएका कुराहरू।
5: वैदेशिक रोजगारबाट फर्केका युवाको अनुभवलाई सी पासपोर्ट मार्फत अभिलेखमा राखिने रिपोर्टसँगै नीति तथा कार्यक्रममा अर्थविदको बुझाइ र विश्लेषण सहितको कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-5523।
19: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अहिलेको सरकारसँग युवाको अपेक्षा भनेकै सुशासन र रोजगारी सिर्जना हो। युवाको आशाको केन्द्र बनेका बालेन शाह नेतृत्वको सरकारले रोजगारी, शिक्षा र युवालाई केन्द्रित गरेर कस्तो नीति लिएको छ?
20: रोजगारी, शिक्षा र युवालाई केन्द्रमा राख्दै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत श्रम बजारमै परिवर्तन ल्याउने दावी गरेको छ। अघिल्ला वर्षहरूको तुलनामा यसपटक रोजगारीको स्वरूप, शिक्षा प्रणाली र श्रमिक अधिकारलाई एकीकृत रूपमा सुधार गर्ने स्पष्ट खाका प्रस्तुत गरिएको छ।
1: नयाँ राष्ट्रिय रोजगारी नीति तर्जुमा गरी सिप, शिक्षा, श्रम बजार सूचना, सामाजिक सुरक्षा र रोजगार सेवा प्रणालीलाई एकीकृत गरिनेछ।
20: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रमको सबैभन्दा चर्चित पक्ष हो रिमोट वर्क नीति, जस अनुसार अब नेपाली युवा विदेश नगई नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सक्ने कानूनी व्यवस्था गरिनेछ। वैदेशिक रोजगारीबाट फर्किएका युवाको सिपलाई सिप पासपोर्ट मार्फत डिजिटल रूपमा अभिलेखीकरण गर्ने योजना ल्याइएको छ। शिक्षा र रोजगारी बीचको दूरी घटाउन कमाउँदै सिक्दै अवधारणामा आधारित राष्ट्रिय अप्रेन्टिसिप कार्यक्रम सञ्चालन गरिनेछ। आर्थिक वर्ष 2083-84 2092-93 रोजगार प्रबन्धन दशक घोषणा गरिएको छ।
1: वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्न आर्थिक वर्ष 83-84 2092-93 रोजगार प्रवर्धन दशक घोषणा गरी कार्यक्रम सञ्चालन गरिनेछ।
20: यसपटकको शिक्षा नीति भने डिजिटल र प्रविधि मैत्री सुधारतर्फ केन्द्रित देखिएको छ। देशभरका 10,000 सामुदायिक विद्यालयमा उच्च स्तरको इन्टरनेट, डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाई प्रणाली विस्तार गर्ने योजना अघि सारिएको छ।
1: 10,000 सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट, डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाई प्रणाली विस्तार गरिनेछ।
20: शिक्षालाई रोजगारीसँग जोड्ने लक्ष्यसहित पाठ्यक्रम सुधार, विश्वविद्यालय पुनर्संरचना र सिपमूलक शिक्षामा जोड़ दिइएको छ। समावेशी शिक्षामा पनि यसपटक विशेष ध्यान दिइएको छ। अटिजम तथा मस्तिष्क पक्षघात भएका बालबालिकाका लागि विशेष सेवा, प्रविधि र तालिम प्राप्त शिक्षकको व्यवस्था गरिनेछ। त्यसै गरी छात्रवृत्ति लगायतका सबै भुक्तानी अब डिजिटल प्रणाली मार्फत सिधै बैंक खातामा पठाइनेछ, जसले पारदर्शिता बढ़ाउने अपेक्षा गरिएको छ।
1: सबै छात्रवृत्ति कार्यक्रमलाई योग्यतामा आधारित र डिजिटल प्रणाली मार्फत सिधै ब्याङ्क खातामा भुक्तानी हुने व्यवस्था मिलाइनेछ।
20: युवालाई विकासमा जोड्न राष्ट्रिय स्वयंसेवक कार्यक्रम सञ्चालन गरिनेछ। डिजिटल साक्षरता, नव प्रबन्धन र समुदाय सेवामा युवाको सहभागिता बढ़ाइने लक्ष्य राखिएको छ। खेलकुदलाई पनि अर्थतन्त्रसँग जोड्दै व्यवसायीकरण र खेलाड़ीको सामाजिक सुरक्षामा ध्यान दिने नीति अवलम्बन गरिने भएको छ। सन्तोष गन्धर्व, सीआईएन, काठमाडौँ।
5: नीति तथा कार्यक्रममा रोजगारी र आर्थिक समृद्धिको विषयलाई कसरी लिन सकिन्छ, हामीले वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारीलाई सोधेका छौं।
16: यी विषयहरू सैद्धान्तिक हिसाबले हेर्दाखेरि राम्रो कुराहरू हुन्, तर के छ भन्दा यो नीति तथा कार्यक्रम हो, राष्ट्रपतिबाट पढिएको संयुक्त उसलाई संसदलाई मा पढिएको यो चाहिँ के हो भने नेपाल सरकार नीति कार्यक्रम हो। नीतिका कुराहरू चाहिँ यहाँ आए, तर कार्यक्रमलाई चाहिँ अलि स्पष्ट ढंगले कार्यक्रमहरू आउनु पर्थ्यो, कार्यक्रम चाहिँ नि आउन सकेनन्।
20: जस्तो अहिले यो भन्दै गर्दाखेरि जसरी सरकारले आगामी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गर्दाखेरि हिजो भन्दा आजका नीति तथा कार्यक्रममा के त्यस्तो भिन्नताहरू पाउनुभयो?
16: अब नीति कार्यक्रममा कार्यान्वयन गर्ने पक्षमा धेरै भिन्नता पनि छैनन्, केही केही कुराहरू चाहिँ अलिक कार्यविधिको हिसाबले गर्ने हिसाबले भनिया छ, र अझै कतिपय कुराहरू त हिजो पनि भनि नै राखेका कुराहरू कार्यान्वयन नगएका कुराहरू भनिएको तर कार्यान्वयनमा नगएको कुराहरू चाहिँ आएको छ। त्यस कारणले गर्दा असाध्यै हिजोभन्दा धेरै पृथक नीति तथा कार्यक्रम आयो भनेर भन्ने अवस्था छैन।
20: नीति तथा कार्यक्रममा रोजगारको अवसरका कुरालाई त्यति धेरै देखाउन खोजिएको छैन कि यो पछि बजेटमा आउँदाखेरि फरक भएर आउँछ या त यो विषयलाई कसरी लिन सकिन्छ?
16: यस्तो छ, मूल कुरा बहुत राम्रो प्रश्न गर्नुभयो तपाईँले। यो नीति तथा कार्यक्रमले अब मुख्य कुरा त कार्यक्रमले बजेट पनि माग्छ। नीति तथा कार्यक्रममा दुईटा कुरा हुन्छ, एउटा बजेट परिवर्तनको लागि सुधारको लागि एउटा बजेट नचाहिने फन्डिङ नगर्नुपर्ने कुराहरू जस्तो एउटा निर्णय गरिदियो अथवा कानूनमा सुधार गरिदियो कार्यविधिमा सुधार गरिदिएर हुने कुराहरू छन्, ती कुराहरू चाहिँ स्वागत योग्य छन्। तर अब त्योभन्दा बाहेकका कुराहरू चाहिँ कतिपय फेरि बजेटको आवश्यकता पर्छ र सरकारसित स्रोत र साधनको अत्यन्त चाप छ, त्यस कारणले हिजो भएका अत्यावश्यक कार्यक्रमहरूलाई छोड्न पनि सक्दैन, अनिवार्य दायित्व भुक्तानी गर्ने ठूलो रकम छ। अब अहिले नै बजेटमा 1 खर्ब रुपियाँ जम्मा पुँजीगत खर्च भएछ, 11 खर्ब हुँदा 1 खर्ब पुँजीगत खर्च भएपछि त भनेको 9.5% जति मात्रै पुँजीगत खर्च भएको छ। हाम्रो समाव्याज भुक्तानी गर्ने नै फेरि ऋण लिएर पठाएका छौँ। त्यस कारणले गर्दा एउटा त्यो कुरा चाहिँ भोलि कार्यक्रममा बजेट आउँदा कसरी आउँछ, कत्रो बजेट आउँछ भन् त्यसपछि भन्न सकिएला। अहिले चाहिँ 3 लाख जति रोजगारी सिर्जना गर्ने भन्नुभयो, त्यो चाहिँ त्यस्तो देखिया छैन।
5: सरकारले आगामी आर्थिक वर्षमा मुलुकलाई डिजिटल, हरित र उद्यमशील अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ। ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको आधारका रूपमा स्थापित गर्दै आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। सरकारले आगामी आर्थिक वर्षभित्र सड़क बालबालिका मुक्त नेपाल घोषणा गर्ने भएको छ। स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा सार्वजनिक गरेको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै कर्मकाण्डी भएको आरोप लगाएको छ। सरकारले ल्याएका 8 अध्यादेश राष्ट्रिय सभामा पनि प्रस्तुत गरिएको छ। निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध दायर रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। यस वर्षको मनसून अवधिमा नेपालभर करिब 19 लाख भन्दा बढ़ी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा आजै सार्वजनिक गर्दैछ र नेपाल ए क्रिकेट टोलीले अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै एक दिवसीय अभ्यास श्रृंखलामा क्लीन स्वीप गरेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि वैशाख 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना एस स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध पाँच काप्री पलाञ्चोकमा केही कर्मचारीको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूलाई समयमै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पद संख्या दुई जना, योग्यता सामान्य लेखपढ गर्न जान्ने, मासिक तलब रु 25,000 सँगै बोनसको व्यवस्था, खाने बस्ने र स्वास्थ्य बीमा सँगै पेन्सनको समेत सुविधा भएको,
1: परिवार सहित सम्पर्कमा आउनेलाई विशेष प्राथमिकता दिइनेछ।
0: सम्पर्क स्मार्ट कृषि तथा पशु पक्षी फर्म नवबुद्ध पाँच काप्री पलाञ्चोक, मोबाइल नम्बर 9841100993 9 98411 093909।

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज
1: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 8 बजे को छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: फलफुल अनि ताजा तरकारीको लागि सम्झिनै पर्ने नाम
4: उही बाबु एन साई तरकारी तथा फलफुल थोक पसल
5: हामी कहाँ फलफुल ताजा तरकारी होलसेल मूल्यमा पाइनुका साथै विवाह पार्टी पिकनिकको लागि पनि होम डेलिभरीको सेवा पनि उपलब्ध छ
4: सम्पर्क बाबु एन साई तरकारी तथा फलफुल थोक पसल वीरेन्द्रनगर छ कृषि बजार सुर्खेत सम्पर्क फोन नम्बर 083-521-233 मोबाइल 98-585-0062 र 98-681-0994
6: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठागुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ
6: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
7: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-521-148 र 520-702

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउने कोसिसमा के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 देखि 43,200 सम्म कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन नोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि। फेरि उहाँ गरे के हो कसो?
1: ल टिपिराग, फोन नम्बर 9820293948 9820293948।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनाक, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
5: रेडियो भेरी एफएम,
3: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना एस स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध पाँच काप्रे पलाञ्चोकमा केही कर्मचारीको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूलाई समयमै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पद संख्या दुई जना, योग्यता सामान्य लेखपढ गर्न जान्ने, मासिक तलब रु 25,000 सँगै बोनसको व्यवस्था, खाने बस्ने र स्वास्थ्य बिमा सँगै पेन्सनको समेत सुविधा भएको,
1: परिवार सहित सम्पर्कमा आउनेलाई विशेष प्राथमिकता दिइनेछ।
0: सम्पर्क स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध पाँच काप्रे पलाञ्चोक, मोबाइल नम्बर 9841100390 9841100909।

0: हजुर अब ज्वाइन गर्नुहोस् PS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनान्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टान्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग इजी फाइनान्स रु 6000 को थप भ्यालुएसन अनि 5000 क्याश ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 देखि जेठ 1 गते सम्म स्थान न्यू बुलबुले ऑटो सेल

0: जुम्ला रोड सुर्खेत। सम्पर्क मोबाइल नम्बर 97670056813 र 97670056814।
1: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
2: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना एस स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध पाँच काप्रे पलाञ्चोकमा केही कर्मचारीको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूलाई समयमै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पद संख्या दुई जना, योग्यता सामान्य लेखपढ गर्न जान्ने, मासिक तलब रु 25,000 सँगै बोनसको व्यवस्था, खाने बस्ने र स्वास्थ्य बीमा सँगै पेन्सनको समेत सुविधा भएको,
1: परिवार सहित सम्पर्कमा आउनेलाई विशेष प्राथमिकता दिइनेछ।
0: सम्पर्क स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध पाँच काप्रे पलाञ्चोक, मोबाइल नम्बर 98411093909।
2: भर्ना सम्बन्धी सूचना
3: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
2: भर्ना कार्यक्रमहरू, आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
3: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.fol.edu.np वा www.entrance.fol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.fol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
2: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।
4: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
1: खुसीको खबर,
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुसीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारबाहिनी रोड नेपालगंज बाँके, सम्पर्क मोबाइल नम्बर 98455-36984।

0: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
1: यही जेठ 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइड समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू: कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।

0: पे क्यू आर संगे।
1: नेपाल पे क्यू आर में आवत हुई क्लॉक आज अपन बैंक वित्तीय संस्था चाहे वॉलेट में संपर्क करी। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यू आर में सहजिल से भुगतानी पाए। नेपाल पे क्यू आर नेपाल के अपने क्यू आर।
2: भर्ना खुल्यो। कर्णाली प्रदेश के सर्वोत्कृष्ट सुर्खेत मोडेल कलेज द्वारा संचालित यस सुर्खेत मोडेल एकेडेमीमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा पीजी देखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक शिक्षिका द्वारा अध्यापन गराइने, नर्सरीदेखि युकेजी सम्मका नानी बाबुहरूलाई मन्टेसोरी विधिबाट अध्यापन गराइने, गुणस्तरीय कम्प्युटर ल्याब विज्ञान प्रयोगशाला तथा पुस्तकालयको सुविधा भएको, पारिवारिक एवं शान्त वातावरणमा कक्षा सञ्चालन हुने, पर्याप्त खेल मैदान भएको र विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने, अतिरिक्त शैक्षिक क्रियाकलापका साथै शैक्षिक भ्रमण गराइने, दिवा खाजाका लागि विद्यालयभित्र नै गुणस्तरीय चमेना गृह तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको र यातायातको उचित व्यवस्था भएको, साथै यसै वर्षदेखि कोडिङ रोबोटिक्स एआई का कक्षाहरू सञ्चालन हुने र स्मार्ट बोर्डबाट पठन पाठन हुने।
2: सम्पर्क सुर्खेत मोडेल एकेडेमी, वीरेन्द्रनगर 8 प्रकृति चोक खजुरा सुर्खेत, राधाकृष्ण मन्दिरदेखि शिव मन्दिरको बीच बाटोमा।
3: सम्पर्क मोबाइल नम्बर 9585151960, 9841820148 र 9860916674।
4: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
1: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तरपट्टि। सम्पर्क मोबाइल नम्बर 9745 र 9145-84-031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रेडियो भेरी एफएम।
6: सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउने छ।
7: विपक्षी दललाई कस्तो लाग्यो सरकारको कार्यक्रम?
8: समग्रमा त योभन्दा अगाडिको सरकारले ल्याएका कार्यक्रम जस्तो थिए, त्यो खालको नै छ, तर धेरै महत्वाकांक्षी जस्तो देखियो।
7: कर्मचारी ट्रेड युनियन एवं विद्यार्थी संगठन हटाउने विरूद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश अनि युद्ध अन्त्यबारे आफ्नो प्रस्ताव जिम्मेवारपूर्ण भएको तेहरानको भनाई। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
9: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। इरानको विदेश मन्त्रालयले द्वन्द्व अन्त्य तथा होर्मुज जलमार्ग खुला गराउने विषयमा तेहरानले पठाएका प्रस्तावहरूको प्रतिरक्षा गरेको छ। मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले इरानका प्रस्तावहरू जिम्मेवार र उद्धार रहेका बताएका छन्। बरु वाशिङटनले अनुपयुक्त मागहरू अगाडि सारेको तेहरानको आरोप छ। यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रस्तावको जवाफमा इरानले पठाएका प्रस्तावहरू पूर्णत अस्वीकार्य रहेको प्रतिक्रिया दिएका थिए। त्यसपछि इरानले दिएको जवाफमा उसको विदेश मन्त्रालयले विदेशमा रोका गरिएका सम्पत्तिहरू फुकुवा गर्नुपर्ने लगायतका विषय इरानको वैध अधिकार भएको उल्लेख छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता बागेईले भने, यस क्षेत्रमा युद्ध अन्त्य गर्ने माग, इरानी जहाज विरूद्ध समुद्री डकैती रोक्ने माग र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने माग के अचाकली हो? यो के हो भन्ने जिम्मा तपाईँ र तपाईँका जनतालाई म छोड्छु। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेई। इरानी प्रस्ताव नमान्ने ट्रम्पको अभिव्यक्तिसँगै तेलको मूल्यमा फेरि वृद्धि भएको छ। ब्रिटिश प्रधानमन्त्री सर कियर स्टार्मरले गत साताको चुनावी नतिजालाई लिएर नेतृत्व सम्बन्धी आउने जुनसुकै चुनौतीको आफूले सामना गर्ने बताएका छन्। उनले देशलाई अस्त व्यस्ततामा धकेल्न नदिने उल्लेख गरे। खसखदो जीवनस्तर र शहरी केन्द्रहरूको अवस्थालाई लिएर मतदातामा असन्तोष देखिएको कुरा आफूले पनि बुझेको प्रधानमन्त्री स्टार्मरले बताए। तर हाम्रा राजनीतिक संवाददाताका अनुसार चुनौती र विनयशीलताको सम्मिश्रण पाइएको प्रधानमन्त्रीको भाषणले पार्टीभित्र उनको बढ्दो अलोकप्रियतालाई कम गराउने सम्भावना देखिँदैन। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्य गराउने सम्बन्धी वार्ताको मध्यस्थता गर्न जर्मनीका पूर्व चान्सलर गेरहार्ड श्रोडेरलाई गरेको आग्रह युरोपेली संघकी उच्च कूटनीतिज्ञले खारेज गरिदिएकी छन्। यसअघि श्रोडेरले रूसको पक्षमा पैरवी गरेका र उनी दुवैतिर हुने काजा कलासले बताइन्। तीन दिने युद्ध विरामका बावजूद युक्रेनमा कम स्तरमा भए पनि लड़ाई जारी रहेको छ। रूसी ड्रोन हमलाको लहर देखिएको छैन, तर युक्रेनी सेनाले अग्रपंक्तिमा कयौं पटक युद्ध विराम उल्लंघन गरेका विवरणमा जनाइएको छ। मध्य पूर्वमा जारी तनावको असर ऊर्जामा परिरहेका बेला श्रीलंकाले सोमबारबाट बिजुलीको महसुल दरमा 18% वृद्धि गरेको छ। थर्मल प्लान्टबाट बिजुली उत्पादन गर्न खर्च बढेपछि महसुल बढ़ाइएको अधिकारीहरूले बताएका छन्। महसुल वृद्धिले मासिक 180 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने उपभोक्तादेखि होटल व्यापार व्यवसायहरू प्रभावित हुनेछन्। त्यसभन्दा कम युनिट मासिक खपत गर्ने उपभोक्ताको हकमा महसुल दरमा वृद्धि गरिने छैन। र दक्षिण अफ्रिकाका तटीय क्षेत्रमा जहाजहरूको बढ़दो आवागमनले व्हेल माछाका निम्ति खतरा बढ़ाएको शोधकर्ताहरूले बताएका छन्। प्रिटोरिया विश्वविद्यालयका शोधकर्ताहरूका अनुसार दक्षिण पश्चिमी तटीय क्षेत्रमा व्हेलहरू उल्लेख्य संख्यामा रहेका पृष्ठभूमिमा पानी जहाज करिडोर बन्दै जाँदा तिनीहरू जहाजसँग ठोकिने जोखिम बढ़ेको हो। यो बीबीसी नेपाली सेवा हो। साझा पखमा यहाँलाई स्वागत छ। सरकारले आफ्नो नीति तथा कार्यक्रममा सुशासनलाई समृद्ध नेपालको आधारशिला मान्ने भनेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको उक्त नीति तथा कार्यक्रममा संविधान संशोधनदेखि लिएर अव्यवस्थित बस्तीको व्यवस्थापन तथा करको बोझ कम गर्नेदेखि लिएर रोजगार प्रवर्धन दशकको घोषणा गरिने समेतका विषयहरू समेटिएका छन्। गत वर्ष भदौ 23 र 24 भएका आन्दोलन तथा विध्वंस पश्चात आयोजित निर्वाचनबाट स्पष्ट बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको प्रधानमन्त्री वारेन्द्र शाहको सरकारले सो पार्टीले प्रस्तुत गरेको चुनावी वाचा पत्रका कतिपय विषय समेटेर आफ्नो पहिलो नीति तथा कार्यक्रम आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गरिएको हो। प्रधानमन्त्री वारेन्द्र शाहले राष्ट्रपतिलाई हस्तान्तरण गरेको उक्त नीति तथा कार्यक्रमको शुरूमै सुशासनको मुद्दालाई उठाइएको छ। त्यसबारे बोल्दै राष्ट्रपति पौडेल,
0: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ।
10: सरकारले हाल संविधान संशोधनका निम्ति बहस पत्र तयार गरिरहेको भन्दै नीति तथा कार्यक्रममा त्यसको उद्देश्य र प्रयोजन बारे बोलिएको छ।
0: सबै वर्ग क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न, राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ।
10: नीति तथा कार्यक्रममा करका संरचना पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइने वाचा गरिएको छ। साथै सहकारी पीड़ित बचतकर्ताको रकम फिर्ताको विषयदेखि लिएर पूर्वाधार विकासका विषय पनि त्यसमा समेटिएका छन्। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभन्दा अगाडि बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले खास गरी अध्यादेश, सुकुम्बासी हटाइएका जस्ता विषय चर्को गरी उठाएका थिए। उनीहरूले सरकार कार्यकारीको स्वेच्छाचारितातर्फ अग्रसर भएको आरोप समेत लगाएका थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निष्कल राईले अध्यादेश जारी गरिएको प्रति कड़ा आपत्ति जनाए।
11: अन्य विषयमा बहस गर्दै गरौंला, तर छुट्टा छुटाउनै नमिल्ने विषय हो संवैधानिक परिषद सम्बन्धी अध्यादेशको। यो अध्यादेशले संविधानको मर्म र संविधानवादलाई कतैबाट पनि फाइदा पुर्याएको छैन। गणपूर्वक संख्या तोक्ने विषय संविधानको परिकल्पना हुनै सक्दैन। त्यसमाथि 6 सदस्यमा प्रधानमन्त्री सहित 3 जनाले गर्ने निर्णय कसरी बहुमत हुन सक्छ? अध्यादेशको हरेक क्लजमा प्रधानमन्त्रीलाई हाइपर पावर दिइएको छ। प्रधानमन्त्री सहज हुन्छ भनेर संवैधानिक परिषदको कल्पना संविधानमा गरिएको होइन।
10: नेकपा एमालेकी नेता पद्मा आर्यालले कार्यकारीको स्वेच्छाचारिता बन्द हुनुपर्ने भन्दै अध्यादेशहरू खारेजीको माग गरिन्। उनले सुकुम्बासी हटाउन भएका गतिविधिको पनि विरोध गरिन्।
12: यो मुलुकका अव्यवस्थित बसोबासी र सुकुम्बासीहरूलाई डोजर आतंकबाट विचलित बनाइयो। यो घटनाको म निन्दा गर्न चाहन्छु। नेकपा एमाले दलका तर्फबाट निन्दा प्रकट गर्न चाहन्छु।
10: आजै सरकारले 8 अध्यादेशलाई प्रतिनिधि सभामा पेश गरेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवाद प्रति सरकारको रवैया बारे प्रश्न उठाएका थिए।
13: लिपुलेखमा भारतले नाका खोलेर चलाइरहँदा किन मौन छ यो सरकार? किन कूटनैतिक वार्ता गर्न सकेन? हस्ताक्षर बिनाको कूटनैतिक चिल्केटो नोटको भरमा किन चुप्पी साँधेर लुकेर बसेको छ यो सरकार?
10: सरकारको नीति तथा कार्यक्रम पेश गरेका राष्ट्रपतिलाई आजै प्रतिनिधि सभाले सर्वसम्मतिबाट धन्यवाद ज्ञापन गरेको छ। अब उक्त नीति तथा कार्यक्रम बारे वैशाख 30 गतेको बैठकमा छलफल गरिने र प्रधानमन्त्रीले जवाफ दिने आज सभामुख ढोलप्रसाद अर्यालले जानकारी दिएका छन्। यसबीच विपक्षी सांसदले संसदमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन्द्र शाहको पोशाक अनि राष्ट्रपतिले सम्बोधन गर्दै गर्दा उनी उठेर हिँडेको बारे अशोभनीय भन्दै नियमापत्ति जनाएका थिए। यसै सिलसिलामा हामीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सचेतक निष्कल राईलाई सम्पर्क गरी आज प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रम कस्तो लाग्यो भनी सोधेका छौं।
8: कार्यक्रम अत्यधिक महत्वाकांक्षी छ जस्तो देखिएको छ। त्यहाँ सुन्दै गर्दाखेरि कार्यक्रम महत्वाकांक्षी भए तापनि त्यसको त्यहाँ चाहिँ स्रोतको अस्पष्टता जस्तो देखिएको छ। नीति तथा कार्यक्रममा धेरैवटा घोषणाहरू छन् उहाँको, होइन, उहाँको इभन मेनिफेस्टो पनि त्यस्तै थियो, तर वित्तीय स्रोत, समय सीमा र कार्यान्वयन संयन्त्र चाहिँ त्यहाँनिर स्पष्ट भएको जस्तो देखिँदैन। त्यहाँ सँगसँगै तपाईँको इम्प्लोयमेन्टको कुरा पनि आएको छ, तर त्यसको ठोस प्लानिङ चाहिँ के हो भन्ने कुरा मैले देख्दिनँ। जस्तै युथहरूलाई तपाईँको आकर्षित गर्ने वार्षिक प्रतिबद्धता छ, तर ठुलो मात्रामा रोजगारी सृजना गर्ने एउटा हुन्छ नि अन्टरप्रेनरसिपको रोड म्याप हामी देख्दैनौ। अर्को प्रदेश र स्थानीय तहसँग सम्बन्धको उल्लेख त भएको छ, तर त्यसको अधिकार हुनसक्छ, सरकारले गर्दै गर्दाखेरि तपाईँको जिम्मेवारीको बाँडफाँडको विषयमा स्पष्टता दिन सुनिन। अरू चाहिँ हजुरको यो सोसल महिला दलित पिछडिएको वर्ग क्षेत्रमा पनि अपेक्षाकृत त्यस्तो धेरै हामीले उयो पाएनौ। कृषिका कुराहरू आएको छ, न्यूनतम समर्थन मूल्यको कुरा त आएको छ, तर न्यूनतम समर्थन मूल्य लागत उत्पादनका आधारमा तपाईँको गर्ने हो कि कसरी गर्ने हो भन्ने कुरा त्यहाँ अस्पष्टता छ।
10: त्यसमा विस्तृत रूपमा त सरकारले पछि ल्याउँदै गर्ला नि, तपाईँलाई त्यो कार्यक्रम चाहिँ चित्त बुझेको बुझेन?
8: होइन, त्यो उहाँहरूले देख्नु भएको केही कुरामा तपाईँको अलिक केही ठिक पनि छ, होइन, जस्तै आर्थिक सुधारहरू लगानी मैत्री खालको एउटा खालको संकेत देखेको छ, होइन, डिजिटल सुशासनको कुराहरू गर्नुभएको छ। त्यसले गर्दाखेरि समग्रमा त योभन्दा अगाडिको सरकारले ल्याएको जस्तो कार्यक्रम जस्तो थिए त्यो खालको नै छ, तर धेरै महत्वाकांक्षी जस्तो देखेको छ।
10: विपक्षीको धर्मले मात्रै विरोध गर्न खोजे त होइन?
8: होइन, मैले भने नि हजुरको त्यहाँनिर उहाँहरूको तपाईँको त्यो राम्रो पक्ष पनि मैले यहाँनिर कुरा गरेँ नि। जस्तै तपाईँको त्यहाँनिर त्यो ऊर्जाको कुरा गर्नुभएको छ, होइन, ग्रिन इकोनोमी प्रतिको एउटा उहाँले पर्सपेक्टिभ राख्नु भएको छ, होइन, 30,000 मेगावाट तपाईँको विद्युत उत्पादनको लक्ष्य राखेका छन् त्यहाँनिर, हरित कर प्रणाली कुरा राखेका छ, गर्न सक्ने खालको कुरो हो कि भन्ने।
10: यो संविधान संशोधनको लागि बहस पत्र तयार गर्ने भनेर सरकारले एक किसिमले काम पनि गरिराखेका छ, त्यसबारेमा आज नीति तथा कार्यक्रममा पनि उल्लेख थियो, त्यो चाहिँ कस्तो लाग्यो तपाईँलाई? त्यसमा राजनीतिक दलहरूको सहमति खोजिनेछ त भनिएको छ।
8: होइन, मलाई लाग्छ सरकारले अहिले जुन हिसाबबाट खोजिनेछ भनेर त भनिएको छ, तर सरकारको गतिविधि हेर्दाखेरि तपाईँको त्यो ढङ्गबाट तपाईँको राजनीतिक सहमति खोजिन्छ जस्तो मलाई लाग्दैन। किनभने हाम्रो संविधानमा नै तपाईँको स्पष्ट के छ भन्दाखेरि हामी अलिक धेरै तपाईँको सहमति सहकार्यको कुरालाई हामी अगाडि बढाएको छौँ। हाम्रो त्यो तपाईँको कन्स्टिट्युसनल फ्रेमवर्क पनि त्यतिखेरको त्यही थियो, तर मलाई लाग्छ अहिलेको सरकारले हुन त अब उहाँहरू त्यतिखेर तपाईँको त्यो पार्टिसिपेटरी पार्टी पनि हुनुहुन्थेन, त्यो जुन तपाईँको मर्म संविधान निर्माण गर्दाखेरिको जुन मर्म छ र त्यसलाई उहाँहरूलाई धेरै थाहा छ जस्तो मलाई लाग्दैन। त्यही भएर पनि उहाँहरू यसरी आउनुभएको होला। उहाँहरूले जुन हिसाबबाट दलहरूलाई गर्नुपर्ने सम्मान अथवा दलहरूको गर्नुपर्ने विचारको तपाईँको सम्मान अथवा त्यसलाई तपाईँको एड्रेस गर्ने कुराहरूमा उहाँहरूले त्यो धेरै लाग्नु जस्तो लाग्दैन मलाई।
10: केही सातामा बजेट पनि आउँदैछ, यो बीचमा तपाईँको सुझाव के छ सरकारले?
8: यो बीचमा सरकारलाई सुझावको रूपमा अब सदनमा हामी तपाईँको नीति कार्यक्रममा छलफल गर्छौँ, तर पनि आज सभामुखले गर्नुभएको घोषणा अनुसार दलको तर्फबाट प्रतिनिधिमूलक रूपमा तपाईँको आफ्नो कुरा राख्ने भन्ने थियो, तर त्यसरी तपाईँको 2-3 घण्टामा हामी तपाईँको नीति कार्यक्रममा छलफल गर्न उचित हुँदैन। यसलाई तपाईँको लामो पर्याप्त समय दिनुपर्छ, किनभने सरकारले तपाईँको यो ढिलो गरी ल्याएको कारण भनेको यो हाम्रो कारणबाट होइन, सरकारले तपाईँको ढिलो गरेर ल्याउनु भएको हो। संसद तपाईँको सुरुमै तपाईँको आह्वान गरे तापनि फेरि उहाँले रोकेर फेरि पछाडि धकाइलिएको, त्यसले गर्दाखेरि यसको लागि तपाईँको समय दिनुपर्छ। प्रत्येक तपाईँको प्रतिनिधि सभाका सदस्यहरूले आफूलाई लागेको कुराको तपाईँको राय आफ्नो सुझावहरू तपाईँको यहाँले व्यक्त गर्न पाउनुपर्छ, त्यसलाई तपाईँको सरकारले तपाईँको ध्यानपूर्वक विचार गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो।
10: उनी थिए नेपाली काँग्रेसका सचेतक निष्कल राई। अब अर्को विषय छोटकरीमा, आज सर्वोच्च अदालतको संवैधानिक इजलासले बहुमतको निर्णयद्वारा निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने अध्यादेशको प्रावधान कार्यान्वयन नगर्नु नगराउनु भनेर सरकारलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। यस विषयमा अन्तरिम आदेश जारी हुने वा नहुने भनी छलफल गर्न जेठ 6 गते दुवै पक्षलाई डाकिएको छ।
7: कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीश द्वय कुमार रेग्मी र हरिप्रसाद फुँयालले जारी गरेको सो आदेश प्रति अर्का दुई न्यायाधीश सारंगा सुवेदी र विनोद शर्माले फरक राय व्यक्त गरेका छन्। आजै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विद्यार्थी संगठनमाथि प्रतिबन्ध सम्बन्धी अध्यादेशको प्रावधान तत्काल कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश पनि जारी गरेको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, अमेरिकी शान्ति योजनाको जवाफमा आफूले पठाएको प्रस्ताव अचाक्ली भएको कुरा इरानले अस्वीकार गरेको छ। उसले ती प्रस्तावहरूले तेहरानका वैध अधिकारीहरूको प्रतिरक्षा मात्र गर्न खोजेको जनाएको छ। शान्ति प्रक्रियाबारे देखिएको अनिश्चितताससँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि आकाशिन पुगेको छ। पीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ गनी अन्सारीबाट।
9: इरानको विदेश मन्त्रालयले द्वन्द्व अन्त्य गर्ने र होर्मुज जलमार्ग खुला गर्ने तेहरानका प्रस्तावहरू जिम्मेवार र उदार भएका बताएको छ। बरू वाशिङटनले अनुपयुक्त मागहरू अगाडि सारेको उसको आरोप छ। आफूहरूका प्रस्तावमा समेटिएको विदेशमा रोक्का गरिएका इरानका सम्पत्ति फुकुवा गर्नुपर्ने विषय वैध अधिकार भएको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी प्रस्तावलाई अस्वीकार गरेपछि प्रवक्ता बागेईको प्रतिक्रिया आएको हो। अमेरिकाले अगाडि सारेका प्रस्तावबारे इरानले दिएको प्रतिक्रिया पूर्णत अस्वीकार्य भएको ट्रम्पले यसअघि बताएपछि तेलको मूल्य बढेको छ। तेहरानले पाकिस्तान मार्फत अमेरिकालाई पठाएको जवाफमा द्वन्द्व तत्काल अन्त्य गर्न आह्वान सहित अमेरिका र इजरायलले इरानमाथि थप आक्रमण नगर्ने सुनिश्चितता खोजेको इरानको अर्ध सरकारी समाचार संस्था तस्निमले जनाएको छ। पाकिस्तानले दुई पक्षबीच मध्यस्थता गर्दै आएको छ। एसियाको बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य 4.1% बढेर 105.5 डलर प्रति ब्यारल पुगेको थियो। त्यसपछि मूल्य केही घट्यो। गत 28 फेब्रुअरीमा युद्ध शुरू भएपछि होर्मुज जलमार्ग अवरूद्ध भएको छ। फलस्वरूप उक्त जलमार्गबाट पानी जहाज मार्फत विश्वका विभिन्न स्थानमा तेल र ग्यासको आपूर्ति हुन सकेको छैन। मैले भर्खर इरानका तथा कथित प्रतिनिधिहरूको जवाफ पढे, मलाई त्यो मन परेन, पूर्णत अस्वीकार्य। तेहरानले अघि सारेका शर्तहरूबारे प्रतिक्रिया दिँदै ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्।
7: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
14: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज।
15: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
16: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
17: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
18: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
17: त्यसैले वन भित्र सलाई लाइटर पेट्रोल मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाऊ। चुरोटको ठुट्टा सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
18: डिभिजन वन कार्यालय सुर्खेत। ओहो रामुदाई, कता हिँड्नु भयो?
19: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
18: कुन धान लगाउने विचार गर्नु भएर?
19: कुन धान लगाउने हो भनेर सोचिरहेको छु। कुन लगाउँदा ठिक होला नि?
18: ल दाई पनि, युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
19: यो धान कस्तो छ नि बहिनी?
18: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
19: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
18: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
20: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ।
21: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
20: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
21: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
20: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। सूचना।
19: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
20: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
19: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
19: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकको कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
20: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
19: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: रेडियो भेरी एफएम।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: डिजिटल ठगीबाट बचौं।
0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट ब्याङ्कको पहल।
2: यही जेठ 2 गते शनिबारका दिन सुफा पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एचसीआरसी अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं आईभीएफ स्पेशलिस्ट डाक्टर मंजु बीसी शाह आउँदै हुनुहुन्छ। निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ।
1: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका, एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका, बच्चा बसेर पनि खेर जाने समस्या भएका, हर्मोन असन्तुलन, पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा आईभीएफको माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्, सम्भव छ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर 6 हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
3: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने दिक्कार भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
4: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 देखि 43,200 सम्म कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु,
3: कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको साथा होस्टेल भएको घरमा गएर सुरजन नोकाईलाई भेट।
5: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो।
4: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
6: एसई सकियो, अब रमाइलो सुरु भयो।
7: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
6: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
7: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
6: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।
9: सबैको मन सुने
8: रेडियो भेरी FM।

0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
2: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेश भाइजना भया
3: तै तय काउजू क्या गर्न मन गर्दछौ मुखभित्र
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसा पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनाश महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बवासीर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489540576
7: कर्मचारी आवश्यकता सम्बन्धी सूचना यस स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध पाँच काप्री पलाञ्चोकमा केही कर्मचारीको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूलाई समयमै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ पद संख्या 2 जना योग्यता सामान्य लेखवट गर्न जान्ने मासिक तलब ₹25,000 सँगै बोनसको व्यवस्था खाने बस्ने र स्वास्थ्य बीमा सँगै पेन्सनको समेत सुविधा भएको
0: परिवार सहित सम्पर्कमा आउनेलाई विशेष प्राथमिकता दिइनेछ
7: सम्पर्क स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध पाँच काभ्रे पलाञ्चोक मोबाइल नम्बर 98411093909 98411093909

0: हजुर अब ज्वाइन गर्नुहोस् PS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनेन्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग इजी फाइनेन्स रु 6000 को टप भ्यालुएसन अनि 5000 क्याश ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 देखि जेठ 1 गते सम्म स्थान न्यू बुलबुले अटो सेल्स जुम्ला रोड सुर्खेत सम्पर्क मोबाइल नम्बर 97670056813 र 97670056814
2: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
1: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत SBI बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
4: रेडियो भेरी FM

0: भर्ना सम्बन्धी सूचना
1: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
0: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
1: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
0: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।
2: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर,
0: यही जेठ 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।

0: तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैङ्क मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43। भर्ना खुल्यो।
2: कर्णाली प्रदेशकै सर्वोत्कृष्ट सुर्खेत मोडेल कलेजद्वारा सञ्चालित यस सुर्खेत मोडेल एकाडेमीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने, नर्सरीदेखि युकेजी सम्मका नानी बाबुहरूलाई मन्टेसोरी विधिबाट अध्यापन गराइने, गुणस्तरीय कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको सुविधा भएको, पारिवारिक एवं शान्त वातावरणमा कक्षा सञ्चालन हुने, पर्याप्त खेल मैदान भएको र विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने, अतिरिक्त शैक्षिक क्रियाकलापका साथै शैक्षिक भ्रमण गराइने, दिवा खाजाका लागि विद्यालयभित्र नै गुणस्तरीय चमेना गृह तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको र यातायातको उचित व्यवस्था भएको, साथै यसै वर्षदेखि कोडिङ रोबोटिक्स एआई का कक्षाहरू सञ्चालन हुने र स्मार्ट बोर्डबाट पठन पाठन हुने।
2: सम्पर्क सुर्खेत मोडेल एकाडेमी, वीरेन्द्रनगर 8 प्रकृति चोक खजुरा, सुर्खेत, राधाकृष्ण मन्दिरदेखि शिव मन्दिरको बीच बाटोमा।
0: सम्पर्क मोबाइल नम्बर 98-585-51-960, 98-481-20-148 र 98-60-91-76-74।

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जको प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरञ्जन अनि सूचनाको लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम।

रचना भएको छ। पृथ्वीलाई तीन भागमा परिणत गराएर तीन चीजको प्रयोजन गरिदिनु भयो महाराज पृथ्वीले, कुन कुनमा? एक नम्बरमा खेतीयोग्य जमिन, अर्को पशुयोग्य जमिन, अर्को जलयोग्य जमिन। तीन जमिनको तयारी भयो। पशु बस्ने तिनको पनि माहना हुँदैन, जल बग्ने ठाउँ त्यो पनि माहना हुँदैन, खेती गर्ने ठाउँ चाहिँ खेती गर्नै पर्छ भने छ। तर हाम्रो यहाँ अहिले फोलो पनि फर्काएर कता फालिदिए, त्यहाँनिर घरै बनाएका छन्, खेती नै गरेका छन्, जंगल मासेर डडेल लगाएर भसकै बनाएर त्यहाँ पनि जब बस्ती नै बसाएका छन्। अनि पहिरो गयो भन्छन्, पहिरो जाने ठाउँमा घर बनाएपछि कहाँ जान्छन्? पोखरा जा नि त नि पहिरो। डुबाउने ठाउँमा गएर घर बनाएपछि किन डुबाउँछ नि? पानीको भाग पनि मिचिया छन्, पशुको भाग पनि मिचिया छन्, पहिरो गयो अरे डुबायो, अनि नडुबाए कसलाई डुबाउँछ त नि? त्यसै कारणले महाराज यसरी सारा सम्पूर्ण गर्न आफ्नो आफ्नो भूमिको आफू आफूले रक्षा गर्ने, हामी खेतीयोग्य जमिनको रक्षा गर्ने, पशुको भूमिलाई नछुने, जलको भूमिलाई नछुने, यस्तो हो। राजा परीक्षित महाराजका प्रति सुखदेव स्वामीले बताउनु भयो, लौ त सुन कादृशी प्रणाली, अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर महाराज परीक्षित हजुरमा सुखदेव आज्ञा गर्नुहुन्छ। अब यसै प्रसङ्गमा केही सुन्ने इच्छा छ कि त भनेर सोद्धा पृथ्वीराम गरिएको राजाले अब चक्रवर्ती राजा मात्रै भएर पुग्दैन भन्ने विषयमा अब राजा बन्नको लागि प्रबल शक्ति लिनुभयो र अब त्यहाँ देख्नु प्रान्तको निमित्त एक गराउनु भयो अनि सकल मनोरथ पूर्ण गर्नका लागि राजा पृथ्वीले एउटा काम गरिबोक्सेको छ, अश्वमेध नाम गरेको यज्ञ। अश्व भनेको घोडा, मेध माने त्यसको बलिदान दिएर पूर्ण गर्ने कामलाई अश्वमेध भन्छ। जसले सयवटा अश्वमेध यज्ञ पृथ्वी मण्डलमा बसेर गर्यो त्यो स्वर्गको राजा बन्छ भनेको छ। सयवटा यज्ञमा सहभागी बन्नेवाला त्यो मुक्ति हुन्छ भनेको छ। यहाँहरू कति यज्ञमा सहभागी बनिसक्नुभयो, सारा बनिरहनु भएको छ। मैले 25-26 गरिसकेँ पोखरामा, मैले सबैलाई देख्छु जता तति पनि। त्यसकारणले सयवटा अश्वमेध यज्ञ जो गर्छ त्यो व्यक्ति त्यो स्वर्गको राजा हुन्छ। त्यसमा राजा इन्द्र नाम गरिएको राजाले स्वत छोड्नुपर्छ उनले इन्द्रासन, अनि राजा स्वागत माने यस किसिमबाट राजा पृथ्वीले यज्ञ गर्नुभयो। 79 यज्ञ गरिसकेपछि 100 लागि साह्रै डर लाग्यो, भगवान के गर्ने होला, मेरो जीवनमा ठूलो घाटा पर्ने भयो भन्ने अनुमान गरेर पृथ्वीनाम गरिएको राजाले भगवान नारायण वासुदेव परब्रह्म परमात्माको प्रार्थना गर्नुभयो। 79 सम्पन्न भयो। 100 लागि छोडिएको बेलामा राजा बलिले माने राजा इन्द्रले त्यो घुँडा टपक्क टिपेर लगेर लुकाइदिनु भयो, किनभनेदेखि फेरि काटेपछि आँगा लाग्दैन भन्नको लागि सबै लगेर घुँडा लुकाएपछि एकै कुरा हुँदैन, घुँडा लुकाइदिनु भयो। त्यो घुँडा लुकिसकेपछि अनि त्यसदेखि पछाडिबाट घुँडा कहाँ गयो भनेर सोद्धाखेरिमा ब्रह्माजीको शरणमा पुग्नुभयो रुँदै रुँदै। इन्द्र महाराज भन्नुहुन्छ, ब्रह्म कमलैमा, ब्रह्म कमलैमा, विष्णु सुते जलैमा, ब्रह्मा

ब्रह्मा कमलमा विष्णु जलमा सुतेको बेलामा मधु कैटभले आक्रमण गर्दा रक्षा गर्नुभएको थियो जसरी हे मेरो नारायण हे मेरो ब्रह्माजी हे मेरो पितामह सेवा गर्छु पाउ पर्छु रक्षा गर्नुहोस् भनेर ब्रह्माजीले भनेपछि ल ठिक छ धन्दा नमान चिन्ता नमान अनि ब्रह्माजीले स्वयं महाराज इन्द्रका पासमा लिएर जानुभयो माने इन्द्र महाराजले जब पृथ्वीका पासमा महाराज पृथु भन्नुभयो हजुर प्रभु भन्नुभयो राजा पृथ्वीले माफी देऊ यिनै राजा इन्द्रलाई माफी देऊ यिनले आफ्नो सिटको सुरक्षाको लागि आफ्नो राजनीति ब्याकग्राउन्ड परिपूर्ण गर्नका लागि आफ्नो कर्तव्यबाट च्युत नहुन् भन्नका लागि यिनी मेरो शरणमा गए मैले तिमीलाई यिनका शरणमा ल्याइदिया छु माफी देऊ जानी जानी गरिया काम कसैले जानिन भन्छ भने त्यहाँभन्दा ठूलो सजाय के हुन्छ लाटो त्यही हुन्छ बहिरो त्यही हुन्छ अन्धो त्यही हुन्छ अपाङ्ग त्यही हुन्छ त्यहाँभन्दा ठूलो सजाय के हुन्छ दुई पैसा डाँडेर के गर्ने हो जानी जानी काम गर्ने मैले जानिनँ हजुर माफी दिनुहोस् भन्यो भने त्यहाँभन्दा ठूलो सजाय केही हुँदैन जाने जाने घोडा चोर्ने अहिले त्यो घोडा चोरेको जब बापतमा मैले जानिनँ मैले माफ पाऊँ भनेर राजा इन्द्र शरणपूर्ण घोडा टेकेर तिम्रो अगाडि परेका छन् माफी देऊ ब्रह्माजीका वचन सुन्नासाथ हुन्छ मैले माफी दिएँ मेरो यज्ञान से नै पूर्ण भवसयका लागि छोडिएको घोडा प्रतिबन्धित भयो भइहाल्यो उहाँले चित्त बुझाउनु भयो अनि महाराज इन्द्रले यज्ञ पूर्ण भएको जानकारी जाने आजबाट आफ्नो स्वर्गबाट आफू च्युत हुन नपर्ने प्रकारको दावी गरेर ब्रह्माजी भगवानका चरणमा परेर आखिरमा महाराज इन्द्रबाट माफी मागेर जान लाग्दा अब तिम्रो दरबारमा भगवान स्वयं नारायण विष्णु सवारी हुनुहुनेछ वहीँ प्रभु ईश्वर जगतका मालिकबाट जुन उपदेश गरिभएको छन् भगवान स्वयं प्रभुबाट हुकुम भएको जुन सुकै कुरा भए तापनि तिमीले ग्रहण गर वही परमात्माको प्रत्यक्षा गर भनिदिनु भयो हस्त अनि ब्रह्माजी र इन्द्र महाराज विदा हुनुभयो भगवान श्रीहरि परब्रह्म परमात्मा नारायण राजा पृथ्वीलाई दर्शन भेट दिन पुष्कर व्रतको महायज्ञ सवारी हुनाटी बक्सु भन्ने सम्बन्धको कथा यस अध्यायबाट

0: ಅವ ರಾಜಾ ಪರೀಕ್ಷಿತ ಬೀಸ ಅಧ್ಯಯ ಭಗವಾನ್ ಶ್ರೀಹರಿ ಪರಬ್ರಹ್ಮ ಪರಮಾತ್ಮ ಪರಮೇಶ್ವರ ಕೋ ಸವಾರಿ ರಾಜಾ ಪೃಥ್ವಿ ಕೋ ದರ್ಬಾರ್ ಮಾ ರಾಜಾ ಪೃಥ್ವಿ ಕೋ ದರ್ಬಾರ್ ಮಾ ಭಗವಾನ್ ಕೋ ಸವಾರಿ ಹುಯಿ ಬಕ್ಷು ಏಕಿ ಮಹಾಪುರುಷ ಪ್ರಭು ನೇ ಶ್ರೀ ಭಗವಾನ್ ಬಾಚ ರಾಜಾ ಪೃಥ್ವಿ ರಾಜಾ ಭಗವಾನ್ ನಾರಾಯಣ ವಾಸುದೇವ ಲೈ ದರ್ಶನ ಬೇಡ ಪಾವು ಕು ಚರಣ ಕು ಸೇವಾ ಜಲ ಬಾಟ ಶರೀರ ಕು ಪವಿತ್ರತಾ ಯಜ್ಞ ಪವಿತ್ರತಾ ಪಾರಿ ಬಕ್ಷೆ ಪಛೆ ವಿನಂತಿ ಕರ್ನು ವು ಧ್ಯಾನ ಗರ್ದೇ ಹೊರಂತೆ ಶ್ರೀ ಭಗವಾನ್ ಬಾಚ ರಾಜಾ ಪೃಥ್ವಿ ಬೋಲ್ಲೈ ಸಕ್ನು ಭಯನ ಪೈಲಾ ಭಗವಾನ್ ಸ್ವಯಂ ಆಪಿ ಹುಕುಂ ಭಯ ಶ್ರೀ ಭಗವಾನ್ ವಾಸ ಯಶತಿ ಕಾರ್ಯಶಿತಂ ಭಂಗಂ ಹೈಮೇದ ಸತಸ್ಯ ಕ್ಷಮಾಪಯತ ಆತ್ಮಾನ ಮಮುಷ್ಯಂ ಕ್ಷಂತು ಮರಾಶಿ ರಾಜನ್ ಪೃಥ್ವಿ ತಿಮ್ಲಿ ಮಹಾನ್ ಯಜ್ಞ ಗರೌ ತ್ವಿ ಯಜ್ಞ ಕು ಪ್ರತಾಪ ಬಾಟ ಸಕಲ ಮನೋಭಾವನಾ ಕು ವಿಕಾಸ ಭಯ ತಮಿಲ್ ತಿಲ್ಲೈ ಮಯೌಡ ಕುರಾಕು ಪ್ರಮಾಣಿತ ಕರಣ ಕರಾಯಿ ದಿನ್ಸು ರಾಜಾ ಪೃಥ್ವಿ ಮನ್ನು ಬಕ್ಕಿ ಹೋ ಪ್ರಭು ಬಣರ ಶ್ರದ್ಧಾ ಕ್ರಿಮಾ ಅವರು ಕೂಡ ಸುಧಿಯಂ ಸಾಧವೋ ಲೋಕ ನರದೇವ ನರೋತ್ತಮ ನಾಭಿ ಬೃಹಂತಿ ಭೂತಿಗುರೇ ನಾತ್ಮ ಕಲೇವರಂ ವಿಶ್ವ ಬ್ರಹ್ಮಾಂಡ ಆಪ್ನೋ ಸಾಥಿ ಬನೌನ ಕೋಶಲೈ ಸಹನ್ನ ಕಿನ ಮನೆ ದೇಖಿ ಮೇರೋ ನಾಮ ಅಚ್ಯುತ ಹೋ ಮ ಕೈಲಿ ನಾಶನವನೆ ವ್ಯಕ್ತಿ ಮೊ ನಾಶನವನೆ ಭಯಕ ಕಾರಣಲೇ ನಾಶ ಹೋನೆ ವ್ಯಕ್ತಿ ಲೈ ಸಂಗತ ಗರ ಯಾ ಜಾವು ವಾ ಖಾವಯು ಬಸ ಯೋ ಗರ ಯಾ ಹೇಳ ಯಾ ಡೋಲ ತು ಮಕ್ಕಿನ ಮಣ್ಣು ಜರುರತ್ ಮಲೈ ಮಲೈ ತು ಕುನೆ ಅವಶ್ಯಕತಾ ಪನಿ ಛೈನ ಅವ ರಾಜಾ ಪ್ರತಿ ತಿಮ್ಲೆ ಯಜ್ಞ ಗರೌ ಠುಳು ಕಾಮ ಗರೌ ಸಯವಟಾ ಯಜ್ಞ ಮಾ ಜಬ ಯಸ್ ಕಿಸಿಮ್ಲೆ ಅಶ್ವಮೇ ಯಜ್ಞ ಮಾ ಉಣಾನ್ಸೆ ಯಜ್ಞ ಸಂಪನ್ನ ಗರೌ ಸಹೇ ಕಾಲಾಗಿ ಛೋಡಿಯೋ ಘುಣಾ ತಿಮ್ಲೈ ಮಹಾರಾಜ ಇಂದ್ರಳೆ ಲುಕಾಯ ತಿಮ್ರಾ ಶರಣ ಮಾ ಬ್ರಹ್ಮಾಲೆ ಇಂದ್ರಳಲ್ಲಿ ಅನುಭವ ತಿಮ್ಲ ಉಪದೇಶ ಕರ್ಣ ಮಾಯ ಅವ ತಿಮ್ರಾ ಪಾಶ್ಮ ಸನಕಾದಿ ಚಾರೋಟಾ ಕುಮಾರ ಮತ್ ತಿಮ್ಲ ಉಪದೇಶ ಕರ್ಣ ಪಠಾಯಿ ದಿನ್ಸು ತ್ಯಾ ಬಂದ ತಿಮಿ ಭಾಗ್ಯ ಮಾನಿಕೆ ಹೋ ಯಜ್ಞ ಗರಕ್ಕೆ ಗರಣೆ ಹೋ ಬಂದ ಭಗವಾನ್ ಪ್ರಾಪ್ತಿ ಭಗವದ್ ಭಕ್ತಿ ಪ್ರಾಪ್ತಿ ಕರಣೆ ಹೋ ಯಜ್ಞ ಮೂಲ ಸಿದ್ಧಾಂತ ತಿಮ್ರಾ ಯಜ್ಞ ಮೊ ಬ್ರಹ್ಮ ವಿಷ್ಣು ಇಂದ್ರ ಮಹಾರಾಜ್ ಮಾಫಿ ಮಾಗ್ನ ಸನಕಾದಿ ಕುಮಾರ ಸವಾರಿ ಯಹಾ ಬಂದ ಠುಳು ಕೇ ಯಜ್ಞ ಗರ್ಸೌತಿ ಧನ್ಯ ಹೋ ತಿಮ್ರೋ ಜನ್ಮಕೋ ಸಫಲತಾಕೋ ಕಾರಣ ತೇಡಿ ಭಯಕೋ ಶಮಣ್ಯ ಕುಂಭೋ ಭಗವಾನ್ ಲೇ ಯಶತ್ರುಮಣ ಮಾ ಸಾ ನಿತ್ಯ ನಿರಾಶಿ ಶ್ರದ್ಧಾನ್ವಿತ ಭಜತೆ ಸನಕೈಸ್ತಸ್ ಮನೋರಾಜನ ಪ್ರಸಿದಿ ಶ್ರೀ ಪರಮಾತ್ಮ ಹರಿ ಬಾಟ ಹುಕುಂ ಭಯಕೋಶ ಯೋ ಮಮ ತಾಲೈ ಛೋಡ ಸಾರಾ ಸಂಪೂರ್ಣ ಸಂಸಾರ ಜಬ ದುಃಖ ಹುನೆ ಭನೆಗೋ ಕುರಾ ಮಮತಾ ಹೋ ಯೋ ಮಮತಾಲೈ ಛೋಡ ಮೇರು ರ ಮಮತಾ ಬನ್ನೆ ಕುರಾಲೈ ಛೋಡ ಮಮತಾ ಭನ್ನಾಲೆ ಘಮಂಡ ಹುಂಚ ಘಮಂಡ ನಗರ ಕೇವಲ ಪ್ರೇಮ ಗರ ಶ್ರದ್ಧಾ ಗರ ಭಾವನಾ ಕು ವಿಕಾಸ ಗರ ವಿಶ್ವಾಸ ಭಗವಾನ್ ಮಾ ಗರ ಪ್ರಾಣಿ ಮಾ ಮಾಯಾ ಗರ ಬಸ್ ಕೋಗಿ ಆಯ್ಸ ವಿಶ್ವಾಸ ಮಾನ್ಸಿಕ ಧೋಕಾ ಹುಂಚ ವಿಶ್ವಾಸ ಭಗವಾನ್ ಸಂಗರಣೆ ಮಾಯಾ ದುನಿಯಾದಾರ ಸಾರಾ ವಿಶ್ವಲೈ ಗರ್ನೆ ಮಾಯಾ ಸೇ ಸಪೈ ಪ್ರಾಣಿಲೈ ಗರ್ನೆ ವಿಶ್ವಾಸ ಭಗವಾನ್ ಸಹ ಮಾತ್ರ ಗರ್ನ ತಿಮಿಸ ವಿಶ್ವಾಸ ಗರಿ ಐ ಭನ್ಯ ಪಲ್ಲ ಗರ ಗರ ಕುರಾ ಗರ್ನ ಥಾಲಿ ಹಾಲ್ಸ ತೆಸ್ತಾ ಸಂಖ್ಯೆ ಸಂಸಾರಿ ವಿಶ್ವಾಸ ಭಗವಾನ್ ಸಹ ಪೂರ್ಣ ರೌ ಭಿನ್ನ ಷಡ್ಲಿಂಗ ಗುಣ ಪ್ರವಾಹೋ ದ್ರವ್ಯ ಗ್ರಿಯ ಕಾರಕ ಚೇತನಾತ್ಮನಃ ದುಷ್ಟಾಪ್ಸ ಸಂಪತ್ತು ಬಿಪಸ್ತು ಸ್ವರವನ್ನು ವಿಕೃತಿ ಮೈ ಬದ್ಧ ಶೌರ್ಯದ ಭಗವಾನ್ ಆಜ್ಞಾ ಬೈಕೋಶ ಬಾರಂಬಾರ ಯೋ ಬಂಧನರ ಮೋಕ್ಷಬಾಟ ರಕ್ಷಿತ ಹುನಾಕ ಲಾಯಿ ಸಂಪತ್ತಿರ ವಿಪತ್ತಿ ಈ ಸಭೆ ಕುರಲಾಯಿ ಸಹಜ ತರಿಕಾಲೆ ಸಲ್ಟವನೆ ಎಸಿ ಭೇಕು ಖಂಡಮ ತಿಮ್ರೋ ಕಲ್ಯಾಣ ಭಯಾಲ್ಸನೆ ಬಾಬು ತಿಮಿ ಧಂದಾ ನಮಾನ ಭಗವಾನ್ ಕು ಭಜನ ಗರ ಕೀರ್ತನ ಗರ ಪ್ರಾರ್ಥನಾ ಗರ ನಿಧ್ಯಾಸ ಗರ ರಾಜ್ಯ ಕು ಅಭಿಲಾಸ ತಿಮ್ಲೆ ಚಕ್ರವರ್ತಿ ರಾಜಾ ಭಯೋ ತ್ಯಾಮಂದ ಠೋಲೋ ತಿಮಿ ಕೇ ಹುನ ಚಾಹಂಚೌ ಭನ ಚಕ್ರವರ್ತಿ ರಾಜಾ ತಭೈ ಸಗೋ ಸ್ವರ್ಗಮಾ ಮಹಾರಾಜ ಇಂದ್ರಳೈ ಮಾಫಿ ದಿನೇವಾಲಾ ಭಯೋ ಅತ್ಯಾಮಂದ ಠಾವೈ ಹುನ್ನನೆ ಕಿನವನ ದೇಖನ ಸಂಸಾರಮಾ ಕುನೈ ಪನಿ ಕುರಾ ಅತಿ ಭೋ ಬಂದೇಖನ ಕೇ ಹುಂಚ ಅತಿ ಸರ್ವತ್ರ ಬರ್ದೇತ್ ಭನ್ಸ ಜ್ಯಾದೈ ರಾಮ್ರೋ ಭೋ ಭನೆ ನರಾಮ್ರೋ ಕೋ ಶುರು ಹುಂಚ ಜ್ಯಾದೈ ನರಾಮ್ರೋ ಭೈಸಗೆ ಪಚಿ ರಾಮ್ರೋ ಕೋ ಶುರು ಹುಂಚ ಜ್ಯಾದೈ ಠುಲೋ ಭಯ ಪಚಿ ಅವ ತಿಸ್ಕೋ ಅಧೋನ್ನತಿ ತಿರ ಲಾಗ್ಸ ಜ್ಯಾದೈ ಅಧೋನ್ನತಿಲಿ ವಿಚಲಿತ ಭೈಸಗೆ ಪಚಿ ಫೇರಿ ಅಭೋನ್ನತಿ ತಿರ ಪನಿ ಲಾಗ್ಸ ಅತಿ ಸರ್ವತ್ರ ಬರ್ಜೆತ್ ಭನೆ ಸಪ್ಪೈ ಕೂಡ ಅತಿ ಭೈಸಗೆ ಪಸಿ ತ್ಯೋ ಕೂಡ ನಕ್ಸಾನ್ ಹುನ ಸಕ್ಸ ಜ್ಯಾದೈ ಸಪ್ಪೈಲೆ ಮಾನ್ದೆ ಗಯ ಪಸಿ ತ್ಯೋ ಮಾನಿಸ್ ಅಪಮಾನಿತ ಮನೆ ಹುನ ಸಕ್ಸ ಜ್ಯಾದೈ ಅಪಮಾನಿತ ವ್ಯಕ್ತಿ ಏಕ ದಿನ ಸಮ್ಮಾನಿತ ಮನೆ ಹುನ ಸಕ್ಸ ಎಸರಿ ಮಾನ್ನು ರಾಜಾ ತಿಮಿ ಎಸ್ ಕಿಸಿಮ್ ಬಾಟ ಬಾರಂಬಾರ ಭಗವಾನ್ ಕೋ ಭಕ್ತಿ ಮಾ ಚಿತ್ತ ಲಗಾಯಕಾ ಸೋ ತಿಮಿ ಸಂಯಮಿ ಛೌ ಭಗವಾನ್ ಬಾಟ ಹುಕುಂ ಬಾಯ ಕೋ ಸಾ ಜ ಪರಮಾತ್ಮನಿ ಸವಾರಿ ಹುನ ಧನ್ಯ ನಾರಾಯಣ ಮನೆರ ಪ್ರತಿ ನಾಮ ಗರಿಯೋ ರಾಜಾಲೆ ಪ್ರಭು ಕಾ ಚರಣ ರೂಪಿ ಕಮಲ ಮಾ ಜ್ಞಾಗರಣ ವರಣ ವಿಭೋ ಚತ್ತ स्वर्ग स्वराद्भुत कथम प्रणेते गुण विक्री आत्मना ये नारा काणाम अभ्यसंति देहिनाम तानी से कई बल पते प्रणे न राजा प्रसिद्ध भवन में कुछ भगवान प्रभु हे बारदेश्वराज श्रोत ज्ञानी बनन्द्र मोक्ष का मालिक हजुरसँग मैले के मान्न छु हजुरलाई भनिदिएको महान कैवल्य पद निर्णाम मनुष्य को कैवल्य पद प्रदान गर्न सक्ने हजुर नै हुनुहुन्छ कहिले नाश नहुने पद प्रदान गर्ने सौत्तम श्लोक महान मुखाचितो भवद पदा भूत सुदा कणानिल स्मृति पुनर्विस्मृत सत्य वर्मना कुए गिराने वितरण तलम भरे बड़ा प्रेम साथ विनती गर्नुभएको छ राजा पृथ्वीले भगवान हजुरको चरणारविन्दको ध्यान मनन कृतन योगीहरू र सन्त महन्तहरू हजारा हजारा वर्ष तपस्या लाखा वर्ष तपस्यामा मग्न हुने व्यक्तिले पाउन सकेका थिएनन् तर आज म जस्तो एउटा पामर अर्काको भाग खोज्नका लागि गरिएको यज्ञको आधिकारिक व्यक्तिले हजुरलाई मैले दर्शन पाएँ योभन्दा ठूलो लाभ योभन्दा ठूलो फाइदा योभन्दा ठूलो महोत्सव के हुन्छ भगवान ज्यादै प्रसन्न छु हजुरको चरणमा मेरो भक्ति लागिराखोस् कहिल्यै पनि नटुटोस् भनेर विनती गरेपछि महाराज प्रेतहरू ठिकै छ अब तिमीलाई मेरो जयश्री तर यो काम गर ऊ काम गर चाहिँ म भन्दिनँ तिम्रो दरबारमा सनक सनन्दन सनातन सनत कुमार चारवटा कुमार पठाइदिन्छु उनले जे गर्छन् त्यही काम गर तिमी मुक्ति हुनेछौ भनेपछि जय होस् नारायण भन्नुभयो परमात्मा परम धाम सवारी अन्तर्ध्यान शक्ति राजा पृथ्वीको दरबारमा सनकादि चारवटा कुमार आउनुभन्दा पहिल्यै राजा पृथ्वीले आफ्नो जनताहरूलाई बोलाएर आज्ञा गर्नुभयो हेर जनताहरू हेर प्रजाहरू तिमीहरूलाई मैले स्वर्गको राजा भन्ने प्रबल आशा राखेँ तिमीहरूलाई मैले बहुत दुःख दिए सय वर्षसम्मका लागि अन्त त्यो गत्वा तिमीहरूको त्यो साकार हुन सकेन आज तिमीहरूसँग म पनि माफी माग्छु मैले स्वर्ग लान नसकेको खण्डमा भनेर प्रजा वत्सल राजा पृथ्वीले विन्ती गर्दाखेरिमा सारा प्रजा विन्ती गर्छन् होइन महाराज हाम्रो दरबारमा विष्णु भगवान हाम्रा दरबारमा ब्रह्मा हाम्रा दरबारमा इन्द्र महाराज आएर शरण मागेपछि र ब्रह्मा विष्णुले दर्शन दिइबक्सेपछि सनकादी कुमारको आवागमन भएपछि यहाँभन्दा ठूलो फाइदा हामी महसुस गर्दैनौं जय होस् महाराजको कृति रहोस् भनेर प्रजाले विन्ती गरे ब्रह्मसत्रको दीक्षान्त समारोह महाराजा पृथ्वीनामगिरीको महाराजले समस्त प्रजाहरूका प्रतिमा एउटा भावुक प्रस्ताव राख्नु भएको छ अब सुन मेरो पिताजी कहाँ जानुभयो राजा बेन भनेर सोद्धाखेरिमा सारा ब्राह्मणहरू भन्नुहुन्छ हेर्नुहोस् महाराज हजुरको पिताजी परम धाम सवारी हुनुभयो किनकि एउटा हिरण्य कश्यपको नामगिरीको दानवको छोरो हिरण्याक पनि प्रह्लाद जन्मदाखेरि त्यसको 21 कुल उद्धार भएको छ तपाईँ जस्तो छोरो पाउनेवाला बाबा ती पनि नरक जानु पर्ला र परम गति प्रदान भइसक्यो धन्दा नमान्नुहोस् महाराज तपाईँको पिताजीको परम गति प्रदान भयो भनेर परम गतिको प्रधानको लक्षण बारा सारा बताएर अनि आफ्ना आफ्ना मार्गले सवारी हुनुभयो अनि सनकादि चारवटा कुमार राजा पृथ्वीका दरबारमा आउने कोशिशमा अहिले विवेक गर्दै हुई बक्सन्छ भन्ने सम्मको कथा यस अध्यायबाट देवाय गो ब्राह्मणताय जगद्धेताय कृष्णाय गोविन्दाय नमो नमः श्रीमद भागवत महाप्राणको अहिले चतुर्थ स्कन्दको 22 अध्यायको बीच महाराज परीक्षितलाई सुखदेव स्वामीले कथाबाट प्रवचन दिइरहनु भएको छ अघि कथा कहाँ गएर विश्राम भएको थियो भनेदेखि उत्तनपाद राजाका छोरा ध्रुव ध्रुवका छोरा उत्तलुनका छोरा वस्त्रुनका छोरा अङ्ग अङ्गका छोरा बेन बेन महाराजको शरीरको मथन ब्राह्मणबाट हुकार भन्ने मन्त्रको प्रभावले मृत्यु गराएपछि बेनको शरीरबाट जब मन्थन गर्दाखेरिमा पैदा भएको व्यक्ति राजा पृथ्वी र महारानी अर्ची लक्ष्मी और नारायणको अंशावतार भएको हुनाले दुईजनाको दाम्पत्य जीवनको सुखमय त्यस बेलामा राजा जब पृथ्वी नाम गरिएको राजाले गरिबक्सेको यज्ञ हय अश्वमेध नामको यज्ञ नामशेष सम्पन्न शरीरका लागि छोडिएको घुना राजा इन्द्रले चोर्नु राजा इन्द्र ब्रह्माजीका शरणमा पर्नु ब्रह्माले इन्द्रसँग जब इन्द्रलाई पृथ्वीका अगाडि लिएर उभ्याएर माफी मगाउनु उनका यज्ञमा भगवान स्वयं नारायण विष्णुको सवारी होइ बस्नु भगवान नारायणले सबै कुराको वृत्तान्त कहिसकेपछि मुक्तिको मार्गको लागि राखिएको प्रस्तावको निमित्त यो मेरो विषय होइन अब यो विषय भनेको मेरो भक्तको विषय भएको कारणले तिम्रो पासमा सनक सनन्दन सनातन सनत कुमार चार कुमार आउनेछन् भनेर भगवानबाट निर्दिष्ट लक्ष्य प्राप्त गरिसकेपछि सनकादि चारवटा कुमारको प्रतीक्षामा ब्रह्मसत्रको दीक्षान्त समारोहमा महाराज पृथ्वी विराजमान हुनुभएको छ महाराज पृथ्वीको अगाडि अहिले सनक सनन्दन सनातन सनत कुमार चारवटा कुमार सवारी हुनुभयो सूर्यको तेज पुञ्ज जस्तो विमान लिएर अत्यन्त जब सूर्यका जस्ता तेजवान महान कान्तिले भरिएका महापुरूषहरूको सवारी भइसकेपछि महाराज पृथ्वीनाम गरिएको राजाले भगवानका भक्तिमा चित्त लगाउने यस्ता महामहिम व्यक्तिहरूको चरण रूपी कमलमा पाद्य भएको आज पनि बाट पूजन गर्नुभयो। र पृथ्वी राजा आज्ञा गर्नुहुन्छ, अहो आतृतम तिमी मंगलम मंगलायना ईश्वर दर्शनी हासी ददुरसानाम सुयोगिवी। पृथ्वी आज्ञा गर्नुहुन्छ, हे महाम विश्व चरित्रले पूर्ण भएका जसका योगीले पनि पाइन सक्नु भएको दर्शन आज म जस्तो एउटा सामान्य नागरिक दर्शन पाउँदैछु। धन्य हो शनकादि कुमार जसका आँखी भुइँ बटारिएको प्रभावबाट जब स्वर्गका वैकुण्ठका जय विजयको पृथ्वी मण्डलको पतन भयो यस्ता लोकपालले रक्षा गरिएका महापुरूषहरूलाई आज मैले स्वागत गर्न पाए भन्ने भिन्नु विन्ती गर्नुहुन्छ। स्वागतम्बो दिव्या श्रेष्ठ यद व्रतानि मुमुक्षव चरन्ति श्रद्धया धीरा बालैव बृहन्ति च। बडो प्रेम साथ आज्ञा गर्नुहुन्छ राजा पृथ्वी महाराज भन्नुहुन्छ, म यहाँलाई स्वागत गर्न चाहन्छु। म तपाईँहरूलाई सामान्य पञ्च हायन सर्वेशाम पूर्वेशाममा पूर्वजा पाँच वर्षदेखि छ वर्षको मेरो नदेखिने सबभन्दा पहिला जन्मिएका यस्ता महानुभावलाई मेरो स्वागत छ। आद्यो मे सफल जन्माद्यो मे तारित कुलम मेरो जन्म सफल मेरो कुलको उद्धार मेरो वंशको कल्याण गरिदिएपछि धनी यहाँहरूलाई मेरो स्वागत। महाराज पृथ्वीका यस्ता अमृत भाषा वचन सुनिसकेपछि शरदकादि कुमार उवाच, सनत कुमार आज्ञा गर्नुहुन्छ, साधु कृष्ण महाराज सर्वभूतैतात्मना भवतामित सञ्चापी साधुनाम मतिरह दृशे। साधुमा श्रेष्ठ भएका विश्वमा सबैले प्रख्यात भएको चक्रवर्ती महाराज पृथ्वी धन्ने जब तपाईँलाई अब तपाईँको जवाब आग जब तपाईँका पासमा हामी उपस्थित भएका छौं यस कारणबाट तपाईँलाई के चाहिन्छ भनेर सोद्धाखेरिमा मेरो भगवान अब अरू कुरा केही चाहेको छैन, मैले 79 यज्ञ सम्पन्न गरे सयका लागि छोडिएको घुँडा राजा इन्द्रले रोकिदिनुभयो र जसको यज्ञमा गएर आज शरण मागिसक्नु भएको छ इन्द्रले, जसका यज्ञमा भगवान विष्णुको सवारी भएको छ, जसको यज्ञमा दीक्षान्त समारोहमा हामी आएका छौं, ब्रह्माजी पाल्नु भइसकेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
2: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन, लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
1: त्यसैले वनभित्र सलाई लाइटर पेट्रोल मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाउ, चुरोटको ठुट्टा सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौं, त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौं, गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो, कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
2: डिभिजन वन कार्यालय सुर्खेत।
3: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
4: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा नै नहुने गरी दाँतसँगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँतसँगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
1: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
6: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ECG सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
7: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट PTINR सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-148 र 520-702।

0: हजुर अब ज्वाइन गर्नुहोस् CS6 रेभोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनान्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टान्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग इजी फाइनान्स रु 6000 को टप भ्यालुएसन अनि 5000 क्यास ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 देखि जेठ 1 गते सम्म स्थान न्यू बुलबुले ऑटो सेल्स जुम्ला रोड सुर्खेत संपर्क मोबाइल नंबर 97-670-56-813
2: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ
2: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैताला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत सम्पर्क फोन नम्बर 083-590-038 मोबाइल 98-578-20-935 98-682-29-133 र 98-655-56
3: कर्मचारी आवश्यकता सम्बन्धी सूचना एस स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध 5 काप्रे पलाञ्चोकमा केही कर्मचारीको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूलाई समयमै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ पद संख्या 2 जना योग्यता सामान्य लेखपढ गर्न जान्ने मासिक तलब रु 25,000 सँगै बोनसको व्यवस्था खाने बस्ने र स्वास्थ्य बीमा सँगै पेन्सनको समेत सुविधा भएको
2: परिवार सहित सम्पर्कमा आउनेलाई विशेष प्राथमिकता दिइनेछ
3: सम्पर्क स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध 5 काभ्रे पलाञ्चोक मोबाइल नम्बर 98-411-093-09 98-411-093-09
2: खुशीको खबर
4: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको IVF टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको HCRC अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस् निसन्तान उपचार अब सम्भव छ तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा